0: देशभर अनुमति नलिई स्वास्थ्य संस्था सञ्चालनमा रहेका तथा अनुमति लिए पनि मापदण्ड विपरीत सञ्चालनमा रहेका संस्थालाई कार्यवाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरिएको जानकारी दिनुभयो।
1: दुई दिन लामो बहस सकिएपछि सरकारी विज्ञापन निज मीडियालाई निषेध विरूद्धको मुद्दामा सर्वोच्च अदालतले असार 30 गते फैसला सुनाउने भएको छ। न्यायाधीश द्वय सारंग सुवेदी र नृप ध्वज निरौलाको संयुक्त इजलासमा दुई दिन लामो बहस मंगलबार सकिएपछि असार 30 फैसला सुनाउने आदेश भएको हो। नेपाल मीडिया सोसाइटीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सतीश कृष्ण खरेल, रमेश बडाल, ललित बहादुर बस्नेत, दिनेश त्रिपाठी र अधिवक्ताहरू अनन्तराज लुइन, विकास भट्टराई, कीर्तिनाथ शर्मा पौडेल, विशाल थापा, दुर्वासा लुइटेल र रामप्रसाद पुरासैनीले बहस गरिएका थिए भने महाधिवक्ता नारायण दत्त कौडेल, नायब महान्यायाधिवक्ता उद्धव प्रसाद पुरासैनी र सह न्यायाधिवक्ता श्रीधर अर्याल गरी तीनजनाले मात्रै बहस गरेका थिए।
0: देशका विभिन्न 11 जिल्लामा फैलिएको बर्ड फ्लू 7 जिल्लामा पूर्ण रूपमा नियन्त्रणमा आएको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा र नवलपरासी र बागमती प्रदेशको चितवनमा संक्रमण नियन्त्रणमा आएको हो। यद्यपि उपत्यका 3 जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे पलाञ्चोकमा भने पूर्ण नियन्त्रणमा आउन सकेको छैन। विभागले यी 4 जिल्लालाई अझै पनि निगरानीमा राखेको जनाएको छ। अन्य जिल्लामा थप संक्रमण फैलिन नदिन पशु क्वारेन्टाइन र कार्यालयले सीमा नाका र अन्य क्षेत्रमा उच्च सतर्कता अपनाउँदै अवैध रूपमा ओसार पसार गरिएका पंक्षी समेत बरामद गरी नष्ट गरिरहेको जनाएको छ।
1: सरकारले देशभर गरेको श्रम निरीक्षणमा सरकारी तथा निजी अस्पतालमा न्यूनतम पारिश्रमिक, श्रम सम्झौता र सामाजिक सुरक्षा कार्यान्वयनमा गम्भीर लापरवाही गरेको जनाएको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग अन्तर्गत देशका 11 स्थानमा रहेको श्रम कार्यालयले पछिल्ला एक सातामा देशका 95 विभिन्न सरकारी तथा निजी अस्पतालमा श्रम ऐन कार्यान्वयन भए वा नभएको विषयमा निरीक्षण गर्ने क्रममा गम्भीर लापरवाही भएको पाइएको हो।
0: पूर्व राज्य मन्त्री तथा उद्यमी हरिप्रसाद पाण्डेद्वारा लिखित सम्पूर्ण नेपालीले प्रतिज्ञा गरौं समृद्धि प्राप्त नगरी मर्ने छैनौं शीर्षकको पुस्तकको लोकार्पण भएको छ। सोमबार नयाँ बानेश्वर स्थित अर्पण ब्याङ्क्वेटमा आयोजित एक समारोहबीच कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई तथा अतिथिहरूबाट उक्त पुस्तकको लोकार्पण भएको हो।
1: अब शेयर बजार साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार परिसूचक बढ़ेको छ। यसअघिका दुई कारोबार दिन घटेको बजार मंगलबार 24.57 अंकले बढ़ेर 2651.68 अंकमा कायम भएको छ। यसअघि गत शुक्रबार 8.30 अंकले र गत सोमबार 26.29 अंकले बजार घटेको थियो।

0: his bonus pal. Is the top 10 Nardis home? Kids from the Tati tell what they home. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। प्यालेस्टिनी लडाकू समूह हमासले झण्डै 2 दशकदेखि गाजामा शासन गर्दै आएको सरकार विघटन गर्ने निर्णय गरेको छ। गाजाको सरकारी मीडिया कार्यालयद्वारा सोमबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, सरकारको आपतकालीन समितिका प्रमुख मोहम्मद अल फराले आफ्नो पदबाट आधिकारिक राजीनामा दिने र सरकारी आपतकालीन समिति विघटन गर्ने निर्णय गरेका छन्। यो कदम सहमतिका व्यवस्थाहरू कार्यान्वयन गर्न र प्रशासनिक संक्रमण प्रक्रियालाई सहज बनाउन चालिएको हो।
3: अब खेल खबर। फिफा विश्वकप फुटबल 2026 अर्जेन्टिना अन्तिम आठमा प्रवेश गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा गई राती भएको खेलमा इजिप्ट विरूद्ध 3-2 गोलको पुनरागमन जित निकाल्दै क्वार्टर फाइनलमा प्रवेश गरेको हो। यता स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टी सुट आउटमा 4-3 पराजित गर्दै ऐतिहासिक जीत दर्ता गरेको छ।
2: अब विचार विश्लेषणको पालो। सबैभन्दा पहिले प्रारम्भिक उत्साहको संकुचन शीर्षकमा सिकेलालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। प्रतिपक्षविहीन राजनीतिलाई जीवन्त राख्ने जिम्मा लेखक, कलाकार, पत्रकार र स्वतन्त्र नागरिक सम्मिलित सचेत समुदायको हुन्छ। सत्ताले आफ्नो सुविधा अनुसार तथ्यको उत्पादन गर्छ र अनुकूल विचारलाई प्रचार मार्फत सत्यका रूपमा स्थापित गर्न लगाउँछ। विरोधी दलका राजनीतिक कर्मीहरूको फाइल खोल्ने, फटकारलाई तथ्यलाई तरवार बनाएर दिएको धम्कीका रूपमा बुझ्न सकिन्छ। व्यवसायीलाई पहिले थुन्ने अनि बुझ्ने नीतिले तिनलाई लाइनमा ल्याउने काम गर्छ। कर्मचारीलाई तह लगाउन धेरै केही गर्नै पर्दैन। मन पर्नेलाई काखा, मन नपर्नेलाई पाखा गर्न साथ भोग्ने मात्र होइन, सुन्नेहरूले समेत बोल्ती बन्द गर्छन्। त्यसैले सत्ताको प्रतिरोधीको जिम्मेवारी मूलत लेखकहरूले निर्वाह गर्नुपर्ने हुन्छ। तर त्यहाँ पनि गुणदोषको मति भ्रम सृजना गरिन्छ। निष्पक्ष भएर राम्रो कामको प्रशंसा र नराम्रोको आलोचना गर्न उपदेश दिनेहरू के बिर्सन्छन् भने सत्ताको दुन्दुभी बजाउन ज्यान फालेर लागिरहेको भीड़मा जोखिम मोलेर मलिन स्वरमा आलोचना गर्नेको आवाज त्यसै बिलाउँछ।
3: विमला राई पौड्यालको विचार कान्तिपुर दैनिकले छापेको छ। संविधान संशोधनमा प्रक्रियाको महत्व शीर्षकमा संविधान ढुंगामा लेखिएको शिलालेख होइन, यो एक गतिशील र सहमतिको दस्तावेज हो। देशकाल र परिस्थिति अनुरूप संविधानका प्रावधानहरू संशोधन गर्नुपर्छ। संशोधन प्रक्रिया र विषयवस्तुको चयनमा प्रमुख सरकारवाला बीचमा शुरूदेखि नै साझा बुझाई, स्वीकार्यता र अपनत्व अपरिहार्य छ। यसो भए नभने संशोधन विवादित वा कहिले नटुंगिने विषय बन्छ र देश द्वन्दमा फस्न सक्छ। देशको भौगोलिक, आर्थिक, सामाजिक, राजनैतिक र सांस्कृतिक विविधतालाई सम्मान गर्न र दिगो शान्तिका लागि संविधान संशोधनलाई फेरि पनि बहुपक्षीय सहमति र स्वीकार्यताको दस्तावेज बनाउनुपर्छ। यसका लागि सरकार, संसद र प्रमुख राजनैतिक दलहरूको नेतृत्वमा अझ धेरै संवेदनशीलता, सहिष्णुता र मेहनत आवश्यक छ।
2: परस्पर अविस्मरणीय वाम एकताको नारा शीर्षकमा श्रीमन नारायणको विचार हिमालय टाइम्समा छापिएको छ। नेकपा एमालेका पूर्व महासचिव स्वर्गीय मदन भण्डारीको 75 जन्म जयन्तीमा मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा वामपन्थी पृष्ठभूमिका पूर्व प्रधानमन्त्रीहरू नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका सहसंयोजक माधव कुमार नेपाल र नेकपाका संरक्षक झलनाथ खनाल अतिथि वक्ताको रूपमा उपस्थित थिए। नेकपा एमालेको एउटा ठूलो समूह परिवर्तनलाई आत्मसात गर्ने पक्षमा रहेको देखिँदैन। नेकपा एमाले र देशका कम्युनिष्टहरूले जनताको विश्वास गुमाउनुका पछाडि अन्य कारणभन्दा आफ्नै अन्तर्विरोध र विभाजन प्रमुख थियो भन्ने यथार्थ बोध हुन सके नेतृत्वको असफलताबारे पार्टीभित्र पनि चर्चा हुन सक्नेछ। कार्पेट मुनि धूलो राखेर समस्याको समाधान हुँदैन।
3: हौस त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रवाहको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
2: मिति 2083 साल असार 28 गते आइतबार।
1: समय बिहान 10 बजेदेखि।
2: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
4: अहिले बिहानको 6 बजे
0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
5: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
6: आज 2083 साल असार 24 गते बुधबार, जुलाई 8 तारीक सन् 2026, नेपाल सम्वत 1146, असार कृष्ण पक्षको अष्टमी तिथि।
5: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
6: नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीद्वय राईमा झिरखाड सहित 16 दोषी ठहर, 29 असारमा सजाय सुनाइने। संविधान संशोधनको बहसपत्रमा नेकपा सहित 4 दलले हस्ताक्षर नगर्ने।
5: आगामी महिनादेखि महँगी दर घट्ने राष्ट्र बैंकको अनुमान। सार्वजनिक पदमा नियुक्त हुनेले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने। व्यक्ति व्यक्ति बीचको ऋण कारोबार बारे फेरि पनि अध्ययन गरिँदै प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो पटक निजी क्षेत्रसँग छलफल गर्दै।
6: सरकारले सुकुम्बासीलाई राहत रकम उपलब्ध गराएसँगै होल्डिङ सेन्टर छोड्न ताकेता। 7 जिल्लामा बर्ड फ्लू संक्रमण नियन्त्रणमा आयो। कतारमा विदेशी कामदारले शर्त सहित हड़ताल गर्न पाउने।
5: गाजाको सरकार विघटन गर्ने हमासको घोषणा। राष्ट्रसंघ समर्थित नागरिक सरकारलाई नेतृत्व गर्न आग्रह। हर्मुज जलमार्गमा ट्याङ्करमाथि आक्रमण, फेरि तनाव बढ्दै।
6: र विश्वकप क्वार्टर फाइनलमा पुग्ने 8 टोलीको टुंगो, स्विजरल्याण्ड 72 वर्षपछि पहिलो पटक क्वार्टर फाइनलमा। अब एक दिनको विश्रामपछि क्वार्टर फाइनलका खेल शुरू।
7: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: साझा खबरको सबैभन्दा शुरूमा, नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीद्वय रायमाझी र खाँड सहित 16 दोषी ठहरको प्रसंग।
5: लाखौं असुलेर नेपालीलाई भूटानी शरणार्थी बनाई अमेरिका पठाउन खोजेको बहुचर्चित ठगी धन्दामा दुई पूर्व मन्त्री सहित 16 जना दोषी ठहर भएका छन्। काठमाडौँ जिल्ला अदालतले हिजो मुद्दाको फैसला सुनाउँदै पूर्व गृहमन्त्री बालकृष्ण खाँड र पूर्व ऊर्जा मन्त्री टोपबहादुर रायमाझी सहितलाई दोषी ठहर गरेको छ। उहाँहरूलाई सजाय सुनाउन 29 असारका लागि पेशी तोकिएको छ। रायमाझी अभियुक्तकै रूपमा दोषी हुनुभएको छ भने खाँड मतियार ठहर हुनुभएको छ। त्यस्तै पूर्व सांसद आङतावा शेर्पा, तत्कालीन गृह सचिव टिक नारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डाक्टर इन्द्रजीत राई, शरणार्थी नेता टेकनाथ रिजाल, बिचौलिया समूहका केशव दुलाल, सानु भण्डारी, बेचन झा, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन र निरञ्जन खरेल दोषी ठहर हुनुभएको छ। कुल 31 प्रतिवादी रहेकोमा पूर्व मन्त्री रायमाझीका छोरा सन्दीप र पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक सहित 7 जनाले भने सफाई पाएका छन्, जसमा रामशरण केसी, टंक बहादुर गुरूङ, लक्ष्मी महर्जन, केशव थापा र आशिष बुढाथोकी रहेका छन्। बाँकी 8 प्रतिवादी फरार रहेकाले उनीहरूको हकमा मुल्तवीमा राखिएको छ। प्रतिवादीहरू अशोक पोखरेल, धीरेन्द्र राई, दीपा हुमागाई, नीरज राई, राजेश अर्याल, मोहन राज राई, विनिता सामदेन लिम्बू र सुनिल बुढाथोकी हालसम्म पनि फरार रहेका छन् भने अदालतमा उपस्थित हुन सकेका छैनन्। ठगी लिखित कृत्य राज्य विरूद्ध र संगठित अपराध ठगी अपराध गरी 4 कसूरको यो मुद्दा हेर्दा हेर्दैमा राखेर सुनाई भएको 20 दिन न्यायाधीश 30 बहादुर खटकाको इजलासले फैसला सुनाएको हो। सजाय निर्धारणका लागि भने 29 असारका लागि पेशी तोकिएको छ। त्यसअघि नै सजाय पूर्वको प्रतिवेदन पेश गर्न आदेशमा भनिएको छ।
6: प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन लेखनको कार्य अन्तिम चरणमा पुर्याएको छ। सरकारले दोस्रो पटक थपेको म्यादभित्रै कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री समक्ष पेश गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको हो। तर बहस पत्र तयार गर्ने प्रक्रियामा अन्तिमसम्म सहभागी भएका विपक्षी दलका प्रतिनिधि कार्यदल छोडेको पत्र बुझाएर बाहिरिएका छन्। उनीहरूले कार्यदलको पहिलो बैठकदेखि आफ्नो पार्टीका तर्फबाट औपचारिक रूपमा निरन्तर सहभागी हुँदै आए आफ्ना राय सुझाव पेश गर्दै आएका थिए। कार्यदलले विभिन्न सरकारवालासँग छलफल गर्दा समेत ती दलहरूको सहभागिता थियो। बहसमा 83 दिनसम्म सहभागी भएपछि अचानक कार्यदललाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी, नेकपा, जनता समाजवादी पार्टी जसपा, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र राजमोले सामूहिक रूपमा पत्र पठाउँदै आफूहरू दलका तर्फबाट कार्यदलको बैठकमा सहभागी हुन नसक्ने जानकारी सोमबार गराएका थिए। उनीहरूले कार्यदलले शुरू गरेको बहस प्रक्रियालाई नै खारेज गर्नुपर्ने माग गरेका छन्। तर कार्यदलका संयोजक शाहका अनुसार कार्यदल गठनको 83 दिनसम्म बहस पत्र तयार पार्ने विषयलाई लिएर उनीहरूले कुनै पनि विरोध गरेका थिएनन् र यस विषयमा चर्चा समेत भएको थिएन। प्रतिवेदन तयार पार्ने अन्तिम समयमा आएर विरोध गर्नुको पछाडि कार्यदललाई असफल बनाउने रणनीति रहेको उहाँको भनाइ छ। नेकपा, लोसपा र जसपाले कार्यदलले बहस पत्र तयार पार्दा संविधानको प्रस्तावना र आधारभूत मूल्य मान्यता नचलाउने प्रतिबद्धता सरकारले व्यक्त गर्नुपर्ने र कुन कुन विषयमा के कति कारणले संविधान संशोधन गर्नुपर्ने हो त्यो खुलाउनुपर्ने माग गरेको थियो। तर संविधानले नै संविधानका आधारभूत मूल्य मान्यता तोकिदिएको र कार्यदलका संयोजकले पटक पटक संविधान संशोधनका लागि बहस पत्र तयार गर्दा संविधानका आधारभूत मूल्य मान्यतालाई नचलाउने प्रतिबद्धता व्यक्त गर्दै आएका थिए। सोही विषयलाई उठाएर अनावश्यक चर्चामा आउन खोजेको र संविधान संशोधनका लागि बहस पत्र तयार पार्नुपर्ने महत्वपूर्ण समयमा नै गैर जिम्मेवारीपन प्रस्तुत गरेको कार्यदलका सदस्य तथा सांसद मोहनलाल आचार्यले बताउनुभयो।
5: प्रधानमन्त्री बालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलो पटक निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले आज नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका व्यावसायिक संस्थाहरूका प्रतिनिधिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेका अनुसार निजी क्षेत्रले लामो समयदेखि सरकारसँग संवादको माग गर्दै आएको छ। सोही अनुसार प्रधानमन्त्रीसँग छलफलको समय तय भएको हो। भेटमा निजी क्षेत्रका समस्या, लगानीको वातावरण, अर्थतन्त्र चलायमान बनाउने उपाय र सरकार निजी क्षेत्र बीचको सहकार्य बारेमा छलफल हुने समेत बताइएको छ।
6: देशका 11 जिल्लामा फैलिएको बर्ड फ्लू 7 जिल्लामा नियन्त्रणमा आएको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आएको हो। काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे पलाञ्चोकमा भने अझै पनि नियन्त्रण बाहिर छ। विभागले निगरानी जारी राखेको सीआईएनसँग कुरा गर्दै पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायले बताउनुभयो। विभागले संक्रमित पंक्षी, अण्डा र दाना नष्ट गरी रोग फैलिन नदिन काम गरिरहेको समेत उहाँको
5: सरकारले खानाको व्यवस्था नगरेपछि भक्तपुरको खरीपाट स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बसिरहेका सुकुम्बासीहरू आन्दोलित बनेका छनृ संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका अध्यक्ष पवन गुरूङका अनुसार हिजो बिहान सोमबार बिहानसम्म मात्रै खाना उपलब्ध गराइएको थियो। त्यसपछि खाना नपाएपछि सुकुम्बासीले विरोध जनाएका थिए। गत वैशाखमा बागमती र मनोहरा नदी किनारका बस्ती हटाइएपछि उनीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो। खरीपाटी केन्द्रमा हाल 900 परिवारका 207 जना बसिरहेका छन्। असार 24 गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिइसकेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचा काजी श्रेष्ठले बताउनु भएको छ। देशका विभिन्न वहाँले होल्डिङ सेन्टरमा बसेकालाई सरकारले रकम उपलब्ध गराइसकेकाले तत्काल छोड्न समेत निर्देशन दिएको बताउनु भएको हो।
6: नेपाल राष्ट्र बैंकले आगामी महिनादेखि महँगी दर घट्ने अनुमान गरेको छ। आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गवर्नर विश्वनाथ पौडेलले बाहिरी कारणले केही समय मूल्य वृद्धि बढ़े पनि अब अवस्था सुधार हुने अपेक्षा गरिएको बताउनुभयो। राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा मुद्रास्फीति 5.5% कायम रहने लक्ष्य लिएको छ। यदि मूल्य वृद्धिमा थप दबावदेखि आवश्यक मौद्रिक उपाय अपनाइने पनि बैंकले जनाएको छ। त्यसै गरी आर्थिक स्थायित्वमा चुनौती देखिए मौद्रिक नीतिको पुनरावलोकन गरिने र आवश्यकता अनुसार ब्याजदर करिडोरलाई थप व्यवस्थित बनाइने राष्ट्र बैंकले जनाएको छ। यस्तै राष्ट्र बैंकले अब डिजिटल माध्यमबाट व्यक्ति व्यक्ति बीच हुने ऋण कारोबारलाई व्यवस्थित गर्न फेरि अध्ययन गर्ने भएको छ। आगामी आर्थिक वर्ष 2083-84 को मौद्रिक नीति अनुसार व्यक्तिगत रेटिङका आधारमा यस्तो ऋण प्रणालीको सम्भाव्यता नियामकीय व्यवस्था र कार्यान्वयनका विषयमा अध्ययन गरिनेछ। यस अध्ययनको उद्देश्य डिजिटल माध्यमबाट हुने ऋण कारोबारलाई सुरक्षित पारदर्शी र व्यवस्थित बनाउनु रहेको गवर्नर पौडेलले बताउनुभयो। व्यवस्थित गर्न फेरि अध्ययन गर्ने भएको छ। आगामी आर्थिक वर्ष 2083-84 को मौद्रिक नीति अनुसार व्यक्तिगत रेटिङका आधारमा यस्तो ऋण प्रणालीको सम्भाव्यता नियामकीय व्यवस्था र कार्यान्वयनका

0: देशैभरि प्रसारण भइरहेको साझा खबरमा आगामी वर्षको मौद्रिक नीतिले निजी क्षेत्रलाई राहत।
1: वित्त नीति अर्थात बजेटले ल्याएको चलाउने कुरा भएन र मौद्रिक उपकरण पनिलाई पनि चलाएको छैन। अब केही नियामक कार्यविधिहरूमा केही लचकता अप्नाउन खोजिया देखिया छ।
2: व्यक्ति व्यक्तिबीचको ऋण कारोबार बारे फेरि पनि अध्ययन गरिँदै कतारमा विदेशी कामदारले शर्त सहित हड़ताल गर्न पाउने लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास। विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
4: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
5: 5 बिहान उठेर भरे 10 राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
6: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
7: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
6: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
8: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
9: कार्यक्रम साझा आवाज,
6: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
10: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
11: प्रोपाइटर मधुमाया जीजी, पढे होइन प्रोपाइटर बनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
6: हरेक 15 शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8 सीआईएन मार्फत देख्दै भर
7: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
8: पसिनाको सम्मान, समानताको अभियान,
9: कार्यक्रम साझा आवाज।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: कान्तिपुरको भित्रपृष्ठमा प्रधानमन्त्री शाह र एडीबी अध्यक्ष काण्ड बीच भेट, 4 वर्षभित्र नेपाललाई थप 2.40 अर्ब डलर ऋण सहयोग शीर्षकमा खबर प्रकाशित छ भने कतारमा आप्रवासी श्रमिकलाई शर्तसहित हड़ताल गर्ने अधिकार शीर्षकमा होम कार्कीले खबर लेख्नु भएको छ। कतार सरकारले आप्रवासी श्रमिकलाई शर्तसहितको कानूनी हड़ताल गर्ने अधिकार दिएको छ। अब श्रमिकले रोजगारदाता र श्रम मन्त्रालयलाई लिखित सूचना दिएपछि अधिकतम 6 कार्य दिनसम्म हड़ताल गर्न पाउनेछन्। कतारले 2004 श्रम कानून संशोधन गरी 2026 कानून नम्बर 9 जारी गरेर श्रमिकको हक हित हुने गरी यस्तो व्यवस्था लागू गरेको हो। त्यस्तै द्रुत मार्गको शुरू बिन्दु थाँती राखेर फर्सिडोल डुकु छापमा पुल बनाउन डीपीआर संशोधन गरिँदै शीर्षकमा विमल खतिवड़ाले खबर लेख्नु भएको छ। त्यस्तै भित्रपृष्ठमा सम्बन्ध विच्छेद, आमा बुवाको विछोट, सन्तानलाई चोट शीर्षकमा आरती पौडेलले खबर लेख्नु भएको छ। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा 23 दिनपछि टेबुल भयो, सुदूरपश्चिमको बजेट छलफल अझै अनिश्चित शीर्षकमा खबर प्रकाशित छ भने मनसूनका 20 दिन वर्षा 82.5% मात्रै, कोशी र गण्डकी बाहेकका प्रदेशमा कम वर्षा, मधेसमा खडेरी शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै 25,000 थमाएर होल्डिङ सेन्टरबाट निकाल्दै सरकार, बाहिर कोठा नपाए सुकुम्बासी हैरान शीर्षकमा पनि खबर प्रकाशित छ भने बालुवा गिट्टी ठेकामा 3.36 करोड हिनामिना, गढ़ीमाईका मेयर कर्मचारी र ठेकदार विरूद्ध भ्रष्टाचार मुद्दा शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा स्वरोजगार बन्दै रौता माईका महिला शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै सार्वजनिक स्थलमा यौन दुर्व्यवहार, 11 महिनामा 11

0: जना विरूद्ध मुद्दा दर्ता अधिकांश मिलापत्रमै टुंग्याइन्छ शीर्षकमा भित्रपृष्ठमा पनि खबर प्रकाशित छ। त्यस्तै चुनदेवीका कांग्रेस इतर पक्षको बैठक संस्थापनसँग खुट्टा नकमाउन नेताहरूलाई दबाव शीर्षकमा पनि खबर प्रकाशित छ।
1: गोर्खापत्रको भित्री पृष्ठमा होटल अनगमनमा गृहमन्त्री शीर्षकमा सर्लाहीबाट लेखिएको खबर छापिएको छ। मध्य प्रदेशका गृह संचार तथा कानून मन्त्री फकीरा महतोले गृह जिल्ला सर्लाहीमा हिजोदेखि होटलहरूको अनुगमन शुरू गर्नुभएको खबरमा उल्लेख रहेको छ। नहर पुगेका क्षेत्रमा धमाधम धान रोपाई शीर्षकमा ढल्केबरबाट लेखिएको खबर छापिएको छ। मध्य प्रदेशका अधिकांश स्थानका किसान धान रोप्न वर्षाको प्रतीक्षा गरिरहेका बेला धनुषा र सिराहामा कमला नहरबाट सिंचाई सुविधा पुगेको क्षेत्रमा किसान भने धमाधम धान रोपाईमा जुटेका छन्। धनुषाको पोर्ताहामा रहेको कमला सिंचाई व्यवस्थापन कार्यालयले कमला सिंचाई नहरमा पानी प्रवाह गरेपछि त्यस क्षेत्रका किसान धान रोपाईमा जुटेको खबरमा उल्लेख रहेको छ। शान्ति सुरक्षा कायम गर्न ड्रोनको प्रयोग जबरजस्तीकरणको आरोपमा पक्राउ शीर्षकमा अर्को खबर छापिएको छ भनेदेखि गोर्खा पत्रको भित्री पृष्ठमै अनुमति नलिएका स्वास्थ्य संस्था बन्द गर्न निर्देशन शीर्षकमा अर्को खबर समेत रहेको छ। नेपाल मेडिकल काउन्सिलले अनुमति नलिई देशभर सञ्चालनमा रहेका स्वास्थ्य संस्थाको तत्काल पहिचान गरी बन्द गर्न सम्बन्धित निकायलाई आग्रह गरेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी खोकना नै द्रुत मार्गको प्रस्थान बिन्दु शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको खबर छ भनेदेखि पार्किङ गरिएका सवारीमा ट्राफिक प्रहरीको ह्विल लक शीर्षकमा अर्को खबर समेत छापिएको छ। त्यसै गरी पर्यटकीय केन्द्र बन्दै लुब्रिकेट शीर्षकमा कुटी शीर्षकमा राधा लुइटेलले फिदिमबाट लेख्नु भएको खबर छ। पाँचथरको फिदिम नगरपालिका पाँचमा अव्यवस्थित लब्रे कुटी धार्मिक ऐतिहासिक र प्राकृतिक सौन्दर्यको संगमका रूपमा स्थापित हुँदै गएको खबरमा उल्लेख रहेको छ। आयुर्वेद उपचारमा बढ्दै विश्वास बदलियो गाउँले जीवनशैली शीर्षकमा अर्को खबर छ भने निजी वनप्रति आकर्षण बढ्दै गएको खबरलाई समेत प्राथमिकताका साथ छापिएको छ। यो खबर हरिप्रसाद कोइरालाले उर्लाबारी मोरङबाट लेख्नु भएको हो। मोरङको सुनवर्षी छ टुपिया खाडीका 84 वर्षीय निलबहादुर चौहानको दैनिकी वनमै बित्ने गरेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी कारोबारको पहिलो पृष्ठमा आफ्नै प्रथा तोड्दै आयो आगामी आर्थिक वर्षको मौद्रिक नीति शीर्षकमा खबर छ भने धोवादी फलाम खाने सञ्चालन गर्न सरकारले देखियो सात चुनौती शीर्षकमा अर्को खबर समेत छापिएको छ। त्यसै गरी विदेशमा काम गर्ने कामदारको औसत मासिक आमदानी 54,000 शीर्षकमा काठमाडौँबाट लेखिएको खबर छ। वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको मासिक औसत आमदानी 54,403 रूपियाँ रहेको सरकारी सर्वेक्षणले देखाएको छ। यस्तो तलब पाउने कामदारले विदेश जान लागेको खर्च उठाउन भने औसत 3.3 महिनाको तलब आवश्यक पर्ने सर्वेक्षणले देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको आप्रवासी भर्ना लागत सर्वेक्षण 2023 अनुसार मलेसियामा गएका कामदारको पहिलो औसत मासिक आमदानी 57,696 रूपियाँ देखिएको छ। यो सर्वेक्षण कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ को सहयोगमा गरेको हो। अर्कोतर्फ उच्च सिप युक्त पेसामा काम गर्ने नेपालीहरूको औसत आमदानी 69,891 रूपियाँ रहेको छ। यस्तै सेवा क्षेत्रमा काम गर्ने नेपाली कामदारको औसत आमदानी 65,345 रूपियाँ छ भने कृषि क्षेत्रमा काम गर्नेहरूले 34,528 रूपियाँ पाउने देखिएको छ। त्यसै गरी अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा रासोपाका सांसदलाई लगाम संसदमा बोल्नु अघि सामग्री पठाउनु भन्ने निर्देशन दिएको खबर समेत छापिएको छ। यो खबर दिनेश गौतमले काठमाडौँबाट लेख्नु भएको हो। एडीबीद्वारा नेपाललाई थप 3.5 खर्ब सहयोग गर्ने घोषणा शीर्षकमा अर्को खबर छ भने मौद्रिक नीति सार्वजनिक कर्जा सहजीकरणमा लचिलो 7% आर्थिक वृद्धिको लक्ष्य शीर्षकमा सुरेन्द्र काफ्रेले लेख्नु भएको खबर समेत रहेको छ। त्यसै गरी नागरिकको पहिलो पृष्ठमा जलविद्युतमा 13 खर्ब निजी लगानी फड्को मार्न नीतिगत कानूनी र वित्तीय उल्झन अत्यन्त आवश्यक शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी 30,000 मेगावाट विद्युत उत्पादन गर्ने आफ्नो वाचा पत्रमा उल्लेख गरेको छ। पूर्ववर्ती सरकारले सन् 2030सम्ममा 28,500 मेगावाट विद्युत उत्पादनको मार्गचित्र सार्वजनिक गरेको थियो। राजनीतिक नेतृत्वले विद्युत उत्पादनमा महत्वाकांक्षी लक्ष्य त लिएका छन् तर कानूनी तथा नीतिगत उल्झनले अपेक्षाकृत रूपमा विद्युत क्षेत्रले उल्लेखनीय प्रगति गर्न नसकेको खबरमा उल्लेख रहेको छ।
0: साझा खबरमा अब विदेशका खबर. इरानका पूर्व सर्वोच्च नेताको अन्त्येष्टि चलिरहेका बेलामा विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलमार्गमा फेरि पनि ट्याङ्करमाथि हमला भएको छ. ओमनको तट नजिकै यात्रा गरिरहेको प्राकृतिक ग्यास बोकेको ट्याङ्करमा मंगलबार बिहान प्रहार भएको र आगलागी भएको बेलायती सेनाले जनाएको छ. घटनाले यस क्षेत्रको सुरक्षा, अन्तर्राष्ट्रिय व्यापार र इरान अमेरिका तनावलाई थप जटिल बनाउने विश्लेषण समेत भएका छन्. पालिस्तानी लडाकु समूह हमासले झण्डै दुई दशकदेखि गाजामा शासन गर्दै आएको सरकार विघटन गर्ने निर्णय गरेको छ. गाजाको सरकारी मीडिया कार्यालयद्वारा सोमबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, सरकारको आपतकालीन समितिका प्रमुख मोहम्मद अल फराहले आफ्नो पदबाट आधिकारिक राजीनामा दिने र सरकारी आपतकालीन समिति विघटन गर्ने निर्णय समेत गरेको हो. यता गाजा प्रशासनका लागि राष्ट्रिय समितिका संयुक्त राष्ट्रसंघको संकल्प प्रस्ताव 2803 मार्फत गठन भएको थियो भनी अमेरिकाको मध्यस्थतामा इजरायल र हमास बीच अक्टोबरमा भएको विश्वदेय युद्धविराम सम्झौताले यसका लागि बाटो खोलिदिएको छ. गाजाको नेतृत्व लिनका लागि राष्ट्रसंघसँग समर्थित नागरिक सरकारको नेतृत्वकर्ताको रूपमा अगाडि बढ़ने समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्.
1: साझा खबरमा अब खेल खबर. फिफा विश्वकप 2026 क्वार्टर फाइनल खेल्ने 8 टोलीको समीकरण पूरा भएको छ. प्री क्वार्टर फाइनलका सबै खेल सकेसँगै अन्तिम 8 पुग्ने टोलीको टुंगो लागेको हो. क्वार्टर फाइनलमा युरोपका 6 टोली, दक्षिण अमेरिकाबाट अर्जेन्टिना र अफ्रिकाबाट मोरक्को पुगेका छन्. ब्राजिल, पोर्चुगल तथा आयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानाडा भने अन्तिम 16 बाहिरिएका छन्. आज राति भएको खेलमा स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टी सुट आउटमा 4-3 पराजित गर्दै फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा स्थान बनाएको हो. निर्धारित 90 मिनट र अतिरिक्त 30 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो. पेनाल्टीमा कोलम्बियाका दुई खेलाड़ी चुकेपछि स्विजरल्याण्डले ऐतिहासिक जीत पारेको हो. यो सँगै स्विजरल्याण्ड 72 वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको छ. अब स्विजरल्याण्डले सेमी फाइनल प्रवेशका लागि साबिक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ. त्यसअघि साबिक विजेता अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै इजिप्टलाई 3-2 हराएको थियो. खेलको 79 मिनटसम्म 2-0 पछि परेको अर्जेन्टिनाले अन्तिम 11 मिनटमा लगातार 3 गोल गर्दै अविश्वसनीय पुनरावगन गरेको हो. जीतसँगै अर्जेन्टिना क्वार्टर फाइनलमा पुगेको छ. अब एक दिनको विश्रामपछि क्वार्टर फाइनलका खेल शुरू हुनेछन्. पहिलो खेलमा फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ. त्यसपछि स्पेन बेल्जियम, नर्वे इंग्ल्याण्ड र अर्जेन्टिना स्विजरल्याण्ड बीच सेमी फाइनलका लागि भिडन्त हुनेछ. यता गोल्डेन बुटको दौड़ पनि रोमाञ्चक बनेको छ. लियोनल मेस्सी 8 गोल सहित शीर्ष स्थानमा रहनु भएको छ भने किलियन एम्बापे र एर्लिन हालान्डले समान 7 गोल गरेका छन्.
0: मौद्रिक नीतिले अर्थतन्त्रमा पार्ने प्रभाव, कानूनमा निर्भर कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा.
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353.
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: साझा खबरमा अब मौद्रिक नीति र नागरिक अपेक्षाको प्रसंग. नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य लिएको छ. पछिल्ला दुई वर्षदेखि निजी क्षेत्रमा देखिएको लगानी सुस्तता, उद्योग व्यवसायमा आएको मन्दी र बैंकिङ प्रणालीमा थुप्रिएको तरलतालाई चलायमान बनाउन राष्ट्र बैंकले नीतिगत व्यवस्था केही खुकुलो बनाएको छ. तर यसले मात्रै नेपालको अर्थतन्त्र बलियो बन्ला? अर्थविज्ञ चन्द्रमणि अधिकारीसँग हामीले सोधेका छौं.
5: के छ भन्दा यसले नीतिगत लक्ष्यलाई वित्त नीति अर्थात बजेटले ल्याएको चलाउने कुरा भएन र मौद्रिक उपकरण पनि चलाएको छैन. अब केही नियामक कार्यविधिहरूमा केही लचकता अप्नाउन खोजिया देखिया छ, तर समग्रमा संरचनागत परिवर्तन गरेर यो अहिलेको लगानीलाई चाहिँ नि स्रोतलाई कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा भावी रोड म्याप चाहिँ देखाउन सकेका छैन। त्यस कारणले गर्दा यसले मात्रै आधारभूत रूपमा सिग्निफिकेन्ट ढंगले कर्जा थप प्रवाह हुने र अर्थतन्त्रलाई धेरै टेवा पुग्ने चाहिँ देखिँदैन। अब कर्जा भन्नलाई चाहिँ लचिलो मौद्रिक नीति भनिया छ, सजगतापूर्वक लचिलो मौद्रिक नीति भनिएको थियो अर्कोचोटि, यसपालि लचक मौद्रिक नीति भनिया छ। लचकता चाहिँ देखाउन खोजिएको छ, तर संरचनागत हिसाबले यो ढंगले चाहिँ कर्जा प्रवाह थपिन्छ है भन्ने कुरा चाहिँ भन्न सकिएको छैन। जस्तो केही कुराहरू नियामक हिसाबका कार्यविधिहरूमा जस्तो चाहिँ चेक अनादरका घटनाहरूबाट हुन सक्ने अप्ठ्यारोहरूलाई अलिकति लचिलो बनाउने, ऋण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्थापनलाई अलिकति सहज ढंगले व्यवस्थापन गर्ने, अनि दबावमा रहेका कर्जाहरूलाई पुनर्पालिकीकरण गर्ने, पुनरुत्थान गर्ने र कालो सूचीमा पर्ने कुराहरूलाई चाहिँ अलि सहज बनाउने, त्यसमा पर्ने किसिमले गराउने भन्ने कुरा चाहिँ भनिएको छ, तर त्यसको ठोस कुराहरू आएको छैन। मूल कुरा चाहिँ के हो भन्दा हाम्रो समग्र यो वित्त नीति अर्थात ब्याङ्किङ व्यवस्थामै अहिले अलिकति संरचनागत परिवर्तनको आवश्यक छ। ब्याङ्क तथा वित्तीय संस्थाको वर्गीकरणको सम्बन्धमा अध्ययन भइरहेको छ भनिया छ, तर ब्याङ्क तथा वित्तीय संस्थाको अहिलेको वर्गीकरणको चरित्र चाहिँ यथावत रहने हो भने यसले अहिलेको मौद्रिक नीतिले मात्रै कर्जा विस्तारमा जुन 11% लक्ष्य हासिल गर्ने भनेर भनिएको छ त्यो हासिल हुन नसक्ने हुनाले अब यो ब्याङ्क तथा वित्तीय संस्थाको वर्गीकरण सम्बन्धी अध्ययन कस्तो छ र त्यसमा नेपाल सरकारले अर्थ मन्त्रालयले पनि कस्तो नीति लिन्छ भनेपछि त्यसले मात्रै अनि भन्न सकिन्छ कि
6: जस्तो अब निजी क्षेत्रको कर्जा प्रवाहमा 11% बढ़ाउने लक्ष्य राख्दै गर्दाखेरि फेरि नेपाली ब्याङ्कले विदेशी ब्याङ्कहरूको ऋण पत्रमा लगानी गर्न सक्ने पनि भनेको छ, यसले फेरि समग्रमा यता नेपालका व्यवसाय भन्दा पनि बाहिर चाहिँ लगानी जान सक्ने भन्ने आकलन गर्न सकिन्छ।
5: त्यो चाहिँ अब हुन त कसरी लगानी गर्ने दिने भन्ने कार्यविधि आइसकेका छैन होइन, कार्यविधि आउँदाखेरि धेरै कुकुलो सहज ढंगले जाने हो कि त्यसमा केही चाहिँ नि मापदण्डहरू कसरी राखिन्छ त्यसरी भन्न मात्रै सकिन्छ। तर हाम्रो यो ब्याङ्कमा भएको तरलताको एउटा चक्र पूरा गरेपछि फेरि यो कर्जा अलिकति पनि बढ्न थाल्यो भने चाहिँ यसमा भनौँ न साँगुरो हुँदै जाने अवस्थामा यहाँले भन्नुभएको कुराले जुन विदेशी उसको चाहिँ सरकारी ऋण पत्रहरू खरिद गर्न सक्ने भन्या व्यवस्थाले त्यति बेला प्रभावित पनि गर्न सक्छ, यहाँ यो स्रोतको कमी हुन पनि सक्छ।
0: वार्ताविद डाक्टर चन्द्रमणि अधिकारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: नक्कली भूटाने शरणार्थी प्रकरणमा पूर्व मन्त्रीद्वय रायमाझी र खाँडसहित 16 जना दोषी ठहर, 29 असारमा सजाय सुनाइने, संविधान संशोधनको बहसपत्रमा नेकपा सहित 4 दलले हस्ताक्षर नगर्ने,
0: आगामी महिनादेखि महँगी दर घट्ने राष्ट्र बैंकको अनुमान, सार्वजनिक पदमा रिक्त हुनेले सार्वजनिक पदमा नियुक्त हुनेले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, व्यक्ति बीचको ऋण कारोबार बारे फेरि पनि अध्ययन गरिँदै प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो पटक निजी क्षेत्रसँग छलफल गर्दै,
1: सरकारले सुकुम्बासीलाई राहत रकम उपलब्ध गराएसँगै होल्डिङ सेन्टर छोड्न ताकेटा, 7 जिल्लामा बर्ड फ्लू संक्रमण नियन्त्रणमा, कतारमा विदेशी कामदारले शर्तसहित हड़ताल गर्न पाउने,
0: गाजाको सरकार विघटन गर्ने हमासको घोषणा, राष्ट्रसंघ समर्थित नागरिक सरकारलाई नेतृत्व दिन आग्रह, हर्मुज जलमार्गमा ट्याङ्करमाथि आक्रमण फेरि तनाव बढ्दै,
1: र विश्वकप क्वार्टर फाइनलमा पुग्ने 8 टोलीको टुंगो स्विजरल्याण्ड 72 वर्षपछि पहिलो पटक क्वार्टर फाइनलमा, अब एक दिनको विश्रामपछि क्वार्टर फाइनलका खेल शुरू हुने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिकामा रवि मिश्रले बनाउनु भएको कर्नर किक शीर्षकको कार्टुन लिएका छौं। यो कार्टुनमा एउटा कुकुर र अर्को कुखुराको संवादलाई जोड्न खोजिएको छ। रेबिज खोपको अभाव बढ़ेको बेलामा बर्ड फ्लू संक्रमण तीव्र बनेको छ, यही बीचमा दुईको कुराकानीलाई यहाँ देखाउन खोजिएको छ। कुखुराले केही भन्दै गरेको जस्तो देखिएको छ, माथि यस्तो लेखिएको छ, हामी नै समयम अपनाउनु पर्ने भयो पाङ्गे दाई, सरकारको भर भएन।
1: हवस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रवाहको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
2: मिति 2083 साल असार 28 गते आइतबार।
1: समय बिहान 10 बजेदेखि।
2: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर। हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 98-54-043-230, 97-67-65-24-99।
1: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा SP खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।

0: हजुरको रेडियो 102.1 MHz।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
2: के तपाईँलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
3: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
2: निरूपण गर्ने प्रकृतिका विवादहरू
3: आलिधुर, बाँध, पैनी, कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
2: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
3: चरन घाँस दाउरा सम्बन्धी विवाद,
2: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
3: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
2: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
3: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
2: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
3: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
2: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
3: सदियारको जग्गातर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
2: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
3: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
2: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
3: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
2: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
3: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
2: गाली बेइज्जती सम्बन्धी विवाद,
3: लुटपिट सम्बन्धी विवाद,
2: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
3: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
2: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
3: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
2: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बादी भई दायर हुने अन्य देवानी र एक वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद।
3: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप।
0: अहिले बिहानको 7 बजे।

0: हजुरको रेडियो 102.1 मेगा।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
5: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
6: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
5: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
6: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
8: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848 45 398, 0848 45 398।
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
8: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
9: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
10: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
9: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: तपाईँ असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ? आउनुहोस् राबिछापको बन्सरी नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालु

0: वर्ष 2082-83 को असारसम्म सञ्चालित समग्र विकास निर्माण र सेवा प्रभावको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्काहक्की प्रश्न र बहस गरौं। तपाईँको प्रश्न, गुनासा, जिज्ञासा वा सुझाव भएमा हक्काहक्की राख्ने र जिम्मेवार जवाफदेही वक्ताबाट जवाफ पाइने भएकाले सवाल जवाफ कार्यक्रममा सहभागिता सुनिश्चित गरौं। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति, समय र स्थान, मिति 2083 असार 26 गते शुक्रबार, समय बिहान 11 बजेबाट, स्थान 3 लाल पार्क मन्थली 1 रामेछाप, कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मीडिया प्रहारी मन्थली 1 रामेछाप, जवाबदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय मन्थली रामेछाप। छुट्ला है, सहभागी बनौ, जिज्ञासा र गुनासो राखौ, जवाबदेही वक्ताबाट जवाब सुनौ।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू,
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्, सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: इस्वामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र, होइन होला त्यस्तो त।
3: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ मिस।
0: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
8: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
8: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
8: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 98692599998।
12: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
8: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
12: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
8: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
12: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639925535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
8: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
13: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।

0: शिक्षा, सड़क, सिंचाई र कृषि गोलन्जरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्जरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महतारा पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्जर गोलन्जर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौं। हाम्रो गोलन्जो रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद नेउपाने पुकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गर्नुभएको बजेटलाई स्थान दिँदैछौ। कार्यक्रमको समय उद्धार हामीसँगै रहनुहोला।
2: आर्थिक वर्ष 2083-84 गोलन्जोर गाउँपालिकाको बजेट तथा कार्यक्रम म प्रस्ताव गर्न गइरहेको छु। यस गौरवमय गाउँ सभाका सभाध्यक्ष एवं गाउँपालिका अध्यक्षज्यू, कार्यपालिका सदस्यज्यूहरू, गाउँ सभाका आदरणीय सदस्यज्यूहरू, विभिन्न राजनीतिक दलबाट पाल्नुभएका प्रमुख एवं प्रतिनिधिज्यूहरू, प्रमुख प्रशासनिक अधिकृत एवं कर्मचारी मित्रहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक र शिक्षक मित्रहरू, विभिन्न क्षेत्र र संघ संस्थामा आबद्ध हुनुभएका बुद्धिजीवीहरू, सम्पूर्ण संचारकर्मी मित्रहरू, सुरक्षा निकायका कर्मचारीहरू तथा गोलन्जोर गाउँपालिकाका आदरणीय आमा बुबा दाजुभाइ आज यस गरिमामय गाउँसभामा आगामी आर्थिक वर्ष 2083-84 बजेट तथा कार्यक्रम प्रस्तुत गर्न उभिँदा म अत्यन्त भावुक बनेको छु। निर्वाचनको अनुभूति छ, जनताको विश्वास व्यक्तिको सम्मान छ, विगत 5 वर्षको यात्राको समीक्षा छ र भविष्यपछिको गहिरो आशा पनि छ। तर यी सबै भावनाभन्दा माथि आज मनबाट गम्भीर प्रश्न उठिरहेको छ कि हामीले प्राप्त गरेको लोकतन्त्र अधिकार र स्थानीय शासनको सुन्दर व्यवस्थाको मूल्य आखिर कति ठूलो थियो। यस प्रश्नको उत्तर खोज्दा इतिहासका रक्तरञ्जित पाणाहरू आँखा अगाडि आउँछन्, जहाँ हजारौं नेपालीले आफ्नो जीवन उत्सर्ग गरेका थिए। त्यसैले सर्वप्रथम नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र समावेशी सामाजिक न्याय, समानता र नागरिक अधिकारको लागि आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। साथै जनआन्दोलन, लोकतान्त्रिक आन्दोलन, सशस्त्र जनआन्दोलन लगायत हालै सम्पन्न जेएनयू आन्दोलन लगायत नागरिक अधिकारका विभिन्न आन्दोलनमा योगदान दिनुहुने सम्पूर्ण अग्रजहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु। सभाध्यक्षज्यू, शहीदहरू केवल इतिहासका पात्र होइनन्, उनीहरू राष्ट्र निर्माणका अपूरणीय सपना हुन्। उनीहरूका अधुरा आकांक्षाको जगमा नै आजको लोकतान्त्रिक नेपाल उभिएको छ। आज म विशेष रूपमा म गोलन्जोर गाउँपालिका वार्ड नम्बर 1 च्याप्टा पिसीका साहसी युवा शहीद योगेन्द्र कुमार नेउपानेप्रति श्रद्धासुमन नमन गर्न चाहन्छु। उहाँले जेएनयू आन्दोलनमा क्रममा दिएको बलिदान केवल एउटा परिवारको पीड़ा मात्र होइन, त्यो सम्पूर्ण गोलन्जोरको पीड़ा हो, सम्पूर्ण सिन्धुलीको पीड़ा हो र सम्पूर्ण राष्ट्रको पीड़ा हो। साथै प्राकृतिक विपद, महामारी, दुर्घटना तथा विभिन्न कारणले जीवन गुमाउनुभएका सम्पूर्ण नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दछु। सभा अध्यक्षज्यू, 5 वर्ष अघि जब हामी जनताको घर दैलोमा पुगेका थियौं, त्यति बेला गोलन्जोरका नागरिकहरूले हामीलाई मतका साथै एउटा सपना सम्पन्न भएको थियो। त्यो सपना थियो विकसित गोलन्जोर, समृद्ध गोलन्जोर, अवसरयुक्त गोलन्जोर निर्माण गर्ने सपना। हामीले त्यही सपनालाई बोकेर यात्रा सुरु गरेका थियौं। यात्रा सजिलै थिएन, भौगोलिक कठिनाइहरू थिए, सीमित स्रोतहरू थिए, अनेकन चुनौतीहरू थिए, आर्थिक मन्दी थियो, प्राकृतिक विपदका जोखिमहरू थियो र जनअपेक्षाहरू विशाल थिए। तर यी सबै चुनौतीहरूका बीच पनि हामीले विकासको यात्रालाई कहिल्यै रोक्न दिएनौ। हामीले सधैँ सम्झ्यौँ कि स्थानीय सरकार केवल पालिका भवनभित्र होइन, जनताको विश्वासभित्र बस्छ। हामीले त्यसैले हामीले योजना बनाउँदा पनि जनतालाई केन्द्रमा राख्यौँ, बजेट विनियोग गर्दा पनि जनताको आवश्यकता हेर्यौँ, विकासको लक्ष्य निर्धारण गर्दा पनि जनताको जीवन स्तर सुधारलाई पहिलो प्राथमिकतामा राख्यौँ। आज यो मञ्चबाट बोलिरहँदा मलाई गाउँका ती आमाहरू सम्झना आइरहेका छन् जसले वर्षौंसम्म पानीको भारी बोकेर उकालोला ओह्रालो गर्नु परेको थियो। ती किसानका सम्झना आइरहेका छन् जसले पसिना बगाएर उत्पादन त के गरे तर उचित मूल्य नपाएर चिन्तित हुनु परेको थियो। ती विद्यार्थीहरूको सम्झना आइरहेको छ जसले कठिन बाटो हिँडेर विद्यालय पुग्नु परेको हो। ती बिरामीहरूको सम्झना आइरहेको छ जसले सामान्य उपचारका लागि घन्टौं यात्रा गरेर विकसित शहर पुग्नु परेको थियो। हाम्रो बजेटको केन्द्रमा यिनै नागरिकहरू छन्। हाम्रो विकासको उद्देश्य तिनै नागरिकहरूको जीवनमा सहजता ल्याउनु, हाम्रो राजनीति, हाम्रो योजना, हाम्रो सम्पूर्णको प्रयासको सार पनि हो। सभा अध्यक्षज्यू, समय साँच्चै नदी जस्तै बग्दो रहेछ। 5 वर्ष अघि शुरू गरेको यात्राको अन्तिम बजेट प्रस्तुत गर्ने अवसर आज प्राप्त भएको छ। यस अवधिमा हामीले धेरै कुरा सिक्यौं, धेरै अनुभव संकलन गर्यौं, धेरै सफलता प्राप्त गर्यौं र केही कमजोरीहरूको पाठ पनि सिक्यौं। कहिलेकाहीँ हामीले प्रशंसा पायौं, कहिलेकाहीँ हामीले आलोचना पनि दियौं, तर आलोचनालाई बढी सुधारको अवसरको रूपमा ग्रहण गर्दै जनताको हितलाई केन्द्रमा राखेर अगाडि बढ्ने प्रयास गरिरह्यौं। हामीले कहिले पदलाई विशेष अधिकारको रूपमा लिएनौं, हामीले पदलाई जिम्मेवारीको रूपमा लियौं। सधैँ सम्झ्यौं कि कुर्सी अस्थायी हुन्छ र जनताको विश्वास स्थायी हुन्छ। पद सृजना हुन सक्छ तर विकासप्रतिको दायित्व कहिले समाप्त हुँदैन। त्यसैले आज यस गाउँपालिकाको दोस्रो कार्यकालको अन्तिम बजेट प्रस्तुत गर्दै गर्दा हामी कुनै उपलब्धिको घमण्ड गर्न यहाँ उभिएका छैनौं। हामी जनताको सामु इमान्दार रूपमा जवाबदेहिता प्रस्तुत गर्न उभिएका छौं। हामी गोलुन्जोको समृद्धिको यात्रालाई अझ बलियो आधार दिन उभिएका छौं। आज प्रस्तुत हुने बजेटले विगतका उपलब्धिहरूलाई संस्थागत गर्ने, अधुरा योजनालाई पूर्णता दिने, उत्पादन र रोजगारलाई प्रोत्साहन गर्ने, सामाजिक न्यायलाई थप सुदृढ गर्ने र समृद्ध गोलुन्जो निर्माणको आधारशिला अझ मजबूत बनाउने उद्देश्य लिएको छ। नेपालको संविधानले प्रदत्त गरेको संवैधानिक अधिकार, स्थानीय सरकार सञ्चालन 2074, स्थानीय तह बजेट तर्जुमा दिग्दर्शन 2078 र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 आत्मसात गर्दै यस पालिकाको आन्तरिक राजस्व परिचालन क्षमता नीतिगत व्यवस्थालाई मध्यनजर गरी यस गरिमामय गाउँसभा समक्ष आर्थिक वर्ष 2083-84 बजेट कार्यक्रम प्रस्तुत गर्न पाउँदा मलाई गौरव लागेको छ। जनताको सबभन्दा नजिकको घर आँगनको सरकार भएको हैसियतले जनअपेक्षा अनुरूप कार्य गर्न हामी पूर्ण प्रतिबद्ध छौं। गाउँपालिकाको बृहत्तर हित विकास र समृद्धिको यात्रामा निरन्तर सहयोग पुर्याउनु हुने सम्पूर्ण गोलन्जरवासी, आम नागरिक, राजनीतिक दल, नागरिक समाज, संचारकर्मी, सहयोगी संघ संस्था तथा शुभचिन्तकहरूमा म हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। यो बजेट गोलन्जर गाउँपालिकाको वास्तविक आवश्यकता, निर्वाचनका समयमा गरिएका प्रतिबद्धताहरू, कार्यपालिका तथा गाउँसभा सदस्यजीहरूको सुझाव, विषयगत समिति, निजी क्षेत्र, राजनीतिक दल तथा बौद्धिक व्यक्तिहरूलाई प्राप्त रचनात्मक सुझाव र पृष्ठ प्रसङ्गका आधारमा तयार गरिएको छ। हाम्रो कार्यकालको अन्तिम बजेटले विगतका अनुभवलाई समेट्दै गोलुन्जोको दिगो विकास र समृद्धिको एउटा यात्रामा एउटा ऐतिहासिक कोशी ढुङ्गा साबित हुने विश्वास लिएको छ। सभाध्यक्ष महोदय, पछिल्लो समयमा भएका विभिन्न राजनीतिक घटनाक्रमहरू, विश्वव्यापी स्थानीय रूपमा विकसित परिस्थिति र यसबाट सिर्जित चर्को मूल्य वृद्धि महँगीको कारणले समग्र राजस्व सङ्कलनमा ह्रास भएको छ, जसको प्रत्यक्ष असर संघ प्रदेशबाट प्राप्त हुने अनुदानमा सीमित रहेको छ। यसका साथै हाम्रो आफ्नै आन्तरिक स्रोतको रूपमा नदीजन्य पदार्थको ठेका व्यवस्था हुन सक्दा चालु आर्थिक वर्षको बजेट कार्यक्रममा केही प्राविधिक समस्या चुनौतीहरू सामना गर्नु परेको यथार्थ वास्तविकता हामी सामु सर्नै छ। सीमित स्रोत साधन, नागरिकको असीमित आकांक्षा र परिदृश्यात्मक आवश्यकता बीच सन्तुलन कायम गर्दै स्रोतको न्यायोचित वितरण गर्नु आफैमा चुनौतीपूर्ण कार्य हो। यद्यपि आम नागरिकको चाहना र सरकारवालाको अमूल्य सुझाव र पृष्ठपोषणलाई केन्द्रमा राखी उपलब्ध साधन स्रोतको वितरणलाई बढीभन्दा बढी सन्तुलित न्यायपूर्ण र उत्पादनमुखी बनाउने इमान्दार प्रयास गरेको छु। सभापति महोदय, अब म आर्थिक वर्ष 2082-83 वित्तीय गतिविधिको बारेमा संक्षिप्त जानकारी गराउँदछु। चालू अब 2082-83 समीक्षा, यस चालू आर्थिक वर्षको लागि विनियोग भएको कुल रकम ₹62,51,2,310 रहेको छ, जसमध्ये कुल रकम ₹38,19,04,303 ₹3.65 रहेको छ। औसत खर्च 61.09% रहेको छ, जसमा चालू खर्च 73.48% रहेको छ भने पुँजीगत तर्फ 30.17% रहेको छ। आन्तरिक राजस्व परिचालनतर्फ चालू आर्थिक वर्षको लागि ₹5,68,22,650 प्रक्षेपण गरिएकोमा असार 9 गतेसम्म ₹1,03,90,756.91 प्राप्त भएको छ। यो कुल प्रक्षेपित आमदानीको 18.28% मात्र हो। अब 2082-83 भएका प्रमुख उपलब्धिहरू, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सूचना प्रविधि आईसीटी ल्याब स्थापन गरी विपन्न तथा जेएनला विद्यार्थीलाई स्थानीय सरकारको छात्रवृत्ति उपलब्ध गराइएको छ। गाउँपालिका स्तरीय आधारभूत अस्पतालबाट 24 घण्टा आकस्मिक सेवा तथा प्रसूति सेवा सुनिश्चित गरिएको छ भने ज्येष्ठ नागरिक दीर्घ रोगीहरूलाई वडा स्थित स्वास्थ्य संस्थाहरूबाट नै दक्ष चिकित्सक मार्फत स्वास्थ्य परीक्षण र निशुल्क औषध वितरण कार्यक्रम समेत सञ्चालन गरिएको छ। किसानहरूको आयोजन बढाउन गोलन्दर गाउँपालिकाको अनुदानमा आधुनिक कृषि औजार उन्नत बिउ बिजन प्रभावकारी रूपमा वितरण गरिएको छ। यी प्रयासहरूले गर्दा पालिका विस्तारै खाद्यान्न तथा दुग्ध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख भइरहेको छ। यसका साथै गोलन्दरको मुख्य पहिचानको रूपमा रहेको जुनार खेतीको व्यावसायिक विकासका लागि पालिकाले विशेष पहल थालेको छ। जुनारलाई किराबाट जोगाउन र उत्पादनको गुणस्तर सुधार्न प्रोटिन बेड खरिद गरी किसानहरूलाई वितरण गरिएको छ। जुनारको देश विदेशमा प्रवर्धन गर्ने उद्देश्यले गाउँपालिकाको चिन्तनमा जुनार मेला सफलतापूर्वक सम्पन्न गरिएको छ। कृषि तथा पशुपक्षी सेवा केन्द्रबाट प्रयोगशाला माटो परीक्षण गोबर परीक्षण बिरुवा उत्पादन र बिक्री वितरण गरिएको छ। गाउँपालिका भित्रका मुख्य सड़क मध्ये 100 वटा कार्यालयमा 12 महिना चल्ने बाटो अल वेदर रोड सञ्जालसँग जोडिएको छ। थप विस्तारोन्नति कार्य समेत गरिने कार्य भइरहेको छ। नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी रानी खोला गोल्डा जुके पानी लगायत क्षेत्रमा खानेपानी आयोजनहरू सम्पन्न गरी थप घरहरूले एक घर एक धारा मार्फत स्वच्छ र सुरक्षित पिउने पानी व्यवस्था मिलाइएको छ। रोजगार सेवा केन्द्र र उद्योग विकास शाखा तथा विभिन्न संघ संस्था तथा उद्योग वाणिज्य कार्यालय सामाजिक विकास मन्त्रालयको समन्वयमा रोजगार र स्वरोजगारमूलक कार्यक्रमहरू सम्पन्न गरिएको छ। स्थानीय सरकारको सेवालाई पारदर्शी बनाउन नागरिकले सेवा प्रवाह सहजता गराउन सबै कुरामा सार्वजनिक सुनवाई गरिएको छ भने गाउँपालिकाको कार्य सञ्चालनमा व्यवस्थित गर्न यस वर्ष थप 4 वटा स्थानीय एनडिए कार्यकारी तर्जमा गरी 4 कानून संशोधन गरिएको छ। अब 2082-83 आइपरेका चुनौतीहरू, अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खलामा भएको अवरोधले इन्धन फलाम र सिमेन्टको लागत अत्याधिक मूल्य बढ्दा आयोजनाहरू गति लिन सकिरहेका छैनन्। कठिन भूबनोट सड़क सञ्जालका कारण दुर्गम क्षेत्रमा निर्माण सामग्रीको उपकरण समयमा पुर्याउन कठिन रहेको छ। देशभित्र युवा पुस्ता तीव्र रूपमा बाहिरका विकास निर्माणको लागि आवश्यक अध्यक्ष दक्ष श्रमिकको अभाव हुँदै गइरहेको छ। आन्तरिक निर्वाचनका कारण आकर्षणका लागि हुँदा ठेका प्रक्रिया निर्णयहरू ढिलो हुन गएको छ। न्यून कबल लो बिडिङ गर्ने ठेकदारको ढिला सूची रकमको धन्दाको प्रक्रिया र 3 तहका सरकारको समय नहुँदा असारमा मात्र खर्च गर्ने प्रवृत्ति हालसम्म कायमै छ। सभापति महोदय, अबमा आगामी आर्थिक वर्ष 2083-84 बजेट उद्देश्य र प्रथमतालाई संक्षिप्तमा राख्ने अनुमति चाहन्छु। बजेटका मुख्य उद्देश्यहरू, दिगो उत्थानशील र गुणस्तरीय पूर्वाधार निर्माण, गाउँपालिकाको भौतिक पूर्वाधार विकासलाई योजनाबद्ध दिगो जलवायु परिवर्तन अनुकूल र नागरिकका लागि बढ़ी उपयोगी हुने बनाउने, आर्थिक सामाजिक रूपान्तर र जीवित उपार्जनमा सुधार, लक्षित वर्ग र क्षेत्रको समावेशी आर्थिक तथा सामाजिक विकास गर्दै आम नागरिकको दैनिक जीवनयापनलाई सहज सुरक्षित र समृद्ध बनाउने, अर्थतन्त्रको पुनरुत्थान र गतिशीलता, स्थानीय साधन स्रोतको अधिकतम परिचालन गरी सुस्ताएको स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने र स्वरोजगारीलाई अवसर स्वरोजगारीका अवसरहरू सिर्जना गर्ने, वित्तीय आत्मनिर्भरता र दिगो स्रोत व्यवस्थापन, आन्तरिक राजस्वका नयाँ र सम्भावित क्षेत्रहरू पहिचान गरी करको दायरा बढाउने, गाउँपालिकाको दिगो आर्थिक स्रोत विकास गर्दै वित्तीय आत्मनिर्भरतातर्फ अग्रसर हुने, आधारभूत तथा अत्यावश्यक सेवाको सुनिश्चितता, शिक्षा स्वास्थ्य खानेपानी सरसफाई जस्ता नागरिक आधारभूत अत्यावश्यक सेवाहरूलाई सबैको न्यायिक पहुँच र गुणस्तरीयता सुनिश्चित गर्ने, प्रविधि मैत्री सेवा प्रवाह डिजिटल सुशासन, सरकारी सेवा प्रवाहलाई प्रविधि मैत्री पारदर्शी उत्तरदायी र जनमैत्री बनाउन गाउँपालिकामा सदाचार र सुशासन प्रवर्धन गर्ने, कृषि तथा पशुपालनको व्यवसायीकरण र बजारीकरण, गाउँपालिकाका अधिकांश नागरिक मुख्य पेसाको रूपमा रहेको परम्परागत कृषि र पशुपक्षी व्यवसायलाई आधुनिक प्रविधि र यान्त्रिकीकरण तथा बजारीकरण मार्फत व्यवसायीकरण एवं मूल्य श्रृङ्खलामा आबद्ध गर्ने, बजेटका उद्देश्यहरू हासिल गर्न निर्धारणका प्रशंसा, सड़क सञ्जालको स्तरबन्दी र 12 महिना यातायातको सुनिश्चितता, गाउँपालिकाको विभिन्न वडा तथा ग्रामीण बस्तीहरूमा गाउँपालिका केन्द्र गोल्डन जुन मुख्य सड़कहरू बिपी राजमार्गको जुन रिङ रोडहरू र रणनीतिक सड़कहरूको स्तरोन्नति तथा नाला व्यवस्थापन, कतिपय खण्डमा कालोपत्री ग्राफेल गरी 12 महिना सुरक्षित र सहज यातायात सेवा सुनिश्चित गरिनेछ, कृषि तथा पशुपालनको आधुनिकरण, जुनार क्षेत्रको प्रवर्तन गराउनुको मुख्य पहिचान र गोली आमदानीको रूपमा रहेको जुनार अमिलो जात फल अन्य तरकारी र पशुपालनमा आधुनिक प्रविधि उन्नत बिउ बिजन अनुदान र पकेट सुधार विकास मार्फत व्यवसायीकरण गरिनेछ, उत्पादित वस्तुको भण्डारको लागि शिक्षण केन्द्र तथा निर्माण र बजारीकरणलाई प्राथमिकता दिइनेछ, उद्यमशीलता नवप्रवर्तन स्थानीय स्वरोजगारको सृजना, स्थानीय युवा तथा वैदेशिक रोजगारबाट फर्किएका जनसङ्ख्या रक्षित गरी कृषि उद्योग भनौँ तथा साना उद्योग शिक्षण व्यवसाय नयाँ क्षेत्रको पहिचान गरिनेछ, सौलभ्यपूर्ण कर्जा र प्रविधि सहयोग मार्फत गाउँपालिका भित्रै स्वरोजगारीका अवसरहरू सृजना गरिनेछ, ऐतिहासिक धार्मिक तथा पर्यटनको विकास, गोलन्द क्षेत्रमा रहेको ऐतिहासिक धार्मिक सांस्कृतिक पुरातात्विक महत्वको स्तरको पहिचान संरक्षण र सम्बोधन गरिनेछ, सुनकोशी नदी तटीय क्षेत्र महाभारत श्रृङ्खला आसपासका सम्भाव्य स्थानहरूमा पर्या पर्यटन पूर्वाधार निर्माण तथा आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्धन गरिनेछ, प्रविधिमय प्रशासनिक सुशासन र कर्मचारी सङ्घका विकास, गाउँपालिका तथा वडा कार्यालयबाट प्रवाह हुने सेवालाई सरल सहित धनोद्रहित र नागरिक मैत्री बनाउन सूचना पद्धतिको अधिकतम उपयोग गरिनेछ, सेवा पूर्वाधार गुणस्तरीय बनाउन जनप्रतिनिधि तथा कर्मचारीको कार्यक्षमता विकासका लागि आवश्यकतामा आधारित पूर्णकालीन तालिमहरूको आयोजना गरिनेछ, सांसारिक समन्वय र स्रोत परिचालन, गाउँपालिकाको एकल बजेटले मात्र दिगो विकास सम्भव नहुने हुँदा संघीय सरकार, प्रदेश सरकार, दार्जिलिङ निकाय, गैर सरकारी संस्था, निजी क्षेत्रसँग निरन्तर सम्बन्धित सरकारी र सांसारिक गरी सामाजिक आर्थिक विकासका ठूला तथा बहुमुखी आयोजनाहरू संयुक्त लगानी गरिनेछ, गुणस्तरीय पैदिक सामुदायिक शिक्षामा जोड, गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधार, डिजिटल सिकाइ सामग्री मिलाउनलाई प्रथम प्राविधिक व्यवसाय शिक्षा विस्तार गर्दै गुणस्तरीय जीवन उपयोगी र नतिजामुखी बनाउन शिक्षकहरूको क्षमता विकास र नियमित अनुगमन कार्यलाई प्रभावकारी बनाइनेछ, एकीकृत स्वास्थ्य पहुँच र गुणस्तर वृद्धि, गोलन्दर आधारभूत अस्पतालको अगुवाईमा गाउँपालिकाको सम्पूर्ण स्वास्थ्य केन्द्र चौकी आधारभूत स्वास्थ्य केन्द्रहरूलाई सुदृढ गर्दै एकीकृत स्वास्थ्य पहुँच कार्यक्रमलाई निरन्तरता दिइनेछ, दुर्गम बस्तीका नागरिकहरूलाई पाए पर्ने स्थानीय गुणस्तरीय प्राथमिक तथा विशेषज्ञ स्वास्थ्य सेवा आवश्यक औषध तथा दक्ष स्वास्थ्य कर्मी सुरक्षित मासिक तर भरपूर
3: आगामी
2: प्रेषण प्रणालीको सुनिश्चितता गरिनेछ, आन्तरिक राजस्व परिचालन वृद्धि आत्मनिर्भरता, गाउँपालिकाको स्थायी आय स्रोत वृद्धि गर्न बिपी राजमार्गको मध्यपाली राजमार्ग सुनकोशी कडियो आसपासका व्यवसायी बजीविधि ढुङ्गा विष्णुबालो करको दायरा विस्तारलाई प्रसङ्ग दिइनेछ, करपूर्णलाई डिजिटल प्रविधि बनाउँदै आर्थिक नियन्त्रण गरिनेछ, गाउँपालिकाको वृद्धि आत्मनिर्भरता बनाउन आन्तरिक स्रोत परिचालनलाई सुदृढ गरिनेछ, युवा स्वरोजगार खेलकुद पूर्वाधार प्रवर्तन, स्थानीय युवाहरूलाई उद्यमशीलता र उत्पादन क्षेत्रमा आकर्षित गरी वैदेशिक रोजगारको निर्भरता कम गर्न युवालक्षित सिपमूलक तालिम सञ्चालन गर्नेछ। युवाहरूको शारीरिक र मानसिक विकासका लागि गाउँपालिकाभित्र खेलकुद पूर्वाधारको निर्माण तथा सडक विश्वमुखी गर्दै स्थानीय स्तरका खेलकुद प्रतियोगिताहरूको माध्यमद्वारा खेलाडीहरूको प्रतिभा र पहिचान प्रवर्धन गरिनेछ। वातावरण संरक्षण विपद व्यवस्थापन र हरित गोलन्जर अभियान महाभारत श्रृङ्खला र गाउँपालिका भिरालो हुने भूभागमा हुने भूसै एवं पहिरो नियन्त्रणको लागि वृक्षारोपण बायो इन्जिनियरिङ प्रविधिलाई जोड दिइनेछ। सुनकोशी नदी तटीय क्षेत्रको पर्यावरणीय सन्तुलन कायम राख्ने विपदको पूर्व तयारी पौधार र राहत वितरण प्रणाललाई संस्थागत गरिनेछ। गोलन्जरको स्वच्छ र सुन्दर राख्न फोहोर मैलाको उचित व्यवस्थापन गरेर हरितो संक्षित गाउँपालिका निर्माण नीति लिइनेछ। सभाध्यक्ष महोदय, अब म अब 2083-84 बजेटमा तर्जुमा क्रममा देखिएका मुख्य चुनौतीका यो सभा समक्ष पेश गर्न चाहन्छु। आर्थिक संकुचन र संकुचित बजेट आकार मुलुकको विद्यमान आर्थिक संकुचनका कारण विगतका वर्षहरूको तुलनामा आगामी आर्थिक वर्षमा बजेटको आकारमा केही कटौती गर्नुपर्ने बाध्यता रहेको छ। चालू खर्चको वृद्धि पुँजीगत स्रोत व्यवस्थापनमा चाप चालू प्रतिक्रिया खर्चमा भइरहेको वृद्धिका कारण पुँजीगत खर्च ल्याउन भए विकास निर्माण सुस्त हुने सक्ने जोखिम छ। यस परिप्रेक्ष्यमा पुँजीगत स्रोत व्यवस्थापनमा चाप परेको छ भने पुँजीगत खर्च बढाउन नवीनतम प्राथमिकता दीर्घकालीन प्रक्रिया आयोजनाहरूको प्राथमिकरण र सोही अनुरूपको आयोजना सम्म गर्नुपर्ने चुनौती छ। आन्तरिक आयको न्यून हिस्सा र करको दायरा भित्ता पूर्व बजेटमा आन्तरिक आयको हिस्सा कम भएकाले आमदानीको खर्चबीच सन्तुलन कायम गर्न कठिन रहेको छ। आन्तरिक आय वृद्धि गर्न राज्यका नयाँ क्षेत्रहरू पहिचान गर्नुका साथै करको दायरा फराकिलो बनाउन चुनौतीपूर्ण रहेको छ। अधुरा आयोजनको दायित्व र बजेटमा दबाव चालू आर्थिक वर्षमा आयोजनाहरू विशेष गरी संघ र प्रदेशबाट प्राप्त सम्मूलक अनुदानका आयोजनाहरू चालू वर्षभित्र सम्पूर्ण हुन नसक्दा बाँकी कामको दायित्व आगामी वर्षमा आर्थिक वर्षमा सार्नुपर्ने गर्दछ। यसले गर्दा आगामी वर्षको बजेटमा थप चाप गर्नु भएको छ। सभाध्यक्ष महोदय, अब नेपालको संविधानको धारा 228 उपधारा 2 र स्थानीय सरकार सञ्चालन 2074 दफा 65 बहुमती यस पालिकाको क्षेत्रभित्र आर्थिक वर्ष 2083 र 84 लागि कर गैर कर शुल्क तथा जस्तो लाउने उठाउने व्यवस्था गर्न तयार पारिएको आर्थिक विधेयक 2083 गरिमामय सभा समिति प्रस्तुत गर्न अनुमति चाहन्छु। गोलन्जर गाउँपालिका आर्थिक विधेयक 2083 गोलन्जर गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नुपर्नेको विधेयक प्रस्तावना गोलन्जर गाउँपालिका गोल्टा क्षेत्रको आर्थिक वर्ष 2083-84 अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न केही महसुल कर मालबोध र दस्तुर लगाउन लिइएको दरलाई चालु राख्न तथा हेरफेर गरी स्थानीय कर दस्तुर तथा शुल्क सङ्कलन गर्ने छुट दिने तथा आय सङ्कलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकाले नेपालको संविधानको धारा 2228 उपधारा 2 बमोजिम गोलन्जर गाउँसभाले यो ऐन बनाएको छ। संक्षिप्त नाम र प्रारम्भ यस ऐनको नाम गोलन्जर गाउँपालिको आर्थिक ऐन 2083 रहेको छ र यो ऐन 2083 साल श्रावण 1 गतेदेखि गोलन्जर गाउँपालिका क्षेत्रभित्र लागू हुनेछ। सम्पत्तिगत गोलन्जर गाउँपालिकाका गोटा सिन्धुली क्षेत्रभित्र अनुसूचित बहुमती सम्पत्तिकर लगाइन र अनुसूचित गरिनेछ। भूमिकर मालको गोलन्जर गाउँपालिका गोटा सिन्धु क्षेत्रभित्र अनुसूचित 2 बहुमती भूमिकर मालको लगाइन र अनुसूचित गरिनेछ। घर जग्गा बाल घर गोलन्जर गाउँपालिका गोटा सिन्धुली क्षेत्रको कुल बिल्डिङ स्वयं संस्थान भवन घर पसल ग्यारेज गोदाम टहरा छप्पर कारखाना जग्गा पोखरी पुरै आंशिक तपाईँले बहालमा लिएको बहाल लिने दिने बीचको सन्दर्भमा उल्लेख भएको अवधि र रकमको रकममा अनुसूचित 3 बमोजिम बहाल कर लगाएर असुल गरिनेछ। व्यवसाय कर गोलन्जर गाउँपालिका गोल्डा क्षेत्रभित्र व्यापार व्यवसाय र सेवामा अनुसूचित 4 बमोजिम पुँजीका आधारमा व्यवसाय कर लगाइने र असुल उपर गरिनेछ। 6 जडी पुँजी कबाडी र जीवजन्तु कर गोलन्जर गाउँपालिका गोल्डा सिन्धु क्षेत्रको कुनै पनि व्यक्ति संस्थाले उन खोटो जडीबुटी वनपस खर कबाडी माल र प्रजाति कामले निषेध गरेको जीवजन्तु बाहेकका अन्य मृत मारिएका जीवजन्तुको हाड सिंह प्वाँ छाला जस्ता कसरी व्यवसायिक कार्यवाही गरे बापत अनुसूचित पाँच भन्ने कर लगाइन्छ असुल उपर गरिनेछ। सवारी साधन कर गोलन्द गाउँबाट स्थित जग्गा भएका सवारी साधन अनुसूचित छ बमोजिम सवारी साधन कर लगाइनेछ। विज्ञापन कर गोलन्द गाउँपालिका गोल्डा र सिन्धुली क्षेत्रभित्र विभिन्न हिसाबले गरिएका विज्ञापनहरूमा प्रदेश कानुनमा भएको व्यवस्था बमोजिम गाउँ कार्यकोले निर्माण गरेको बमोजिम अनुसूचित सात बमोजिम विज्ञापन कर लगाइन्छ असुल उपर गरिनेछ। मनोरञ्जन कर यस गाउँपालिका क्षेत्रको हुने मनोरञ्जन व्यवसायमा बागमती प्रदेश कालो निर्माण गरेको दर रेटमा अनुसूचित आठ बमोजिम व्यवसाय कर लगाइन्छ असुल उपर गरिनेछ। दस बाल तिरौटी शुल्क गोलन्द गाउँपालिका गोल्टा सिन्धुली क्षेत्रभित्र आफूले निर्माण निर्माण बेच्ने र सञ्चालन गरेका अनुसूचित नौमा उल्लेख भए अनुसारका हाट बजार प्रशस्त सरकारी जग्गा रहेको संरचना उपयोग बापत सोही अनुसूचितमा भएको व्यवस्था अनुसार बाल विरोधी शुल्क लगाइने असुल उप गरिनेछ। पार्किङ शुल्क गोलन्द गाउँपालिका गोल्टा सिन्धुली क्षेत्रको कुनै पनि सवारी साधनमा पार्किङ सुविधा उपलब्ध गराए बापत अनुसूचित दसमा उल्लेख पार्किङ शुल्क लगाइने असुल उप गरिनेछ। सेवा शुल्क र दस गाउँपालिकाले निर्माण सञ्चालन व्यवस्थापन गरेका अनुसूचित एघारमा उल्लेखित स्थानीय पूर्वाधार उपलब्ध गराइएको सेवामा सेवा गराइलाई सोही अनुसूचीमा व्यवस्था भए अनुसार शुल्क लगाइन्छ असुल उप गरिनेछ। ट्रेकिङ कोइगिट र क्यानोइङ बम्जी जम्पिङ जिम फायर ऱ्यापिङ शुल्क गाउँपालिकाले आफ्नो क्षेत्रभित्र ट्रेकिङ क्यानोइङ बन्जी जम्पिङ जिम फायर र ऱ्यापिङ सेवा र व्यवसाय सञ्चालन गरे बापत अनुसूचित बाह्र बमोजिम शुल्क लाउने र असुल उप गरिनेछ। सरसफाई शुल्क यस गाउँपालिका क्षेत्रका वातावरण सरसफाई क्षेत्रमा व्यवस्थित बनाउनको लागि सरसफाई शुल्क अनुसूचित तेह्र बमोजिम लगाइनेछ। सङ्कलन तथा बिक्री शुल्क गाउँपालिका क्षेत्रभित्र उत्पादित नलिजन्य पदार्थ खानेजन्य र वस्तु सङ्कलन बिक्री तथा निकासीमा प्रदेश कानूनले तोके अनुसार अनुसूचित चौध बमोजिम सङ्कलन तथा बिक्री शुल्क लगाइनेछ। आन्तरिक पर्यटन शुल्क गाउँपालिकाले आफ्नो क्षेत्रभित्र प्रवेश गर्ने पर्यटकको अनुसूचित पन्ध्र बमोजिम शुल्क लगाउने र असुल उप गरिनेछ। तर प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोही बमोजिम हुनेछ। कर शुल्क तथा जरिमाना यस ऐनमा उल्लेख भएको छ तिनी दायित्व भएका व्यक्ति संस्थालाई कुनै पनि किसिमको कर छुट दिइने छैन। तर यस अबको असल मसान्तसम्म व्यवसाय नवीकरण गर्न आएमा जरिवाना छुट हुनेछ। गाउँ कार्यपालिका क्षेत्र निषेध कार्य गर्न अनुसूचित सोह्र बमोजिम जरिवाना दिइनेछ। गाउँपालिकाभित्र प्रकोप पीडितहरूको सरजमिन मजुरका विवरणलाई दिइने सिफारिस स्वास्थ्य उपचार सिफारिसमा कुनै शुल्क र जस छुट लिइने छैन। कुनै पनि करदाताले सम्बन्धित आर्थिक वर्ष कर जुन आर्थिक वर्षको हो सोही आर्थिक वर्षमा तिर्नुपर्दछ। उक्त आर्थिक वर्षमा नतिरी अर्को आर्थिक वर्षमा तिर्न आएमा लागू करको प्रति वर्ष 10% थप जरिवाना सहित कर असुल उप गरिनेछ। कर भन्नाले गाउँपालिका लिन सक्ने सबै प्रकारको करलाई बुझ्नुपर्दछ। घरबार कर जुन आर्थिक वर्षको हो सोही आर्थिक वर्षमा वार्षिक रूपमा बुझाउनु पर्दछ। करदातालाई चाहेमा चालु आर्थिक वर्षको कर मासिक द्वैमासिक त्रैमासिक चौमासिक र अर्धवार्षिक रूपमा समेत दाखिल गर्न सक्नेछ। कर उठाउने अधिकार यो ऐन बमोजिम मार्फत शुल्क दस्तुर उठाउने कर्मचारीको अधिकार क्षेत्र कार्यालय र कार्यालय गाउँपालिका रहनेछ। प्रहरीको सेवा लिन वा नगर प्रहरी खटाउन सक्ने
0: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्जर।
1: यिनी सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? सुझाव सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो गोलन्जर, फोन नम्बर 0840400026, इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ।
0: हवस् त, अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। सेटिङजेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन महतारासँगै म रिता मगर पनि बिदा हुन्छु। नमस्कार।
3: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: जब तपाईँहरू म सेयर गर्छौ, बस्नको लागि स्पेस चाहियो, खानाको लागि चाहिँ कम्पिटिसन हुने भयो। यही खाना र बस्नको लागि चाहिँ जुन कम्पिटिसन हुन्छ, कम्पिटिसन त्यो एउटा लेभल कार्ड छ, त्यसपछि चाहिँ द्वन्द्व शुरू हुने हो। मानव चाहिँ एकातिर, वन्य जन्तु चाहिँ एकातिर त होइन नि त, हामीलाई इतिहास थाहा छ, हामी चाहिँ घुमन्ती फिरन्ती हुँदाखेरि बाँदर त्यही थियो, बाघ त्यही थियो, अहिले पनि अब गाउँठाउँमा भन्ने हो नि त, एक प्रकारको कम्पिटिसन छ। के को लागि भन्दाखेरि आफू बाँच्नको लागि। जब त्यहाँ छेमा चिस्ती हुन्छ त्यसपछि द्वन्द्व शुरू हुन्छ होइन। मलाई इन्ट्रेस्ट लागेको विषय चाहिँ हामी चाहिँ 90s काम गर्दाखेरि, 90s भनेको अङ्ग्रेजी मैले सनको कुरा गरेँ होइन, त्यो बेला चाहिँ म अन्नपूर्ण कन्जर्भेसन एरियातिर काम गर्थेँ। त्यो बेलाको स्थिति कस्तो थियो भने जंगली जनावर चाहिँ अलिक कम भएको हो कि, त्यस्तो द्वन्द्वहरू सुनिन्थेन। अझ पहिलाको कुरा हाम्रो जिजु बाजेको कुरा सुन्दाखेरि त अहिलेको जस्तो भयावह त हामीले सुनिएन। अनि त्यही भएर हामीले कानूनहरू पनि त्यो बेलाको चाहिँ कस्तो बन्यो होला भने जंगली जनावरहरूलाई अलिकति सुरक्षा पनि चाहियो।
1: सामान्यतया यो पढाइमा र हाम्रो व्यवहारमा चाहिँ यो द्वन्द्व कतिको फरक पाउनुहुन्छ कि सहज रूपमा नै अघि बढेको छ?
0: यो द्वन्द्व किन भयो भन्ने मुख्य कुरा हो। पहिला पनि मान्छे थिए, पहिला पनि जंगली जनावरहरू थियो, पहिला किन द्वन्द्व चाहिँ एकदमै देखिँदैन, देखिने खालको हुन्थेन, द्वन्द्व त हुन्छ नि त, कसरी व्यवस्थापन भइरहेको थियो त भन्ने खालको पहिलो कुरो गर्नु पर्दो रहेछ। पहिला कसरी हुन्थ्यो भने, अहिले एकाडेमिक कुरा पनि गर्नुभयो, मैले आफूले बुझेको चाहिँ म आफै पनि अब गाउँठाउँको मान्छे हो नि त, बाख्रा हेरेर बसेको मान्छे भएको हुनाले हामीले चाहिँ त्यो एकाडेमिक फिल्ड र ऊ चाहिँ अलिकति फरक चाहिँ छ है। हाम्रो सोच चाहिँ कस्तो हुन्छ भने कहिलेकाहीँ के भन्दाखेरि प्रोटेक्सन भन्ने कुरा आउँदो रहेछ। प्रोटेक्सन भनेको केही पनि नछोएर जोगाइराख्ने, तर चाहिँ त्यही कुरालाई लिएर म पछि काम गर्ने अन्नपूर्ण कन्जर्भेसन एरिया वाइयुज भन्थे कि, बुद्धिमत्तापूर्वक प्रयोग गर है भन्नुभन्थे होइन। अब यो कुरा गर्दाखेरि पहिला चाहिँ अलिकति वाइज युज टाइपको चाहिँ रहेछ, किनभने जनसङ्ख्या पनि कम थियो मान्छेहरूको होइन। जनसङ्ख्या त अहिले त जियोमेट्रिक रेसियोमा बढिरहेछ नि त, तर जियोमेट्रिक रेसियोमा बढ्यो भने कस्तो भइरहेछ भने त्यो संख्या चाहिँ सहर केन्द्रित भइरहेछ, गाउँठाउँ खाली भइरहेछ हो, यो माइग्रेसनको कारणले। तर त्यो फेरि इभोल्युसन हो, माइग्रेसन भन्ने चाहिँ इभोल्युसन हो, त्यसलाई चाहिँ ठूलो कुरा मान्नुहुन्न। किनभने जहिले पनि इभोल्युसनमा चाहे जंगली जनावरले हो चाहे चाहिँ हामीले, जंगली जनावरको चाहिँ स्पिसिएसन भन्छ, विस्तार बदलिँदै जाने तर थाहै नपाउने होइन। जस्तै पुच्छरहरू झर्ने, नचाहिने कुराहरू त झर्दै जाने भयो, कलरहरू चेन्ज गर्ने होइन, त्यो कुराहरू हुने भयो। तर पहिला के थियो भने मानिलिउँ न, यो औपचारिक कानूनहरू बन्नभन्दा अगाडि पनि नेपालमा त अब कति थरीका आदिवासीहरू छन्, जंगलमै बस्ती होलान्, अब घुमन्ते फिरेन्तेमा, तर उनीहरूसँग पनि कानून रहेछ। कानून कस्तो भने लिखित रूपमा त भएन, जस्तै त्यो बेला नै बाँदर आउँथ्यो, तर त्यो बेला के हुन्थ्यो भन्दाखेरि आफ्नो चाहिँ प्रथाजन्य कानूनहरूले धपाउनु पर्ने धपाउने, लहट्न पर्ने विभिन्न टेक्निकहरू लगाउँथे, तर अलि अति नै गर्न लगायो भने त्यसलाई चाहिँ कलिङ गर्ने, पपुलेसन कन्ट्रोल गर्ने होइन, त्यस्तो खालको कुराहरू चाहिँ रहेछ। त्यो एक खालको लेभल भयो। तर पछि भयो के भने राज्यको कानून पनि आयो, राज्य कानून आयो, तर हाम्रै चाहिँ सर्भाइभल स्ट्राटेजी गर्दाखेरि तराईतिर हामी धेरै झरियो नि। अनि के भयो भने पहिला चाहिँ जंगली जनावर र मानिसहरूको चाहिँ एक प्रकारको चाहिँ को एक्जिस्टेन्स भन्छ होइन, एक प्रकारको चाहिँ दुवै बाँच्ने टेक्निक चाहिँ उनीहरूले आफै डेभलप गरे कि, त्यो कानून भनौँ अर्थात् कल्चर भनौँ अर्थात् खरि बाघले नि त मान्छेहरू मार्छ नि त, अनि बाघलाई पनि मान्छेहरूले मारेर आउँछ, त्यो एक प्रकारको कानून, आफ्नै प्रकारको कानून, कस्टमरी कानूनहरू हो, प्र्याक्टिसेसहरू। तर पछि कस्तो आयो भने अहिलेको कुरा गर्ने 2029 होइन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण, पहिला पनि थियो कानून, अब रामशाहको पालो पनि हामीले सुन्छौँ नि त होइन, पँधेरामा यस्तो नगर्ने, रुख नकाट्ने, त्यसलाई चाहिँ नमार्ने भन्ने कानूनहरू थिए। कतिपय धर्मको कुराहरू थियो होइन, जस्तै बुद्धको कुरा गर्ने त नोकिल भन्छ नि त, तर मान्छेले त्यसलाई ग्लोरिफाई कसरी गर्यो भने एकदमै चाहिँ केही पनि गर्न नहुने, तर बुद्धले नि कुन बेला चाहिँ उहाँले चाहिँ ज्ञान पायो भने खाएपछि ज्ञान पायो, खाने भनेको त त्यहाँ केही न केही तपाईँको चाहिँ लाइभ ऊ त खायो भने होइन, चाहे चाहिँ धानका कुरा होस्, धान पनि त लाइभ हो नि त होइन, त्यसरी कुरा गर्ने हो भने। त्यस कारणले चाहिँ त्यो खालको कानूनहरू थियो। तर पछि चाहिँ के भयो भने अब संख्या चाहिँ बढाउँ है, प्रोटेक्सन गरौं, किन संख्या कम भइरहेको अवस्था त्यो सिचुएसन ऊ थियो कि त्यो बेलामा, जस्तै बाघ चाहिँ सट्ट झर्यो नि त, त्यसको अर्कै होला के कारणले झर्यो भने, गैंडा पनि सट्ट झरेको छ नम्बरहरू हेर्दा, अनि त्यो कानून अलिक कडा गरौं, अब अलिकति जोगाउँ, हामी चाहिँ मान्छेहरू अलि लापरवाही भयौं भन्ने खाल कानूनहरू बन्यो। तर त्यो कानून सँगसँगै हामीले जोगाएर त राखियो होइन, त्यो 1973 कडा 73 भनेको त आज 50 वर्षमा हामीले चाहिँ नाङ्गो डाँडामा चाहिँ रुख लगाइयो, हेर्नुहोस्, जोगाउन पर्ने चाहिँ जंगली जनावरलाई यसरी जोगायौँ कि जेलै हालियो। तर त्यो बढ्यो भने के गर्छ भन्ने अहिलेसम्म त रणनीति केही पनि छैन,
1: ठ्याक्कै त्यही कुरामा हाम्रो पुस्तादेखि अझ अर्को पुस्ताले चाहिँ सुन्दै आएको संरक्षण भन्ने साथै चाहिँ जनावर मार्नै नहुने छुनै नहुने भन्ने किसिमको बुझाइ पछिल्लो समयमा भयो. यो बुझाइ कतिको पूर्ण छ र संरक्षणको अवधारणा योभन्दा कति फराकिलो छ?
0: तपाईँले भनेको ठ्याक्कै स्कुल अफ थट भनेको त्यो बुझाइ चाहिँ कस्तो भयो भने एउटाले चाहिँ छुनै नहुने त्यसलाई प्रोटेक्सन भन्छ, एकदम सुरक्षित गरेर राख्ने, तर कन्जर्भेसन भनेको वाइज युज हो, प्रयोग पनि गर्ने. त्यसकारणले यो कुरा के छ भने कहिलेकाहीँ यस्तो सिचुएसन आउँछ त्यसलाई प्रोटेक्सन गर्नुपर्ने जरुरी हुन्छ. होइन, उदाहरणलाई चाहिँ यही नेपालमा पनि हामीले मान्छे कुरा गरौँ न, क्रिटिकल्ली चाहिँ इन्डेन्जर छन् त जातहरू, उहाँहरूलाई चाहिँ प्रोटेक्सन गर्नुपर्ने जरुरी छ. उहाँहरूको चाहिँ विवाह कुरामा होस् होइन, अब भोलि इन्टरकास्ट गरिदेला त्यहाँ पनि सिद्धिनी भयो, भाषाको कुराहरू होइन, तर चाहिँ उहाँहरूको संख्या स्वाट बढ्यो भने, जस्तै उदाहरणलाई नेपालमा चाहिँ बाहुन छेत्री मगरहरूको एकदमै ठूलो जनसंख्या हो नि त, थोरै सिद्धियो भने बाँकी त रहिरहेको हुन्छ, त्यसलाई त्यो रूपमा जान पर्दैन नि. त्यस्तै जंगली जनावरमा पनि कतिसम्म हामीलाई चाहिने हो त, किनभने बस्ने ठाउँ एउटै हो कि, हेर्नुहोस् फरकै छैन, हामी चन्द्रमा जाने कल्पना नगरौँ अहिले, होइन, बस्ने ठाउँ त्यही हो, एउटा बढी एउटा घटी छँदै नसक्यो भने त एउटा बढी हुन्छ नि त. अर्थात त्यसको प्रयोग भएन भने त, जस्तै जंगली जनावरको कुरा गर्दाखेरि त्यही बाँदरको कुरा भयो नि त, बाघको कुरा गरौँ न अझ, होइन, बाघको कुरा गर्दा त मसँग सरकारी डाटा हेर्ने हो नि त, सरकारले के गर्यो भने बाघलाई चाहिँ प्रोटेक्टेड लिस्टमा राखेछ, 1973 लले त के भन्छ, त्यसलाई चाहिँ मार्यो भने त्यो जेलमै हालिदियो 5-15 लाख, 15 वर्षसम्म जेल वा दुवै सजाय नै भनिएको छ. त्यो तरिकाले हामीले प्रोटेक्ट गरेछौँ, आर्मी नै राखेर होइन, निकुञ्जहरू बनाएर दुनियाँ गरेर बाहिर पनि त्यो भयो भने त्यही कानून लाग्ने हो. त्यो कानून चाहिँ कुन बेला थियो भने आजभन्दा 50 वर्ष अगाडि, किन बाघको संख्या स्वाट झरिरहेको थियो. जस्तै तपाईँ चाहिँ 2009 चाहिँ नेपालको बाघ हेर्नुहुन्छ 121 रहेछ कि, तर चाहिँ 2013 आएर 198 भइसक्यो, 2018 आएर 235 भयो, 2022 आएर 355 भयो, डबलिङ द टाइगर भन्ने चाहिँ एकदमै बढी भइसक्यो. तर अब चाहिँ त्यो बेला कानून चाहिँ कति चाहिँ समय सापेक्ष हुन्छ त भन्ने खालको कुराहरू रहेछ. त्यस कारणले चाहिँ ठ्याक्कै चाहिँ कहाँ प्रोटेक्सन गर्ने, कहाँ वाइज युज गर्ने, कुन बेला चाहिँ हामीले ऊ गर्ने भन्ने खालको चाहिँ अहिले भन्छ नि त, अहिले सरकारले पनि सनसेट ल होइन, समय सापेक्ष कुन बेला कुन जरुरी हो, किनभने हामीले त कस्तो भयो भने एकचोटि वेद लेख्यो भने त्यही कहिले पनि चेन्ज नहुने. तर चाहिँ तपाईँले भने जस्तै ठ्याक्कै चाहिँ एकाडेमिक होस् यता प्र्याक्टिसमा होस्, हामीले चाहिँ समय सापेक्ष चाहिँ बदलिँदै, कल्चर न हो त्यो, कानून भनेको कल्चर रहेछ कि, होइन, संस्कृति त हो.
1: त्यसँगै जस्तो पछिल्लो समयमा चाहिँ चर्चा भएको हो कि घटना बढेको भन्नेतिर पनि जानुपर्ने बेला छ. बाँदरले एकदमै दुःख दियो भनेर एकदमै धेरै समाचार आउन थाले. पहिले पनि त्यस्ता हुन्थे कि अथवा हामीले पहिले भन्दा घटना साँच्चै बढेका हुन् उनीहरूले जङ्गल ठाउन पाएर के कारणले, त्यस्तो अवस्थामा बारेमा चाहिँ अध्ययन गर्नु कति भाव देख्नुहुन्छ?
0: एकदमै यो चाहिँ गजबको विषय हो. होइन, मान्छेले के भन्यो भने अहिले चाहिँ इन्फर्मेसन टेक्नोलोजी होइन, सूचनाको प्रविधि जुन विकास भएको छ, हामीले त हात हातमा मोबाइल छ, एउटा बाघले सोच्छ केही गर्यो भने घटना सुनिहालिन्छ. बाँदरको कुरा आयो भने चाहे चाहिँ इलामतिर होस् चाहे चाहिँ उता सुदूरपश्चिमतिर होस् होइन, सबै कुरा चाहिँ हामीले यहीँ काठमाडौँ बसेर देख्छौँ, यहाँ काठमाडौँ कुरा नि सबैले सुन्छ. यो इन्फर्मेसन टेक्नोलोजीको एउटा विषय भयो. तर एउटा तपाईँलाई मैले अब सुनाउन, तपाईँ क्वेसन अनुसार पहिला र अहिलेको जुन घटनाहरू भइरहेको छ द्वन्द्वहरू, त्यो द्वन्द्व म किनभने वन्यजन्तु सम्बन्धी अलिकति पढेकै हुनाले होइन, व्यवस्थापनको कुरा म त अझ रिसर्चर हो, खासै बाघैहरू गर्ने, हिउँसितोहरू गर्ने होइन, त अलि एकदमै गाह्रो विषयहरू हो नि त, तिनीहरू कसरी गर्ने होला होइन. जुन बेला चाहिँ यो राष्ट्रिय निकुञ्ज कानूनहरू आउनुभन्दा अगाडि यस्ता कस्टमरी चाहे चाहिँ उता सुदूरपश्चिमतिर होस् होइन, सबै कुरा चाहिँ हामीले यहीँ काठमाडौँ बसेर देख्छौँ, यहाँ काठमाडौँ कुरा नि सबैले सुन्छ. यो इन्फर्मेसन टेक्नोलोजीको एउटा विषय भयो. तर एउटा तपाईँलाई मैले अब सुनाउन, तपाईँ क्वेसन अनुसार पहिला र

0: पछि कानूनहरू कस्तो आयो भने यो बाँदरको मदेल र बाघको होइन तीनवटा कुरा अहिले सबभन्दा समस्या त्यही त हो. हामीले चाहिँ बाँदरको एकदमै हल्ला हल्ला किनभने यो व्यापक नेपालभरि भयो. मदेल पनि हिमालसम्म मैले भेटेछु हेर्नु. बाँदरको नि फैलिने जे पनि खाने भयो नि त्यो उम्नी भरोस हो कि. बँदेलले त तपाईँलाई थाहा छ नि, पायो भने फलफुल पनि खाने, आलु पनि एकदमै अम्नी भेरस टाइपको होइन. अनि मैले चाहिँ एकदमै नेपालको रेकर्ड अनुसार सायद फर्स्ट होला थियो 4900 मिटरमा मैले मदेल लाङटाङमा भेटेछु कि. मदेलको संख्या त्यसरी बढ्यो. फेरि मदेलले 10-12 एक छेलमा चाहिँ हुर्काउँछ कि. अनि उसले लगभग 2 छेल हो कि 3 छेल वर्षमा पाउँछ कि. तर कानून के छ त्यसलाई नमार होइन. अनि त्यो तराईमा पनि छ अनि माथि हिमालसम्म नि पुगिसक्यो. अनि त्यसले यसरी जोत्छ कि रातभरि काम त्यसको कामै चाहिँ खेती खाने हो. दिउँसो गर्दैन त्यसले होइन. जुन बेला चाहिँ मान्छे चाहिँ गरेका हुन्छ यसरी लुक्छ कि त्यसलाई देख्नै सकिँदैन होइन. बाँदरको समस्या, बाँदरको समस्या त दुई किसिमले भएको छ. एउटा चाहिँ मान्छेहरू चाहिँ सरे खेतीहरू अलिक कम गर्न लाए अनि खेतीहरू गर्ने लिमिटेड ठाउँहरू भयो नि त. अनि बाँदर त्यता गएको देखियो एउटा त्यो पनि हो कारण. अर्को चाहिँ बाँदर साँच्चीकै नम्बर बढे हो. किनभने पहिला त्यो कलिङहरू गर्थे नि त. कलिङ भनेको शिकार गर्थे, ऐरा खेल्ने भन्ने. मेरो म त मगर हो नि त, हामी बेला बेला ऐरा खेल्थ्यौँ. मेरो विचारमा तराईमा पनि थारूहरूले गर्थे नि त होइन, तीरहरू लगाउने उ गर्ने. तर त्यो चाहिँ कमर्सियल रूपमा होइन है, व्यापारिक रूपमा होइन, आफूलाई दुःख नदियोस् भनेर चाहिँ कन्ट्रोल रूपमा गर्ने. तर पछि चाहिँ त्यो कुराहरू पनि हुन छोड्यो. किनभने यो इकोनोमिक डेभलपमेन्टले पनि के गर्दो रहेछ भने एक्टिभ एजका भाइ बहिनीहरू सब विदेश छन् हेर्नुहोस् अहिले, अरू जति छन् यहाँ सहरमा छन् गाउँमा को भन्दा बुढाबुढी. तपाईँको चाहिँ बाँदरको कुरा गर्नु चाहिँ म फरेस्ट क्याम्पस पढाउँछु होइन, वाइल्ड लाइफ म्यानेजमेन्ट पढाइरहेको त्यो हेटौडामा. मेरै चाहिँ एक दिन त अन्डरवेयर र ऊ टावेल चाहिँ लगिदियो हेर्नुहोस्, हेरे हेरे भएन होइन. त्यस्तो खालको त्यो साँच्चै भएको छ दन्त होइन. अनि बाघको कुरा गर्नुहुन्छ भने पहिला थारूहरूले पनि त्यही गर्थ्यो, तर बाघको त नम्बर सुनाएँ नि त मैले. डबलिङ त जसरी डबल भएको छ बाघ. लिखित रूपमा पनि के छ भने पब्लिसमा पनि निकुञ्जको ऊहरू हेऱ्यो भने यो 15 वर्षभित्र चाहिँ पर इयर चाहिँ 18 जना मान्छे मारिरहेको छ. यो तराई आग ल्यान्डस्केप भन्छ नि, पर्सा भयो, चितवन भयो, बर्दिया, बाँकी, शुक्ला फाँता होइन, यो बाघ भएको थिए वरिपरि. त्यो निकुञ्जको मात्र होइन कि, बाहिर पनि आउँछ नि त. प्रत्येक वर्ष चाहिँ 18 जना मान्छे सिधै मारिरहेको छ. अब बँदेलको चाहिँ अलिअलि सुनिन्छ, 1-2 जना मान्छे मारेको. बाँदरले मान्छे मारेको कहीँ घटना सुनिन्छ, तर उनीहरूको चाहिँ टार्गेट अर्कै हो. तर यो बाघ त 355 बाघ भयो भने त्यो फेरि बाघ फेरि मान्छेहरूले कुरा नबुझेको चाहिँ नेपालमा 355 चाहिँ त्यो एडल्टहरू हो कि. सब एडल्ट भनेको चाहिँ लगभग 2 वर्ष नपुगिसकेको बाघहरू हुन्छ. तिनीहरूको इस्टिमेटमा आउँदैन कि. त्यो फिमेलको एउटा फिमेलले 2-3 बच्चाहरू त राखिरहेको हुन्छ नि, त्यो बच्चाहरूको गणना लगाएन भनेपछि त हामीले यो इस्टिमेट गर्दा त त्यहाँ त नम्बर त बढी हुने हो नि त, 4-5 होला, कतिपय छुट्यो होला. किनभने हामीले त सबै ठाउँको सर्वे त गरिरहेको छैन. अनि त्यसले चाहिँ 18 जना मान्छे मार्ने भने कल्पना गर्नुहोस् न, पर वर्ष मर्ने भनेको त अझ होइन. एउटा घरमा त्यस्तो हो भने एक खालको साइकोलोजिकल ऊ पनि हुन्छ. मर्ने त मरिको हो तर साइकोलोजिकल ऊ हुन्छ होइन. 18 चाहिँ पर इयर मर्छ भने 100 चाहिँ इन्सिडेन्टहरू हुन्छ भनेर भन्छ कि नेपालकै रिपोर्टले होइन. जसरी डबल टाइगर भएको छ त्यस्तै खालको घटनाहरू चाहिँ डबल भएको छ. किन अरू कुरा चाहिँ नापिया होइन. जस्तै बाँदरले पहिला कति गर्थ्यो, पहिला संख्या कति हो त्यो थाहै छैन हामीलाई. तर हाम्रो अनुभवले
1: बढेका नै हुन् भनेर हामीले भन्न
0: सकिन्छ. सकिन्छ.
1: हामी मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ डाक्टर कमल थापासँग कुराकानी गरिरहेको छ. अलिकति सअस्तित्व र दिगो उपयोगको बारेमा पनि कुरा गरौँ. संरक्षणको एउटा पाटो भनेको दिगो उपयोग र जनसङ्ख्या व्यवस्थापन हो भनेर तपाईँले अघि भनिहाल्नुभयो. कुनै प्रजातिको संख्या चाहिँ त्यसको वहन क्षमता भन्दा बढी भएमा गर्नुपर्ने कुरा चाहिँ के हो?
0: अब अहिले सिधा स्ट्रेट फरवर्ड भन्दा अहिले सांसदमा नै यी कुरा चलिरहेको छ. सायद उहाँहरूले पनि, मैले त फेसबुकमै देखिरहेको थिएँ यो सजेसन चाहिँ पाउँ भनेर होइन. त्यो एकदम सार्वजनिक रूपमा सरकारले नै त्यो गरिरहेको छ र मान्छेहरूले नि त्यो चाहिरहेको छ कि अलिकति अब अलिक दिगो खालको चाहिँ ऊ होस् होइन. पहिला जस्तो टाल्टुले त हो नि, मकै खाइदिन्छ अनि उसलाई चाहिँ 5,000 दिने होइन. यस्तो रिलिफ त्यस्तो स्ट्राटेजीहरू छ होइन. वन्यजन्तु द्वन्द व्यवस्थापन भन्ने रणनीतिहरू बनाएको छ होइन. सबभन्दा ठूलो अहिले अबको अवस्थामा के भन्दा, एउटा त हामीले चाहिँ कार्यनीति नै बनाउनु पर्दैछ. त्यो कानूनै छैन रहेछ कि. कानूनमा के रहेछ भने, तपाईँलाई मैले अघि हेरेर थिएँ, यो राष्ट्रिय निकुञ्ज ऐनको दफा 21 के भन्दो रहेछ भने, यदि कुनै वन्यजन्तुले, चाहे बाघ हो, चाहे हात्ती हो, चाहे बाँदर हो, चाहे जोसुकै होस् ले कुनै पनि मानिसलाई वा चाहिँ उसको पशु चौपायलाई भनेर लेखेको छ, त्यो अर्को खेतीबाली कुरा गरेको पशु चौपायलाई चाहिँ आक्रमण गर्न आउँछ, अकस्मात आक्रमण गर्न आउँछ भने त्यसबाट जोगाउन अन्य उपाय हुँदैन भने आत्मरक्षाको लागि आवश्यक बल प्रयोग गर्न सक्नेछ. त्यो भने के भन्दाखेरि, मार्ने अर्थात् समात्ने होइन. समात्न त बाघलाई कसले समात्न सक्ला होइन. 24 घण्टाभित्र चाहिँ बाटो हिँड्ने म्याद बाहेक

0: यो कानुन त पहिलाको अहिले त मोबाइलले हुन्छ नि, त्यो बेला सूचना चाहिँ हिँडेरै अब निकुञ्जसम्म आउनुपर्ने होला होइन। सम्बन्धित निकाय भनेको निकुञ्ज वन होइन, उनीहरूलाई चाहिँ जानकारी दिनपर्नेछ भन्ने चाहिँ कानुनमै रहेछ। तर यो कुरा चाहिँ भयो घटना हुन लागेपछिको भने त हामीसँग नीति त छैन। नीति कस्तो भयो भने बिरामी भएपछि के गर्ने भन्ने हो, त्यो ब्रुफिनहरू दिने, नदुख्ने बनाउने। तर अब हामीले चाहिँ वन्यजन्तु व्यवस्थापन नीति भन्दा अब नीति अथवा एउटा चाहिँ कार्यविधि बनाउनै पर्छ र चाहिँ स्पेसल अब सबैको गरेर त नेपाल जस्तो गरिँदाखेरि के सक्ने, बाँदरको केसमा, बाघको केसमा, माथि हिउँसितको केसमा होला होइन, भालुहरूको केसमा, अर्को बँदेलको केसमा, यिनीहरूलाई के गर्ने भन्दा ट्याक्कै चाहिँ त्यसले गरेर क्षतिपूर्ति पाउने त लगभग छ, तर त्यो संख्या बढी भयो भने के गर्ने? ल अहिले भनिरहेको छ बाँदरको संख्या कति,
1: ती कुरामा जस्तो

0: त्यसलाई चाहिँ मार्न त मिल्दैन तर यो कानूनले त मिल्दो रहेछ यो उसले उनीहरूले बुझेन मारेर त्यो गर्न शक्ति हो अनि तपाईँले भने क्वेसनमा चाहिँ मैले त्यो हिंसालाई दुई दिन जति उ गरेर गाउँलेहरूलाई कुरा गरेर उ गरेर अनि प्रकृति रूपमा हामीले रेस्क्यु गरेर छोडिदिउँ अनि मैले अमेरिका एकजना मेरो प्रोफेसर साथी थियो उहाँलाई खुसीको कुरा सुनाएँ ओहो हामीले हिंसा यसरी प्रकृति रूपमा जोगाइयो नि उहाँले के भन्नु भने कमल अमेरिकामा यदि त्यस्तो हुन्थ्यो भने त्यो हिंसितलाई हामीले सुट गर्थ्यौँ त्यस्तो कानून छ अरे के त्यहाँ होइन चाहे चाहिँ लाइफ स्टकको क्षति होस् चाहे चाहिँ पशु उपाय होस् चाहे चाहिँ ड्यामेज गर्ने कुराहरू होस् अर्थात् मानिसलाई त झन् उनीहरूले त्यो त्यस्तो कानूनै रहेछ होइन हाम्रो नेपालमा किन भएन एउटा कुरा त्यो तर हामीले त पहिल्यै चाहिँ अब पपुलेसन लेभलमा जस्तै बाँदर चाहिँ कति आने कति राख्ने हो त जस्तै यो कोठामा हामी कति अट्न सक्छौ सिम्पल कुरा छ नि अट्ने मात्रै होइन नि त्यहाँ खानेकुराहरूको कुरा छ पानीका कुरा होला होइन हामी यताउता एउटा चाहिँ कुनै जंगलमा कुनै एरियामा चाहिँ कतिवटा बाघ भयो भने कतिवटा हिउँसित भयो भने कति बाँदर भयो भने त्यसलाई त वैज्ञानिक रूपले चाहिँ गर्न सक्छ त्यही हो कलिङ भन्ने त्यो पनि मेरो त त्यही बायोलोजिकल्ली स्पिकिङ है अब कसरी भन्ला चाहिँ मार्नै हुन्न त्यो त भएन नि त इभन चाहिँ यो संसारमा भएको कानून हो कि तर नेपालमा त्यो छैन
1: छुनै हुँदैन भन्नेतिर बढी जोड दिए
0: बढी गइयो नि त उदाहरणलाई सालको रुख हामीले सुन अहिलेसम्म व्यापार गर्न छुनै हुँदैन त्यसो भयो भने कति गाह्रो छ होइन तर चाहिँ गर्नुपर्ने त अरू थियो नि त त्यो सिम्पल तरिका बायोलोजिकल्ली जनावर पनि त्यही हो नि त घट्ने बढ्ने आफै नेचुरल मर्ने हामीले पनि व्यवस्थापन गर्ने हो नि त यहीँ नेपालमा छ नि त ऊ नावर दिएको छैन हन्टिङ गर्न नावर दिइरहेछ त्यो नावर दिएछ त्यसले चाहिँ सामाजिक न्याय कति गरेछ त्यो अर्को पाटो हो होइन सामाजिक न्याय त त्यहाँ छैन जस्तै त्यहाँ चाहिँ शिकार त गर्ने तर चाहिँ त्यहाँको जनताले के पाउनु त भन्ने कुरा हो त्यो छँदैछ अब तराईमा बाघको कुराहरू आएछ मान्छे 18 पर वर्ष मरिरहेको छ त्यो तराईमा मर्नु त होला नि पहाड़मा त होइन त्यो मर्ने मान्छेहरूको तिनीहरू आवाज किन यहाँ बुलन्द भएन अहिले बाँदरको किन बुलन्द भयो भन्दाखेरि तपाईँलाई थाहा छ सबैतिर गयो नि त यो फैलियो नि त यो अलिकति एलिट वर्गहरूसँग पनि पुग्यो होला कि त्यही भएर हल्ला धेरै भयो अब हिंसितको कुरा किन धेरै आउँदैन त भन्दाखेरि त्यो दुर्गम भयो नि त मान्छे पनि पीड़ितहरू भए उनीहरूको आवाज चाहिँ सांसदमा उठ्छ त बाघको आवाज खै उठेको अहिले वन मन्त्री पनि चौधरीजी नै हुनुहुन्छ उहाँ आफै उठाउने कुरा भयो म त स्पष्ट भन्छु होइन
1: कतिपय डराउँदा पनि रहेछ जस्तो एकपटक पूर्व प्रधानमन्त्रीले बाघ संख्या हामी खेक्न सक्दैनौँ भन्दा एकदमै धेरै विरोध भयो तर व्यवस्थापनको कुरा कसरी बोल्ने भन्ने कुराले पनि फरक पार्छ कि अथवा
0: बोल्ने तरिका होइन उहाँले चाहिँ अब राजनीतिज्ञले बोल्ने त व्यवस्थापन गर उसले भन्ने नै दियो उसले व्यवस्थापनको ठाउँमा मार भन्यो होला कोही प्रधानमन्त्रीले होइन जस्तै केपी ओलीले भने जस्तो लाग्यो विरोध आयो उसले भन्ने नै त्यही हो तर अरू गर्नु त अरू कर्मचारी साइन्सको कुराहरू तल छ नि त त्यत्रो विभाग छ अहिले त विज्ञान मन्त्री नै आसिकियो होइन उनीहरूले भन्ने हो नि त स्टडी यसरी बनाउने त्यो एउटा विज्ञानको कुरा अनि अर्को कुरा चाहिँ हामीसँग विज्ञान त पहिल्यै रहेछ त यस्ता अब वन्यजन्तुहरूलाई कसरी व्यवस्थापन गर्ने सहकार्य कसरी गर्ने त्यो कुराहरू चाहिँ हामीले किन तर्सिने
1: तपाईँले अलिकति जोड्नु पनि भयो परापूर्व कालदेखि नै मिलेर अथवा व्यवस्थापन गरेर बसेको थियो भन्ने गाउँघरतिर परापूर्व कालदेखि नै आदिवासी र स्थानीय ज्ञानको आधारमा बाँदर बँदेल दुम्सी यिनीहरूको व्यवस्थापन गरिन्थ्यो भनिन्छ त्यस बेला चाहिँ कतिको प्रभावकारी थिए त्यतिखेर
0: गजब कुरा गर्नु गजब मसँग अनुभवहरू छ होइन अनुभवहरू यस्तो छ कि जस्तै म चेपाङको ठाउँमा गएको छु हेर्नुहोस् होइन जस्तै चितवनको वरिपरि माथितिर त्यो ठाउँमा चाहिँ मैले काम गरेँ अलिअलि होइन अनि काम गर्दाखेरि उनीहरूले चाहिँ कल गर्छ उनीहरूको चाहिँ सिस्टम रहेछ कि बाँदरलाई चाहिँ सबैलाई मार्ने होइन उनीहरूको मौसम हुन्छ टाइम हुन्छ होइन अनि अहिले बाँदरको समस्या त्यो चेपाङको एरियामा छैन तपाईँले भन्नुहुन्छ यो मगरहरूको एरियामा जानु भने बँदेलको समस्या आउँदैन यदि चाहिँ उहाँहरूले कस्टमरी ल चाहिँ प्रयोग गर्न पाउने हो भने त्यसलाई गैरकानुनी नबनाउने हो भने किनभने उहाँहरू ऐरा खेल्छ जस्तै मेरो गाउँमा चाहिँ ऐरा खेल्ने चलन छ कुन महिनामा खेल्ने होइन हाम्रो अनि कुन बेला खेल्न पाइँदैन फेरि अरू बेला होइन त्यो गाउँको एउटा समितिहरू हुन्छ कुन बेला चाहिँ त्यहाँ जाने उदौली उभौलीहरू हुन्छ प्रजननको समयलाई चाहिँ ऊ गर्ने सूर्य उदाउने र सूर्य अस्ताउने पछि गर्न पाए त्यस्तो कानूनहरू छ नि त धार्मिक ऊ पनि छ नि त अनि कँदेरा आएको बेला त्यो पानी खाएको बेला नमार्ने गर्विनलाई नमार्ने त्यस्ता कुराहरू छन् होइन खेतमै आयो भने त हान्ने हो भन्ने खालको त्यस्तो ऊहरू किनभने त्यो चाहिँ विदेशतिर त्यस्तो कानूनहरू छ क्या तपाईँको भित्र आउँछ भने त्यो जनावरलाई ऊ गर भने किनभने वाइल्ड लाइफ भन्ने कहिले पनि सिद्धिँदैन नि जबसम्म चाहिँ एकदमै डिजास्टर जाँदैन क्रिटिकल लेभलसम्म तल हुन्छ सिद्धिँदैन कि तर चाहिँ हामीले त्यो लेभलमा नि झार्ने होइन नि होइन त्यो त कुन लेभलमा झर्छ भने जुन बेला चाहिँ व्यापारिक प्रयोजनको लागि गर्छौँ त्यही भएर हाम्रो नेपालले चाहिँ विभिन्न चाहिँ सन्धिहरू गरेर चाहिँ कि यो अन्तर्राष्ट्रियहरूमा जस्तै आयल 169 अब साइटिसको कुरा छ व्यापारिक प्रयोजनमा नगर भन्ने तर चाहिँ प्रसङ्ग के हो भने त्यो देशमा कुन चाहिँ फिट हुन्छ नि त भनेको छ नि त. यसको मतलब चाहिँ तपाईँले देख्नुभयो नि त अस्ट्रेलियामा त्यो कङ्गारू के हो त्यहाँको राष्ट्रिय जनावर हो नि, तर संख्या एकदमै बम भयो नि होइन, अनि पठाइदिएर गर्यो उनीहरूले त्यो बेला स्टप गर्छ जुन बेला चाहिँ अब गर्नुहुन्न. अनि आदिवासीको तरिकाहरू त्यो रहेछ कि पहिला, किनभने तपाईँ आफै कल्पना गर्नु चितवनमा ल पहिला चाहिँ निकुञ्ज आउनुभन्दा अगाडि चितवनभित्र नै त्यहाँ थारूहरू बस्थे, पदमपुर त पछि निकालेको हामीले देखेछौँ होइन. जुन बेला चाहिँ निकुञ्ज नै थिएन, जुन बेला ऐन थिएन होइन, त्यो बेला त उहाँहरूले चाहिँ गर्ने हो नि त. जुन बेला बढी हुन्छ घर घरमा आउँछ, अनि संख्या कम भयो त अलि आफै मान्छेले खोज्दै जाँदैन, त्यो व्यापार त होइन, त्यो जब आउँछ हान्ने त हो. त्यस कारण त्यो चाहिँ एक प्रकारको वैज्ञानिक खालकै हो होइन, त्यसलाई चाहिँ हामीले चाहिँ वैज्ञानिकै भन्नुपर्छ, त्यसलाई हामीले नलेखेको पो हो त हो होइन, आवाज नआए पो हो त हो.
1: त्यसमा व्यावसायिकता जोडिन चाहिँ दिनु भएन, तर हाम्रो परम्परागत ती चलनहरूले व्यवस्थापन भूमिका चाहिँ खेल्छन् एकदम
0: नेचुरल रूपमा चाहिँ दिनु भएन. तर चाहिँ भोलि चाहिँ अलि इकोनोमिक उसमा त्यसलाई कसरी गर्ने त अर्को स्ट्राटेजी भयो नि त. तर कन्फ्लिक्टको लागि जुन द्वन्द्वहरू भइरहेको छ त्यसलाई चाहिँ व्यावसायिक होइन, तर त्यो चाहिँ एउटा अर्को तरिका नै हो फेरि चाहिँ व्यवसायिकतिर जोडेर. व्यवसायिक भनेको कन्ट्रोल वेमा म्यानेजमेन्ट वेमा हो नि त गर्ने, त्यसरी गर्न सकिन्छ. जस्तै चाहिँ अहिले चाहिँ तपाईँ कुरा गर्नुहुन्छ नि 1 अरब रुपियाँ त प्रत्येक वर्ष चाहिँ नेपालको चाहिँ प्रत्येक वर्ष चाहिँ यही मान्छे मारेको केसमा बालीनाली चौक पशु चौपाया गरेर 1 अरब रुपियाँ खर्च आउँदो रहेछ
1: क्षतिपूर्तिको
0: नाममा. यो त पैसा मात्रै जाने हेर्नुहोस्, त्यहाँ अपरेसन गर्ने कर्मचारीको छँदैछ होइन. नेपालको चाहिँ अहिलेको ऊ हेर्ने 18 अरब रहेछ कि वनको टोटल बजेट. 4-5% त यो उमै जाँदो रहेछ हेर्नुहोस् त, त्यहाँ कर्मचारी छन्, त्यहाँ अरू काम गर्छ, दुनियाँ छ नि त्यो कति जाँदो. यो त सिधै पैसा गयो नि, कति ऊ हुँदो रहेछ. हामीले त सानो एउटा रकम लिएर यसलाई चाहिँ राम्रो चाहिँ ऊ गरेर रणनीति चाहिँ बनाउनु पर्यो. त्यो फेसबुकमा मागेर ऊ गर्ने होइन कि होइन, यो चाहिँ साँच्चीकै सरकारवालाहरूसँग बस्ने. यहाँ त छन् नि त मान्छेहरू, विज्ञहरू छन् बिचरा होइन, त्यत्रो कोही बाँदरमा गरेका छन्, कोही बाघमा गरेका छन्, उहाँलाई जम्मा गरेर एक दिन कस्ती गरेर गर्दा के फरक. अनि रियल चाहिँ दुःख पाउनेहरू मान्छेहरू पनि कुरा सुनौ न हामी होइन, चितवनतिर जाउँ, बर्दियातिर जाउँ, पर्सातिर जाउँ, बाघको कुरा सुनौ, अलि बाँदर समस्या भएको ठाउँ बाँदरतिरको सुनौ. सबै ठाउँ बाँदरको छ भन्ने पनि छैन फेरि, किनभने अहिले मैले भने चेपाङ एरिया जाने नि बाँदर सिकाइदिन्छ कसरी म्यानेज गर्ने, मगर गाउँमा जाने नि बँदेललाई कसरी गर्ने भन्ने सिकाउँदैन.
1: पानी र पर्वत विशेष बदलिँदा नेपालमा अहिले हामी मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका बारेमा डाक्टर कमल थापासँग कुराकानी गरिरहेका छौं. कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल.
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ.
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्.
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान.
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा.
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी.
4: क्लासिक टेकको 60th anniversary अफर, जतिमा चाहियो त्यतिमा पाइयो. बजेट र प्याकेज तपाईँकै रोजाइको. अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ. क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस. सम्पर्क 9801004477. क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो.
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ.
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा.
5: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ.
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690.
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ.
7: प्राविधिक शिक्षा आजको आवश्यकता. मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट बीई सिभिल सिभिल एण्ड रूरल कम्प्युटर इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
5: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
7: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण चार भक्तपुर
5: फोन 01-5121-0000 97-4-18-20-96
7: वेबसाइट www.nec.edu.np।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँ नम्बर 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिँदो नेपाल पानी र पर्वत विशेष बदलिँदो नेपालमा अहिले हामी मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका बारेमा डाक्टर कमल थापासँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ अहिलेसम्म भइरहेका अलिकति अध्ययन बहस र यथार्थको खाडलको बारेमा चर्चा गरौं। वन्यजन्तुको बारेमा अध्ययनहरू कामहरू भइरहेका छन् धेरै नै, खर्च अहिले तपाईँले भनिहाल्नुभयो, व्यवस्थापन अथवा क्षतिपूर्ति नाममा विभिन्न किसिम धेरै भइरहेका छन्, तर समस्या झन्झन जटिल बन्दै गएको छ। ती धेरै यो जटिल बन्दै जानुको पछाडि तपाईँ के कारण देख्नुहुन्छ?
2: यसको समस्या के भयो भने अब मेन चाहिँ हाम्रो घाउ के कारणले हुन्छ भन्न पत्ता नलगाउने, खालि घाउलाई टाल्ने काम मात्रै भयो। अहिलेसम्म अध्ययन नभएको नै होइन, टुक्रै अध्ययनहरू धेरै भए, चाहे बाँदरको विषयमा होस्, चाहे बाघको विषयमा होस्, चाहे चाहिँ बदलको विषय, थुप्रै अध्ययनहरू भयो। त्यो अध्ययनहरूलाई नै एक ठाउँ राख्न पर्यो, किनभने निकुञ्ज छ या वन छ होइन, त्यसले हो नि त निकाय हेर्ने। गाउँपालिकाहरूले नि यो राहतहरू ठाउँ ठाउँमा मैले देखिरहेको छु होइन, त्यो कुराहरू चाहिँ अलिकति कन्सोलिडेट फर्ममा एउटा कुरा राख्ने कुरा भयो। बन्द किन हुन्छ? मुख्य चुरो कुरोतिरै गइएन कि हामीलाई रोग किन लाग्छ? जंगली जनावरहरू मैले ठूलो ग्याप देखेको, त्यही भने नि त हामीले चाहिँ राहतहरू दिने, हामीले एउटा समयमा चाहिँ प्रोटेक्सन गरौं भनेर लागियो, कानून त्यस्तो बनाइयो। अब समय के आयो त? अब त जनावर चाहिँ बढेको भनेर गुनासो आयो, बढ्न नि बढेछ संख्याले, बाघकै संख्या हेर्दाखेरि डब्लिङ द टाइगर भएको छ, सबभन्दा गनेको। हिउँ चितुवाहरू पनि संख्या बढिया छ, बाँदरको चाहिँ ठ्याक्कै नम्बर नभए नि तपाईँ हामीले नि अनुभव गर्न सक्छौ, चारैतिर फैलिरहेछ, हिमालतिर नि देखिन ला अरे बाँदरहरू। अब मान्छेले के भन्छ भने होइन त्यहाँ जंगलमा फलफुल लगाऊ भन्छ होइन। ए बा, म अस्ति 25 वर्षपछि मेरो गाउँमा गएँ, मेरो गाउँको त्यो भैँसी चराउने चम्मुरमा, चम्मुर भनेको चौर, जहाँ चाहिँ कुनै ऐसेलोहरू केही पनि हुँदैन होइन, त्यहाँ त मैले ऐसेलो टिपेर खाएँ। भनेपछि त त्यो बेयर ल्यान्ड जहाँ चाहिँ खाली जग्गाहरू थियो त्यहाँ त ऐसिलोहरू फलफुलहरू रहेछ नि त। बाँदरलाई खाने ठाउँ नभए तर बाँदरको नि इन्ट्रेस्ट के हुन्छ? सजिलो खानेकुरा खाने हो नि, बाघले पनि सजिलो खानेकुरा खाने हो नि। अझ बाघको कुरा गर्नुहुन्छ भने त कस्तो भने, मैले चाहिँ त्यो सम्बन्धी अलिकति काम पनि गर्ने भएको हुनाले होइन, विज्ञानको काम गर्ने, बाघको आफ्नो टेरिटोरी हुन्छ हेर्नुहोस्, एउटा बाघको, एउटा बाघले अर्को बाघलाई भन दिँदैन त्यहाँ। अब जस्तै चितवनमा चाहिँ कति छ बाघलाई हेर्नुहोस्, अस्तिको स्टडी अनुसार चितवनमा चाहिँ 128 एडल्ट बाघ छ भन्छ, त्यसको कति हो 932 स्क्वायर किलोमिटर हो जम्मा एरिया, एउटै बाघको चाहिँ 50-60 स्क्वायर किलोमिटर चाहिँ हुनुपर्छ। भाले र पोथीको अलिक फरक फरक हुन्छ होइन, भालेले ठूलो एरिया लिन्छ, 2-3 पोथी पनि राख्न सक्छ, पोथीको पनि एरिया हुन्छ। तर एउटा भालेले मानिलिउँ न यसको चाहिँ आधा बाघ छ भने, ल 50 बाघ छ भने त पुगेन नि त त्यहाँ त, अनि त्यो नपुगेपछि त्यही एउटा भाले बाघ को एरियामा अर्को बाघ छिर्दैन, छिरिहाल्यो भने उनीहरूको लडाई हुन्छ, अनि त्यो बाघ त बाहिर निस्किनु परेन। एउटा त्यो भयो, अर्को चाहिँ भर्खर योङहरू त्यो 20-22 वर्ष परेको बाघहरूले आफ्नो टेरिटोरी खोज्दै यता बहरजन भन्ने भनेछ, त्यो बहरजन भन्ने नि कस्ता नीति, द्वन्द्व कम गर्ने भने त्यही बहरजनले झन् द्वन्द्व बढायो होइन त। तपाईँ त्यो देख्नु भएन, मानिस कुनै द्वन्द्व, त्यो पैसाको पनि द्वन्द्व, जंगली जनावर मानवीय द्वन्द्व नि त्यही अहिले धेरै जस्तो मान्छेहरू त्यहाँको हामीले समाधान गर्ने भनेको त त्यो पो द्वन्द्व भयो कि, ल फेरि थपाउँला अरे यता जंगल, फेरि बाघ आउँदैन यता, बाँदर आउँदैन, त्यस कारण त्यस्तो खालको होइन। अब हामीले चाहिँ साँच्चै कि म्यानेज गर्ने हो भने अब चाहिँ पपुलेसन पनि कति राख्ने हो त, त्यो त एकदम वैज्ञानिक हिसाबले गर्नुपर्छ, कोही ठाउँ वैज्ञानिक, कोही ठाउँ कस्टमरी हिसाबले गर्नुपर्छ। अलिकति एकदम टार्गेटेड स्पिसिसहरू जो चाहिँ अन्तर्राष्ट्रिय उहाँहरू मानि गरिरहेका छौँ एग्रिमेन्टहरू, त्यसलाई पनि हामीले चाहिँ लिस्टहरू चाहिँ रणनीतिहरू चाहिँ यस्तो छ है नेपालको, हाम्रो यो हो भनेर वैज्ञानिक रूपले भन्न सक्नु पर्यो नि। हामीले चाहिँ हाम्रो क्यापेसिटी यति छ, हाम्रो क्षमता, त्यो त भन्नै पर्छ हेर्नुहोस्। हाम्रो कोठाको क्षमता छैन तर हामी गर्छौँ भन्दै जेमानी एग्रिमेन्ट गर्यो अनि पैसा लियो, तर द्वन्द्व चाहिँ बढ़िराख्ने।
1: जस्तो आजकल चाहिँ यो विषयमा बहस र सुझावको चाहिँ एकदम बाढ़ी नै आएको छ, सरकारले पनि समाधानको लागि उपायहरू मागिरहेको छ, साँच्चै यसरी गरेका छलफलहरूले समाधान दिन्छ कि? अहिले तपाईँले अलिकति चर्चा गर्नुभयो जस्तो एकदमै घोत्लिएर विज्ञहरू राखेर छलफल गर्नुपर्ने आवश्यकता नेपालमा टटकारो भएको,
2: एकदमै तत्कारो यो चाहिँ के भन्दाखेरि त्यो फेसबुकमा गफ दिएर त्यस्तै गर्ने होइन, अलिकति विज्ञ भने के हो र केही पनि होइन, तपाईँ पनि विज्ञ होला भनेको के भन्दा त्यो सम्बन्धी काम गरेको मान्छे हो, जो चाहिँ साँच्चै काम गरेको अनि त्यो क्षेत्रको मान्छेहरू जहाँ चाहिँ एकदम, जस्तै हामीले यहाँ धेरै कुरा गर्न परेन वन्यजन्तुमा, अहिले इस्यू जुन आइरहेछ सनसेट ल नै प्रयोग गर्ने हो नि, जुन समयमा जस्तो परिस्थिति आउँछ त्यस्तो खालको रणनीति लगाउने। अहिले वन्यजन्तु भएकोमा चाहिँ एउटा बाघको कुरा गर्नुपर्छ, एउटा कमन लियोपार्ड भन्छ नि अर्को चितुवा जस्तै उदाहरणलाई चाहिँ 2018 देखि 2025 सम्म चाहिँ त्यो तनहुँमा मात्रै 16 जना चाहिँ मान्छे मारे रहेछ कमन लियोपार्डले मान्छे भने बालबालिका मारे हेर्नुहोस् त त्यहाँ चाहिँ हुन त त्यो त वन क्षेत्र हो तर पठाउन त निकुञ्जली हो त्यसलाई चाहिँ ट्रान्सलोकेसन त्यहाँ मान्छे मार्ने बाघलाई चाहिँ समातेर गर्ने भनेर पठाउँछ लग्छ त्यहाँ फेरि अर्को मारिरहेछ होइन त्यो भयो हो नि त भनेपछि अब हामीले गर्ने एकदमै टार्गेटेड स्पिसिज जस्तै बाघको कुरा बाघको द्वन्द कसरी गर्ने बाघ कति नम्बरको कुरा नि हो कि त्यहाँ यसमा त कुनै पिर मान्नै पर्दैन यदि बढी छ भने ठोक्ने हो ठोक्ने भनेको चाहिँ त्यसलाई ऊ गर्ने होइन कसरी गर्ने हो होइन कसरी व्यवस्थापन गर्ने हो हामीले चाहिँ त्यसलाई टुरिज्ममा जोड्ने हो कि अघि कुरा आएको थियो नि अर्थात चाहिँ ठाउँका ठाउँ ऊ गर्ने हो कि होइन कहिलेकाहीँ ठाउँको ठाउँ नै गर्नुपर्ने हुन्छ त्यो सिचुएसन अनुसार गर्ने हो कि बाँदर कुरा आएको छ बाँदरको नि संख्या चाहिँ साँच्चै कि बढेछ भने बाँदरलाई नि हामीले चाहिँ कल गर्ने हो उमा त लिनु पर्यो नि त त्यसको लिमिटेसनमा त होइन एउटा कोठाभित्र कति राख्ने भन्ने त एउटा म्यानेजरले गर्नु पर्यो नि उसको यो तपाईँको उज्यालो एफएममा कतिजना चाहिँ मैले चाहिँ ठेक्न सक्छु भन्ने हो नि त होइन तपाईँ त्योभन्दा बढी भने के भन्छ भोलि चाहिँ आन्दोलनै सुरु हुन्छ हेर्नुहोस् तपाईँलाई तलब थोरै हुन्छ इन्सेन्टिभ थोरै हुन्छ तपाईँको ऊ यहाँ बस्ने ठाउँ स्पेसै थोरै हुन्छ त्यो ठ्याक्कै त्यही हो कि मान्छेलाई जसरी चाहिँ हामीले घरमा चाहिँ व्यवस्थापन गर्छौँ होइन त्यसरी हो नि त किन मान्छेहरू चाहिँ यो छुटबारा किन भयो होला त
1: जस्तै छुट्नै हुँदैन भन्ने कुरामा चाहिँ पछिल्लो समयमा आउँदा हाम्रा पुर्खाहरूले त व्यवस्थापन त गर्दै नै आएको हो नि त्यो भएर हामीलाई त्यो पाप लाग्छ कि भन्ने अथवा हामीले गर्नै हुँदैन भन्ने कुरा पनि जान्नु हुँदैन भन्ने कुरा कतिको बुझाउनु जरुरी
2: होइन पाप त केमा लाग्दैन हामीले सास फेर्दा पनि पाप लाग्छ सास फेर्दाखेरि एउटा हुन त भन्नु भएन कुन धर्मले म एकदम धर्मको केही पनि विरोधी होइन म बायोलोजिकली स्पिकिङ सास फेर्दा पनि हाम्रो माइक्रो अर्गनाइजम त भित्र छिरिरहेछ नि छिरेछ होइन बोल्दाखेरि छिरिरहेछ भइरहेछ त यसको मतलब हामीले चाहिँ कसैको पनि अस्तित्वलाई चाहिँ लभ गर्नुपर्छ उसको अस्तित्व चाहिँ बिगार्ने होइन तर चाहिँ उसको चाहिँ बढी ज्यादती भयो भने त्यसलाई चाहिँ हामीले कन्ट्रोलमा त लिनुपर्छ नि त्यस कारणले यसमा चाहिँ हामी कुरा गर्न सक्छौँ कसरी म्यानेज गर्ने भन्दा वैज्ञानिक हिसाबले अर्थात हाम्रो कस्टमर हिसाबले होइन त्यस्तो भइरहेको थियो त
1: अहिलेका पछिल्लो समयमा जति पनि बहस अथवा सरकारी कार्यक्रमहरू तपाईँले देख्नुहुन्छ र ऐनहरू अथवा पछिल्लो समय सुधार हुन खोजेको कुराहरू कतिपय अवस्थामा बाँदर बँदेल लगायतलाई कृषिको हानिकारक जीव घोषणा गरेर त्यहाँनिर मार्न पनि पाउने भन्ने किसिमको खुकुलो अवस्था पनि पुर्याएको छ यी कुराहरूले कतिको व्यवस्थापनको लागि चाहिँ राम्रा उपायहरू दिन थालेको छ कि अझै अलिक धेरै काम गर्नु बाँकी देख्नुहुन्छ
2: त्यो यस्तो भयो कि त नीति नियम बनाउने तर चाहिँ प्र्याक्टिकल व्यवहारमा चाहिँ अहिले पनि देखिएन भना अनि एउटा अड्काउने हेर्नुहोस् जस्तै तपाईँले देख्नु होला नि यो वन्यजन्तुलाई चाहिँ व्यवसायको गर्ने भन्ने के लिस्टहरू छ तर त्यो अहिलेसम्म कसैले गरेको मैले देखेन किनभने त्यो यस्तो लेन्दी छ कि गर्नै नसक्ने खालको के अलिक सजिलो बनाउनु पर्यो नि किन अप्ठ्यारो बनाउनु त्यसलाई एकदम स्ट्रेट फरवर्ड गर्नु पर्यो जस्तै उदाहरणलाई तपाईँ चाहिँ कस्तो कस्तो कानुन अरू देशमा भएको कानुनहरू कोही कोही कस्तो नै हुँदो रहेछ भने अब हाम्रो नेपालको त मैले भने तपाईँलाई आक्रमणै गर्न आने मार्ने भने आक्रमण गर्दा मार्न सकिन्छ कि सकिन्न होइन बाघ जस्तो कुरा आयो भने होइन त्यो टुक्री कुराहरू भयो कि हामीले चाहिँ त्यसको कारण के मुख्य कारणै त्यो पपुलेसन बढेको हुनाले त्यो भयो भने अर्थात् हाम्रो कारणले नि हो नि त फेरि यहाँ त हामी चाहिँ वन्यजन्तुलाई मात्र दोष लगाउने यदि चाहिँ मान्छेले पनि नेग्लेक्ट गर्यो भने त्यसलाई नि कारवाहीको भागीदार बनाउनु पर्ने भयो क्या अब हो कि नै ल भन्नुहोस् त केही कारवाही त गर्नु पर्यो नि त रिस्की ठाउँमा जुन अलि प्रोहिबिटेड गरेको एरियामा गएर चाहिँ नाङ्गोमा गएर अनि त्यहाँ बदनाम हुन्छ नि हेर्नुहोस् अहिले त हाम्रो के भइरहेछ भने वन्यजन्तुहरू पनि हाम्रै साथीहरू हुन् होइन इको सिस्टमको एउटा ऊ हो नि त्यो नेक्सस भन्दा नि इको सिस्टमको पाटो हो एउटा भएन भने अर्कोलाई गाह्रो भने होइन एउटा फुड चेन हो होइन एउटा टुक्रियो भने सिद्धियो होइन एउटा माल गयो भने त गयो नि तिनीहरू हाम्रै साथीहरू हुन् तर त्यो साथी त्यो बेलासम्म हुन्छ जुन बेला चाहिँ अर्कोले अर्कोलाई चाहिँ एकदमै क्षति गर्दैन त्यो बेलासम्म हो त्यस कारणले चाहिँ यसमा हाम्रो कानुनहरू चाहिँ यस्तो बनाउनु पर्यो समय सापेक्ष बनाउनु पर्यो चितवनमा के कानून बनाउने हो साइन्टिफिक नै हुनु पर्यो कि नेपालको लागि सबै एउटै भन्ने नि भएन हिमालको लागि नि पहिला पहिला मलाई याद हुन्थ्यो कि म निकुञ्जको साथीहरूलाई होइन त्यो गेम स्क्वाडहरूलाई तालिम दिन जान्थेँ डोल्पातिर जुत्ता लगाउँथे चितवनको ज्याकेट लगाउँथे चितवनको निकुञ्जको है होइन भाइ तिमीहरूको अलि डाउन ज्याकेटहरू अनि ट्रेकिङ जुत्ताहरू छैन होइन हामीलाई उसले बन्दोबस्ती सामानहरू यही दिन्छ सर हाम्रो स्केलै हो अचाल चेन्ज गरेर रहेछ अचाल चाहिँ माथि डाउन ज्याकेट ट्रेकिङ जुत्ता फरक हो नि त चितवन भनेर हो त होइन त्यो त्यस्तै बाघलाई गर्ने एउटा कार्यविधि होला बाँदरलाई गर्ने कार्यविधि होला पपुलेसन म्यानेज गर्नुपर्ने भने गर्नु पर्यो नि त कल गर्नुपर्ने हो नि राहत दिन ठाउँ एउटा कुरा भयो मान्छेले पनि कहाँ के नगर्ने एकदमै टुरिज्ममा हुन्छ नि ट्रेकरले के गर्ने नराम्रो नहुनलाई होइन पर्यावरण नबिग्रिनलाई अनि होटलवालाले के गर्ने भरियाले के गर्ने त्यो सबै कुरा चाहिँ यो यसमा नै अब हामीले गर्नुपर्ने जरुरी छ कि कृषकले कुन लेभलसम्म गर्ने कृषकले नि आफ्नो उता सुरक्षा गर्नु पर्यो नि अथवा आफ्नो ज्यानहरू कसरी सुरक्षा तर त्यो भन्दैमा तैँले आफ्नो सुरक्षा आफै गर्न सकेन बाघ जति पाले नि हुन्छ भन्ने होइन कि बाघ पनि एउटा लिमिट हुनु पर्यो नि त कहाँसम्म लिने भोलि बफर जन काठमाडौँसम्म लिने नारायणगढसम्म लिने होइन मान्छे पनि त बाँच्नु पर्यो फेरि
1: झन्डै 50 वर्षभन्दा अगाडि नै चाहिँ संख्या जोगाउनको लागि संरक्षणको कडा नीति जुन लियौं त्यो नीति अब चाहिँ अलिकति फेर्नुपर्छ त्यो नीति अनुसार संख्या निकै बढ़िसक्यो अब व्यवस्थापन गर्नुपर्छ भन्ने कुराको चर्चा चाहिँ हाम्रा सरकारी निकायहरूमा पछिल्लो समय अब चाहिँ व्यवस्थापन गर्नुपर्छ भन्ने चासो कतिको पाउनुहुन्छ
2: अहिले चाहिँ नयाँ साथीहरू आउनुभएको छ नयाँ चाहिँ पढाइ गरेर आउनुभएको छ विदेश पढ्नुभएको धेरै जस्तो चाहिँ निकुञ्ज वनमा त बाहिरै पढेका साथीहरू हुनुहुन्छ अझ पहिला कस्तो थियो भने हामीभन्दा अग्रजहरू चाहिँ जुन बेला चाहिँ अलिकति वाइल्ड लाइफ पनि कम भइरहेको थियो ट्रेडहरू बढ़िरहेको थियो एकदम डिजास्टरहरू हुन्थ्यो त्यो बेला चाहिँ अलिकति जोगाउनु पर्ने नै भएको अनि पढाइ पनि त्यही स्टाइलको हुन्थ्यो जस्तै उदाहरणलाई चाहिँ देहरादुनतिर पढेको इण्डियाको कानूनहरू चाहिँ प्राय चाहिँ डिएफओ र वार्डन साहबहरू त्यही हुनुहुन्थ्यो होइन अनि त्यही पढाइहरू हुन्थ्यो छुनै नहुने भन्ने खालको नै हुन्थ्यो नि त होइन अनि निकुञ्जको यस्तो हो कानून भन्ने पनि थियो नि त तर पछि चाहिँ के हो भने अहिले एकाडेमिक पनि यसरी हो कन्जर्भेसन यो बायोलोजी यो होइन फरक फरक हो नि त भन्ने नयाँ किसिमले चाहिँ साथीहरू आउनु भएको छ तर उहाँहरूको आवाज के भन्छ भने ऐन त छुनै हुन्न 2029 त हाम्रा चाहिँ जिजुबाजेले गरेका चाहिँ ऊ चाहिँ कानून चाहिँ छुनै हुन्न हाम्रो संविधान बद्लिसक्यो संविधानमा विभिन्न बद्लिसक्यो नि त अब जस्तै उदाहरण तपाईँलाई म के दिन्छु भने ल दलितलाई अहिले चाहिँ संविधानमै उ गरेर दिइरहेको छ तर भोलि यस्तो नि दिन आउँछ भोलि 10 वर्षपछि 20 वर्षपछि त्योबाट कल्चर अप्रेसबाट हटिसकेका हुन्छ नि त अनि त्यो बेला पनि त्यही कानून लगाउने त्यो बेला कोटा दिने त्यो बेला नि दिने हो र त्यो बेला त उहाँहरू अब सक्षम हुन्छ फेरि सक्षम हामीले उहाँलाई जस्तै उदाहरणलाई भन्नुहुन्छ भने म चरा पनि हेर्छु बर्ड वाचिङमा चाहिँ गुण हुन्छ नि गुणमा खुब चाहिँ आमाले बाउले मिलेर चाहिँ त्यहीँ लिएर चारो खोज्दै खुलाउँछ आफ्नो ज्यानलाई रिस्क लिएर होइन अनि जब बाहिर त्यो निस्किन्छ एक्सिन फ्लो गर्छ तर पछि पछि चाहिँ उसले खाना दिन नै छोड्छ कि यसो जिस्काउँछ खानदिन नै छोड्छ है त्यो भने के भन्दाखेरि अब आफै बाँच है भनेको होइन त्यस्तै कानूनहरू पनि अब फरक फरक हुनु पर्यो बदलिँदो परिस्थिति अनुसार कुनै दिन चाहिँ बाघ चाहिँ बढ्यो भने अब बाघलाई चाहिँ ठिक गर्नु पर्यो नि त होइन त्यसलाई कसरी गर्ने हो अर्कै विषय हो तर पपुलेसन पनि म्यानेज गर्ने हो व्यवस्थापन गर्नुपर्छ यसमा कुनै ऊ छैन अब त कसैले चाहिँ भन्छ नि यो चाहिँ हाम्रो त धर्म कुरा गर्ला धर्म कुन धर्म हो तपाईँले कुन चाहिँ धर्म मान्ने नेचुरल धर्म मान्ने हो नि त कम्पिटिसन हुन्छ एउटाले अर्कोलाई मार्ने पनि त हो नि त नेचुरल धर्म त्यही हो तपाईँलाई मार्न आउँछ नि तपाईँले नि मार्न पाउनुपर्छ नि त
1: अहिले धेरै जसो बाँदरको जुन एकदमै बिगबिगी देखिन्छ मध्य पहाड़को क्षेत्रमा त्यहाँका पालिकाका प्रमुखहरूले चाहिँ त्यही भन्नुहुन्छ हामीलाई कम्तीमा ल तिमीले व्यवस्थापन गर तिमीले अलिकति मारेर संख्या घटाऊ भन्दैदेखि हामी सक्थ्यौं तर त्यो भन्दै नै हामीलाई संघीय सरकारले दिँदै दिँदैन भन्नुहुन्छ पालिकामा दियो भने कस्तो
2: तपाईँको क्वेसन मैले बुझेँ म अहिले भर्खर चाहिँ ढोरपाटन एरियाबाट फर्किया छु हिजो फर्किया हो मलाई त्यहाँको गाउँपालिकाले बोलाएको थियो सिकार आरएस सम्बन्धी कुरा गर्न अनि त्यहाँ चाहिँ त्यो एउटा सार्वजनिक थियो मलाई सबभन्दा हाँसुटेको एउटा रमाइलो के लागेको थियो भने भाषण गर्ने मान्छे यति धेरै कि हामी चाहिँ छलफल गरौँला भन्नभन्दा नि एउटा एमालेको भन्छ एउटा काँग्रेसको भन्छ एउटा चाहिँ कुन पार्टीको भन्छ माओवादीको भन्छ अहिले राजसभाको फेरि नयाँ भन्छ है प्रतिनिधि भन्छ पहिला के भन्थ्यो भने ग्रुप ग्रुपको हुन्थ्यो बरु चाहिँ यो घरती थरको यो थरको होइन प्रतिनिधि भन्छ नि अब यस्तो खालको समस्याहरू छँदैछ होइन त्यो यो एक प्रकारको हो यो इभोल्युसनले तपाईँको क्वेसन बाँदर जस्ता कुरा जसलाई चाहिँ हिजो आदिवासीहरूको आफ्नो कस्टमरी लले म्यानेज गरे थियो बँदेल जस्ता कुरा यो चाहिँ अधिकार दिने तर नियमन मात्रै गर्ने है ए फिमेललाई पनि मारेछ बच्चालाई नि मारेछ भन्ने त्यो हेर्ने चाहिँ ऊ तर उहाँहरूले कानून बनाउने हो नि त उही गाउँले नै गर्छ नि त हाम्रो दुई त फाइदा हुन्छ तपाईँ चाहिँ माथि उता रुखुममा गएर यहाँको सरकारी मान्छे गरेर ल बाँदर कल गरेर त्यो अझ के भ्याक्सिन लगाएर के त्यो बच्चा नपाउने बनाउने कुरा नि थियो होइन त्यस्तो नै भन्छ भने त्यो हाम्रो जस्तो गरिब देशमा होइन सजिलो त के भने त्यसको पपुलेसन म्यानेज गर्ने उनीहरूलाई जिम्मा लगाउने मोनिटर पो गर्ने हो त हामीले त उनीहरूसँग सबैसँग चाहिँ उहरू हुन्छ अब त कागजमा बनाउने नि त वर्षमा हामीले यो गर्ने भन्न अलिकति पैसा छुट्याउने चेपाङमा गयो भने कति सजिलो होइन त्यहाँ गएर हामीले गाइड मात्रै गर्ने मोनिटर गर्ने जिम्मा लगाउन त उहाँ थियो भने के भन्छ नि हाम्रो सरकारले नै आर्थिक भार परेन नि हामीले त्यो विदेशी ऋण पनि लिनु परेन नि यहाँ त वन्यजन्तु काम गर्ने भनेको हेर्नुहोस् सब विदेशी ऋण लिएर
1: गइरहेको एक वर्ष रोकियो
2: तपाईँ त्यो कुराहरू एउटा त्यो युएसएडले दिनु छोड्यो मात्रै होइन कोभिडको बेलामा दुई तीन वर्ष कोहिरेर आएन विदेशीहरू फेरि होइन अनि त्यहीले चाहिँ कतिपय सगरमाथा जस्ता निकुञ्जहरू अन्नपूर्ण जस्तो संरक्षण क्षेत्रहरू त्यही हन्टिङ रिजर्भहरू त्यही पैसाले चाहिँ चलिरहेको रहेछ कि घिटी घिटी चलिरहेको रहेछ अलिअलि नाफा नि त्यो होला त्यो पैसा आउनु लगाएपछि त त्यो पैसा छैन अब कसरी म्यानेज गर्नु त भनेपछि त हामीले चाहिँ खासै पहिलाको त्यो म्यानेजमेन्ट पनि बिग्रेको त केही पनि छैन रहेछ नि त
1: जस्तो यहीँनिर चाहिँ अहिले पनि पालिका विशेष गरी नगरपालिका गाउँपालिकाहरूको एकदमै धेरै गुनासो वनको पनि धेरै कानून हामीसँग अधिकारै छैन वनका व्यवस्थापनका कुराहरू पनि सँगै हेर्ने सिधै वन्यजन्तुहरू त झन् हामीले त्यो छुने चलाउने हाम्रो कहीँ छैन भन्नुहुन्छ तपाईँले भन्नुभयो जस्तो स्थानीय स्तरमा नै तिमीहरूको ठाउँमा संख्या चाहिँ व्यवस्थापन गर अथवा त्यसको व्यवस्थापन गर त्यसको अस्तित्व नमास भनेर दिनु कतिको ढिलाइ भयो अब दिनुपर्ने
2: किनभने यो त वैज्ञानिक तरिकाले दिने हो नि त्यहाँ पनि त्यो यसको मतलब जेसुकै गर भनेर दिने त होइन व्यवस्थापन गर्नुहोस् जस्तै एउटा गाउँपालिकालाई दियो त्यो गाउँपालिकाको भित्र पनि थुप्रै समाजहरू छ उनीहरूले पनि योजना बनाउँछ जसरी यो सामुदायिक वनको कार्ययोजना बन्यो नि त्यस्तै कार्ययोजना बनाएर त्यो त मजाले त्यहाँको चाहिँ जस्तै छेपाङको ठाउँमा गर्ने त्यो बाँदरको गर्न कति सजिलो होला भन्छु कि मैले स्थानीय सरकारलाई दियो स्थानीय सरकारले नै फेरि आफू म सरकार हो भनेर आफ्नै आइडिया मात्रै गरेर भएन ऊ चाहिँ मोनिटर गर्ने अनि त्यहाँको समाजहरूलाई लगाउने कि उदाहरण लागि चाहिँ एउटा ठूलो गाउँपालिका होला जस्तै मेरै गाउँतिर कुरा गरौँ न अहिले म गएको ठाउँ धोरपाटन एरियामा त्यहाँ पनि अहिले बन्दरको समस्या छ बाँदरको छ होइन त्यहाँ चाहिँ धोरपाटन नगरपालिकामा मगर छन्त्याल विश्वकर्माहरू हुनुहुन्छ धेरै होइन उनीहरूलाई ल स्थानीय सरकार चाहिँ अधिकार लियो अनि ल योजना बनाउने ल के को मुख्य समस्या के हो योजना बनाउनुहोस् त्यहाँ फेरि टेक्निकल मान्छे नि त हुन्छ नि त जसले चाहिँ वन्यजन्तु पढेछ अर्थात सामाजिक त्यहाँ विभिन्न मिलेर कसरी यसलाई गर्ने भन्ने एउटा योजना बनाउने त्यसपछि चाहिँ कुन ठाउँमा के गर्ने हो कुन जनावरलाई के गर्ने हो कुन ठाउँलाई चाहिँ राहत मात्रै दिए पुग्छ कसलाई चाहिँ पपुलेसन कन्ट्रोल गर्नुपर्ने होइन बाँदरलाई कन्ट्रोलै गर्नुपर्ने हो भने गर्ने होइन जस्तै कोही कोही ठाउँ मैले सुनेको छु अब रुकुमतिर अरू पश्चिमतिर चाहिँ यो गुना भन्दो रहेछ अर्को बाँदर त्यसलाई चाहिँ उनीहरूले म्यानेज पनि गर्छन् होइन नगरे होइन त्यस कारण अधिकार चाहिँ त्यस्तो कुरा दिनु पनि खानीको अधिकार पो दिने भन्ने कुरा गरे अब खानी अब बुढ गाह्रो भन्छ नि खानी खानी ऊ गर्ने होइन
1: त्यो ठुलो कुरा भयो त्यो चाहिँ
2: त्यस कारणले चाहिँ असल मान्छेहरूले के म चाहिँ फिल्डतिर निकै दौडिराख्ने अस्ति एउटा कसले सुनाउँदै थियो कि ढोरपाटन एरिया चाहिँ खानीको एरिया तामा खानीको एरिया होइन अनि यता चाहिँ बडीघाट बोर्तीबाङदेखि पश्चिमतिर त्यहाँ मगर एरिया छ कि तामा खानीको एरिया भयो पहिला कुनै जमानामा होइन अनि उसले भन्थ्यो उता ढोरपाटनकोलाई मान्छेहरूको संस्कृतिलाई चाहिँ नावरले खाइदियो यताको चाहिँ मगरहरूको चाहिँ भाषा चाहिँ तामा खानीले खाइदियो कस्तरी मृगलाई आफ्नै बिनाले खायो तलको चाहिँ गैंडालाई चाहिँ आफ्नै खागले खायो होइन त्यस कारणले त्यस्तो कुराहरू हुँदो रहेछ त्यस कारणले चाहिँ हामीले सकियो भने वैज्ञानिक रूपले पनि आर्थिक रूपले पनि सांस्कृतिक रूपले पनि हामीले चाहिँ अधिकारहरू चाहिँ प्रत्यावर्जन गर्ने मोनिटर गर्ने त सधैँ छ नि भोलि बिगार्यो भने ऊ गर्यो भने होइन
1: हामी मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन विज्ञ डाक्टर कमल थापासँग कुराकानी गरिरहेका छौँ अब चाहिँ हामी कार्यक्रमको अन्तिम चरणतिर आइपुगेका छौँ व्यवस्थापनका कुराहरूलाई जोड्दाखेरि चाहिँ केवल अध्ययन र विज्ञका राय मात्र पर्याप्त छैनन् स्थानीय स्तरका कुराहरू पनि सुन्नुपर्छ भन्ने कुरा त तपाईँले भनिहाल्नुभयो बाघको कुरा गर्दा तराईका जुन क्षेत्रमा समस्या छ उनीहरूकै कुरा सुनौ भनेर अहिले उनीहरूको कुरा सुनेर कानून बनाउने अथवा पीड़ित साँच्चै पीड़ितहरूको कुरा सुनेर योजना बनाउने कुरामा चाहिँ यो वन्यजन्तु मानव द्वन्द्व व्यवस्थापन
2: अब चाहिँ उहाँहरूको त सुन्नै पर्छ हेर्नुहोस् होइन यो नसुने होइन यो गोष्ठीको लागि गोष्ठी भइरहेको छ धेरै जस्तो तर चाहिँ दिमाग चाहिँ के छ भने म चाहिँ त्यहाँ गोष्ठी गर्न गयो भने मेरो दिमाग आफै लेखेर राख्ने होइन अनि यहाँ रिपोर्ट बजाउँदाखेरि त मेरो दिमागको छ त्यो गाउँको दिमागको आएन होइन जस्तै बाघको अस्ति मैले त्यहाँ देखिरहेको थिएँ चितवनमा धोरबेले जब चाहिँ ऊ भयो त्यहाँ मन्त्री पनि जानुभएको रहेछ त्यहाँको स्थानीयले के भनिरहेको थियो भने तपाईँहरू त अब साँच्चै उसले भनेकै मैले सुनेको तपाईँहरू त आर्मी र उसको उमा बस्नु भएको छ नि भन्न भनिरहेको थिएँ कि थाहा छैन उहाँहरूले त्यो युट्युब चाहिँ त्यो बेलाको पऱ्यो होला उहाँहरू गाउँलेसँग नि बस्नुभयो होला नि होइन त्यस कारणले चाहिँ उहाँहरूको त सुन्नै पर्छ नि उहाँहरूले तरिका के हो उहाँहरूको सिस्टम के थियो अनि कसरी कहिलेदेखि बढ्यो यो फेरि थाहा छ सबैलाई नथा पाएन जस्तै म त म आफै मलाई पनि थाहा छैन म घुमेको ठाउँको म हिउँसितुवाको ठाउँतिर जान्छु हिउँसितुवाले कस्तोलाई चाहिँ हामीले ठिक गर्ने हो जस्तै गोठमै छिर्नेलाई के गर्ने त्यहाँ गोठमै छेर्ने एउटा हुन्छ कि त्यो बानी परेको गोठमा छेर्न सफा पार्ने अब कहिले कहीँ खाने अर्कै प्रकारको भयो
1: सबभन्दा वन्य जन्तुमा चाहिँ त्यो बानी परेको भन्दो रहेछ नि जस्तो बाघले पनि मान्छे खान पायो भने नरभक्सी भनेर बानी परेको चितुवाको पनि त्यस्तै त्यो गोठमा छेर्ने हिउँ चितुवा पनि बानी परेकाहरूलाई चाहिँ व्यवस्थापन अलिक चाँडै गर्नुपर्ने रहेछ
2: त्यो त गर्नुपर्छ त्यसलाई त त्यो त्यसको काम त व्यवस्थापनै हो अब हेर्नुहोस् यहाँ जू यहीँ नजिकै छ होइन यसरी व्यवस्थापन गर्ने होइन नि त
1: सात दिन चल्दैन
2: यो खुनवाला जुद्ध शमशेर पालक हो उसले चाहिँ रमाइलो लगाइराखेको होइन रिक्रिएसनको लागिराखेको नि अहिले पनि हाम्रो जू त त्यही छ त त्यही एरिया छ अहिले त झन् त्यहाँ अरू ठाउँ बाहिर कोभिड छैन त्यहाँभित्र कोभिड छ हेर्नुहोस् होइन भने हामी कस्तो वैज्ञानिक काम गरिरहेको छौँ त होइन त्यस कारणले चाहिँ तत्कालै गर्नुपर्नेलाई तत्कालै ठोक्ने हो होइन भनेको ठोक्ने भनेको बन्दुकले ठोक्ने होइन कि उसले स्ट्राटेजीले ठोक्ने पैसा दिनुपर्नेलाई तुरन्तै दिने यहाँ त कस्तो भन्नु त्यो राहत पनि हेर्नुहोस् एक वर्षपछि दिने अरे त्यो पनि उहाँ जस्तै म त हिमालतिर नि जाने नि अप्पर डोल्पाको मान्छे बिचरा पाँच दिन हिँडेर तल आएर त्यो एउटा बाख्राको लिन आउँछ त्यो 10,000 लिन अनि फेरि पाँच दिन लाग्यो होइन त्यो 10,000 होइन उसको त 20,000 खर्च भयो होइन त्यो पनि अझ पाउने कि नपाउने ठेगाना छैन हेर्नुहोस् त्यहाँ त छ नि त त्यो मापदण्डहरू छ नि त यस्तो गर्ने यस्तो त्यस्तो छ त्यस कारणले चाहिँ साइट स्पेसिफिक बाघको लागि छुट्टै बर्दिया र उमा फरक हुन सक्छ नि त चितवनमा फेरि होइन मान्छे फरक हुन सक्छ त्यहाँको संस्कृति फरक हुन सक्छ त्यहाँको समस्या फरक हुन सक्छ त्यही बाघको कुरा गर्दा पनि मैले भनेको हिउँ चितुवाको कुरा छुट्टै भयो बँदेलको त नेपालभरि भयो यो बँदेल पनि फेरि दुई किसिम छ के एउटा बँदेल चाहिँ यहाँ अलि दुःख दिइरहेको एउटा बँदेल चाहिँ यहाँ यो शिवपुरी निकुञ्ज छ नि नागार्जुनमा पहिला चाहिँ रस्साले उपार्दिएको बँदेल छ के त्यो बाहिरबाट आएको बँदेल भयो त्यो मान्छेले नबुझ्ने कुरा दिँदा रहेछ एउटा चाहिँ मिचा प्रजाति भन्छ होइन विदेशी भनेको सबै मिचा आउँदैन विदेशी जस्तै हाम्रो चाहिँ काठमाडौँको बाटोबाट फुल फुल्छ नि एउटा के फुल भन्छ त्यसलाई ज्याकारण्डा होइन त्यो ज्याकारण्डा चाहिँ विदेशी त हो त्यो चाहिँ इन्भ्यासिभ होइन कि त्यो आफै फैलिँदैन कि हामीले
1: हुर्काउनै
2: पर्छ नर्सरीमा फेरि ऊ गर्नु पर्यो तर अर्को चाहिँ त्यो एक्जोटिक हो विदेशी त हो तर त्यो आफै फैलिने के जस्तै बनमारा होइन त्यो चाहिँ के हो त्यो त्यो मारा नै हो बनमासा त्यो बँदेल पनि त्यस्तै रहेछ कि हेर्नुहोस् थोरै लिएर उपहारको रूपमा लिएर आयो त्यो बँदेल त हेर्नुहोस् माथि अलि ठुलो छ कि हाम्रो लोकल भन्दा नेपालको यस्तो ऊ हुँदो रहेछ कि माथि हिमालसम्म पुग्छ कि हेर्नुहोस् अनि त्यो अर्को हाम्रो लोकलले भन्दा नि सखाप गर्दो रहेछ त्यसको लागि छुट्टै बनाउनु पर्यो होइन अनि त्यसलाई चाहिँ फेरि इकोनोमीमा पनि जोड्दिने कि होइन त्यो गर्नुपर्छ
1: अहिले समाधानका लागि भइरहेका कतिपय कुराहरू चाहिँ वन्यजन्तु करिडोर अथवा विद्युतीय बार यस्ता प्रविधिहरू अलिअलि प्रचलनमा जति पनि छन् अहिले हात्तीलाई रोक्नको लागि विद्युतीय तारबारको कुरा यी कुराहरू हामीले गरिरहेका अहिलेका चलनहरू कतिको प्रभावकारी भइरहेका छन् र अब यसलाई अझ सुधार गर्नु कतिको आवश्यक
2: अब यस्तो हेर्नुहोस् जब पपुलेसन बुम हुन्छ त्यसको केही पनि छेकिँदैन भुइँचालो पनि एउटा रेक्टर आएपछि पड्किनु त हो नि हामीले भन्दाखेरि के भन्छ भने घर चाहिँ भुइँचालो प्रतिरोधी भन्छौँ त्यो एउटा लेभलको रेक्टर भन्दा बढी आयो भने त्यो प्रतिरोधी हुन्छ हुँदैन बाघ पनि जब बुम हुन्छ रोकेर रोकिन्छ रोकिँदैन त्यो नेचुरल आफै हुन्छ तपाईँले चाहिँ त्यो चितवनतिर तराईतिर चाहिँ हात्तीहरू राखिरहेको छ झापातिर होइन हात्तीलाई खेल रोक्छ भने हात्तीलाई चाहिँ एकछिन एक झन्का देला त्यो फेन्सिङले पछि बत्न उसलाई थाहा हुन्छ होइन किनभने उनीहरू बाँच्न त पर्यो नि त इन्टेलिजेन्ट हुन्छ नि त होइन बाँदरले मैले केसम्म थाहा पाएको छु भने हेर्नुहोस् त्यो बाँदरले चाहिँ म तनहुँमा एकचोटि घुम्न गएको थिएँ यो कोटगाउँ भन्ने ठाउँ छ हेर्नुहोस् पहिला त्यहाँ बाँदर आउँदैनथ्यो अनि उनीहरूले चाहिँ नयाँ चाहिँ सुन्तला लगाइरहेको बाँदरले यो अगाडि चाहिँ फोक्दो रहेछ अनि आँखामा पर्दो रहेछ कि त्यो पिरो
1: पिरो
2: अनि पछि त के गर्न लाग्छ त्यो बाँदर यति एडेप्टिभ रहेछ कि पछाडि लगेर फोक्न लगाएर खान लगाएर क्या भनेपछि त एकछिनलाई पो काम गर्ने हो त्यो लाइटले एकछिनलाई काम गर्ने हो उसलाई पनि थाहा हुन्छ दे आर द भेरी इन्टेलिजेन्ट होइन उनीहरू त प्रयोग गर्छ नि त आफ्नो
1: दिमागदेखि जुधेर बाँच्दै आएका छन्
2: त्यस कारणले चाहिँ हामीले पनि त्यो त्यो नगर्ने भनेको होइन गर्ने हो तर अरूको कुरा नि गर्ने त्यो पनि शान्तिनो कुराहरू वृक्षारोपण नगर्ने हो र गर्ने हो होइन खेरागारी गर्ने हो अब जस्तै त्यहाँ उदाहरण भन्छन् चितवनतिर अब यो हात्ती चाहिँ बढी चाहिँ केरातिर आयो अनि मान्छेलाई तर त्यो केरा लगाउने पहिला पनि त लगाउँथ्यो नि त केरा होइन वन केराहरू पनि हुन्थ्यो नि त होइन तर चाहिँ त्यो चाहिँ पपुलेसनको बारे नै हामीले सोच्नुपर्छ हामीले कति उ गर्छौँ तर मान्छेले पनि सोच्नु पर्यो हाम्रो चाहिँ कुन ठाउँ हो हैन जहाँ पनि गएर बस्दिनु
1: उनीहरुको ठाउँ त छोड्दिनु नि पर्यो
2: छोड्नु नि पर्यो नि त
1: हामी अब अन्तिम चरणमा आएका छौँ अन्तिम अब जाँदै गर्दाखेरि चाहिँ वन्यजन्तुको समस्यासँग जुधिरहेका आम समुदाय र आम श्रोताहरूलाई तपाईँ के अनुरोध गर्न चाहनुहुन्छ जस्तो तत्कालको लागि व्यवस्थापनको बाटोमा हेर्दाखेरि चाहिँ
2: मैले सरकारलाई भन्नुपर्ने त मैले कुरा गरिहालेँ होइन एकदमै साइड इस्युसी कुराहरू गर्नुपर्छ अहिले चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि म मेरो गाउँ 25 वर्षपछि पुगेको थिएँ म पौडिनी खोला त अन्डरग्राउन्ड भएको छ हेर्नुहोस् जंगल बढेछ तर खोलो चाहिँ अन्डरग्राउन्ड भइरहेछ भनेपछि वाटर टेबल घटिरहेछ नि मान्छेले भन्छ होइन फलफुल पनि छ अब फलफुल लगाउनु हुन्छ त्यो पानी खानको लागि त तल झर्नु पर्यो नि त पँधेरोमा जहाँ चाहिँ पानी छ पानीको सोर्सहरू के छ होइन त्यस्तो कुराहरू नि हेर्नु पर्यो अब अहिले चाहिँ तत्कालमा चाहिँ मान्छेले के गर्न पर्यो भने अब त्यस्तो खालको एकदमै समस्या आयो भने त यो कानून पनि एउटा मैले सुनाइदिएँ प्रतिरक्षा गर्ने कानून पनि त रहेछ नि त एक्टमै रहेछ तर खबर चाहिँ गर्न पर्यो किनभने हामी कानून त सबैले मान्न पर्यो नि चाहे कस्टमरी कानून होस् सरकारले चाहिँ कस्टमरलाई रेस्पेक्ट गर्न पर्यो एक्जिस्टेन्सलाई रेस्पेक्ट गर्न पर्यो फेरि जनमानसले पनि चाहे आदिवासी वन जंगलमा बस्ने चाहे चाहिँ सहरमै बस्ने मान्छेहरू हुन् होइन जहाँसुकै बस्ने हुन् उहाँहरूले नै कानूनलाई रेस्पेक्ट गर्न पर्यो तर चाहिँ जथाभावी पनि गर्नु भएन नि त फेरि ल एउटा बाघले मारेछ उयो यहाँ कस्तो नेग्लिजेन्सी देखियो भने तनावमा चाहिँ बच्चा चाहिँ मरिरहेछ उसलाई कमन लेबरलाई समातेर चितवनतिर लगाएछ त फेरि अर्को मारिरहेछ त्यो चितवनको त त्यहाँ आइसक्दैन नि अरू पनि मार्दो रहेछ होइन सिरियसली हेर्नु पर्यो सरकारले पनि होइन किनभने एकचोटि चाहिँ मान्छेको दिमागमा चाहिँ जब चाहिँ यो बाँदरहरू त राम्रो छैन रहेछ है भन्ने पर्छ झन् नराम्रो हुन्छ कि बरु चाहिँ अलिकति कल गरेर ऊ भयो भने त कम्ती दिमागमा त बस्दैन नि होइन बाघ भन्न साथ ओहो बाघ भनेको भूत हो भन्ने खालको नहोस् न होइन मान्छेलाई यस्तो खालको ऊ पनि घिनलाग्दो न बनाउने न एकदमै घृणा बनाउने खालको भयो कि अहिले त बाँदरलाई घृणा गर्न लाग्यो
1: बाँदर भनेपछि एकदम त्यस्तै
2: मान्छेले पुज्थे हेर्नुहोस् खासै ऊ वास्तै गर्दैन थिएन यसो लहटै पुग्यो त्यति थियो नि त तर अहिले त कस्तो भयो भने अब एकदमै घृणा गर्नुपर्ने अवस्था यो भनेको त एकदमै नराम्रो हो त्यो चाहिँ होइन तर त्यो नहुनको लागि सरकारले पहल गरिदिनु
1: हुन्छ त एकदम महत्वपूर्ण समय दिनुभयो हामीले यो एकदम पछिल्लो समयमा एकदमै धेरै समस्याहरूमा उठाएको यो विषयको व्यवस्थापनको बारेमा आफ्नो अनुभव राख्नुभयो यहाँलाई उजालातर्फ धेरै धन्यवाद छ
2: एकदम धन्यवाद छ
1: उहाँ हुनुहुन्थ्यो डाक्टर कमल थापा लामो समयदेखि मानव वन्यजन्तुको व्यवस्थापनको बारेमा अध्ययन काम अनुसन्धान गर्दै आउनु भएको छ उहाँले चाहिँ प्राकृतिक स्रोत व्यवस्थापनको विषयमा विद्यावारिधि गर्नुभएको छ अब भने आजको बदलिँदो नेपालको समय सकिन लागेको छ अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं आजको बदलिँदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजेन्द्र बस्नेत बिदा हुन्छु नमस्कार
3: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस् नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस् सूर्यज्योति लाइफ जीवनको लागि
4: तपाईँ असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ आउनुहोस् नाभिथापको बन्थरी नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालु आर्थिक वर्ष 2082-83 असारसम्म सञ्चालित समग्र विकास निर्माण र सेवा प्रवाहको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्कहक्की प्रश्न र बहस गरौं तपाईँको प्रश्न गुनासा जिज्ञासा वा सुझाव भएमा हक्कहक्की राखेर रा जिम्मेवार जवाफदेही वक्ताबाट जवाफ पाइने भएकाले सवाल जवाफ कार्यक्रममा सहभागिता सुनिश्चित गरौं सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति समय र स्थान मिति 2083 असार 26 गते शुक्रबार समय बिहान 11 बजेबाट स्थान 3 लाल पार्क मन्थली 1 रामेछाप कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मीडिया प्रहारी मन्थली 1 रामेछाप जवाफदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय मन्थली रामेछाप छुट्ला है सहभागी बनौ जिज्ञासा र गुनासो राखौ जवाफदेही वक्ताबाट जवाफ सुनौ
5: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
6: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
5: आवश्यक कागजात
6: सदस्यता परिचय पत्र,
5: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
6: र तोकिएको नवीकरण शुल्क।
5: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
6: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
5: सदस्य मृत्यु,
6: नगद राहत रु 20,000 रुपियाँ।
5: दुर्घटना स्वास्थ्य उपचार,
6: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
5: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
6: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
5: अपाङ्गता,
6: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-543-0028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुरराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रधानको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै, नकली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री रायमाझी र खानसहित 15 जना दोषी ठहर। वैदेशिक रोजगारीका नाममा ठगी गर्ने 4 जना पक्राउ, सुनका गहना सफा गरिदिने बहानामा ठगी 2 जना पक्राउ, रौतहटमा जग्गाको विषयमा विवाद हुँदा 1 जनाको मृत्यु, बाबु छोरा पक्राउ। स्टेट अफ हर्मुजमा अमेरिकाद्वारा आक्रमण, जवाब दिने इरानको चेतावनी, र स्विजरल्याण्ड र अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हारजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
4: सम्पर्क नम्बर 0475946 98692 65 99 8।
3: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
6: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ। बिहान 11 बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन पेशदेखि विभिन्न विधेयकमाथिको छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले 2 वटा महत्वपूर्ण वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची छ। मन्त्री गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको 35 वार्षिक प्रतिवेदन सदन समक्ष प्रस्तुत गर्नुहुनेछ। व्यवस्थापन कार्य अन्तर्गत आज विभिन्न नयाँ विधेयकहरू सदनमा दर्ता र छलफलका लागि लगिनेछन्। कानून मन्त्री सुविता गौतमले राष्ट्रिय सेवा दल विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै उक्त विधेयक सदनमा पेश गर्नुहुनेछ। साथै नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि उहाँले नै पेश गर्नुहुनेछ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले नेपाल राष्ट्र ब्याङ्क तेस्रो संशोधन विधेयक 2083 समितिलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको पर्यटन विधेयक 2082 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नुहुनेछ। राष्ट्रिय सभाले चारवटा विधेयक दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। हिजोको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त चारवटा विधेयकलाई दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाएको हो। हिजोको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सबिता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्नुभएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेले सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गर्नुभएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गर्नुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी के नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गर्नुभयो। नकली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री टो बहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड र पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित 15 दोषी ठहर भएका छन्। मुद्दा दायर भएको 3 वर्षपछि जिल्ला अदालत काठमाण्डुका न्यायाधीश तेज बहादुर खड्काको इजलासले हिजो उनीहरूलाई दोषी ठहर गरेको हो। अदालतले रायमाझी, खाँड र पाण्डे सहित केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, तत्कालीन गृहमन्त्री रामबहादुर थापा, बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गोविन्द चौधरी, कंग्रेसका पूर्व सांसद आङटावा शेर्पा, हज कमिटिका तत्कालीन अध्यक्ष शमशेर मिया, तत्कालीन गृहमन्त्री खानका स्वकीय सचिव नरेन्द्र केसी, बिचौलिया हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल र बेचन झालाई दोषी ठहर गरेको हो। मुद्दाका प्रतिवादी सन्दीप रायमाझी सहित 7 सफाई पाएका छन्। प्रतिवादीहरू सन्दीप सहित रामशरण केसी, टंक कुमार गुरूङ, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथुकीलाई कसुर पुष्टि नभएको भन्दै अदालतले सफाई दिएको हो। प्रतिवादी भए पनि फरार 8 प्रतिवादी अशोक पोखरेल, धीरेन राई, दीपा हुमागाई, निरज राई, राजेश अर्याल, मोहनराज राई, विनिता सादेव साब्देन लिम्बु र सुनिल बुढाथोकीको हकमा पक्राउ परेपछि कानून बमोजिम हुने भएको छ। दोषी ठहर भएका विरूद्ध सजाय निर्धारणका लागि असार 29 पेशी तोकिएको छ। नेपाल प्रहरीले अनुसन्धान गरेको हाई प्रोफाइल मुद्दा भएकाले यसलाई चासोका साथ हेरिएको थियो। नेपाल पत्रकार महासंघको प्रदेश पदाधिकारी तथा शाखा प्रतिष्ठान र एसोसिएट अध्यक्षहरूको राष्ट्रिय सम्मेलनले पत्रकारका माग 7 दिनभित्र सम्बोधन गर्न सरकारलाई अल्टिमेटम दिएको छ। ललितपुरमा सम्पन्न सम्मेलनले जारी गरेको ललितपुर घोषणा पत्र 2083 सोमबार सार्वजनिक गर्दै महासंघका महासचिव रामप्रसाद दाहालले माग व्यवस्था भए सिंह दरबार केन्द्रित आन्दोलनसँगै अन्तर्राष्ट्रिय मीडिया मिशन अघि बढ़ाउने घोषणा गरेको जानकारी दिनुभएको छ। प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, नागरिक सर्वोच्चता, लोकतन्त्र संघीयता र मानव अधिकार प्रति महासंघको प्रतिबद्धता दोहोर्याउँदै पछिल्लो समय सूचना संकुचन सह सरकारी सूचना तथा विज्ञापनमा विभेद, पत्रकारमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत हुने धरपकड, धम्की र सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। घोषणा पत्रमा सरकारी सूचनामा गरिएको विभेद प्रेस स्वतन्त्रता, सूचनाको हक र संहिताको मर्म विपरीत रहेको ठहर गर्दै तत्काल फिर्ता लिन माग गरिएको छ। साथै सूचना तथा संचार मन्त्री विक्रम तिमल सिन्हाले महासंघसँग छलफल गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै 7 दिनभित्र ठोस सम्बोधन गर्न सरकारलाई आग्रह गरिएको छ। सम्मेलनले आर्थिक संकटको बहानामा श्रमजीवी पत्रकारलाई नियमित पारिश्रमिक नदिने, कर कापमा राजीनामा गराउने, अपमानजनक व्यवहार गर्ने तथा निलम्बनसम्म गर्ने संचार गृहहरूको प्रविधिको कड़ा विरोध गरेको छ। बाँकी पारिश्रमिक तत्काल भुक्तानी गर्न र श्रम अधिकारको पूर्ण पालना गर्न संचार गृहहरूसँग आग्रह गरिएको छ। त्यस्तै श्रमजीवी पत्रकार ऐन संशोधन गरी सबै संचार गृहलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन, न्यूनतम पारिश्रमिक वृद्धि गर्न तथा सरकारी संचार माध्यममा करार, जालादारी र स्ट्रेन्जरका रूपमा कार्यरत पत्रकारलाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याउन सरकारसँग माग गरिएको छ। सम्मेलनले संविधान संशोधनको प्रक्रिया जननिर्वाचित प्रतिनिधित्व सुनिश्चित हुने गरी अघि बढ़ाउनु पर्ने धारणा राख्दै राज्यका तीन अंगबीच शक्ति पृथकीकरणको संवैधानिक सिद्धान्त पूर्ण रूपमा कार्यान्वयन गर्न पनि सरकारको ध्यानकर्षण गराएको छ। कीर्तिपुर स्थित सशस्त्र प्रहरीको नेपाली पीएफ स्कूलमा भएको आर्थिक अनियमितता प्रकरणमा काठमाण्डु प्रहरीले अनुसन्धान गरिरहेको छ। स्कूलमा लेखापालको रूपमा कार्यरत इन्स्पेक्टर कल्पना गुरूङ र काभ्रेको मंगलटार घर भएका लीला बहादुर लामा तामाङ अहिले जिल्ला प्रहरी परिसर काठमाण्डुका हिरासतमा छन्। दुवैजना असार बीचमा पक्राउ परेका हुन्। सशस्त्र प्रहरी प्रधान कार्यालयले शुरूमा घटनाबारे आन्तरिक छानबिन गरेको थियो। कानून निर्देशनालयले आन्तरिक छानबिन गर्दा त्रुटि भेटिएपछि त्यसबारे अनुसन्धान गर्न सशस्त्रले काठमाण्डु प्रहरीलाई पत्रचार गरेको थियो। आरोपीहरू विरूद्ध ठगी र आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अदालतबाट 7 दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिषद काठमाण्डुका एसपी पवन भट्टराईले जानकारी दिनुभएको छ। दुवैजना असार बीचमा पक्राउ परेका हुन्। सशस्त्र प्रहरी प्रधान कार्यालयले शुरूमा घटनाबारे आन्तरिक छानबिन गरेको थियो। कानून निर्देशनालयले आन्तरिक छानबिन गर्दा त्रुटि भेटिएपछि त्यसबारे अनुसन्धान गर्न

0: खातामा हुनुपर्ने रकम लीला बहादुर लामाले सञ्चालन गरेको एमडी एडभेन्चर ट्राभल्स एण्ड टुर्स प्रालीमा अनाधिकृत रूपमा ट्रान्सफर गरेको भेटिएको छ। लामा काभ्रेको रोशी गाउँपालिका वडा नम्बर 9 स्थित पिन्थलीका स्थानीय हुन्। नक्सालमा कार्यालय रहेको सो ट्राभल्स एण्ड टुर्ससँग स्कूलको कुनै कारोबार नभए पनि 11 करोड़ रूपियाँ लेखापालको समयमा ट्रान्सफर गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। सो रकम चालू आर्थिक वर्षभित्र ट्राभल्सको खातामा ट्रान्सफर गरिएको हो। यसअघिका आर्थिक वर्षमा पनि गुरूङ र लामा मिलेर स्कूलको रकम अनियमितता गर्ने गरेको आशंका छ। रामेछापको लिखुतामाको सिकाउपालिका र श्वेत गंगा हाइड्रो पावर लिमिटेडका बीच झण्डै 2 सातादेखि चल्दै आएको लिखु 3 जलविद्युत आयोजना विवाद तत्कालका लागि अन्त्य भएको छ। गाउँपालिकाले धोबीदेखि श्रीस्थ जाने सड़कमा पूर्वाधार निर्माण गर्ने क्रममा जलविद्युत आयोजनाको पेन स्टक पाइपमा क्षति पुगेको भन्दै आयोजनाका कर्मचारीले 2 नम्बर वडा अध्यक्ष सन्तोष पौडेल लगायत माथि दुर्व्यवहार गरेपछि उक्त विषयले विवादको रूप लिएको थियो। जलविद्युत आयोजनाका कर्मचारीले गाउँसभामा जान तयार भएका पौडेल लगायतलाई प्रहरी चौकी श्रीले पुर्याएर दुर्व्यवहार गरेका थिए। पौडेलले आयोजना प्रमुख सजन श्रेष्ठ र प्रशासन प्रमुख रुचि जोशी विरूद्ध कार्यवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दर्ता गराएका थिए। सोमबारले खुतामको सिकाउपालिकामा स्थानीय प्रशासन समेतका प्रतिनिधि समेत सहभागिता रहेको बैठकमा उक्त दिन भएको विवादमा जलविद्युत आयोजनाका तर्फबाट कमजोरी स्वीकार गर्ने निर्णय भएको छ। निर्णयमा जनप्रतिनिधिले उक्त दिनको विषयलाई लिएर गरिएका उजुरीहरू सम्बन्धित निकायले कार्यान्वयन नगर्ने र उक्त दिनको विषयलाई लिएर एक आपसमा मनमुटाव नगर्ने र आपसमा सहमति र समन्वय गरेर कार्य गर्ने उल्लेख छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँले रेडियो सुन्दै गर्नुहोला।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है केही।
3: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
4: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
6: हजुरको रेडियो

विश्राम बच्चे हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। आकर्षक वैदेशिक रोजगारीका नाममा ठगी गर्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले विभिन्न व्यक्तिबाट रू 24,45,000 बराबरको ठगी गरेको आरोप लागेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेकालाई सार्वजनिक गरेको। पक्राउ पर्नेमा लमजुङका पूर्ण बहादुर दुरा, दोलाखाका कमल्ला खत्री र रामकुमार श्रेष्ठ, सुर्खेतका सरस्वती गिरी छन्। कार्यालयका प्रवक्ता एवं प्रहरी उपेक्षक रामेश्वर कार्कीका अनुसार उनीहरूले युरोपका विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको आरोप लागेको छ। पीड़ितको उजुरीका आधारमा काठमाडौँ उपत्यका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका चारैजनालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ। वैदेशिक रोजगारीका नाममा हुने ठगी घटनाप्रति सचेत रहन र आधिकारिक प्रक्रिया तथा स्वीकृत म्यान पावर कम्पनी मार्फत मात्र विदेश जान प्रहरीले आग्रह गरेको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका 9 मंगलटार स्थित इलाका प्रहरी कार्यालय मंगलटार अगाडिको प्रहरी चेकपोस्टमा गरिएको सवारी साधन जाँचका क्रममा ब्राउन सुगर सहित 5 जना पक्राउ परेका छन्। असार 23 गते साँझ करिब 5 बजे प्रहरी निरीक्षकको कमानमा खटिएको टोलीले बर्देवासबाट काठमाडौँ तर्फ जाँदै गरेको बागमती प्रदेश 01034/65-94 नम्बरको इलेक्ट्रिक कार शंकास्पद देखिएपछि जाँच गरेको थियो। जाँचका क्रममा उक्त कारमा सवार 5 जना मध्ये दोलखा जिल्लाको भीमेश्वर नगरपालिका 7 बस्ने 20 वर्षीय ऋतु जयसीले कम्मरमा बाँधेको ज्याकेटको बायाँ गोजीबाट प्लास्टिक सहित 60.06 ग्राम तथा प्लास्टिक बाहेक 56.75 ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको छ। त्यसपछि कारमा सवार 5 जनाको लागु औषध तथा मादक पदार्थ सेवन परीक्षण गर्दा सबिन कोइराला र जगत खत्रीको रिपोर्ट पोजिटिभ आएको छ। लागु औषध सहित पक्राउ परेका 5 जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सुनको गहना सफा गरिदिने भन्दै ठगी गर्ने 2 भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहारका गोविन्द शाह र सचिन शाह रहेका छन्। उनीहरूले उदयपुरगढ़ी गाउँपालिकाका ग्रामीण महिलाहरूको सुनका गहना सफा गरिदिने भन्दै लुटपाट गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूले स्थानीय पेशल कुमारी मगर र मनमाया तामाङको घरमा गहना सफा गर्ने बहानामा सुन चोरी गरेकाले नियन्त्रणमा लिएको हो। घटना लगत्तै पीड़ित महिलाले प्रहरी चौकी उदयपुरगढ़ीमा जानकारी दिएपछि उनीहरूलाई उदयपुरगढ़ीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। रौतहटको इस्नाथ नगरपालिका 3 औरैयामा जग्गा विवादका क्रममा भएको चक्कु प्रहारबाट 1 जनाको मृत्यु भएको छ। घटनामा 1 वृद्ध घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता वसन्त गौतमका अनुसार गए राति करिब 8:15 समयमा स्थानीय 80 वर्षीय राम बहादुर शाह, उनका 60 वर्षीय छोरी ज्वाई बुटन शाह तथा 63 वर्षीय राम अवतार शाह र उनका 26 वर्षीय छोरा राम महेश्वर शाहबीच पुरानो जग्गा विवादलाई लिएर भनाभन भएको थियो। विवाद चर्किँदै जाँदा हात हल्लाहालको अवस्था सूचना भएको र सोही क्रममा राम महेश्वर शाहले बुटन शाहमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। ढाडमा गम्भीर चोट लागेका बुटन शाहलाई तत्काल प्रादेशिक अस्पताल गौर लगिएको थियो। उपचारकै क्रममा राति करिब 9:05 समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनामा राम बहादुर शाहको टाउकोमा चोट लागेर घाइते भएका छन्। उनको स्थानीय मेडिकल मा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले चक्कु प्रहारका आरोपित राम महेश्वर शाह तथा झै झगडामा संलग्न उनका बुबा राम अवतार शाहलाई नियन्त्रणमा लिएको छ। घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ। आज देशका धेरै ठाउँमा मौसम बदली भएको छ। आज दिउँसो र राति पहाड़ी क्षेत्र तथा तराईका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। गै राति गण्डकी, सुदूरपश्चिम र कर्णालीमा मध्यमदेखि ठूलो पानी परेको थियो। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कास्कीमा 97 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसोपछि मध्य प्रदेश साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ। मध्य प्रदेशको सी बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भागको थोरै ठाउँमा आज राति ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदको आग्रह छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। स्ट्रेट अफ हर्मुजमा ट्याङ्करहरू ठोकिएपछि अमेरिकाले इरानमाथि आक्रमण शुरू गरेको छ।
हर्मुज जलमार्गमा तीन व्यावसायिक जहाजहरूमा भएको आक्रमणको जवाफमा अमेरिकाले इरानमाथि शक्तिशाली आक्रमण शुरू गरेको हो। अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले अन्तर्राष्ट्रिय जलमार्गमा सञ्चालित व्यावसायिक जहाजमा इरानले आक्रमण गरेको र त्यसको बदलामा आक्रमण थालेको दावी गरेको बीबीसीको खबरमा उल्लेख छ। सोमबार र मंगलबार 24 घण्टाको अवधिमा हर्मुज जलमार्गमा ट्याङ्करहरू क्षतिग्रस्त भए पनि कुनै मानवीय क्षति नभएको खबरमा उल्लेख छ। एक अमेरिकी अधिकारीले यो आक्रमण इरानी आक्रमणको प्रतिक्रिया भएको बताएका छन्। यसैबीच इरानले अमेरिकी आक्रमणलाई गएको महिना हस्ताक्षर गरिएको अमेरिका इरान ज्ञापनपत्रको उल्लंघन भनेका छन् र तेहरानले निर्णायक कदम चाल्ने चेतावनी दिएको छ। यसअघि इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सको नौसेनाले सोमबार राति स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयास गरिरहेका दुई ट्याङ्करमाथि कार्यवाही गरेको थियो। र समाचारको अन्त्यमा खेल समाचार। स्विजरल्याण्डले फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा स्थान बनाएको छ। क्यानाडाको बीसी प्लेस स्टेडियम आज बिहान सम्पन्न अन्तिम प्री क्वार्टर फाइनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा 4-3 हराउँदै स्विजरल्याण्ड क्वार्टर फाइनलमा पुगेको हो। खेलको निर्धारित समय र अतिरिक्त 30 मिनटसम्म पनि दुवै टोलीले गोल गर्न नसकेपछि विजेताको टुङ्गो पेनाल्टी सुटआउटबाट भएको। पेनाल्टीमा कोलम्बियाका डेभिन्सन सान्जेज र कुचो हर्नान्डेजको प्रहार असफल भयो। स्विजरल्याण्डका ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन मर्गासले पेनाल्टीमा गोल गरे। सन् 1954 पहिलो पटक विश्वकप क्वार्टर फाइनलमा पुगेको स्विजरल्याण्डका लागि विश्वकप इतिहासकै चौथो क्वार्टर फाइनल यात्रा हो। अब क्वार्टर फाइनलमा स्विजरल्याण्डले साबिक विजेता अर्जेन्टिनासँग खेल्नेछ। यस्तै फिफा विश्वकप फुटबलको अन्तिम 16 अन्तर्गत गए राति भएको खेलमा साबिक विजेता अर्जेन्टिनाले इजिप्टसँग पुनरागमन जित निकाल्दै क्वार्टर फाइनलमा स्थान बनाएको छ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेर एकपटक। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री रायमाझी र खानसहित 15 जना दोषी ठहर। वैदेशिक रोजगारीका नाममा ठगी गर्ने 4 जना पक्राउ। सुनका गहना सफा गरिदिने वाहनामा ठगी 2 जना पक्राउ। रौतहटमा जग्गाको विषयमा विवाद हुँदा 1 जनाको हत्या, बाबु छोरा पक्राउ। स्ट्रेट अफ हर्मुजमा अमेरिकाद्वारा आक्रमण, जवाफ दिने इरानको चेतावनी र स्विजरल्याण्ड र अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश। हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुनु नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्पने समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: bărbunul nu cu la ghidor și mint josta pata taine ca bătă leuniu la periu mântăli mă testura în vladul cu poșel ce cau la bătit.
1: Caca, tin la etini thaceină? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854046682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0485403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845857365, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछा।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0845410043 98630243422।
8: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
9: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
8: हुर्केकै गिरिराज चल्ला 150मा?
9: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
10: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
9: विराज, किसानको साथी,
10: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
9: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485405533 र 98540420439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
7: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफाड तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0485403305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।
6: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
7: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
6: आवश्यक कागजात
7: सदस्यता परिचय पत्र,
6: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
7: र तोकिएको नवीकरण शुल्क,
6: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
7: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू,
6: सदस्य मृत्यु,
7: नगद राहत रु 20,000 रुपियाँ,
6: दुर्घटना स्वास्थ्य उपचार,
7: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
6: व्यावसायिक क्षतिपूर्ति आग लागि प्राकृतिक प्रकोप
7: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
6: अपाङ्गता
7: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-543-028, रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप। आर्थिक निमन्त्रणा।
4: राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
6: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
4: सीता थापा,
6: प्रकाश कटवाल,
4: राजेन्द्र कुमार कार्की,
6: कुमार कार्की,
4: अमृत सुनवार,
6: उत्तम पौडेल,
4: सन्ध्या सानु,
6: राम कुमार पौडेल,
4: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
6: कार्यक्रम हुने मिति, समय र स्थान,
4: मिति 2083 साल असार 26 गते,
6: समय दिउँसो 1 बजे,
4: स्थान मन्थली पार्क इन रामेछाप।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 98-23-042-165, 98-61-29-95-51।
4: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
11: तपाईँ असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ? आउनुहोस् रामेछापको मन्थली नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालू आर्थिक वर्ष 2082-83 को असारसम्म सञ्चालित समग्र विकास निर्माण र सेवा प्रभावको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्काहक्की प्रश्न र बहस गरौं। तपाईँको प्रश्न, गुनासा, जिज्ञासा वा सुझाव भएमा हक्काहक्की राख्ने र जिम्मेवार जवाफदेही वक्ताबाट जवाब पाइने भएकाले सवाल जवाब कार्यक्रममा सहभागिता सुनिश्चित गरौं। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति, समय र स्थान, मिति 2083 असार 26 गते शुक्रबार, समय बिहान 11 बजेबाट, स्थान तीनलाल पार्क मन्थली 1 रामेछाप। कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मिडिया प्रहारी मन्थली 1 रामेछाप, जवाफदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय मन्थली रामेछाप। छुट्ला है, सहभागी बनौ, जिज्ञासा र गुनासो राखौ, जवाफदेही वक्ताबाट जवाब सुनौ।
6: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
7: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
6: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
7: मिति 2083 साल असार 28 गते आइतबार,
6: समय बिहान 10 बजेदेखि,
7: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप,
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
12: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
13: हजुरको रेडियो 102.1 मेगा
14: ओहो, कहिले आयो भानीजी विदेशबाट?
15: हिजो आएको मामा, हिजो। त्यसो मामा घरमा रमाइलो छ भनेर सुनेर आएको मामा।
14: लु लु लु नानी हो, चम्ची ल्याऊ, यता ल्याऊ। बाबु रहनु भएको छ विदेशबाट।
16: बस्नुहोस् बस्नुहोस्।

0: అయ్యాని దద్దుఖరం వర్ణలాగే మా ఏర్తెత్తా మీరు దాత్మా కే భాష
1: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
0: ए काका काकी के को गन्थन मन्थन हो
2: ए बाबु पो बस न यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त
0: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
3: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 9845404305 048453305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
0: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौ वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ
4: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं
0: वन डढेलो रोकौं वन जंगल र जैविक विविधताको संरक्षण गरौं
4: सावधान वन जंगल नजिक आगो नबालौं आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं
0: सलाई लाइटर मट्टितेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं
4: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाऊ
0: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
3: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं
5: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
2: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
6: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
2: ए पिरले कि बुहारी रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
0: हजुर रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
5: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-7643 रामेछाप मिटसप एण्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
8: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
9: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
10: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
9: थप जानकारीको लागि सम्पर्क नम्बर 98-51-043-230, 97-67-65-24-900।
10: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली। विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
10: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
10: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
10: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
10: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू,
10: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
10: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
10: लट्टे मार्सले, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
10: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकको शैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँग रहेर यो 1 घण्टाको समय सहयात्रा गर्छौं भने तपाईँ यो समय काली ओराले लेखदेशी गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घड़ी सकिसकेको छ। हामी आइसकेका छौं कार्यक्रममा मैसा रमाइला। विभिन्न ठाउँमा बज्ने विभिन्न खालका गीत बज्छ। आज चाहिँ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म गुन्जने गीतहरू बज्नेछ। काठे कौडा बैला सालेजु पूर्वेली पश्चिमेली पञ्चे बाजा साथै अचारा गीत लगायतका विभिन्न खालका गीतहरू आजको बसाईमा बज्नेछ। तपाईँले मात्रै टेलिफोन गरेर साथ दिनुपर्ने हुन्छ र तपाईँले सहभागिता जनाइसकेपछि आफ्ना आफन्तजन इष्टमित्रको लागि सम्झना पाउनुहुन्छ। 048 40 40 00 26 नम्बर तपाईँको लागि खुल्ला रहेको छ। तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकै साथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डटकम हजुरको याप तामाकोस एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर पनि गर्न सक्नुहुन्छ। तपाईँले छोटो मिचोमा आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। आजको बसाई पक्कै के गर्नुपर्छ भनेर तपाईँलाई थाहा भइसकेको छ, फोन डायल गर्दै आउन सक्नुहुन्छ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्य ज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्य ज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथी ललिता हायु। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो अनि रमाइलो गीत, त्यसपछि हामी आउँछौ रेडियो सुन्दै गर्नुहोला।
1: मौलिक संस्कृति दुई खोली दोभानको अर्को अंश खोलीको किनारा।

0: कार्यक्रम को शुरूआत में राख्यौं हामीले दिनुमिछाने रमाइलो गीत रहेको थियो खोलीको किनारा सरोज लामिछाने अनि राजेश ढकाल र स्मृति गौतमको आवाज साथै सीमा भण्डारीको आवाजमा रहेको यो मिठो गीतबाट कार्यक्रम लोकशैलीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, मात्र तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ र आफ्ना आफन्त जुन साथी श्रृङ्खला आजको बस्तीमा तपाईँले सम्झना पाउनुहुन्छ। कार्यक्रमको शुरूआतमा एकदमै मिठो काठे गीत बजिसकेको छ, यस्तै मिठा गीतहरू बज्छ आजको बसाईमा। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्कार, हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ? शर्मिलाजी के छ, सन्चै आरामै हुनुहुन्छ?
1: म सन्चै आरामै छु अनि दिदी सन्चै आरामै हुनुहुन्छ?
0: म पनि एकदम सन्चै आरामै छु अहिलेसम्म। है त, अनि शर्मिलाजीले खाना खानु भयो कि बाँकी छ? मेरो भइसकेको छ। अब शर्मिलाजीले हामीलाई सम्झनु भयो, कार्यक्रममा आउनुभएको छ, सहभागिता हुनुभयो, खुसी लागेको छ। मौसमको अवस्था के कस्तो छ भन्नुहोस् न?
1: मौसम पानी पर्ला जस्तो भएको छ, तर परेको चाहिँ छैन भन्नुपर्छ।
0: परेको चाहिँ छैन? यता पनि त्यस्तै छ, अहिले परिहालेको छैन है। ल ठिक छ, अब हामीलाई सुन्नुभयो कार्यक्रममा, यहाँको सहभागिता पनि भइसकेको छ, खुसी लागेको छ। अनि आज चाहिँ काम के छ, कसरी दिन बित्छ हाम्रो शर्मिलाजीको? ल गोठालो जाने, त्यसै गरी दिन बित्छ। हामीलाई पनि सुन्दै गर्नुहोस्, कार्यक्रममा आउनुभएको छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। एउटा मिठो गीत बज्छ, यहाँले चाहिँ आफ्नो साथी सङ्गीलाई सम्झनुहोस् न। हस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शर्मिला थापा मगरजी, सिन्धुलीको विद्युतहरूबाट हुनुहुन्थ्यो। उहाँले आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झिसक्नु भएको छ। पालो तपाईँको रहेको छ, हामी कार्यक्रम लोककोशेलीको बसाईमा छौं। साताको साथै दिन आउँछ कार्यक्रम लोककोशेली, तर तपाईँले हामीलाई फरक फरक प्रस्तुतिको साथमा सुन्दै आइराख्नु भएको छ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
2: हेलो दिदी, नमस्ते, नमस्कार।
0: नमस्ते, नमस्कार, हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ? शर्मिला थापा मगरजी, सिन्धुलीको विद्युतहरूबाट हुनुहुन्थ्यो। उहाँले आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झिसक्नु भएको छ। पालो तपाईँको रहेको छ, हामी कार्यक्रम लोककोशेलीको बसाईमा छौं। साताको साथै दिन आउँछ कार्यक्रम।

0: 来的。
1: हजुर खै अब अस्ति नै घाँटी दुखेको थियो भनेको थियो अहिले हल्का कम भएको छ त्यही भएर होला दिदी हजुर
0: त्यही भएर मैले आज फरक आवाज सुने
1: हजुर हजुर हल्का घाँटी दुखेको थियो अस्ति नै अहिले हल्का कम भयो भन्नुपर्छ है दिदी हजुर
0: ल निको हुनु होला अब तातो पानीहरू तताएर खानु होला पिउनु होला यही भन्छु मैले चाहिँ हाम्रो सन्देशीलाई
1: एकदम दिदी हजुर खाना पनि खाइरहेको छ तातो पानीहरू हल्का कम भइरहेको छ दिदी हजुर
0: ल ठिक छ अनि ग्वालटार यहाँ त ग्वालटार होइन खुरकुट जाँदैछु भन्नुहुन्थ्यो कहिले फर्कनु भयो घर
1: भोलिपल्ट हिजो आयो दिदी हजुर
0: हिजो आउनुभयो
1: हजुर
0: त्यही भएर पो हिजो हाम्रो सन्देशीको कार्यक्रममा फोन नआएको रहेछ
1: हजुर एकदमै हल्का बिजी बिजी थिए अनि आज चाहिँ बिहानै सुन्नु पर्यो भनेर सुनेर बसिरहेको थिएँ दिदी हजुर
0: ल ठिक छ अब यहाँले सुन्नुभयो कार्यक्रममा आउनु पनि भएको छ खुसी लागेको छ अनि घाँटी दुखेको छ भन्दै हुनुहुन्छ खाना चाहिँ खानु भयो कि अब घाँटी दुखेर खान सक्नु भएको छैन त अनि
1: बाँकी नै छ भन्नुपर्छ है दिदी हजुर यसो डाँडातिर आएर हजुरको कार्यक्रम यसो सुनेर बसिरहेको थिएँ भन्नुपर्छ है दिदी हजुर अब जाने खाने भन्नुपर्छ है
0: डाँडामा निस्केर चाहिँ किन सुन्नु भयो घरमै बसेर सुन्न मिल्दैन र रेडियो त
1: मिल्न त मिल्छ दिदी हजुर यसो नेटहरू नि चल्छ हल्का डाँडामा बसियो भने अनि त्यस्तो मकै रुङ्गे जस्तो नै भन्नुपर्छ है दिदी हजुर
0: भनेपछि बाँदरको लागि कि सुगाको लागि रुङ्नु भयो त
1: हजुर
0: मकै रुङ्न चाहिँ बाँदरको लागि रुङ्न बस्नुभयो कि सुगाको लागि
1: बाँदरको लागि भन्नुपर्छ दिदी हजुर बाँदर रुङ्ने बाहना पनि भयो लक्ष्मी हो अनि नेट पनि चल्छ गुटुङटुङ भन्ने त्यति हेरी हजुर
0: ल ठिक छ सन्देशजीले त कुरा त अर्कै गर्नुभयो त बाँदर रुङ्ने बाहना चाहना चाहिँ अर्कै भने जस्तो कुरा गर्नुभयो त के हो बाँदर रुङ्गे यसो बाहना पारेर नेट चल्नेतिर चाहिँ यसो मौकामा चौका छोप्न थाल्नु भयो कि क्या
1: हजुर हजुर घरमा भयो भने त अब चलाउन पाइँदैन नि त यस्तो उस्तो भन्ने हुन्छ
0: यस्तो उस्तो भन्ने चाहिँ सन्देश चाहिँ यस्तो उस्तो भन्ने चाहिँ मम्मी बाबा दाई भाइ कसले भन्नुहुन्छ भन्नुहोस् त
1: अब आफ्नो फ्यामिली भन्ने नि आफ्नो जीवन साथीले भन्नुहुन्छ यस्तो उस्तो भनेर
0: त्यो भनेपछि फेरि गाह्रो पनि पर्यो फेरि चलाउन पनि मिलेन अगाडि होइन
1: हजुर ऊ पनि नचलाउनु पर्यो अब आफू पनि त्यही हो
0: ल त्यही भएर परिवारको जे होस् समस्या कुरा बुझ्ने समझदार हुनुहुन्छ हाम्रो सन्देश त्यही भएर परिवारले देख्ने गरी फोन चलाउनुहुन्न भन्ने एउटा मान्यता पनि भयो बाहिर जाँदा आफूले चलाउन पनि पायो सबै चिज अब इन्टरनेटमा कहाँ कहाँ के भइरहेको छ त्यो गतिविधि पनि देख्न पाइयो होइन त ल अब त्यसो भए घर फर्केपछि चाहिँ हाम्रो सन्देशीले कहाँ गइरहेको त भनेर सोध्नु भयो भने चाहिँ के भन्नुहुन्छ बाँदर हेरिरहेको भन्नुहुन्छ
1: हजुर बाँदर आएको थियो नस्तिरतिर यसो घुमेर आएको भन्नुहुन्न दिदी हजुर
0: उहाँले चाहिँ यति बेला रेडियो सुन्दै हुनुहुन्छ भने त फेरि उता यस्तो भन्दा फेरि मलाई चाहिँ यस्तो भन्ने भन्नु
1: नै त्यस्तो हुनुहुन्न सुन्नु भएको छैन
0: छैन ल ठिक छ सुन्नु भएको छैन भने ढुक्क हुनुहुन्छ त्यही भएर यहाँले भन्नुभयो
1: हजुर एकदमै ढुक्क छ त्यस्तो रेडियो सुन्ने दाडो त्यस्तो छैन दिदी हजुर
0: ल ठिक छ अब कहिले रेडियो सुन्नुपर्छ किनकि अब लोकगीतै अब उहाँले सुन्न इच्छा छ भने सुन्नुहुन्छ अथवा अन्य कार्यक्रमहरू पनि होइन अब कतिलाई त हुन त रेडियो सुन्न इच्छा पनि नभएर पनि होला ठिकै छ त्यही भएर सुन्नुहुन्न भन्नुभयो सन्देशजीले ठिक छ हामी कार्यक्रमतर्फै लागौँ बाँकी कुरा फेरि भोलिको लागि पनि राख्नुपर्छ है सन्देशजी
1: हुन्छ दिदी हजुर
0: साथी सङ्गीत सम्झनुहोस्
1: मेरो दाई नवीनको लागि अनि घर फ्यामिली सम्पन्नको लागि भन्नुहुन्छ अनि मेरो प्यारो कार्यक्रम चलाउनुहुन्छ दिदी हजुरको लागि भन्दै छुट्टिन्छु हस्ते दिदी नमस्ते भाइ भाइ
0: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सन्देश तुलाङ्गेजी सिन्धुली दिदी हुनुहुन्थ्यो उहाँले आफ्नो साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ हामीले त धेरै ठाउँमा धेरै साथीहरूले रेडियो सुन्नुहुन्छ होला भन्ने आशा पूर्ण विश्वास गर्छौं तर कतिपय अवस्थामा साथीहरूले रेडियो सुन्नुहुन्न भन्ने र कोही साथी रेडियो सुन्नको लागि एकदमै प्रेरित पनि हुनुहुन्छ होइन पकै घर परिवारबाट लुकीछिपी भए पनि रेडियो सुन्दै हुनुहुन्छ भन्नुहुन्छ हाम्रो सन्देशदेखि खुसी लाग्छ रेडियो प्रेमी रेडियो प्रतिको माया गर्ने साथीलाई

0: भने अझै पनि रेडियोसँग शोभायात्रा गर्न अझै पनि मन लाग्छ, खुसी लाग्यो सन्देशले। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: हजुर दिदी, नमस्ते। नमस्कार है।
0: नमस्ते, नमस्कार हजुर धनुजी।
1: हजुर,
0: के छ खबर?
1: मेरो एकदमै ठिकै छ। हजुरको के छ, सन्चै हुनुहुन्छ नि?
0: म एकदम सन्चै आरामै छु। हेर्नुहोस् न,
1: मौसम कस्तो छ त अनि तामेसपतिर? गर्मी छ कि
0: छैन? एकदमै शीतल छ, पानी पनि परेको छैन, घाम पनि लागेको छैन, मौसम एकदमै बादलले घाम ढाकेर शीतल छ भन्नुपर्छ।
1: एकदम शीतल, अब कहाँ लागि त शीतलै हुन्छ भनौँ न, बर्खाको महिना पनि है
0: पति पनि, बर्खाको महिना पानी पनि चाहिएको छ, पानी पर्दा हिलो हुने, नपर्दा धुलो उड्ने, मान्छेलाई जे गरे नि सुख छैन हो धन चाहिँ।
1: हजुर हजुर, एकदमै हो नि त, मान्छेलाई अब धेरै पानी आयो भने पनि अब काम गर्नै दिँदैन, सुखै छैन, पानी आएन भने पनि धुलो हुन्छ, गर्मी हुन्छ, लास्टै गर्मी हुन्छ, सुखै छैन, जे गर्दा पनि सुख त छैन। सुख चाहिँ तर मान्नै पर्छ है,
0: पक्कै पनि सुख भए पनि दुःख भए पनि त्यो कटाउनै पर्छ। जिन्दगीमा जन्मिँदाखेरि आफूले के लिएर आएको छ त्यो भोग्नै पर्छ अरे नि त धनुजी।
1: हजुर हजुर, हो नि त, अब के लेखेर पठाएको छ माथि भएर होइन, त्यो त पर्यो जस्तो अवस्थामा भए पनि।
0: त्यही त मैले भन्दैछु, अब धनुजी र मेरो चाहिँ कार्यक्रम यसरी भेट हुनुपर्छ है, रेडियोमा बोल्नुपर्छ भनेर लेखेको रहेछ, त्यही भएर बोल्न पाइरहेका छौँ, यस्तै त होला नि होइन?
1: हजुर हजुर, हो त नि, कति तिन वर्ष त लगभग तिन वर्ष भइसक्यो होला होइन हाम्रो यतिको कुराकानी भइरहेछ अहिलेसम्म त, अब होइन
0: धनुजीले गनेर कति साल भयो, कति वर्ष पुग्यो भनेर नि गन्दै हुनुहुन्छ?
1: हजुर, तिन वर्ष त लगभग तिन वर्ष भयो।
0: हो र, मैले त गनेकै छैन, मलाई त्यति धेरै याद पनि छैन, म त्यतातिर यादै गर्दिनँ। हेर्नुहोस् न,
1: हजुर गर्नुपर्ने धेरै गनिराख्नु पर्ने त छैन, तिन वर्ष चाहिँ भयो जस्तो लाग्छ, मलाई पनि त्यस्तै लाग्छ, गनी त रहेको होइन तर यसो अनुभव गर्दा तिन वर्षै भयो जस्तो।
0: ल ठिक छ, तपाईँ हाम्रो तिन वर्षको यो लामो त नभनौ, तिन वर्षको यात्रा छुट्टै हो भनौँ होइन, यो यात्रासम्म आइपुग्दा यसरी बोलिरहँदा यहाँलाई हामी तपाईँ हामी कुरा गर्दा कार्यक्रममा आउँदा नयाँ लागेको चिज चाहिँ के छ त्यसलाई भन्नुहोस्? अब यहाँले तिन वर्ष भन्नुभयो लगभग होइन, अब तिन वर्षको यो वर्ष त एनिभर्सरी त मनाउनु पर्यो नि त, भन्नुहोस् न दाना चाहिँ।
1: अब मनाउनु पर्छ होला हो साँच्चीकै हजुरहरू, बर्खा पनि बर्खा महिनामै आए जस्तो लाग्छ हो, तिन वर्ष नै भयो होला, बर्खामै महिना होला सायद, यस्तै यस्तै महिनामा आउनु भएको थियो।
0: ल ठिक छ, अब भदौतिर होला सायद, भदौमा पुग्छ होला, एनिभर्सरी मनाउनु पर्छ है त।
1: हजुर हजुर हजुर हजुर, एकदमै एकदमै एकदमै मनाउनु पर्छ है त, त्यो दिन चाहिँ केही न केही कार्यक्रममा प्रोग्राम हुनै पर्छ है दिदी।
0: ल हुन्छ, त्यो दिन केही न केही विशेष नै हुन्छ, भएसम्म रहेसम्म होइन, चिन्ता नगर्नुहोस्, त्यो दिन चाहिँ तिन वर्ष पुगेको उपलक्ष्यमा कार्यक्रममा केही नयाँ हुनेछ है।
1: हजुर होइन, एउटा सुन्नु न, अब होइन त्यो दिन तपाईँ त्यो रेडियोमा टेकेको दिन कार्यक्रम तपाईँले लिएको दिन केही न केही तपाईँले पुरस्कार हाम्रो लागि
0: ठिक छ ठिक छ, त्यो दिनमा केही न भए पनि केही न केही गरौँला, ठिक छ धनुजी, रमाइलो मिठो कुराकानी छ, त्यो दिनै जे गरौँला, अझ एक दुई महिना बाँकी छ है, अब एक दुई महिना छ, सोचौँला त्यसपछि त्यो दिनको कार्यक्रम के हुन्छ, विशेष के रहन्छ म भन्छु, र त्यो दिन कार्यक्रम पनि आउँछ। ठिक छ, यति बेला चाहिँ हामी कार्यक्रमतर्फै लागौँ।
1: हुन्छ, लागौँ न त
0: साथीहरू।
1: फर्स्टमा यति मिठो आवाजमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ होइन, मिठो आवाजको धनी हुनुहुन्छ, दिलकै लागि भन्न चाहे। त्यसै गरी प्राविधिकमा सपोर्ट गर्ने अब दिदी हुनुहुन्छ, यद्दाई हुनुहुन्छ, श्री दाईको लागि सम्झना दिदी राजन दाईलाई पहिलादेखि हुनुहुन्छ, सम्झना छ भन्न चाहन्छु। अनि दाई रविन तामाङ, नरागी सिंह, शङ्करलाल तामाङ, अधिस बिम्बुलाई पनि सम्झना छ भन्न चाहे। त्यसै गरी दिदी कविता मगर कवि धेरै माया गर्नुहुन्छ, सम्झिनुहुन्छ, दिदी कविता मगर कविलाई पनि धेरै सम्झना छ है भन्न चाहन्छु। काठमाडौँतिर हुनुहुन्छ, आजभोलि रेडियो सुन्न नपाउनु भएको छैन, उहाँ चाहिँ दुखी हो क्या, रेडियो सुन्न नपाएर उहाँलाई धेरै सम्झना माया छ है दिदी भन्न चाहन्छु। अनि विशेष घर परिवारमा मेरो मम्मी बाबा नानी निशानाको लागि भन्न चाहन्छु, भाइ बहिनी दाईहरू सबैको लागि, भाइ सन्ते भाइलाई पनि सम्झना छ है भन्न चाहन्छु। दुबईतिर हुनुहुन्छ हाल दुबईतिर हुने साथी अविनाश लुङ्गेली मगरको लागि भन्न चाहन्छु, भाइ शुभराज भाइलाई पनि सम्झना छ भाइ, त्यसै गरी भाइहरू सबैलाई भन्न चाहन्छु। अनि साथी हुनुहुन्छ म समी कृष्ण सुनवार, अनि हुनुहुन्छ साथी ईश्वर बस्नेत, वीरेन्द्र विष्ट, कर्ण बस्नेतलाई पनि धेरै सम्झना छ भन्न चाहन्छु। साथी हुनुहुन्छ दोलाखाकै साथी अनु लुङ्गेली मगर, जेनिसा श्रेष्ठ, सम्परी शेर्पा, साथी कुमार श्रेष्ठलाई पनि सम्झ भन्न चाहन्छु। दाई यता सिन्धुलीकै दाई देवमाझीलाई पनि सम्झना छ भन्न चाहन्छु। अनि दुर्गा पाण्डे दाईलाई पनि सम्झना, रमिला बहिनीलाई पनि सम्झना भन्न चाहन्छु। दुर्गा मगर, निष्ठा लामा, निशा श्रेष्ठलाई पनि सम्झना छ भन्न चाहन्छु। हिमाली छेत्री, अमिना सुनवार, प्यारी साथी एकदमै मेरो पुरानो साथी हुनु शिला अधिकारीलाई धेरै माया छ भन्न चाहन्छु। साथीहरू त धेरै हुनुहुन्छ, उहाँहरू सबैको लागि र विशेष नाम छुटेको साथीहरूलाई चाहिँ मैले सम्झना नगरेको होइन, गर्न चाहिँ सकिन्छ पनि समयले साथ दिँदैन, सबैलाई माया छ भन्दै जान्छु ल। नमस्ते।
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनगज मिर्जे, उहाँसँग रमाइलो मेचो कुराकानीको साथसाथै उहाँले आफ्ना आफन्त जनिष्ठ मित्रलाई सम्झना सधैँ छोडेर कार्यक्रमबाट छोडेर गइसक्नु भएको छ। यति बेला हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौं। गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौं। विश्रामपछि फेरि आउनेछौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
1: सीता थापा,
2: प्रकाश कचवाल,
1: राजेन्द्र कुमार कार्की,
2: कुमार कार्की,
1: अमृत सुनवार,
2: उत्तम पौडेल,
1: सन्ध्या सानु,
2: रामकुमार पौडेल,
1: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
2: कार्यक्रम हुने मिति, समय र स्थान।
1: मिति 2083 साल असार 26 गते।
2: समय दिउँसो 1 बजे।
1: स्थान मन्थली पार्क इन रामेछाप।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295551।
1: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
3: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
4: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-4875-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
6: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
7: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
8: हजुर, विश्वास लिनु र भरपर्दो, ओम कपास उद्योग ग्वालचार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
6: प्रोप्राइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर, सम्पर्क नम्बर 9869-22-45-44,
8: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालचार सिन्धुली।
9: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145-575, 9841-96-0669, 9864-1417-88।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
5: ए, राम बाबु पो आउनु भएछ। के हुनु नि बाबु, दाई विदेश जाने रे? खै, नेपालमा केही भएन?
6: त्यही त राम भाइ, हेर न, यो गाउँ घरमा बसेर आमदानी केही भएन। हेर न, घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
4: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै, मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न। मैले अण्डा पार्ने ढेर पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
6: ए हो र भन्या, अनि फाइदा होला र है?
4: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
6: ए लु, त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै, नम्बर दे त
4: एकैछिन है त, म हेरिहाले। ल टिप्नुहोस् त, 9540-40239।
6: कति रे? 9540 अनि
4: 9540-40239। फोन नम्बर चाहिँ 048-540-239।
6: 048-540-239।
5: हेलो, विराज सप्लायर्स, भन्नुहोस् न, के सेवा गरौं?
6: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
5: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
4: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गर्छ।
3: विराज किसानको साथी।

0: कार्यक्रम राखेर एकदमै मिठो अनि रमाइलो गीत गीत पछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्राम पछि फेरि आइसकेका छौं। आज बुधबारको वर्षा विभिन्न ठाउँमा बस्ने विभिन्न खालका गीतहरू कार्यक्रममा बस्छ। तपाईँले मात्रै सहभागिता जनाउनु पर्ने हुन्छ। त्यसको लागि 0840 40 0026 तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते हजुर। नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? अस्मिता भन्नुभयो
1: हजुर।
0: के छ अस्मिता गौतमजीको खबर?
1: एकदम शीतल भइरहेको छ, राखेको छैन, 4 बजी दिदी भएर पानी पर्छ भन्नुभयो है दिदी हजुर।
0: पानी परेको छैन, गर्मी गर्मी छ मौसम
1: हजुर।
0: ल अस्मिताजी, मसँग पहिलोचोटि बोल्दै हुनुहुन्छ कि के हो भन्दै हुनुहुन्छ? अनि यतिका दिनसम्म चाहिँ किन फोनै नलागेको हो कि कतै जानुभएको हो कि के हो भन्नुहोस् न।
1: कतै गएको थिएँ भन्नुभएछ है दिदी हजुर।
0: कतै जानुभएको थिएन?
1: म कतै गएको थिएँ, भएको थिएन भन्नुभयो है दिदी हजुर।
0: कहाँ जानुभएको थियो ल भन्नुहोस् न त।
1: म इन्डियातिर गएको थिएँ, 2 वर्ष बसेर आएँ, अनि त्यसपछि हिजोबाट फोन ट्राई गरेको, लाग्दै राखिन, यहाँ चाहिँ लाग्यो भन्नुभएछ है।
0: अब नेपालमै बस्नुहुन्छ कि फेरि पनि इन्डियातिर जानुहुन्छ?
1: अब म 1-2 हप्ता बसेर इन्डियातिरै जान्छु है दिदी हजुर।
0: ल, इन्डियाको बसाइ खास रोजगारीको सिलसिला हो कि पढाइ लेखाइ हो कि अन्य केही हो कि घुमघाम के हो भन्नुहोस् न।
1: यो पढ्नु भनेर गएको है दिदी हजुर, बाबा मम्मी उतै हुनुहुन्छ, अङ्कल आन्टीलाई भेट्न आएको भन्नुपर्छ है।
0: भनेपछि पढ्न भनेर जानुभयो?
1: हजुर।
0: ल, पढ्न भनेर जानुभएको छ, राम्रोसँग पढेर आउनु होला होइन? ल, अब यहाँसँग पहिलोचोटि बोल्न पाएछ, खुसी लाग्यो। यो यहाँ बसिन् कि हामीलाई सम्झनु होला है त।
1: हुन्छ दिदी हजुर।
0: खाना चाहिँ खानुभयो कि बाँकी छ त?
1: मेरो खाना बाँकी छ भन्नुभएको छ है दिदी हजुर, हजुरको भए त।
0: मेरो पनि भइसकेको छ। ल ठिक छ, कार्यक्रममा आउनुभयो, सहभागिता हुनुभएको छु, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रममा एउटा मिठो गीत बोल्छु, साथीहरूलाई सम्झनुहोस् न।
1: हजुर, मम्मीको लागि र मेरो फीको लागि र यति भएसम्म मिठोमा कार्यक्रम चलाउनु हुँदो रहेछ दिदी हजुरको लागि र रेडियो परिवारको लागि र मेरो साथीहरू भन्दाखेरि मिना, रविना, अञ्जना, दिपाको लागि, मलाई चिन्ने नचिन्ने सबैको लागि यो कार्यक्रमलाई धेरै धेरै माया गर्नु होला भन्दै फेरि दिदी नमस्ते।
0: हस्तो नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अस्मिता गौतमजी, यता रामेछापको खाडादेवीबाट हुनुहुन्थ्यो। उहाँले आफ्ना आफन्तजन साथी संघलाई सम्झेर कार्यक्रमबाट पनि छुटेर पनि गइसक्नु भएको छ, पालो तपाईँको रहेको छ। यति बेला सम्पर्कमा अर्को साथी आइसक्नु भएको छ, फेरि पनि स्वागत गर्छु। हेलो, नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? जानुका आज के छ, सन्चै आरामै हुनुहुन्छ? म एकदम सन्चै आरामै कुशल मङ्गलै छु अहिलेसम्म चाहिँ। अनि यहाँको खाना भयो कि बाँकी नै छ भन्नुहोस् न।
2: मेरो त खाना भइसक्यो दिदी हजुरको, बाँकी छ कि खाना भइसक्यो?
0: मेरो पनि भइसकेको छ, कार्यक्रम सुन्दै मजाले बस्दै हुनुहुन्छ। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, अनि हिजो आज काम के छ, के हुँदैछ भन्नुहोस् न। के गर्दै
2: भन्नुभयो?
0: बायाँ पनि धेरै दुःख दिइरहेको छ अहिले, जुत्ता आततै होइन त। ल ठिक छ, राम्रोसँग हेर्नुहोस्, सकेसम्म आफ्नो बारीलाई जोगाउनुहोस् है त। ल हामी कार्यक्रमतर्फ लाग्छ, एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न।
2: मेरो घर बहिनीको लागि, साथीहरू भन्नु पर्दा सुजन मगरको लागि, शर्मिला मगरको लागि र नमस्ते
0: भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो जानका मगर्जा सिन्धुलीको विदेशहरूबाट हुनुहुन्थ्यो मलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु पालो तपाईँको रहेको छ तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ आजको विषयपछि पनि तपाईँले मात्रै साथी सँगै सम्झन पाउनुहुन्छ 048-40-40-0026 नम्बर तपाईँको लागि खुल्ला छ 10:43 गइसकेको छ हामीसँग अब केही समय मात्रै बाँकी छ त्यही भएर तपाईँले पनि सहभागिता जनाउनु होला यहाँको लागि मैले नम्बर पनि भनिराखेको छु साथसाथै हामीलाई धेरै साथीले फेसबुक लाइभबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ साथीहरूको कमेन्टलाई पनि म वाचन गर्छु छोटो मिठोमा यति बेला हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ हुनुहुन्छ पहिलो साथी विष्णु खनाल हागुजी उहाँ लेख्नुहुन्छ दिदी नमस्ते के छ खबर सन्चै हुनुहुन्छ म विष्णु खनाल है भन्दै हुनुहुन्छ 8513 कार्यक्रम मार्फत सबै साथीलाई सम्झेको छु कोही कसैलाई पनि बिर्सेको छैन ल भन्नुभएको छ विनोद बरुवालजीले पनि नमस्ते हजुर म कार्यक्रम सुन्दैछु है यता मेरो घर चाहिँ सानो हाल चाहिँ काठमाडौँबाट अब बस्ने गीत मलाई चिन्ने नचिन्ने सबैको लागि समर्पण गरे भन्नुभएको छ बिरजाङ लिम्बुजीले पनि हेलो शिवारू नमस्ते है अब वचन गीत मार्फत सम्झनु पर्दा विनोद डेकेन्द्र आसन लिम्बु तारा शंकरलाई भन्दै मलाई चिन्ने नचिन्ने सबैको लागि भन्दै हुनुहुन्छ हीरा बहादुर लगाईजीले पनि नमस्कार दिदी म यता कार्यक्रम सुन्दैछु बुटवलबाट वचन गीत सबैको लागि भन्दै हुनुहुन्छ धनु गजमेरजीले पनि नमस्ते दिदी म कार्यक्रम सुन्दैछु है अब वचन गीत सबैको लागि भन्दै हुनुहुन्छ धर्मराजाजीले पनि दर्शन नमस्ते म दुबईबाट कार्यक्रम सुन्दैछु सबैमा मिठो माया सम्झना अब बस्ने गीत मलाई चिनी नचिनी सबै सबैको लागि समर्पण गर्छु भन्दै हुनुहुन्छ सपना तामाङजीले पनि दिदी नमस्ते म कार्यक्रम सुन्दैछु सिन्धुलीबाट सपना तामाङ हो अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ रामजी घिमिरेजीले पनि नमस्कार सम्पूर्ण मित्रमा चितवनबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ त्यसै गरी संगीता लामा संगीतजीले पनि नमस्ते हजुर म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ टेकु छेत्रीजीले पनि नमस्ते नमस्कार गुड मर्निङ सञ्चय एवं आरामको कामनाको साथमा कार्यक्रम सुन्दछु है म चाहिँ दत्तनहुबाट मौसमी अवस्था गर्मी छ यता पानी पर्याप्त पानी पिउनु होला भन्दै हुनुहुन्छ अब बस्ने गीत सबैको लागि ल भन्नुभएको छ रमेश थापाजीले पनि नमस्ते नमस्कार है कार्यक्रम सञ्चालिकाज्यू म गुल्मे जिल्लाको इस्मा गाउँपालिका घर भइहाल चाहिँ काभ्रे पनौतीबाट कार्यक्रम सुन्दैछु अब बस्ने गीत मलाई रमेश थापा भनेर चिन्ने नचिन्ने सबैको लागि समर्पण गर्छु भन्दै हुनुहुन्छ आर्यन आलीजीले पनि नमस्ते नमस्कार म कार्यक्रम सुन्दैछु है यता सिन्धुलीबाट भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु सुमित याता सुनवार किरातजीले पनि नमस्ते है म कार्यक्रम सुन्दैछु रामेछाप देउराली हालजे काठमाडौँबाट अब बस्ने गीत मेरो घर परिवार लगायत सबैको लागि समर्पण गर्छु भन्नुभएको छ त्यसै गरी शुक्र राजा रसाइली निर्दोषजीले पनि हेलो हजुर नमस्ते सांगीतिक अभिवादनमा पाँच तर हिलिहाङ साथ घर भई हाल चाहिँ त्यदिन चार डब्ल्यूबाट शुक्र राजा रसाइली निर्दोष अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु यति बेला हामी कार्यक्रम अर्को मिठो भाकातर्फ लाग्छौं कार्यक्रम अर्को मिठो गीत बज्छ गीतपछि हामी तपाईँका बाँकी रहेका कमेन्टहरू लिएर आउँछौ साथसाथै हामी तपाईँको फोन लाग्छ भने फोन डायल पनि गर्नुहोस् भन्दै यति बेलाको बसाइमा कार्यक्रममा अर्को मिठो गीत बज्छ त्यसपछि

0: कार्यक्रममा मेरो यसो गीत राखौँ। गीतपछि हामी फेरि पनि आइसकेका छौँ। लगभग अबपछि कार्यक्रमको समय सकिन लागिसकेको छ। हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। अब बाँकी रहेका तपाईँका कमेन्टहरू वाचन गर्दै हामी विदा हुनुपर्ने बेला भइसकेको छ। यति बेला हामीलाई अर्को साथीको कमेन्ट प्राप्त भएको छ। यति बेलाको बसाइमा हुनुहुन्छ अर्को साथी सौरभ केसीजी। उहाँ लेख्नुहुन्छ, हेलो नमस्ते, म कार्यक्रम सुन्दैछु है। यता बागचोरो नगरपालिका आठको मान्छे आलजी भारतको गुजरातबाट अब बस्ने गीत सबैको लागि समर्पण गर्छु भन्नुभएको छ। त्यसै गरी अविनाश अभागिनी भाइनी योनिसाजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। शर्मिला हायोजीले पनि नमस्ते है दिदी, म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। यता सिन्धुलीबाट अब बस्ने गीत सबै सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी टेक बहादुर पुमाजीले पनि संसारिकाज्यू नमस्कार, शुभ बिहानी सुन्दैछु उदयपुर चौधरीगुडी नगरपालिका आठ बिरडार राइटोल चोकबाट फेसबुक लाइभबाट कार्यक्रम सुन्दैछु है। हजुरको रेडियो 102.1 MHz सुन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। अब चाहिँ लगभग कार्यक्रमको समय सकिसकेको छ। कार्यक्रमको अन्त्यमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो नमस्ते। नमस्कार, गुड मर्निङ। हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ? भन्छु छ, के छ खबर सुनाउनुहोस्। म लगायत रानी साथीहरूको पनि एकदम ठिक छ। यता पनि मन्दा मन्दा घाम कहिले बादल यस्तै छ। मौसम शीतल छ समग्रमा भन्नुपर्दा, खास त्यस्तो नयाँ केही छैन। अनि त्यता दिदी ज्योतिर हजुरको रेडियो कतिको बस्दैछ होला भन्नुहोस्। यति बेला हजुरले पनि सुन्दै हुनुहुन्छ? ल सुन्दै हुनुहुन्छ। म कार्यक्रमको अन्त्यमा छोटोमा मात्र कुराकानी गर्न पाएँ, समय कम छ यहाँले बुझ्नुहुन्छ। अर्को बसाइमा हामी तपाईँसँग धेरै कुराकानी गरौँला। अहिलेको लागि चाहिँ एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न।
1: हुन्छ, फर्स्ट कलमा त स्विट भोइसमा प्रोग्राम सञ्चालन गर्नुहुन्छ दिदीहरूको लागि, टेन्सनमा रहने दादाजी, मेरो घर फ्यामिली मेम्बर सम्पूर्णको लागि, र त्यही साथीहरूको नाम लिनुपर्दा सङ्गीता रम्चेल, शर्मिला रम्चेलको लागि, रविता बसेलको लागि, अनुष्का तामाङको लागि, सुमाया तामाङको लागि, रमिला तामाङको लागि, सुनै हुनुहुन्छ साथी रहेर प्यारो दादा विष्णु परिवारको लागि, मामुको लागि भन्न चाहन्छु, भाइको लागि, बाबाको लागि, र मेरो एकमात्र छोरी युनिसाको लागि भन्दै चाहिँ ओके बाबा।
0: हवस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मन्जु परियारजी। अब चाहिँ समय सकिसकेको छ आजको कार्यक्रममा सहभागी हुने साथी शर्मिला थापा मगर, सन्देश तुलाङ्गेजी, धनु गजमेर, अस्मिता गौतम, जानुका मगर, मन्जु परियार सबै साथीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ, हाम्रो कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। आजको पुस्तकमा तपाईँले हामीलाई तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने, सबै सबैलाई मनैदेखि एकमुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रम लोककोशेली अवधि भरपछिका नेता लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्री राज महत, साथी सम्झना कड्कीको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै मैठो अनि रमाइलो एउटा गीत छोड्दै आजको लागि कार्यक्रम लोककोशेलीको व्यवसायबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।
2: अनि त्यो बन्दीको रिसाइल छ नि,

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गी। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। पहिलो पटक उद्यमी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो पटक निजी क्षेत्रका प्रतिनिधिहरूका समस्या सुन्ने भएका छन्। आज प्रधानमन्त्रीले निजी क्षेत्रका उद्यमी व्यवसायीसँग छलफल गर्दै उनीहरूका कुरा सुन्न लागेको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार उद्यमी व्यवसायीसँग छलफल गर्न प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा उनीहरूलाई बोलाएका छन्। बिहान 11 बजे उद्यमी व्यवसायीसँग प्रधानमन्त्रीले छलफल गर्न लागेको उहाँको सचिवालयले जानकारी दिनुभएको छ। प्रधानमन्त्रीले चेम्बर अफ कमर्स नेपाल उद्योग वाणिज्य महासंघ लगायतका प्रतिनिधिहरूलाई बोलाएका छन्। गत चैत्र 13 गते प्रधानमन्त्री नियुक्त भएका शाहलाई यसअघि नै भेट्न खोजेका पनि उहाँले समय उपलब्ध गराउन सकेका थिएनन्। मंगलबार अपराह नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्व पौडेलले आगामी आर्थिक वर्ष 2083-84 को लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। विगतका आर्थिक वर्ष शुरू भएपछि मात्र मौद्रिक नीति अपनाउने परम्परा थियो, तर पौडेल गवर्नर भएर आएपछि आर्थिक वर्ष लाग्न अगावै मौद्रिक नीति ल्याएर नयाँ अभ्यास शुरू गरेको हो। पौडेलले ल्याएको यस मौद्रिक नीतिले पुरानो परम्परालाई तोडेको छ। समस्त राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन थाले यताकै यो सबैभन्दा छोटो नीति हो। अहिले मौद्रिक नीतिले खासै केही नदिएको भन्दै राष्ट्र बैंकको आलोचना पनि भइरहेको छ। तर राष्ट्र बैंकका पूर्व गवर्नर चिरञ्जीवी नेपाल भने यो मौद्रिक नीति ठिक तरिकाले आएको बताउनु भएको छ। विगतमा सरकारले नदिएका राहत प्याकेज पनि राष्ट्र बैंकले दिने गरेकाले मौद्रिक नीति बजेट भन्दा ठूलो जस्तो देखिएको थियो। कोविडको समयमा पनि केन्द्रीय बैंकले नै राहतका कुरा ल्याएको स्मरण गर्दै नेपालले यसपटक भने मुख्य कुरा वित्त नीति नै हो भन्ने सन्देश स्पष्ट पार्नुभएको छ। मौद्रिक नीतिले लिएको 11% कर्जा विस्तारको लक्ष्य, सरकारको 7% आर्थिक वृद्धिको लक्ष्य पूरा हुन सम्भव रहेको नेपालले बताएका छन्। नेपालको अर्थतन्त्रको 40% हिस्सा औपचारिक अनौपचारिक रहेकाले 1 रूपियाँ पनि कर्जा विस्तार नहुँदा पनि 3-4% आर्थिक वृद्धि स्वत हुने उहाँको भनाइ छ। अनौपचारिक अर्थतन्त्र चलायमान नहुँदा र राष्ट्र बैंकको 11% कर्जा विस्तारको कर्जा विस्तारको लक्ष्यले 6 अर्ब 52 अर्ब कर्जा विस्तारको लक्ष्य 6 खर्ब 52 अर्ब रूपियाँ अनौपचारिक क्षेत्रमा जाने हुँदा 7% आर्थिक वृद्धि सजिलै हासिल हुने नेपालको तर्क रहेको छ। काठमाडौँ उपत्यका पछिल्लो 24 घण्टामा 2046 जना सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश प्रसाद सुवेदीका अनुसार कार्यवाहीमा परेकाहरूलाई मादक पदार्थ सेवन गरेका 68, नियम विपरीत राइड सेयरिङ गरेका 129, संकेत बत्ती उल्लंघन गर्दा 126 र तीव्र गतिमा सवारी साधन हुइकाएका 189 जनालाई कार्यवाही गरिएको छ। त्यसै गरी लेन अनुशासन पालना नगर्ने 139, निषेधित क्षेत्रमा हर्न बजाउने 124, सडक पृथपाथ पार्किङमा 85, एकतर्फीमा 69 र अन्य सवारी नियम पालना नगरेको 1157 जना रहेका छन्। उक्त जरिवाना सहितको कार्यवाहीबाट राज्य कोषमा रू 19,71,509 राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले देशका विभिन्न जिल्लाहरू भई बहने ससाना नदीहरूमा आकस्मिक बाढ़ीको जोखिम रहेको भन्दै सतर्कता अप्नाउन बुलेटिनमा जारी गरेको छ।
महाशाखाले आज बिहान गरेको मापन अनुसार कोशी नारायणी बागमती कर्णाली महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई कमला बबई पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव भने हाल सतर्कता तहभन्दा तलै नै रहेको स्पष्ट पार्नुभएको छ। ठूला नदीहरूको अवस्था सामान्य रहे तापनि साना नदी तथा खोलाहरूमा भने बहाव बढ़ने सम्भावना देखिएको छ। बाढ़ी पूर्वानुमान बुलेटिन अनुसार आज इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई बहने साना नदीहरूको बहाव उल्लेखीय बढ़ने अनुमान गरिएको छ। यी क्षेत्रहरूमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। यसैगरी ताप्लेजुङ, सोमखसभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, नवलपरासी,

नवलपरासी पश्चिम रूपन्देही कपिलवस्तु दाङ बाँके बर्दिया र आसपासका जिल्ला भई बहने केही ससाना नदीहरूमा पनि आकस्मिक बाढ़ीको मध्यमा जोखिम रहेको सम्भावना औल्याएको छ। महाशाखाले आगामी दुई दिनको पूर्वानुमान पनि सार्वजनिक गरेको छ, जस अनुसार भोलि कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश भई बहने ससाना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ़न सक्ने, यसै गरी पर्सी, कोशी, मधेश, बागमती र गण्डकी प्रदेश भई बहने ससाना नदीहरूमा बहाव आकस्मिक बढ़न सक्ने सम्भावना रहेको उहाँले नदी तटीय क्षेत्र र आसपासका वासिन्दालाई थप सतर्कता रहन आवश्यक देखिएको जानकारी दिनुभएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर, इरानमाथि अमेरिकाले आक्रमण गरेसँगै कच्चा तेलको भाव फेरि बढ़ेको छ। पछिल्लो तनावसँगै अमेरिकाले इरानी तेल निर्यातमा दिएको अस्थायी छोटो फिर्ता लिएको छ। अमेरिका इरान तनावको आक्रमणको प्रत्यक्ष असर विश्व बजारमा देखिएको छ। अमेरिकी कच्चा तेलको भाव 2.7% बढ़ेर प्रति ब्यारेल 72.40 डलरमा पुगेको छ। मध्य पूर्वमा बढ़ेको तनावले तेल आपूर्तिमा असर पार्न सक्ने चिन्ताले ब्रेन्ट क्रूड र वेस्ट टेक्साइट इन्टरमिडिएट डब्ल्यूटीआई क्रूड दुवैको मूल्यमा वृद्धि भएको हो। बजार विश्लेषकहरूका अनुसार यदि तनाव थप लम्बिएर स्ट्रेट अफ हर्मुजबाट हुने जहाज आगमनमा कमी आएमा तेलको मूल्य अझै बढ़न सक्ने, 24 घण्टा अघि शुरू भएको हवाई आक्रमण झण्डै 4 घण्टासम्म चलेको र त्यस क्रममा सटीक हतियार प्रयोग गरेर 80 भन्दा बढ़ी लक्ष्यमा प्रहार गरिएको अमेरिकी केन्द्रीय कमाण्ड सेन्टर कमले जानकारी दिनुभएको छ। यो आक्रमणको जवाफ दिने इरानले प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ। इरानमा आक्रमण भएको केही घण्टापछि कुवेत र बहराइनमा पनि खतराको साइरन बजेको छ। खबरको अन्त्यमा खेल खबर, फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा समीकरण पूरा भएको छ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेन बेल्जियमसँग, नर्वे इंग्ल्याण्डसँग तथा साबिक विजेता अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ। क्वार्टर फाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्को नेपाली समयअनुसार भोलि बिहिबार मध्यराती 12:45 खेल्दैछन्। दोस्रो क्वार्टर फाइनलमा स्पेन र बेल्जियम बीच शुक्रबार राति 12:45 प्रतिस्पर्धा हुनेछ। स्पेनले अन्तिम 16 पोर्चुगललाई 1-0 हराउँदै क्वार्टर फाइनलमा यात्रा तय गरेको हो। बेल्जियमले अमेरिकालाई 4-1 हराएको थियो। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेको नर्वे र इंग्ल्याण्ड बीच शनिबार राति 12:45 खेल हुनेछ अनि अन्तिम क्वार्टर फाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच आइतबार बिहान 7:45 खेल हुनेछ। आज बिहान भएको खेलमा स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टीमा 4-3 हराउँदै अन्तिम 8 स्थान बनाएको हो भने गै रातिको खेलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराए र क्वार्टर फाइनलमा पुगेको जनाएको छ। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सही साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि बिदा हुन्छु। नमस्कार।

0: घर बनाउनको को लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी
1: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845404682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845404892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: तपाईँ असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ आउनुहोस् रामेछापको मन्थली नगरपालिकाको कार्यालयद्वारा
3: सम्पर्क नम्बर 9845404682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845404892 र 048-543-385

0: बलात्कारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्का हक्की प्रश्न र बहस गरौं। तपाईँको प्रश्न, गुनासा, जिज्ञासा वा सुझाव भएमा हक्का हक्की राख्ने र जिम्मेवार जवाफदेही वक्ताबाट जवाफ पाइने भएकाले सवाल जवाफ कार्यक्रममा सहभागिता सुनिश्चित गरौं। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति, समय र स्थान: मिति 2083 असार 26 गते शुक्रबार, समय बिहान 11 बजेबाट, स्थान तीनलाल पार्क, मन्थली 1, रामेछाप। कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मिडिया प्रणाली, मन्थली 1, रामेछाप। जवाबदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय, मन्थली, रामेछाप। छुट्ला है, सहभागी बनौ, जिज्ञासा र गुनासो राखौ, जवाबदेही वक्ताबाट जवाब सुनौ।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल, के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाई खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
3: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
0: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारेज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
3: आवश्यक कागजात:
0: सदस्यता परिचय पत्र,
3: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
0: र तोकिएको नवीकरण शुल्क।
3: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
0: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
3: सदस्य मृत्यु,
0: नगद राहत रु 20,000 रुपियाँ,
3: दुर्घटना स्वास्थ्य उपचार,
0: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
3: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
0: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
3: अपाङ्गता,
0: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप। विषादयुक्त खाना त्याग।

0: रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईं तमाम आदरणीय श्रोता मनुलाई कार्यक्रम टक अफ दीपकमा म कार्यक्रम प्रस्तुत श्रीराज सुनत उपस्थित भइसकेको छु तपाईंको माझमा तपाईंसँग रम्न रमाइलो गर्नको लागि अनि योपालि आज विशेष विशेष विशेष बनाउनको लागि नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टक अफ दीपक हामी हप्ताको छ दिन आउँछौं आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौ तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्छौं अनि त्यस्तै गरेर तपाईँसँग कुराकानी गर्छौं आउन सक्नुहुन्छ नम्बर 0484040026 रहेको छ 0484040026 माध्यम भएर आउन सक्नुहुन्छ पनि मैले चाहे साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मेसेजहरू पनि वाचन हुनेछन् पनि मैले चाहन्छु बिहानको समय चाहिँ 11:22 गइसकेको छ यो समयमा मिठा रमाइला कुराकानी हुनेछन् रमाइला रमाइला पप गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौ सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु साथसाथै मेसेज गरेर पनि साथ दिन सक्नुहुन्छ कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला पनि हुन चाहन्छु आजको विषयमा हामी नयाँ साथीहरूसँग कुराकानी गर्छौ जो साथीहरू होइन नियमित रूपमा कार्यक्रममा सहभागी भइराख्नु भएको छ उहाँ साथीहरूले सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु अनि साथसाथै जो साथीहरू नयाँ हुनुहुन्छ होइन हामीलाई पहिलोचोटि सुन्दै हुनुहुन्छ अथवा यो हप्ताभित्रमा फोन गर्नुभएको छैन उहाँ साथीहरूले फोन गर्न सक्नुहुन्छ आजको कार्यक्रममा रमाइला रमाइला गीतहरू राख्दै अनि साथसाथै भनौँ न रमाइला रमाइला कुराकानी गर्दै अगाडि बढ्नेछौँ पनि भन्न चाहन्छु सुनेर साथ दिनुहोला मेसेज गरेर साथ दिनुहोला कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला है भन्न चाहन्छु भन्दै यति बेला प्राविधिक पाटोमा हुनुहुन्छ ललिताजी उहाँको साथ रहेको छ यति बेला हामी गीत राख्छौँ तपाईँको माझमा एउटा मिठो गीत त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुहोला यति बेलाको समयमा चाहिँ तपाईँको माझमा यो मिठो गीत

0: Stop.
1: यदि तपाईँकोमा आजमा राखेर कार्यक्रम श्रोवा तय गरिसकेका छौँ आवाजमा मस्तु प्राविधिक पाटोमा हुनुहुन्छ ललिताजी उहाँको साथ रहेको छ भने साथमा तपाईँहरू यति बेला व्यस्त त विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। नेपाली पप गीत सङ्गीत सम्बन्ध रहेको छ कार्यक्रम टपअप गीत पाउन सक्नुहुन्छ नम्बर 0948 40 26 रहेको छ। यति बेला कोही हुनुहुन्छ भन्दा कामको हुनुहुन्छ हजुर नमस्कार नमस्ते नमस्कार हाम्रो देवजी होइन के अरे हत्तुरीका दुर्गा दुर्गाजी कस्तो मनमा आए मन्थलीबाट दुर्गाजी के छ खबर
2: एकदम ठिक
1: छ राम्रो छ रमाइलो छ मैले दुर्गा पाण्डेजीलाई चिन्नु पर्ने हो आवाजले चिनिसकेको थियो ठिक छ नाम कन्फ्युज भयो खाना भयो के गर्दै हुनुहुन्छ मेरो बाँकी छ एकैछिनमा हुन्छ पनि भन्न चाहन्छु मौसम कस्तो छ
2: हजुर मौसम हल्का मधुर मधुर घाम लाग्छ बेला बेला बेला बेला ढुङ्गामा परिरहेको छ त्यस्तै भन्नुपर्छ है जति अन्तमा शीतलै छ भन्नुपर्छ आज
1: ठिक छ टाइम हेर्नु पर्यो रमाइलो हुनु पर्यो धान रोपाई लगभग सक्यो
2: हजुर भर्खर सर हाम्रो अब
1: ठिक छ हामीलाई सुन्दै हुनुहुन्छ ठिक छ सुनेर साथीहरूलाई माया गरिदिनु होला पनि भन्न चाहन्छु खुसी लाग्यो कार्यक्रममा धेरै पछि हो जस्तो लाग्यो
2: हजुर
1: ठिक छ खुसी लाग्यो सम्झिदिनु भएकोमा एउटा मिठो गीत राख्छौँ साथीको आफन्तलाई सम्झिनुहोस् न
2: विशेष त सम्झाउनुभन्दा अगाडि चाहिँ हजुरलाई जेबमा दिदीले चाहिँ नमस्ते नमस्कार त धेरै सम्झना छ भनेर भनिदिनु होला भन्ने हुन्छ है त
1: ओके ठिक छ मैले पनि सम्झा छ अरे माया छ अरे भनेर सुनाइदिनु होला
2: हजुर उहाँले एकदम सुनिरहनु भएको छ विशेष त हजुरको लागि प्राइज सरको लागि हजुरको रेलवे होल परिवारको लागि साथी गजिन तामाङले एकदम मिस गरिरहेको भन्न चाहन्छु होइन प्रिया साथी जेबमालीलाई मिस गरिरहेको अनि मसँग रिलेटिभ बहिनीहरू हुन्छ बहिनी निर्मला पुरै निर्मला लामा रिया मगर बहिनी रिया यदी रिता कुमार बहिनी रिता कुण्डेवन तामाङ बहिनी रमिया तामाङले एकदम मिठो सम्झना भन्छु अनि सविता मगरलाई नै मिस गरिरहेको भन्छु प्रिया बहिनीले सुमित एकदम मिस गरिरहेको छु सुमित बहिनी भन्छु अनि साथी रोगन श्रेष्ठ सबिन श्रेष्ठ अनि मनोज कार्की दिनेश नेपाली लगायत डोरमातिर हुनुहुन्छ साथी न थापा मगर अनि कामतिर हुनुहुन्छ साथी नवीन थापा नयन लगायत जति पनि साथीहरू मेरो आज एउटा परिचित हुनुहुन्छ उहाँहरू सबैलाई आएर बहिनी यता भटौनीको बहिनी हुनुहुन्छ सुनिता केसी लङ्काले भएर नहुनुहुन्छ क्या एकचोटि बहिनी मिस्टर हुने कल गर्नु होला यदि प्रोग्राम सुन्दै हुनुहुन्छ बहिनी भन्छु र
1: हस् धन्यवाद कार्यक्रममा सहभागी भइदिनु भएकोमा उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पालो तपाईँको 0848 40 26 माध्यमबाट आउन सक्नुहुन्छ 0848 40 26 रहेको छ सशस्त्र म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ है तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन गर्ने कोसिस गर्नेछु पनि भन्न चाहे यति बेला कोही हुनुहुन्छ है भन्नुहुन्छ कामको हुनुहुन्छ हजुर नमस्कार
3: नमस्कार हजुर
1: नमस्ते नमस्कार हजुर रविवासी
3: हजुर पक्कै पनि हजुर
1: के छ खबर के गर्दै हुनुहुन्छ खानपिन बोकेन
3: एकदम ठिकै छ हजुर म भर्खर घर आइपुगेको खानपिन बाँकी अब हुन्छ हजुर
1: बिस्तारो हुन्छ है
3: हजुर हजुर
1: पाकिसकेको छ
3: खाना चाहिँ एकदम तयारी भइसक्यो बाँकी खाना चाहिँ बाँकी हजुर
1: खाना मात्र बाँकी होला ठिक छ मिठो मिठो बनाउनु भएको होला तरकारीहरू पनि होइन
3: मिठाई भन्नु हजुर
1: ठिक छ मौसम कस्तो छ
3: हजुर हजुर
1: मौसम कस्तो छ
3: मौसम एकदम शीतल छ हजुर आज पनि एकदम राम्रो छ घाम लागिरहेको छैन हजुर आज पनि मिठै छ भनौँ धरानको मौसम यतिखेर चाहिँ
1: ठिक छ रमाइलो हुनु पर्यो एकदम अब यो बेला त राम्रो पनि हुनु पर्यो रमाइलो पनि हुनु पर्यो होइन ठिक छ जो हामीलाई सुनेर साथी दिँदै हुनुहुन्छ सुनेर साथीहरूलाई पनि हुन चाहन्छु है त भयो खुसी लाग्यो एउटा मिठो गीत राख्छ साथीभाइ आफन्तलाई सम्झिनुहोस् न
3: हुन्छ हजुर साथीभाइ आफन्तहरूलाई सम्झिनु पर्दा सँगै चिनिवासको अनि रातिले मगर राई अनिता अमिना सुनवार दिलसाराई सिन्मी लिम्बु शमशेर लिम्बु इतराम चौधरी मामा रोशन चौरान पूर्वेली आयु समयकान्त प्रेमी श्रेष्ठ दिपेश कार्की लगायत सम्पूर्ण अहिले हजुरको रेडियो टप अफ दि पप सुनेर बस्ने सबैलाई सम्झना भन्दै बिदा भइहाल्छु. नमस्कार.
1: हस् धन्यवाद. तपाईँलाई पनि विशेष रूपमा मैले देख्दा भातन चाहन्छु. पहिला तपाईँको 4740 0026 माध्यमबाट आउन सक्नुहुन्छ. 4740 0026 रहेको छ. सशस्त मेसेजहरू पनि पठाउन सक्नुहुन्छ है. हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ. तपाईँले पठाउनु भएको मेसेजहरू पनि वाचन हुनेछन् पनि हुन चाहन्छ. मेसेजहरू सर्टन सिटमा पठाउन सक्नुहुन्छ. त्यो बेला कोही हुनुहुन्छ कहाँबाट गर्नुहुन्छ हजुर? नमस्कार.
0: हेलो. नमस्ते. गुड मर्निङ.
1: नमस्ते. नमस्कार. गुड मर्निङ निर्मला जी, के छ खबर?
0: सबै ठिकठाक छ भन्नुपर्छ.
1: के गर्दै हुनुहुन्छ? खाना भयो कि नै?
0: खाना भइसक्यो आजको भाइ त
1: छैन नि, बाँकी छ, बिस्तार हुन्छ.
0: यति बेलासम्म कहिले होला? 12 बज्न आइसक्यो.
1: त्यही त खै, कहिले काहीँ यस्तै हुन्छ, कहिले काहीँ चाँडै हुन्छ. यस्तै छ जिन्दगी, जसो तसो चलिआएको छ.
0: सुन्नुपर्छ, कहिले काहीँ ढिलै खानुपर्छ.
1: ठिक छ. अनि मौसम कस्तो छ?
0: मौसम घाम लागेको छ मजाले, भन्नुपर्छ. गर्मी छ, यस्तै छ भनौँ न.
1: ठिक छ. गर्मी छ, पानी पर्न सकेको छैन.
0: हजुर हजुर, अस्ति एक दिन चाहिँ परेको थियो पानी, त्यहाँबाट छैन भन्नुभएको छ.
1: अनि धान रोपाई?
0: धान रोपाई चल्दैछ क्या हल्का.
1: ठिक छ. खुसी लाग्यो, धेरै खुसी कुराकानी गर्न पाइयो. होइन, आउनु होला. अब आइदिनु भयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु. पनि मलाई चाहे एउटा मिठो गीत राख्छौँ, साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न.
0: हुन्छ. विशेष गरेर धेरै दिन पछि फोन लाग्छ त हजुरलाई भन्न चाहन्छु. टेन्सनमा हुने दिदी हुनुहुन्छ क्या, दिदीको लागि भन्न चाहन्छु. हजुर अल फ्यामिली भन्न चाहन्छु. मेरो घर परिवार सम्पूर्णको लागि, मेरो प्यारी छोरी पछिल्लो परिवार सुनिरहेको छ उसलाई पनि सम्झिनुहोस् भन्न चाहन्छु. अनि मेरो रामिसा पुरानो गाउँ माइती परिवार सम्पूर्णको लागि, बहिनी आफ्ना गिरी सरिता गिरी, अनि आएर फोन गर्ने दाई ढोका पान्नेको लागि पनि सम्झिरहेको छु दादा भन्न चाहन्छु. अनि साथी देव माझीको लागि पनि सम्झिरहेको छु भन्न चाहन्छु. रमिला तामाङलाई पनि सम्झिरहेको छु भन्न चाहन्छु. रिता सिनाको लागि, अस्मिता बस्नलाई, नविनाको लागि, रिला मगरलाई नै सम्झिरहेको छु है भन्न चाहन्छु. अनि शिला अधिकारलाई पनि सम्झिरहेको छु भन्न चाहन्छु. अनि र सीता श्रेष्ठलाई नै सम्झिरहेको छु भन्दै बिदा हुन्छ. नमस्ते.
1: हस् धन्यवाद. उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु कार्यक्रममा सहभागिता जनाइदिनु भएकोमा. यति बेला म गीततर्फ लाग्न चाहन्छु, त्यसपछि व्यवसायिक विश्राम तर्फ पनि जानुपर्ने हुन्छ. यति बेलाको समयमा तपाईँकोमा आज न एउटा मिठो गीत राख्छौँ, त्यसपछि सर्ट एन्ड सुट कमर्सियल ब्रेक रहन्छ, त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नलाई, फोन मेसेज पनि गर्दै गर्नलाई.

0: आइया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
3: सूचना सूचना सूचना।
4: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
3: जिल्ला अस्पताल रामेछाप। स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
5: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
5: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
5: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
5: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
5: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
6: तपाईँ असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ? आउनुहोस्। रामेछापको मन्थली नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालू आर्थिक वर्ष 2082-83 असारसम्म सञ्चालित समग्र विकास, निर्माण र सेवा प्रवाहको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्का हक्की प्रश्न र बहस गरौं। तपाईँको प्रश्न, गुनासा, जिज्ञासा वा सुझाव भएमा हक्का हक्की राख्ने र जिम्मेवार जवाबदेही वक्ताबाट जवाब पाइने भएकाले सवाल जवाब कार्यक्रममा सहभागिता सुनिश्चित गरौं। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति, समय र स्थान, मिति 2083 असार 26 गते शुक्रबार, समय बिहान 11 बजेबाट, स्थान तीनलाल पार्क मन्थली 1 रामेछाप। कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मीडिया प्रणाली मन्थली 1 रामेछाप। जवाबदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय मन्थली रामेछाप। छुट्ला है, सहभागी बनौ, जिज्ञासा र गुनासो राखौ, जवाबदेही वक्ताबाट जवाब सुनौ।
7: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
2: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
3: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास, निर्माणका गतिविधिहरू र सेवा प्रवाहको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान स्थान
3: मिति 2083 साल असार 28 गते आइतबार
2: समय बिहान 10 बजेदेखि
3: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप

0: यह सटन स्वीट कमर्शियल ब्रेक पछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम टपक्ति पापमा आवाज नमस्ते राजमा छु प्राविधिक पाटमा हुनुहुन्छ ललिताजी उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ सुनेर साथ दिन लाभ हुन चाहन्छु स्वस्थ म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ तपाईँले पठाउनु भएका म्यासेजहरू पनि वाचन हुनेछन् मिल्न चाहन्छु आउनुहोला नम्बर 0 48 40 0 0 26 यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार
1: नमस्कार
0: नमस्ते नमस्कार हजुर तानीजी के छ खबर
1: हजुर मेरो एकदमै ठिकै छ दादा हजुरको के छ सन्चै हुनुहुन्छ खाना दिनुभयो नि
0: ठिक छ राम्रो छ रमाइलो छ अब खाना एकैछिनमा हुन्छ बिस्तारो हुन्छ यस्तै खै तलामाथि तलामाथि भइरहेको छ
1: हजुर
0: पक्कै पनि अनि के गर्दैछ तपाईँको चाहिँ भएको नै
1: खाना भयो भन्नुपर्छ मेरो त
0: ठिक छ के गर्दैछ मौसम कस्तो छ
1: यतिखेर मौसम एकदमै धुम्म छ पानी पर्ला जस्तो म चाहिँ कोदाको बिउ गर्दै कार्यक्रम भर्खरै सुन्दैछु भन्नुपर्छ है त
0: ठिक छ सुनेर साथी नला पनि हुन चाहन्छ मेसेजहरू प्राय जस्तो प्राप्त भइराखेको हुन्छ नत्र प्रत्यक्ष रूपमै कुराकानी भइराखेको हुन्छ खुसी लाग्छ मौसम राम्रै छ
1: एकदम राम्रै छ पानी आज त मजाले पानी पर्ला होला दिनमा जस्तो जस्तो छ धुम्मा भएको छ
0: रामेछापमा पनि दुम्मा दुम्मा घाम लाग्यो जस्तो पनि छ ठिक ठाकै छ राम्रो रमाइलो छ यसो घाम लाग्ने दुम्मा दुम्मा हुने यस्तो यस्तै इच्छा चलिरहेको छ भनौँ न ठिक छ खुसी लाग्यो यस कार्यक्रममा सहभागी भइदिनु भयो एउटा गीत राख्छौँ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
1: हुन्छ फर्स्टमा हजुरलाई
0: धन्यवाद
1: त्यसै गरी ललिता दिदीको लागि एफएम अलियो नै सुन्दै हुनुहुन्छ मेरो मम्मी बाबा लगायत सबै घर परे सबैलाई नानी निसानाको लागि अनि जति पनि साथी सङ्गीहरू त्यसेर सुन्दै हुनुहुन्छ मेरो नामबाट परिचित साथीहरू धेरै हुनुहुन्छ थोरै त नभनौँ सबैजनालाई समग्रमा सम्झिरहेको छु उत्तिकै माया छ उत्तिकै सम्झना छ बग्ने गीत मार्फत हजुरहरूलाई नै है भन्दै
0: हस् धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन चाहे अहिले तपाईँको 0 48 40 0 0 26 माध्यममा आउन सक्नुहुन्छ 0 48 40 0 0 26 रहेको छ साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ सामाजिक सञ्जाल फेसबुकमा पनि छ तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन हुनेछ किन्न चाहन्छु सटन सुटमा वाचन गर्ने कोसिसमा गर्छु यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ कहाँबाटको हुनुहुन्छ हजुर नमस्कार नमस्कार हजुर
1: यति
0: बेला त होइन होला
1: हो नि दाइ उभिएर यसो बसिरहेको त्यही भएर गरेको फोन पनि लागिहाल्यो खुसी छु भन्नुपर्छ है त
0: ठिक छ भनेपछि टक्क रक्क यति बेला धानको आलीमा यसो आलीमा पनि होइन भित्तातिर यसो गरामा निक्लेर बस्दै हुनुहुन्छ अनि यसो फोन गरेको लागि पनि हाल्यो ठिक छ मान्छे धेरै हुनुहुन्छ अली भाउसीहरू सबैलाई सम्झा छ अरे सोध्या छ अरे भनिदिनुहोस्
1: हजुर उहाँहरूले नै सम्झिनु भएको छ अरे
0: ठिक छ रमाइलो गर्नु होला पनि भन्न चाहन्छु आकाश पानीको भर परेर हो कि अथवा खोलो लाग्थ्यो कुलो लाग्थ्यो
1: कुलो लाग्थ्यो दाइ सानो सानो छ दुई तिनजना रोपा लाग्थ्यो त्यही भएर अब दाइ असार जानु लागिसक्यो त्यही भएर अब सुरुवात गर्नु लागेको भनौँ न है दाइ आजबाट सुरु गरियो
0: पक्कै भन्नु ठिक छ पक्कै पनि कहिले काहीँ त अब हामी भनेको माथि आकाशले पानीको भर पर्नुपर्ने हुन्छ नि त त्यसले गर्दाखेरि पनि अब तल कुलो खोलो लाग्दैन नभइसकेपछि चाहिँ बोलाएर बस्यो होइन त्यो भइराखेको हुन्छ ठिक छ जे होस् रमाइलो गर्नुहोला रमाइलो तरिकाले रोप्नुहोला होइन खेतमा आलीमा के के अब हुन्छ नि जे होस् इन्जोय गर्नुहोला पनि हुन चाहन्छु एउटा मिठो गीत राख्छ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
1: हस् है फर्स्ट अफ अल दाई हजुरको प्राविधिकमा आज दिदी हुनुहुन्छ यहाँको हुनुहुन्छ उहाँको लागि मेरो घटमा रहनु भएको मम्मी बाबुको लागि यहीँ हुनुहुन्छ अङ्कल आन्टी आमा बुबा अनि मेरो जीवनसाथी सुदीप वस्त पोगटीतिर रहनु भएको मम्मी बाबालाई नि एकदमै सम्झिरहेको छु भन्न चाहन्छु। दिदी यसोदा बस्नेत, श्रीकृति बस्नेत, देवी बस्नेत, इन्दिरा बस्नेत, निर्मला बस्नेत लगायत सम्पूर्णको लागि भन्दै सिकिन्छु।
0: हस् धन्यवाद, उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु। अब चाहिँ टेलिफोनमा कुराकानी नगरौँ पनि भन्न चाहन्छु। लगभग कार्यक्रमको समय अब दिइसकिसकेको छ, केही म्यासेजहरू छन् वाचन गर्नुपर्ने हुन्छ। धनगज मेरो हुनुहुन्छ सुन्दैछ है भन्नुहुन्छ, मिडिया प्रेमी राई अनि शाह हुनुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ, किराती बुगिङ खामा राई हुनुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ, बाबुराम मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछ है, खलुङ्गा पोकली घर भई आज रियादबाट सुन्दैछु, धेरै माया अनि धेरै सम्झना छ घर परिवार साथी सँगै सबैमा भन्नुहुन्छ, विशेष त साथी सबिन श्रेष्ठलाई सम्झना छ है भन्नुहुन्छ, विनोद बर्मन हुनुहुन्छ सालुको मान्छे आज काठमाडौँबाट कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, विपना किरिङ खम्बा आइडी रहेको छ सुन्दैछ है सम्झना सबैमा भन्नुहुन्छ, कमला मुखिया हुनुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ, निशा ठक्कर हुनुहुन्छ कार्यक्रम सुन्दैछ है काठमाडौँबाट राम्रो लाग्छ सम्झना सबैमा भन्नुहुन्छ, शुक्रराज रसाले निर्दोष हुनुहुन्छ पाँच थरी ल्याङ सात घर भई आज फिल्म साल डब्लु चोकबाट कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, शुक्रराज रसाली निर्देश हो भन्नुहुन्छ, बज्ने गीत मार्फत सम्झिनु पर्दा जीवन सयात्री कमला रसाली, प्रेमकला आचार्य डिकेन्द्र सम्भाम्फे, अरूणा सम्भाम्फे, गोपाल भाई चटपटे, मनिषा शेर्पाको गन्तेर थुमे, सुमी लिम्बु, सन्चमाया किरुङका सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा मनैदेखि धन्यवाद दिन चाहन्छु। पनि मन चाहे लगभग कार्यक्रमको समय अवधि सकियो, अब छुट्याउनुपर्छ तिनजेलसम्म, देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मलाई धन्यवाद दिन चाहन्छु, फोन गर्नुभयो, म्यासेज गरेर साथ दिनुभयो, फोन ट्राई गरेर साथ दिनुभयो, सम्पूर्णलाई मलाई धन्यवाद। कार्यक्रम के कस्तो लाग्यो सर सल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु। प्राविधिक पाटोमा रहेर साथ दिनुभयो ललिताजी, उहाँलाई पनि मलाई धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे, अनि फेरि पनि भन्न चाहन्छु, मौसममा परिवर्तन भइराखेको छ, तलमाथि भइराखेको छ, पानी उमाले र पिउने बानी बसाल्नुहोला पनि भन्न चाहन्छु। कतै यात्रामा निस्कनु अगाडि बाटोको अनुसार साथै मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनु हुन पनि अनुरोध गर्न चाहन्छु, होइन अनुरोध छ पनि भन्न चाहे भन्दै अब चाहिँ अन्तिममा सिओडी बिहानको गीत राख्दै राख्दै आजको बसाईबाट म कार्यक्रम प्रस्तुत श्रीराज महत छुटे, हवस् त नमस्कार।

0: तपाईं असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ? आउनुहोस्। राविछापको बन्थरी नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालु आर्थिक वर्ष 2082-83 असारसम्म सञ्चालित समग्र विकास निर्माण र सेवा प्रभावको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्कहक्की प्रश्न र बहस गरौं। तपाईको प्रश्न, गुनासा, जिज्ञासा वा सुझाव भएमा हक्कहक्की राख्ने र जिम्मेवार जवाफदेही वक्ताबाट जवाफ पाइने भएकाले सवाल जवाफ कार्यक्रममा सहभागिता सुनिश्चित गरौं। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति, समय र स्थान, मिति 2083 असार 26 गते शुक्रबार, समय बिहान 11 बजेबाट, स्थान तीनलाल पार्क, मन्थली 1, रामेछाप। कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मीडिया प्रणाली, मन्थली 1, रामेछाप। जवाबदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय, मन्थली, रामेछाप। छुट्ला है, सहभागी बनौ, जिज्ञासा र गुनासो राखौ, जवाबदेही वक्ताबाट जवाब सुनौ।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्फे, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
2: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: रामेछाप नगरपालिकाद्वारा चालु आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
1: मिति 2083 साल असार 28 गते आइतबार,
2: समय बिहान 10 बजेदेखि,
1: स्थान नगरपालिका सभाहल, रामेछाप नगरपालिका, रामेछाप।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
4: अहिले 12 बजे।
5: हजुरको रेडियो 102.1 मेगा।
6: आक्रमण भएकोमा कतार र साउदी द्वारा इरानको
7: आलोचना र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा। नेपाल खबरमा अब पूरा खबर। सरकारले हिजो सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको मौद्रिक नीतिले सरकारको वित्त नीतिलाई सघाउने पूर्व गवर्नर चिरञ्जीवी नेपालले बताउनु भएको छ। मौद्रिक नीतिले केही नदिएको भन्दै राष्ट्र बैंकको आलोचना भइरहेको छ। तर यो मौद्रिक नीति ठिक तरिकाले आएको राष्ट्र बैंकका पूर्व गवर्नर नेपालको तर्क छ। उहाँका अनुसार अहिलेको मौद्रिक नीति सरकारले ल्याएको वित्त नीतिलाई सघाउने खालको छ। विगतका मौद्रिक नीतिले सरकारले नदिएको राहतको प्याकेजहरू पनि राष्ट्र बैंकले दिने गरेकाले बजेट भन्दा पनि ठूलो बन्ने गरेकोमा अहिले त्यस्तो नभएको नेपाल बताउनुहुन्छ। उहाँका अनुसार मौद्रिक नीतिले लिएको 11% कर्जा विस्तारको लक्ष्यले सरकारले लिएको 7% आर्थिक वृद्धि सम्भव छ। नेपालको अर्थतन्त्र 40% अनौपचारिक भएकाले एक रूपियाँ पनि कर्जा विस्तार नहुँदा 3-4% आर्थिक वृद्धि हुने गरेको नेपालको बुझाइ छ। तर मौद्रिक नीतिले कर्जा कुन क्षेत्रमा जान्छ भनेर नबताएको हुँदा केही अन्योल भने देखिएको उहाँले बताउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षका लागि निर्धारित राजस्व लक्ष्य हासिल गर्ने गरी प्रभावकारी कार्य सम्पादन गर्न भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई निर्देशन दिनुभएको छ। भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशकद्वय यमलाल भूषाल र डाक्टर भीष्म कुमार भूषाल तथा भन्सार विभागका उपमहानिर्देशकमा नियुक्त सहसचिव प्रेम प्रसाद आचार्यलाई कार्यभार सम्हाल्नु अघि अर्थमन्त्रीले राजस्व लक्ष्य हासिल गर्न पूर्ण समर्पणका साथ काम गर्न निर्देशन दिनुभएको छ। उहाँले राजस्वको लक्ष्य भेटिने गरी मिशन 16 खर्बका लागि इमानदारीपूर्वक लाग्न, चुहावट रोक्न, स्वैच्छिक कर दाखिला बढ़ाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले सबै प्रकारका सहयोग उपलब्ध गराउने समेत बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले भन्सा र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर पारदर्शी बनाउन पनि निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ। देशका धेरै ठाउँमा आज मौसम बदली भएको छ। आज पहाड़ी र तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। ती क्षेत्रमा सतर्कता अप्नाउन पनि आग्रह गरिएको छ। आज दिउँसोपछि मध्य प्रदेश साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ। मध्य प्रदेश कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भागको थोरै ठाउँमा आज राति ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अप्नाउन मौसमविदले आग्रह गरेको छ। यसै गरी विभिन्न 10 जिल्लामा बाढ़ीको मध्यम जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुन चाँदीको भाव आज पनि घटेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाव तोलाको 2,90,700 र चाँदीको भाव तोलामा 4,615 रूपियाँ थियो। तर आइतबार यता भाव लगातार घटेको छ। हप्ताको पहिलो कारोबार दिन आइतबार 400 रूपियाँले, सोमबार 900 रूपियाँले र हिजो 1,400 रूपियाँले घटेको सुन आज 900 रूपियाँले घटेको हो। हिजो 2,88,000 कारोबार भएकोमा आज घटेर सुन तोलाको 2,87,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसै गरी चाँदी आइतबार 10 रूपियाँ, सोमबार 20 रूपियाँ, हिजो 30 रूपियाँले घटेकोमा आज 55 रूपियाँले घटेर तोलाको 4,500 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा रौतहटमा जग्गाको विषयमा विवाद हुँदा एकजनाको ज्यान गयो, 2 जना पक्राउ। पछिल्लो 24 घण्टामा गरिएको ट्राफिक कार्यवाहीमा झण्डै 20 लाख राजस्व संकलन लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति आएको पूर्व गवर्नर नेपालको भनाई, कर्जाको विषयमा केही अन्यल रहेको टिप्पणी, आज ठूलो पानी पर्ने सम्भावना भएका क्षेत्रमा सावधानी अपनाउन आग्रह लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। रौतहटको ईशनाथ नगरपालिका औरैयामा जग्गाको विषयमा विवाद हुँदा एकजनाको ज्यान गएको छ। हिजो बेलुका विवादका क्रममा धारिलो हतियार प्रहार हुँदा बुटन शाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घाइते भएका बुटनको उपचारका क्रममा प्रादेशिक अस्पताल गौरमा ज्यान गएको हो। घटनामा एकजना घाइते भएका छन्। प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा गरिएको ट्राफिक कार्यवाहीमा झण्डै 20 लाख रूपियाँ राजस्व संकलन भएको छ। यस अवधिमा 2076 जना गाड़ी चालक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। कार्यवाहीबाट राज्य कोषमा 19,71,000 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश प्रसाद सुवेदीका अनुसार जाँड रक्सी खाएर गाड़ी चलाउने 68 जना, नियम विपरीत राइड शेयरिंग गरेका 129, सड़क बत्ती उल्लंघनकर्ता 126, तीव्र गतिमा गाड़ी चलाउने 189 जना कार्यवाहीमा परेका हुन्। अन्य विभिन्न नियम पालना नगरेका 1,157 जना रहेका छन्। अब विदेशको खबर। इरानमा अमेरिकाले आक्रमण गरेसँगै कच्चा तेलको भाव फेरि बढ़ेको छ। पछिल्लो तनावसँगै अमेरिकाले इरानी तेल निर्यातमा दिएको अस्थायी छूट फिर्ता लिएको छ। अमेरिका इरान तनावको आक्रमणको प्रत्यक्ष असर विश्व बजारमा देखिएको हो। अमेरिकी कच्चा तेलको भाव 2.7% बढ़ेर प्रति ब्यारेल 72.40 डलरमा पुगेको छ। मध्यपूर्वमा बढ़ेको तनावले तेल आपूर्तिमा असर पार्न सक्ने चिन्ताले ब्रेन्ट क्रूड र वेस्ट टेक्सास इन्टरमिडिएट डब्ल्यूटीआई क्रूड दुबईको मूल्यमा वृद्धि भएको हो। बजार विश्लेषकका अनुसार यदि तनाव थप लम्बिएर स्ट्रेट अफ हर्मुजबाट हुने जहाज आवागमनमा कमी आएमा तेलको मूल्य अझै बढ़न सक्नेछ। 24 घण्टा अघि शुरू भएको हवाई आक्रमण झण्डै 4 घण्टासम्म चलेको र त्यस क्रममा सटीक हतियार प्रयोग गरेर 80 भन्दा बढ़ी लक्ष्यमा प्रहार गरिएको अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले जनाएको छ। यस आक्रमणको जवाब दिने इरानले प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानमा आक्रमण भएको केही घण्टापछि कुवेत र बहराइनमा पनि खतराको साइरन बजेको छ। यसअघि हर्मुज जलमार्गमा आफ्नो ट्याङ्करमाथि आक्रमण भएको भन्दै कतार र साउदी अरबले इरानको आलोचना पनि गरेका छन्। अमेरिका र इजरायलले गएको फेब्रुअरी 28 इरानमाथि आक्रमण गरे लगत्तै इरानले हर्मुजको जलमार्ग बन्द गरेको थियो। अमेरिकासँगको पछिल्लो सहमति अनुसार यो जलमार्ग ओमानसँगको समन्वयमा इरानले व्यवस्थापन गर्ने अनि जलमार्ग प्रयोग गर्ने जहाजमाथि सेवा शुल्क तोक्ने विषय समेटिएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भएको छ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा साविक विजेता अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ। क्वार्टर फाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्को नेपाली समयअनुसार भोलि बिहिबार मध्यराति 2:15 खेल्दैछन्। दोस्रो क्वार्टर फाइनलमा स्पेन र बेल्जियम बीच शुक्रबार राति 1:15 प्रतिस्पर्धा हुनेछ। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेका नर्वे र इंग्ल्याण्ड बीच शनिबार राति 3:15 खेल हुनेछ। यसै गरी अन्तिम क्वार्टर फाइनलमा अर्जेन्टिना र स्विजरल्याण्ड बीच आइतबार बिहान 7:15 खेल हुनेछ। आज बिहान भएको खेलमा स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टीमा 4-3 हराउँदै अन्तिम 8 स्थान बनाएको हो भने गैरातीको खेलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएर क्वार्टर फाइनलमा पुगेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति आएको पूर्व गवर्नर नेपालको भनाई कर्जाको विषयमा केही अन्यल रहेको टिप्पणी आज ठूलो पानी पर्ने सम्भावना भएका क्षेत्रमा सावधानी अप्नाउन आग्रह 10 जिल्लामा बाढ़ीको मध्यम जोखिम सुन चाँदीको भाव आज पनि घट्यो सुन तोलाको 2,87,100 रूपियाँमा कारोबार इरानमा अमेरिकी आक्रमणबाट कच्चा तेलको भाव बढ़्यो ट्याङ्करमाथि आक्रमण भएकोमा कतार र साउदीद्वारा इरानको आलोचना र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा दिउँसो 12 बजेको नेपाल खबर सकियो दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: लो आयो है क्वालिटी मा नम्बर 1 दाम मा सबै भन्दा कम।
2: ओह

0: सस्तो मै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ

0: संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
1: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
0: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
1: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
0: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
1: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
0: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
2: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
3: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
0: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
4: तन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
5: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपौला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हुन् नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
4: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाई पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
6: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
0: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848-543-98 0848-543-98।
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
0: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
8: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
0: राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार, संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
9: कार्यक्रममा उपस्थित हुने कलाकारहरू:
0: सीता थापा,
9: प्रकाश कचवाल,
0: राजेन्द्र कुमार कार्की,
9: कुमार कार्की,
0: अमृत सुनवार,
9: उत्तम पौडेल,
0: सन्ध्या सानु,
9: रामकुमार पौडेल,
0: गोविन्द गौतम लगायत स्थानीय

0: पुस्तकालयहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
1: कार्यक्रम खुले मिति, समय र स्थान।
0: मिति 2083 साल असार 26 गते।
1: समय दिउँसो 1 बजे।
0: स्थान मन्थली पार्क इन रामेछाप।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295951।
0: आयोजक राष्ट्रिय संगीत कर्मी संघ, जिल्ला कार्य समिति रामेछाप।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगात लिएर उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्गी भने प्रविधि संयोजनमा हुनुहुन्छ श्रीराज महत, साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर कार्यक्रम सुन्ने तरकारी गरिराख्नु भएको छ भने पनि आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरकबार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सेक्रम जारी रहेको छ। आज बुधबारको बसाई के गर्नु पर्छ, कस्तो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोतामनलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु, आजको बसाईमा चाहिँ तपाईँको रोजाईको प्रस्तुति रहेको छ। तपाईँलाई जस्तो आउँछ होइन, तपाईँलाई गीत गाउन आउँछ भने गीत गाउन सक्नुहुनेछ, कथा कविता सायरी त्यसै गरी क्यारिकेचर होइन जे आउँछ तपाईँले चाहिँ आजको बसाईमा त्यो सुनाउनु पर्ने हुन्छ। कार्यक्रममा सहभागिता जनाउनको लागि 0840400026 फोन गरेर आउनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत मागेर पाउने भए म भन्ने खलनायक चलचित्रको गीत रहेको थियो। यो मिठो गीतबाट कार्यक्रम सुने सौगातको शुरूआत भइसकेको छ। अब भने पालो तपाईँको रहेको छ 0848 40 00 26 फोन गरेर तपाईँ पनि सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रममा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा मैले तपाईँलाई जानकारी गराइसकेको छु। कार्यक्रमको शुरूआतमा यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्ते
0: नमस्कार हजुर, यो आवाज कहाँदेखि होला? डोलमा शेर्पाजी बोल्नुभयो। के छ डोलमाजीको खबर?
1: मेरो खबर एकदम ठिकठाक छ नि हजुर, ठिकै छ।
0: मेरो पनि एकदम ठिकठाक छ भन्नुपर्छ। खाना त लिनुभयो नि हजुरले?
1: हजुर, खाना लिएर पनि गोठालो गर्दैछु दिदी। अनि हजुर सुनिनु भयो त?
0: हजुर, मेरो पनि खाना भइसकेको छ, गोठाला गर्दै हुनुहुन्छ भन्नुभएको छ। अनि कार्यक्रम सुन्न पाउनु भएको छ कि छैन त?
1: एकदम दिदी सुनिरहेको छु नि।
0: ठिक छ, सुनिरहेको छु भन्नुभएको छ। आज हामीलाई के सुनाउनुहुन्छ डुलमाजी?
1: हुन्छ, म गीत गाउँछु नि दिदी।
0: ल सुरु गर्नुहोस्।
1: चर्किएको ऐना शरीर फुट्यो हाम्रो माया, तिमीले घात गरेपछि छुट्यो हाम्रो माया, सुख माया गर्ने मेरो दिल तोडी लाग्यो, छुट्ने दिल चिनो आफ्नै फुटो छोडी गयो, फोटो फिरमा मिलन कहिले बिछो माया तिरमा।

0: ফোটো ফিরা কেলে মিলন কেলে বিচোজ মায়া পিরিমা ফোটো ফিরিমা তবে উসে না হোনিও মায়া পিরিমা এটি হোনো শান্তি দিদি
1: डुलमाजी एकदमै मिठो गीत त गाउनुभयो तर हामीलाई यो समयमा चलचित्रको गीत अझ यस्तै आवाजमा सुनाउनु भएको भए अलि होइन कस्तो रमाइलो हुन्थ्यो जस्तो लाग्यो। ठिक छ, आधुनिक गीत गाउनुभयो तर हाम्रो यसमा चाहिँ चलचित्र गीत गाउनुपर्छ है। ठिक छ, कहिले काहीँ थाहा हुँदैन त्यही भएर मैले मिठो आवाज होइन अब गीत गाइराख्नु भएको थियो। बीचमा चाहिँ मैले स्टप गर्न चाहिँ किनभने यो मिठो आवाजमा गीत सुन्दाखेरि छुट्टै आनन्द भएको थियो। त्यही भएर चाहिँ हामीले चाहिँ अब 12 बजेको कार्यक्रममा चाहिँ जहिले पनि चलचित्रको गीत मात्रै गाउनु पर्ने हुन्छ। ल, कार्यक्रममा आउनुभयो, मिठो गीत पनि सुनाउनु भयो, हजुरलाई विशेष धन्यवाद। आगामी बसैमा आउँदै गर्नुहोला, आजको बसाइबाट हामी छुटौँ है त। हवस् त, नमस्कार। हुनुहुन्थ्यो डोलमा शेर्पाजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। भाडा तपाईँको रहेको छ आज बुधबारको बसाई। आजको बसाईमा चाहिँ तपाईँले चलचित्र गीत लगायत तपाईँलाई क्यारिकेचर गर्न आउँछ भने पनि सुनाउन सक्नुहुनेछ। कथा कविता सायरी जे आउँछ त्यो चाहिँ तपाईँले आजको बसाईमा चाहिँ प्रस्तुत गर्नुपर्ने हुन्छ। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सिन्धुली बिटिजोरबाट शर्मिला थापा मगर बोल्नुभयो। आरामै हुनुहुन्छ? म पनि एकदम आराम कुशलै छु भन्नुपर्छ है शर्मिलाजी। अनि के गर्दै हुनुहुन्छ यो समय? कार्यक्रम सुन्दै बसिराख्नु भएको छ, त्यसो भए हाम्रो शर्मिलाजीलाई सबै कुरा कार्यक्रममा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा थाहा छ है।
2: थाहा छ।
1: त्यसो भए हामी कार्यक्रमतर्फै लागौं। ल, सुरु गर्नुहोस् है, हामीलाई के सुनाउनुहुन्छ? ल, ठिक छ, सुरु गर्नुहोस्।

0: పన్నుల నైన పన్నుల నైన పన్నుల ఎట్టి భన్నుల దిది.
1: ला नेक्स्ट हाम्रो शर्मिलाजीले एकदमै मिठो गीत सुनाउनु भयो, खुसी लाग्यो. यसरी नै आगामी वर्षमा पनि आएर हामीलाई यस्तै मिठो आवाजमा गीत सुनाउनुहुन्छ भने आशा गर्दै आजको वर्षबाट हामी छुटौँ है त. हवस् त नमस्कार. उहाँ हुनुहुन्थ्यो शर्मिला थापा मगर्जी हुनुहुन्थ्यो. उहाँले पनि एकदमै मिठो गीत गाएर सुनिसक्नु भएको छ. यति बेला पनि हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौं. गीतपछि हामी छोटोमा व्यावसायिक विश्रामतर्फ जानेछौं. विश्रामपछि फेरि आउनेछौं. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला.

0: हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
2: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
3: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
2: आवश्यक कागजात:
3: सदस्यता परिचय पत्र,
2: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
3: र तोकिएको नवीकरण शुल्क।
2: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
3: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
2: सदस्य मृत्यु,
3: नगद राहत रु 20,000 रुपियाँ,
2: दुर्घटना स्वास्थ्य उपचार,
3: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
2: व्यावसायिक क्षतिपूर्ति आग लागि प्राकृतिक प्रकोप,
3: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
2: अपाङ्गता,
3: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू:
2: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू:
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98-45-43-255, 0848-45-106, इमेल sfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने,
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
6: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेसाप मिर्सप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848 76 48 03, रामेसाप मिर्सप एण्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
2: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
4: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
4: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
2: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863 9525 35, रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
4: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
7: तपाईँ असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ? आउनुहोस् रामेछापको बन्थरी नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालू आर्थिक वर्ष 2082-83 असारसम्म सञ्चालित समग्र विकास निर्माण र सेवा प्रवाहको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्का हक्की प्रश्न र बहस गरौं। तपाईँको प्रश्न, गुनासा, जिज्ञासा वा सुझाव भएमा हक्का हक्की राख्ने र जिम्मेवार जवाब दिई वक्ताबाट जवाब पाइने भएकाले सवाल जवाब कार्यक्रममा सहभागिता सुनिश्चित गरौं। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति, समय र स्थान, मिति 2083 असार 26 गते शुक्रबार, समय बिहान 11 बजेबाट, स्थान 3 लाल पार्क, मन्थली 1, रामेछाप। कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मीडिया प्रहारी, मन्थली 1, रामेछाप। जवाबदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय, मन्थली, रामेछाप। छुट्ला है, सहभागी बनौ, जिज्ञासा र गुनासो राखौ, जवाबदेही वक्ताबाट जवाब सुनौ।
4: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
8: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
4: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
8: सावधान, वन जंगल नजिक आगो नबालौं, आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
4: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
8: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
4: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
3: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
6: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कार्यक्रममा एकदमै मिठो गीत गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना खड्गी भने प्रविधि कमिशनबाट मलाई साथ दिनुभएको छ ललिता हायु साथसाथै श्रीराज महत पनि हुनुहुन्छ र यति बेला कोही साथी आइसक्नु भएको छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। हेलो हेलो कोही साथी हुनुहुन्थ्यो बाहिरिनु भइसकेको छ जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पारा तपाईँको रहेको छ 0440 4026 फोन गरेर आउन सक्नुहुनेछ। आजको बसाईमा तपाईँको रोचाईको प्रस्तुति रहेको छ तपाईँलाई जे इच्छा लाग्छ त्यो चाहिँ आज प्रस्तुत गर्नु पर्ने हुन्छ। यति बेला कोही साथी आइसक्नु भएको छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? जानुको जीको खबर के छ? मेरो पनि खबर एकदम ठिक छ, म पनि आरामै छु भन्नुपर्छ। रामी छापतिरको खबर पनि राम्रो छ भन्नुपर्छ है त। अनि सुनाउनु सुनाउनु खबर के छ? ठिक छ, भयो भने पछि हामीलाई सुनाउनुहुन्छ र आजको बसाइमा के गर्नुपर्छ भन्ने कुरा थाहा छ हजुरलाई। आज हामीलाई के सुनाउनुहुन्छ? ल सुनाउनुहोस् है त, चलचित्र गीत गाउनु पर्ने हुन्छ है। ल सुरु गर्नुहोस्।
1: मेरो यो मन गर्दैछ दुवाना, मेरो यो मन गर्दैछ दुवाना, दाली छौ कि न दाजी भन, दाली छौ कि न दाजी भन, बनाइमा गीतैको छायालाई।

Na ठीक छ जानकार जी, एकदमै मिठो गीत गाउनुभयो। न्याउली बनैमा हितैको मायालाई राखे मनैमा, एकदमै मिठो गीत गाउनुभयो हजुरले। विशेष धन्यवाद, आगामी वर्षमा पनि आउँदै गर्नु होला। आजको वर्षबाट हामी छुट्टामा है त। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो जानुका मगरजी हुनुहुन्थ्यो। हामी कार्यक्रमको अन्तिम छेउमा आइसकेका छौँ। कोही साथी हुनुहुन्छ आउनुहुन्छ भने एकजना साथीसँग हामी उहाँको आवाजमा मिठो गीत सुन्नेछौँ र तपाईँले पठाउनुभएका सन्देश वाचन गर्दै हामी पनि सिटा लिनेछौँ। आउनुहोला 0840 40 0026 को माध्यम भएर आउन सक्नुहुनेछ। यति बेला हामीलाई धेरै कमेन्टहरू पनि प्राप्त भइराखेका छन्। तपाईँले पठाउनुभएका कमेन्टहरू वाचन हुनेछ, चिन्ता नलिने होला पनि भन्न चाहन्छु। हुनुहुन्छ सोना कन्दमबाजी हुनुहुन्छ, सेवाहरू नमस्कार। आर्जित सम्झना आशिष हजुर, म चाहिँ सोना कन्दुङमा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु, हेर्दैछु। यो बेला मिठो माया सम्झना छ साथीहरू सम्झनु पर्दा। टीकाराम सुनवार, लेखक पान्तमा राई, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनु गजमेरे, सरस्वती खत्री, हिराबहादुर लकाई, लीला राज काम्बाङ, अन्जान थोलोङ, पवित्र तामाङ, अनिता आर्यल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिर्जना सापकोटा, सुनिता बेगा, सृजना युङहाङ, दिया लिम्बु, दिया राई, सुसन थामी, श्रीराज मह, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्गी, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रंजु मगर, केशव सेन्चुरी, सन्तोष सिंह, विन छेत्री, क्रिस ढुङ्गाना, हिम्मत खड्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, कायल अभिरबान, देवन किशोर अञ्जान, समीर सहयोगी किरात, आज जीवन चामलिङ, राई बेलिया, स्वामी मिनागी सिंह, सुनिता रिङ्मी कुलुङ, सबै सबैलाई भन्नुभएको छ। सोनाजीलाई पनि विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। कोही साथी हुनुहुन्थ्यो, भाइलिनु भइसकेको छ। हजुर साथी हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी विनोद बरुवालजी हुनुहुन्छ, हेलो हजुर नमस्ते, म पनि सुन्दैछु है सानोबाट। विनोद बरुवाल हो नि भन्दैहुनुहुन्छ, अहिले हाल चाहिँ काठमाडौँबाट सुन्दैछु भन्दैहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी मिडिया प्रेमी राई अनिसाजी हुनुहुन्छ, नमस्ते मि भोजपुरबाट। मिडिया प्रेमी राई अनिसा, अपकमिङ सङ डेडिकेट अल फ्रेण्डको लागि, सामलिङ नकुल, राम कुमार लिम्बु, अर्जुन याका, पूर्णबहादुर थुलुङ, तीर्थ राई, दुर्गा कटुवार, अडम्बरु ढुङ्गाना भन्नुभएको छ। त्यसै गरी सुभाष कटुवाल, सुरज राई तुम्सा, रिमा थामी, सत्यकला इसारा, हरपल रोशनी, गंगन तेरथुमे, अस्मिता बान्तवा राई, अन्जीव बान्तवा राई, राई असफल आयुष, किराती अञ्जना, माया बान्तवा राई, शर्मिला चेमजोङ, त्यसै गरी सानुमाया शेर्पा, पूर्वेली आकाश, पूर्वेली खुशी, ममता पोया, विनोद चिमजेङ, विष्णु खनालाको, सुशीला विश्वकर्मा, बान्तवा सोफिया राई, मम्मी एण्ड अलको लागि भन्दैहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। साथी हुनुहुन्थ्यो, एकछिन पनि होइटमा नबसिकन उहाँहरू चाहिँ अब जानुहुन्छ, त्यसैले चाहिँ अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्नुहुन्छ। साथीलाई चाहिँ इच्छा चाहना छ भने उहाँले चाहिँ एक मिनट भए पनि धैर्यता राख्न सक्नुहुनेछ। एक दुई मिनट भनेपछि हामी वेटिङमा बस्नुपर्ने हुन्छ र हामीले अब कमेन्ट वाचन गर्दा गर्दै बीचमा कमेन्ट छाडेर तपाईँकोलाई फोन लिने पनि भएन, गीत शुरूआतबाटै लिनुपर्ने हुन्छ। त्यही भएर चाहिँ तपाईँले पनि एकछिन भए पनि कार्यक्रम आइसक्नु भइसकेपछि चाहिँ एकछिन वेटिङमा बस्नु होला पनि भन्न चाहन्छु। र त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेला बाबुराम मगरजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, दिदी नमस्ते नमस्कार है, म बाबुराम मगर ओखलढुङ्गा पोकली घर भइहाल्छ रियादबाट सुन्दैछु। सबैमा धेरै माया अनि धेरै सम्झना छ, मेरो घर परिवार साथी संगीमा पनि धेरै माया सम्झेको छु। सबिन श्रेष्ठले चाहिँ नमस्ते नमस्कार भनिदिनु है भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र दीपिका पूर्व छाने मगरजी हुनुहुन्छ, जोरले दिदी केटीएमबाट, दीपिका पूर्व छाने मगर सुन्दैछु, प्रोग्राम मिस यु अल फ्रेण्ड भन्नुभएको छ। त्यसै गरी भावना मगरजी हुनुहुन्छ, उहाँले पनि हेलो नमस्कार सिस, म पनि सुन्दैछु है इण्डियाबाट, मिस यु अल भन्नुभएको छ। अप्सरा खड्काजी हुनुहुन्छ, हेलो नमस्ते दिदी, म पनि प्रोग्राम सुन्दैछु, रामेछाप घरमै हाल्छ काठमाडौँबाट, अप्सरा खड्का हो, मिस यु मामु बाबा दिदी अञ्जना खड्का, अनिता खड्काको लागि पनि भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ प्रवीण बुढाथकीजी हुनुहुन्छ, म पनि केटीएमबाट सुनिरहेको छु है भनिदिनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी निमा एसपी लामा हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, मिस यु हजुर ओखलढुङ्गा सर्नालुबाट, निमा शेर्पा लामा भन्नुभएको होला, अल फ्रेण्डको लागि चाहिँ मिस यु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी
हुनुहुन्छ, धनु गजमेरजी हुनुहुन्छ, नमस्ते भन्नुभएको छ। नमस्ते, नमस्कार हजुरलाई पनि। हिराबहादुर लकाईजी हुनुहुन्छ, नमस्ते, म पनि सुन्दैछु भन्दै हुनुहुन्छ। हिराजीलाई विशेष धन्यवाद। टेक बहादुर कुमाजी हुनुहुन्छ, संसारिकाजी हो, नमस्कार है, गुड आफ्टरनुन, सुन्दैछु। दुईपुर चौधरी गढी नगरपालिका 8 बेलटार राई टोलचोकबाट फेसबुक लाइभमा हजुरको प्रोग्राम रेडियो 102.1 MHz भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी धनुगजमेरजी हुनुहुन्छ, दिदी नमस्कार, आरामै हुनुहुन्छ, खाजा लिनुभयो, सुन्दैछु है। यता ओखलढुङ्गाको खिजी फ्लाटेबाट धनुगजमेर हो, एसएमएस गरेको छु, वाचन गरिदिनु होला। सम्झना राख्नु पर्दा हजुरलाई, प्राविधिक साथीलाई, घर परिवारमा मम्मी बाबा दाई बहिनी भाइ साथीहरूमा कुमार श्रेष्ठ, वीरेन्द्र विष्ट, रमिला तामाङ, कृष्ण सुनवार, राजकले मगर, राजु भुजेल, राम कुमार लिम्बू, अविनाश मगर, त्यसै गरी पासन मो भन्नुभएको छ, त्यसै गरी मौसम आछामी, स्वर बस्नेत, निशा लामा, शुक्रराज रसाईले, सञ्जय बस्नेत, शिला अधिकारी, केशव सेन्चुरी, हिमाली छेत्री, सोना कन्दङमा, अनुमगर, बेली आछामी, सम्पाली शेर्पा, रमेश गजमेर, युनिसा मुक्तान तामाङ, जेनिसा श्रेष्ठ, कविता खतानी, निशा श्रेष्ठ, अभिषेक कुमार धनुके, अमिना आर्यन आले, दुर्गा मगर, छेत्री कल्पो, शंकर मंगोलियन, त्यसै गरी रोज लामा, रमेश खतानी, रिया योगी, दीपा बस्नेत, विनिता छेत्री, विनु, सुनिता सुनवार, त्यसै गरी पन्मु शेर्पा, सबैमा सुनाउन चाहन्छु है, दादाहरूलाई मिस गर्नुपर्दा हुनुहुन्छ जबिन तामाङ, नर्ग सिंह, शंख तामाङ, दिदी कविता मगरको लागि पनि भन्दै छुटिन्छु भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग तपाईँले पठाउनुभएका सन्देशहरू पनि मैले वाचन गरिसकेको छु, अब चाहिँ पनि हामी छुटिनुपर्ने हुन्छ। तीन दिनसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यम अप्नाएर चाहिँ हामीलाई सुन्ने प्रयास गर्नुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो, कार्यक्रममा फेसबुक पेजबाट तपाईँले आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झना सन्देश राख्नुभयो, उहाँहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। राजा गोसेवा, डुलमा शेर्पा, त्यसै गरी शर्मिला थापा मगर, झानुका मगरजीले चाहिँ चलचित्र गीत एकदमै मिठो गीत गाउनुभयो, उहाँहरू सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा अवतीभर बजेका मिठा रमाइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु। प्रविधि संयोजनबाट तीनजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता आयुलाई पनि मनैदेखि धन्यवाद व्यक्त, साथसाथै श्री राज महतलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको बसाई श्री सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना करी पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
3: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारेज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
2: आवश्यक कागजात
3: सदस्यता परिचय पत्र,
2: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
3: र तोकिएको नवीकरण शुल्क।
2: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
3: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
2: सदस्य मृत्यु,
3: नगद राहत रु 20,000 रुपियाँ।
2: दुर्घटना स्वास्थ्य उपचार,
3: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
2: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
3: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
2: अपाङ्गता,
3: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप। आर्थिक निमन्त्रणा।
4: राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
4: सीता थापा,
2: प्रकाश कछवाल,
4: राजेन्द्र कुमार कार्की,
2: कुमार कार्की,
4: अमृत सुनवार,
2: उत्तम पौडेल,
4: सन्ध्या सानु,
2: रामकुमार पौडेल,
4: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
2: कार्यक्रम हुने मिति, समय र स्थान।
4: मिति 2083 साल असार 26 गते।
2: समय दिउँसो 1 बजे।
4: स्थान मन्थली पार्क इन रामेछाप।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 98-23-042-165, 98-61-95-91।
4: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
5: तपाईँ असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ? आउनुहोस्। रामेछापको बन्थरी नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालु आर्थिक वर्ष 2082-83 असारसम्म सञ्चालित समग्र विकास निर्माण र सेवा प्रवाहको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्का हक्की प्रश्न र बहस गरौं। तपाईँको प्रश्न, गुनासा, जिज्ञासा वा सुझाव भएमा हक्का हक्की राखेर जिम्मेवार जवाफदेही वक्ताबाट जवाब पाइने भएकाले सवाल जवाफ कार्यक्रममा सहभागिता सुनिश्चित गरौं। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति, समय र स्थान। मिति 2083 असार 26 गते शुक्रबार। समय बिहान 11 बजेबाट। स्थान 3 लाल पार्क मन्थली 1 रामेछाप। कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मिडिया प्रहरी मन्थली 1 रामेछाप। जवाफदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय मन्थली रामेछाप। छुट्ला है, सहभागी बनौ, जिज्ञासा र गुनासो राखौ, जवाफदेही वक्ताबाट जवाफ सुनौ।
2: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
3: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
3: मिति 2083 साल असार 28 गते आइतबार।
2: समय बिहान 10 बजेदेखि।
3: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
6: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
7: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
8: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
7: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
8: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
7: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
8: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
7: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
3: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305 0485, मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
9: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
7: हाम्रा विशेषताहरू,
9: 40% मात्रै डाउन पेमेन्ट,
7: सजिलो मासिक किस्ता सुविधा,
9: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
7: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
9: आवश्यक कागजातहरू,
7: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
9: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
6: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्राक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98 54 0141575, 98 41 96 0669, 98 64 14 17 88।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: दुध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
8: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि

0: वाउ होइन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
1: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइसबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
0: प्रोप्राइटर संजित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा
2: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुनो र लट्टेमा थियो
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुनो औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
2: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
2: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाउ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
2: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
2: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
3: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
3: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
2: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ
3: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
2: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
3: रैथाने बाली बचाऊ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौ रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767564249
2: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.3 MHz साथै तमाकुसी एफएम 95.5 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा, प्रधानमन्त्री बालेन्द्र शाहले भक्तपुरको कमल विनायकको नवदुर्गा गोचे मन्दिर दर्शन तथा अवलोकन गर्नुभएको छ। भलभल्व अष्टमीको दिन हिजो उहाँ मन्दिरमा पुग्नु भएको हो। नवदुर्गा जात्रा व्यवस्थापन समितिका वनमालाहरूले प्रधानमन्त्री शाहलाई मन्दिरको ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्व, नवदुर्गाको जात्रा पर्व लगायतका विषयमा जानकारी गराउनु भएको थियो। समितिका पूर्व अध्यक्ष नारायण वनमालाका अनुसार फलफल अष्टमीको दिन नवदुर्गा देवगढ़को मुकुण्डोलाई प्रमाहणे लगेर अन्त्येष्टि गरिने परम्परा रहेको छ। यस परम्परा अनुसार हिजो बेलुका नै नवदुर्गा देवगढ़ले यस वर्षको अन्तिम नाच प्रदर्शन गरी स्थानीयबाट पूजा लिएको थियो। प्रधानमन्त्री फर्केपछि देवगढ़को ब्रह्मायणे यात्रा शुरू गरिएको थियो। हिजै देवगणले लगाएको मुकुण्डो ब्रह्मायणे लगेर जलाइएको थियो। बर्ड फ्लू फैलिएका 11 जिल्ला मध्ये तराईका 7 जिल्लामा पूर्ण नियन्त्रणमा आएको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्ड फ्लू संक्रमण नियन्त्रणमा आएको हो। तराईका 7 जिल्लामा बर्ड फ्लू नियन्त्रणमा आए पनि काभ्रे सहित काठमाडौँ उपत्यकामा जोखिम कायमै रहेको छ। काठमाडौँका 3 जिल्ला र काभ्रेमा फैलिएको बर्ड फ्लू रोकथाम हुन सकेको छैन। विभागले यी 4 जिल्लालाई अझै पनि निगरानीमा राखिएको र आवश्यक प्रयास भइरहेको जनाएको छ। विभागका वरिष्ठ पशु सेवा चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार उपत्यकाका 3 जिल्लामा संक्रमणको अवस्था यथावत रहे पनि काभ्रेमा संक्रमण तीव्र रूपमा फैलिएको छ। रोग नियन्त्रणका लागि विभागले प्रभावित क्षेत्रमा विशेष प्राविधिक टोली परिचालन गरेको छ। संक्रमण फैलिन नदिन पशु क्वारेन्टाइन कार्यालयहरूले सीमा नाका र अन्य क्षेत्रमा उच्च सतर्कता अपनाउँदै अवैध रूपमा ओसारपोसार गरिएका पंक्षी र पंक्षीजन्य वस्तु नष्ट गर्ने विभाग अभियान चलिरहेको छ। विभागको तथ्याङ्क अनुसार यसअघि संक्रमण नियन्त्रणका लागि देशभर 7,54,500 पंक्षी, 10,91,303 अण्डा तथा 2,43,635 केजी दाना नष्ट गरिएको छ। डाक्टर उपाध्यायका अनुसार जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन गरी प्रतिवेदन तयार पारिएको छ। यसकै आधारमा संक्रमित क्षेत्रका पंक्षी नष्ट गर्ने तथा संक्रमण नियन्त्रणका अन्य उपाय कार्यान्वयन प्रक्रिया अगाडि बढ़ाइएको छ। साथै प्रभावित क्षेत्रका किसानलाई राहत उपलब्ध गराउन आवश्यक काम पनि भइरहेको छ। खानेपानी मन्त्रालयका सचिव विश्व बाबु पुरा शैलीले खानेपानी क्षेत्रको समग्र सुधारका लागि मन्त्रालयले नीतिगत र संरचनागत परिवर्तन शुरू गरेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आज सचिव पुरा शैलीले बजेट विनियोजनको पुरानो परिपाटी, विलम्बित आयोजनाको अवस्था र संस्थागतपूर्ण संरचनाका योजनाको बारेमा जानकारी दिनुभएको हो। सचिव पुरा शैलीले अर्थ मन्त्रालयले बजेट विनियोजन गर्ने तर समयमै फुकुवा नगर्ने प्रविधिका कारण विकास योजनाहरू प्रभावित हुने गरेको टिप्पणी गर्नुभएको छ। यस वर्षको कुल 37 अर्ब रूपियाँको बजेट मध्ये करिब 31 अर्ब संघीय सरकारको रहेको र बाँकी प्रदेश तथा स्थानीय तहमा जाने उहाँले जानकारी दिनुभएको छ। नयाँ कार्यक्रमका लागि जम्मा 2-3 अर्ब मात्र छुट्याइएको र बाँकी सबै बजेट पुराना तथा अधुरा योजना सम्पन्न गर्न केन्द्रित गरिएको उहाँको भनाइ छ। विलम्बित खानेपानी आयोजनाको चर्चा गर्दै सचिव पुरा शैलीले बाढ़ीका कारण क्षतिग्रस्त हेडबक्सलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न लागि बताउनु भएको छ। हाल सुन्दरी जलमा 25.5 करोड़ लिटर क्षमताको पानी प्रशोधन केन्द्र निर्माण भइरहेको र पहाड़भित्र सुरक्षित हेड बक्स बनाउने डिजाइन भइरहेको उहाँले बताउनु भएको छ। यो प्रक्रिया पूरा भएपछि आगामी 2-2.5 वर्षभित्र काठमाडौँमा 12 महिना पानी वितरण गर्न सकिने मन्त्रालयको दावी रहेको छ।
अर्थमन्त्री डाक्टर सोडेमु बाग्लेले आउँदो आर्थिक वर्षका लागि निर्धारित राजस्व लक्ष्य हासिल गर्ने गरी प्रभावकारी कार्य सम्पादन गर्न भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकहरूलाई निर्देशन दिनुभएको छ। भन्सार विभाग र आन्तरिक राजस्व विभागका नव नियुक्त महानिर्देशक द्वे एमलाल भूषाल र डाक्टर भीष्म कुमार भूषाल तथा भन्सार विभागका उपमहानिर्देशकमा नियुक्त सहसचिव प्रेम प्रसाद आचार्यलाई कार्यभार सम्हाल्नु अघि अर्थमन्त्रीले राजस्व लक्ष्य हासिल गर्न पूर्ण समर्पणका साथ काम गर्न निर्देशन दिनुभएको छ। उहाँले राजस्वको लक्ष्य भेटिने गरी मिशन 16 खर्बको लागि इमान्दारितापूर्वक लाग्न, चुवावट रोक्न, स्वैच्छिक कर दाखिला बढ़ाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले सबै प्रकारका सहयोग उपलब्ध गराउने समेत बताउनु भएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले भन्सार राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर पारदर्शी बनाउन पर्ने निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ। भन्सार र कर आमदानी बढ़ाएर देशको आय बलियो बनाउँदा बाहिरी ऋणको परनिर्भरता घट्ने र आफ्नै सामर्थ्यमा देशले विकासको गति लिने अर्थमन्त्री बाग्लेको भनाई छ। नयाँ जिम्मेवारी पाएका तीनैजना सहसचिवले मन्त्रीको

जे इमर्जेन्सी कक्ष रेडियोलोजी विभाग र ल्याब कक्षबाट पक्राउ गरेको हो। पक्राउ परेका बिचौलियाहरूमध्ये पोखरेल र राम विरूद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता जिल्ला प्रशासन कार्यालयले जनाएको छ। दुवैलाई 10 दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोनसरीले जनाएको छ। खबरको क्रममा अब अन्तर्राष्ट्रिय खबर। इरानमाथि अमेरिकाले आक्रमण गरेसँगै कच्चा तेलको भाव फेरि बढ़ेको छ। पछिल्लो तनावसँगै अमेरिकाले इरानी तेल निर्यातमा दिएको अस्थायी छूट फिर्ता लिएको छ। अमेरिका इरान तनावको आक्रमणको प्रत्यक्ष असर विश्व बजारमा देखिएको हो। अमेरिकी कच्चा तेलको भाव 2.7% बढ़ेर प्रति ब्यारेल 72.40 डलरमा पुगेको छ। मध्य पूर्वमा बढ़ेको तनावले तेल आपूर्तिमा असर पर्न सक्ने चिन्ताले ब्रेन्ट क्रूड र वेस्ट टेक्सास इन्टरमिडिएट क्रूड दुवैको मूल्यमा वृद्धि भएको हो। बजार विश्लेषकका अनुसार यदि तनाव थप लम्बिए स्ट्रेट अफ होर्मुजबाट हुने जहाज आवागमनमा कमी आएमा तेलको मूल्य अझै बढ़न सक्ने छ। 24 घण्टापछि शुरू भएको हवाई आक्रमण अझै 4 घण्टासम्म चलेको र त्यस क्रममा सटेको हतियार प्रयोग गरेर 80 भन्दा बढ़ी लक्ष्यमा प्रहार गरिएको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ। हवस् त, अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
0: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0447-5514-13।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,

0: ये ज्योति लाइफ इंश्योरेंस जीवन को लागी।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
2: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
3: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको

0: राशि राशिको तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
0: मिति 2083 साल असार 28 गते आइतबार।
1: समय बिहान 10 बजेदेखि।
0: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: तपाईँ असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ? आउनुहोस् रामेछापको बन्थरी नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालू आर्थिक वर्ष 2082-83 को असारसम्म सञ्चालित समग्र विकास निर्माण र सेवा प्रभावको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्काहक्की प्रश्न र बहस गरौं। तपाईँको प्रश्न, गुनासा, जिज्ञासा वा सुझाव भएमा हक्काहक्की राखेर रा जिम्मेवार जवाब दिई वक्ताबाट जवाब पाइने भएकाले सवाल जवाब कार्यक्रममा सहभागिता सुनिश्चित गरौं। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति, समय र स्थान। मिति 2083 असार 26 गते शुक्रबार। समय बिहान 11 बजेबाट। स्थान तीनलाल पार्क मन्थली 1 रामेछाप। कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मीडिया प्रहारी मन्थली 1 रामेछाप। जवाबदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय मन्थली रामेछाप। छुट्ला है, सहभागी बनौ, जिज्ञासा र गुनासो राखौ, जवाबदेही वक्ताबाट जवाब सुनौ।
1: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
0: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
1: आवश्यक कागजात,
0: सदस्यता परिचय पत्र,
1: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
0: र तोकिएको नवीकरण शुल्क।
1: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
0: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
1: सदस्य मृत्यु,
0: नगद राहत रु 20,000 रुपियाँ।
1: दुर्घटना स्वास्थ्य उपचार,
0: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
1: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
0: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
1: अपाङ्गता,
0: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
0: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
0: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ?

0: छता आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: हावाहुरी चलेको बेला के गर्ने?
0: घरको झ्याल र ढोका बन्द गर्ने।
2: आगोका स्रोतहरू बन्द गर्ने।
0: मोटरसाइकल, गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
2: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
0: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
0: हावाहुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
0: बिजुलीको तार लत्रिएको छ भने नछुने।
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
0: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
4: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
0: चिन्ता नगर्नुहोस्। तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
0: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
0: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
0: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
0: हिंसा मुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
5: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
2: सीता थापा,
5: प्रकाश कचवाल,
2: राजेन्द्र कुमार कार्की,
5: कुमार कार्की,
2: अमृत सुनवार,
5: उत्तम पौडेल,
2: सन्ध्या सानु,
5: रामकुमार पौडेल,
2: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
5: कार्यक्रम हुने मिति, समय र स्थान।
2: मिति 2083 साल असार 26 गते।
5: समय दिउँसो 1 बजे।
2: स्थान मन्थली पार्क इन रामेछाप।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 98-23-42-165, 98-61-29-95-51।
2: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुसाई तपाईँको लिएर उपस्थित भइसकेको छु। म सम्झना खड्गी भने प्रविधि संयोजनमा हुनुहुन्छ ललिता हायु, साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले नियमित सुन्दै आइराख्नु भएको छ यो कार्यक्रम। हामी फरक पार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको बसाइमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु, आज बुधबारको बसाई आजको बसाईमा तपाईँलाई मनपर्ने गीत रोजाइमा पार्न सक्नुहुनेछ। तपाईँले लोकतोरी बाहेक जुनसुकै आधुनिक पप चलचित्र तामाङ सेलो अनि गीतहरू चाहिँ आजको बसाईमा तपाईँले रोजाइमा पार्न सक्नुहुनेछ र तपाईँको रोजाईको गीत पनि बस्नेछ। र तपाईँले फोन मार्फत आफ्ना आफन्तजन साथीसंगीलाई पनि छोटो मिठोमा सम्झना सन्देश राख्न सक्नुहुनेछ भन्ने यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी तपाईँको रोजाईको गीत लिएर आउने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत नदोस्त तिम्रो नदोस्त मेरो दोस्त हाम्रो हेडेन नजरको भनेर यस्तै गीत कार्यक्रमको शुरूआतमा बजिसकेको छ। यस्तै मिठा रमाइला गीत संगीतहरू पनि तपाईँले रोजाइमा पार्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर 048 40 00 26 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो, नमस्ते।
0: नमस्कार, हाम्रो अत्यन्तजी बोल्नुभयो।
1: हजुर हजुर,
0: आरामै हुनुहुन्छ?
1: सफल मंगलै भनौँ। अहिले
0: खाजा दिनुभयो कि बाँकी छ त? मेरो पनि बाँकी नै छ, अब केही समयपछि हुन्छ भन्नुपर्छ है अध्ययनजी। अनि नयाँ नौलो खबर के छ सुनाउनुहोस्।
1: नयाँ नौलो ठिक छ, लगभग गर्मी बिस्तारै पानी पर्दाखेरि चाहिँ शीतल महसुस हुन्छ, अरू बेला त गर्मी छ होइन।
0: यता पनि त्यस्तै छ, मौसमको कुरा गर्नुपर्दा अब घाम लाग्यो भने चर्को, घाम लाग्दा गर्मी नै हुन्छ, अलिक त पानी पर्यो धुम्म भयो भने शीतल शीतलै छ, यस्तै छ भन्नुपर्छ। ठिक छ, हामी कार्यक्रमतर्फै लागौँ। आज अलि ढिला भएको जस्तो पनि लागिरहेको छ, गीत रोजाइमा पारिसक्नु भएको छ है?
1: हजुर, गीत मैले अघि नै भनिसकेको थिएँ, हजार कोटी जन्माउला, हजार दुःख सहुला, तिमीलाई पाउना तिमीलाई रिजाउँला।
0: ठिक छ, तारा थापाको आवाजमा रहेको छ भन्नुभएको छ। सो गीत हामी कार्यक्रममा राख्छौ, हजुरले आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झना राख्नुहोस् है त।
1: हजुर, समग्रमा सम्झिनु पर्दाखेरि तपाईँ कार्यक्रम सञ्चालिका सँगसँगै नियन्त्रण कोठामा सायद भएको साथी र त्यो साथीहरूको नाम लिइरहनु पर्दाखेरि चाहिँ मेरो आत्मीय मिलनसार साथी हुनुहुन्छ रामचन्द्र बोहरा, आशा खड्का, दीपिका बैम्बु, हरि गिरी विमर्शी लगायत सम्पूर्ण साथी सुनाउँदैछु। नमस्ते।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो अध्ययन तामाङजी हुनुहुन्थ्यो सिन्धुलीबाट। उहाँले पनि आफूलाई मनपर्ने गीत पुरानो गीत रोजाइमा पारिसक्नु भएको छ र सो गीत मार्फत हामी अर्को साथीलाई पनि समर्थन जनाउनेछौ र उहाँको रोजाइको गीत बज्नेछ। तपाईँले पनि फटाफट फोन गर्नुहोला, आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। यो समय दिउँसोको समय छ, 2:35 गइसकेको छ है। तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौ। यति बेला कोही साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो हजुर, दिपसु।
0: नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
2: सिन्धुलीबाट दीपक मगर बोल्दैछु दिदी। हजुर,
0: सिन्धुलीबाट दीपक मगर बोल्नुभयो?
2: हजुर
0: हजुरसँग मेरो कुराकानी पहिलोचोटि हो?
2: पहिलोचोटि हजुर।
0: ल, त्यही भएर नयाँ आवाज सुने अनि मैले परिचय पनि सोधिहालेँ है त।
2: हजुर हजुर,
0: के छ दीपकजी हजुरको खबर?
2: के छ भन्नु पर्यो, अहिलेसम्म घराइसी गरेर छ, बसेर छ, त्यही हो भन्नु
0: पर्छ। अनि मौसम कस्तो छ त्यता अहिले?
2: मौसम ठिकै छ, मन्द मन्द घाम लागेको छ भन्नुपर्छ दिदी। हजुर,
0: ल, खाजा लिनुभयो कि बाँकी छ?
2: मेरो बाँकी नै छ भन्नुपर्छ है दिदी। हजुर,
0: ल, हाम्रो पनि बाँकी नै छ कि त यतै आउनुहोस् है दीपकजी।
2: हजुर, नजिक भए त आउनुहुन्छ हजुर, टाढा परेछ।
0: ल, धेरै टाढा त अब छैन होइन, लगभग 2-3 घन्टा लगभग त्यतिमा त रामेसाप आइपुग्छ होला है।
2: हजुर दिदी, छन् त छ, अब साधारण भए चाहिँ हुन्थ्यो होइन।
0: ल, ठिक छ, कहिले काहीँ यसो आउनुहोस् रामेसापतिर पनि है त।
2: हुन्छ दिदी, भयो टाइम, समयले टाइम दिएसम्म आउँछ दिदी। हजुर, अनि हजुरले के भन्छ?
0: मेरो पनि खाजा बाँकी नै छ, केही समय पछि हुन्छ अब भन्नुपर्छ, सँगै खानुपर्छ है त। ल, अब टाढा दुरीले टाढा भए पनि नजिक भएको आवाज दिलाउँदै काट्दा खानुपर्छ। धेरै अब भनौँ न, पहिलो साथी पनि हुनुहुन्छ, हजुरलाई धेरै धेरै स्वागत पनि छ कार्यक्रममा। अनि कार्यक्रम निमित्त सुन्नुहुन्थ्यो कि कहिले काहीँ सुन्ने गर्नुभएको कि आज मात्रै साथीले जानकारी गराएर सुन्नुभयो?
2: होइन दिदी, म सुन्न त नियमित सुन्दा हुन्छ, समयले साथ दिएसम्म कल त गरेर हुन्छ लाग्दैन, अनि त्यही भएर चाहिँ अलि
0: त्यही भएर चाहिँ समस्या भएको। ठिकै छ, आज चाहिँ फोन लागिसकेको छ, हामीसँग कुराकानी गर्नु पाउनु भयो, हामीले पनि पायो, एकदमै खुसी लागेको छ। र हाम्रो सिन्धुलीकै साथी हुनुहुन्छ अध्ययन तामाङजीले एकदमै मिठो गीत रोजाइमा पारिसक्नु भएको छ र सो गीत मार्फत तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई पनि सम्झना गर्नुहोस् है त।
2: दीपक मगर भन्ने चिन्नु हुने नचिन्नु हुने सबलाई भनेर छुट्टिन्छु भन्ने चाहन्छ अहिले
0: चाहिँ। हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो दीपक मगरजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो आफन्तजन साथी संगीलाई भन्दा पनि छोटो मिठोमा सम्पूर्णलाई भनेर छुटिसक्नु भएको छ। यति बेला भने हाम्रो अध्ययनजीले रुचाइमा पार्नु भएको गीत छ हजार छोटी तारा थापाको आवाजमा रहेको यो मिठो गीत, त्यसपछि हामी अर्को साथीको रुचाइको गीत लिएर आउने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो मनसुनी पुरानो गीत रहेको थियो हजार चोटी चुनमौला तारा थापाको आवाजमा रहेको हाम्रो अध्ययनजीले रोजाइमा पार्नु भएको थियो। सो गीत मार्फत हामीले दीपक मगरजीलाई पनि समर्थन जनाएका थियौं। अब भने पालो तपाईँको रहेको छ र तपाईँको रोजाइको गीत बस्नेछ आजको बसाईमा। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी, हजुर गुड आफ्टरनुन। धेरै दिन पछिको है त।
0: नमस्कार, गुड आफ्टरनुन देवजी, के त हराउनु भएको त हो?
1: हजुर, कतै पनि हराएको छैन नि, म रेडियो सुनेर साथ दिन्छु होइन, अरू बेला अरू साथीहरूलाई पनि पालो दिनु पर्यो। म मात्रै दिनका दिन फोन लगाउन हप्तै पिछे भनेर चाहिँ हप्तै पिछे दिनका दिन होइन दिनौ, अब फोन अरूलाई पनि दिक्क लाग्न सक्छ, त्यही भएर पालो दिउँ न साथीहरूले पनि। अनि त्यही समय अब मोबाइलमा ब्यालेन्स पनि हेर्थेन त्यति साह्रै भन्नुपर्छ है त दिदी। हजुर
0: ल ठिक छ, साथीलाई पनि पालो दिनुभयो होइन, अब ठिकै छ। हजुरको सोच पनि एकदमै राम्रो हो, अरू साथीहरूले पनि पालो पाउनुपर्छ भन्ने सोच राख्नुहुन्छ, धेरै राम्रो छ। तर पनि रेडियो सुन्न चाहिँ छोड्नु भएको रहेनछ, धेरै खुसी लागेको छ देवजी। अनि सुनाउनुहोस् न, धेरै समयपछि कुराकानी भएको छ, नयाँ नौलो खबर सुनाउनुहोस् न छोटो मिठोमा।
1: नयाँ नौलो त खासै केही पनि भएन दिदी। हजुर, पानी हल्का हल्का पर्छ बेलुका बेलुका, अनि त्यस्तै हो, गाडाङ गुडुङ गर्ने, अनि बिहान दिउँसो चाहिँ चर्को घाम लाग्ने, यस्तै छ नयाँ भन्नुपर्दा सबै कुरा नै हो। अनि अब रोपाइँहरू आधा आधी जस्तो भइसक्यो भन्नुपर्छ, अब हाम्रो चाहिँ लास्टै लास्टै हुन्छ, साउनको अन्तिमतिर खोला जस्तो छ, पानी पनि खासै छैन खोलामा भन्नुपर्छ है त दिदी। हजुर
0: ल ठिक छ, अब यता पनि मौसमको कुरा गर्नुपर्दा त्यस्तै छ, पानी आउला जस्तो हुन्छ होइन, तर पानी थोरै आइहाल्यो भने केही समय आउँछ अनि रोकिन्छ, त्यस्तै छ। अब अहिले चाहिँ अघि धुम्म परिरहेको थियो, पानी पर्ला जस्तै भएको थियो, लगभग पानी पर्छ होला जस्तो लागिरहेको थियो, तर अहिले चाहिँ मजाले घाम लागिरहेको छ। यता रामेछापतिरको मौसम भन्नुपर्दा पनि मिठो कुराकानी भयो, अब खासै नयाँ नौलो खबर त केही छैन भन्नुभएको, जे छ सुनाउनु भएको छ, खुसी लाग्यो। कार्यक्रमलाई पनि सुनेर साथ दिनुभएको छ, झन् धेरै खुसी छु म पनि। र आजको बसाइमा तपाईँको रोजाइको गीत बज्छ, कुन गीत रोजाइमा पार्नुभयो?
1: हुन्छ, मैले दिदीलाई भनिसकेको छु, सायद भेट्नु पनि भइसक्यो होला। हे भगवान, हाई मिलाइदेऊ, छुटिएर हामी जिउन सक्दैनौँ, च्याटिएका दुई मुटु सिलाइदेऊ भन्ने गीत आधुनिक गीत चाहिँ रोजाइमा पारेको छु भन्नुभएको छ दिदी। हजुर
0: ल ठिक छ, हामी कार्यक्रममा राख्छौँ, आफन्तजन साथीसँगलाई सम्झनुहोस् है त।
1: हुन्छ, विशेष गरी दिदी हजुरको लागि यति मिठो भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुने सञ्चालिका प्यारी दिदी हजुरको लागि, समयपछि आज बोल्न पाइरहेको छु दिदी हजुरको लागि, मिठो सम्झना मिठो माया भन्न चाहन्छु। अनि प्राविधिकमा रहनुहुने ललिता हिउँ दिदीको लागि, लगायत हजुरको रेडियो होल युनिटको लागि नै भन्न चाहन्छु। र अनि बहिनीहरू, मिडिया प्रेमी बहिनी प्रमिला तामाङको लागि मिठो सम्झना भन्न चाहन्छु। अनि साथी निर्मला पौडेल, साथी ध्रुव पाण्डेको लागि भन्न चाहन्छु। देवमाझी हिँडेर चिनी नचिनी सम्पूर्णको लागि, नवीना थापा नयनको लागि, उर्मिला थापा मगरको लागि पनि भन्न चाहन्छु। र अनि बहिनी निर्मला लामाको लागि पनि, मलाई देवमाझी भनेर चिनी नचिन्नी अनि माया गर्ने घिना गर्ने सम्पूर्णको लागि अब बज्ने मिठो आधुनिक गीत चाहिँ सुनेर इन्जोय गर्नुहोला भन्दै
0: नमस्कार। उहाँ हुनुहुन्थ्यो देवजी, उहाँले पनि एकदम मिठो गीत रचना पारिसक्नु भएको छ। सोही गीत मार्फत हामी अर्को एकजना साथीलाई पनि समर्थन जनाउनेछौ र त्यसपछि उहाँको रोजाइको गीत बज्नेछ। तपाईँले फटाफट फोन गर्नुहोला र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजनलाई छोटो मिठोमा सम्झना पनि पठाउन सक्नुहुनेछ। अमिनाजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। सौरभ केसीजी हुनुहुन्छ, गुड आफ्टरनुन, म पनि प्रोग्राम सुन्दैछु। पालिका आठको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि, मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भनिदिनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी दीपिका पूर्व छाने मगर हुनुहुन्छ, जसले दिदी केटीएमबाट चाहिँ दीपिका पूर्व छाने मगर हो, सुन्दैछु प्रोग्राम, मिस यु अल फ्रेन्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? जानुकाजी बोल्नुभयो है? खाजा खानुभयो जानुकाजी? मेरो चाहिँ बाँकी नै छ है, अब केही समय पछि हुन्छ, के गर्दै हुनुहुन्छ यो समय अहिले? हेर्दै हुनुहुन्छ ल, कहाँसम्मको यात्रा होला त नि? ल नजिकै हो ल ठिकै छ कार्यक्रम पनि सुन्नु भएको छ कि छैन त अहिले सुन्नु भएको छैन र आजको रोजाइमा चाहिँ गीत रोजाइमा पार्नुपर्ने हाम्रो अघिल्लो साथी देवजीले रोजाइमा पारिसक्नु भएको छ हजुरले चाहिँ यसो गीत मार्फत आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झनु पर्ने हुन्छ है त
2: मेरो घर बिन्दुको लागि र साथीहरू भन्नु पर्दा यहाँ सुन्दै हुनुहुन्छ होला बहिनी शर्मिला थापा मगरको लागि र शर्मिला मगरको लागि सुजन मगरको लागि
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो जानको मगरजी हुनुहुन्थ्यो उहाँले पनि आफन्तजन साथीसँगलाई सम्झेर राखेर छुटिसक्नु भएको छ यति बेला भने हामी कार्यक्रममा अर्को मिठो गीत हाम्रो देवजीले रोजाइमा पार्नु भएको छ सोही गीत कार्यक्रममा बस्छ त्यसपछि अर्को साथीको रोजाईको गीत लिएर आउने नै छौ तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत हाम्रो तेजीले रसाईमा पार्नु भएको थियो। हे भगवान हामीलाई मिलाइदेऊ, नरेन्द्र प्यासीको आवाजमा रहेको यो मिठो गीत बजिसकेको छ। अब भने पालो तपाईँको रहेको छ, हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौं। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, यो आवाज कहाँदेखि होला? शर्मिला जी, खाजा लिनुभयो? ल ठिक छ, अब कतिसम्म हामीलाई समयले साथ दिन्छ त्यो हेरेर हामी अवश्य पनि आउने प्रयास गर्छौँ है त। ल अनि के छ, सबै ठिकठाक छ नि? ल त्यसो भए ढिला नगरिकन हामी कार्यक्रमतर्फ लाग्छौँ। आज कुन कुन गीत हृदयमा पार्नुभयो? ल ठिक छ, हजुरको रुचाइको गीत बस्छ। हजुरले आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झनु छ है त? हवस् त, नमस्कार। हुनुहुन्थ्यो शर्मिला थापा मगरजी हुनुहुन्थ्यो सिन्धुली बितिजोरबाट। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र उहाँले गीत रोजाइमा पारिसक्नु भएको छ। सोही गीत मार्फत हामी अर्को एकजना साथीलाई समर्थन जनाउँछौ, त्यसपछि सोही गीत राख्दै हामी पनि बिदा लिनेछौ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? के भन्नुभयो? सिन्धु भन्नुभयो? बिन्दु मगर।
1: हजुर हजुर,
0: कहाँदेखि भन्नुभयो? बागलुङबाट। धेरै टाढादेखि हुनुहुँदो रहेछ है। के छ अनि बिन्दुजी, हजुरको खबर? मेरो पनि एकदम ठिक छ, त्यताको खबर सबै ठिकठाकै छ है। खाजा लिनुभयो? मेरो चाहिँ बाँकी नै छ, अब केही समय पछि हुन्छ। ल अनि केहीमा व्यस्त हुनुहुन्छ आजकल? कोदो रोप्ने काममा चाहिँ व्यस्त हुनुहुन्छ। कार्यक्रम कतिको सुन्नुहुन्छ बिन्दुजीले? साथीले भनिदिनु भएको हो? ठिक छ, कार्यक्रम सुन्ने पनि गर्नुहोस्, के कस्तो लाग्दैछ हामीलाई यसो सल्लाह सुझाव पनि दिँदै गर्नुहोस्। आजको विषयमा साथीले गीत रोजाइमा पारिसक्नु भएको छ, हजुरले चाहिँ आफन्तजन साथी सङ्गीलाई सम्झनुहोस् है त। हेलो, हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो बिन्दु मगरजी हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ फोन मार्फत हामी कुराकानी गर्दैनौ हुनुहुन्छ यति बेला हामीलाई कमला मुखियाजीले पनि मिस यु अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी बाबुराम मगरजी हुनुहुन्छ, ल हजुर दिदी नमस्ते है, म नमस्कार, म चाहिँ बाबुराम मगर हो, खलडुङ्गा पोकली घर भई हाल चाहिँ रियादबाट कार्यक्रम सुन्दैछु। धेरै माया अनि धेरै सम्झना छ, मेरो घर परिवार साथी सङ्गीमा पनि धेरै माया सम्झना छ भन्नुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी राजु शिवकोटीजी हुनुहुन्छ, नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु हाल चाहिँ कतारबाट, मेरो घर सिन्धुली गोलन्जर गाउँपालिका छ, गैरे गाउँ हो। मेरो घर परिवारमा मम्मी जीवन साथी सुमित्रा छोरा दिपेश र दिपसनलाई चाहिँ सुनाउन चाहन्छु, हजुरको रेडियो होल युनिटलाई आई मिस यू भन्न चाहन्छु दिदी भन्नुभएको छ। राजुजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग तपाईँले पठाउनुभएका सन्देशहरू पनि भाषण भइसकेको छ। आजको विषयमा हामीले छजना साथीसँग कुराकानी गर्न सफल पायौं र उहाँको रोजाईको गीत पनि बजिसकेको छ। अन्तिम साथीको गीत रोजाईमा पार्नुभएको छ, बस्न बाँकी छ। सोही गीत छोड्दै हामी पनि बिदा लिने समय भइसकेको छ। यति दिनसम्म तपाईँले जहाँबाट जुन जुन ठाउँबाट चाहिँ कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो, आफ्ना आफन्तजन साथीसँगलाई सम्झनु भयो, फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउनु भयो, तपाईँ सम्पूर्ण आदरणीय श्रोता मनहरूलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु। र त्यसै गरी कार्यक्रममा अवधिभर बजेका मिठा गीतका सर्जक स्रष्टालाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि संयोजनबाट यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो। ललिता हाईलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा हाम्रो शर्मिला थापा मगरजीले रोजाईमा पार्नुभएको गीत कार्यक्रममा राख्दै आजको बसाई रोजाई तपाईँकोबाट म सम्झना खरिगी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। एमाले सांसद राजेन्द्र राईले सभामुखको अवहेलना गरेको भन्दै प्रतिनिधि सभा बैठक 15 मिनट रोकियो। सभामुखले पूरै कुरा नसुन्नु भएको सांसद राईको स्पष्टीकरण। देशभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना 15 दिनभित्र पेश गर्न सरकारलाई संसदीय समितिको निर्देशन। स्वच्छ खानेपानीको व्यवस्थापन गर्नु राज्यको प्राथमिक कर्तव्य भएको भनाई। अनियमित मनसून र बढ़दो तापक्रमले हिन्दुकुश क्षेत्रमा आकस्मिक बाढ़ीको जोखिम बढ़दो। हिमाली क्षेत्रमा सीमापार पूर्व सूचना प्रणाली सुदृढ़ बनाउन विज्ञको सुझाव। अहिले केही बेरमा पृथ्वीका 99% मानिसले एकसाथ सूर्यको प्रकाश अनुभव गर्दै अस्ट्रेलिया अन्टार्कटिका जस्ता थोरै जनसंख्या भएका क्षेत्र मात्र अन्धकारमा हुने। र भीआर निर्णय तथा इजिप्टमाथि अर्जेन्टिनाको जीतले विश्वकपको वैधतामाथि प्रश्न। नेपाल खबरमा अब पूरा खबर। प्रतिपक्षी दल नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुखको अवहेलना गरेको भन्दै भएको विवादले आज प्रतिनिधि सभा बैठक 15 मिनटका लागि स्थगित भएको छ। राई बोल्दै गर्दा सभामुखको अवहेलना भएको भन्दै सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गर्नुभएको हो। एमाले सांसद राईले सोध्नुभएको तपाईँको कान सुन्नुहुन्छ कि हुन्न भन्ने प्रश्नले सभामुखको अवहेलना भएको अर्यालको भनाइ छ। स्थगित भएपछि पुनः शुरू भएको बैठकमा सांसद राईले आफ्नो अभिव्यक्ति बारे स्पष्टीकरण दिँदै सभामुखप्रति आफ्नो सम्मान रहेको तर कुनै कुरै नसुनी सभामुखले माइक काटिदिएको दावी गर्नुभयो। त्यसपछि सभामुख अर्यालले सांसद राजेन्द्र राईको असंसदीय अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभएको छ। यसैबीच आजको बैठकमा पनि एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपा लगायतका विपक्षी दलका सांसदले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित हुन रूलिङ गर्न माग गरेका छन्। यसअघि प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमीन मिसेको भन्ने अभिव्यक्तिका विषयमा स्पष्टीकरण दिनुपर्ने उनीहरूको माग छ। प्रधानमन्त्री शाहको सीमा विवाद बारेको अभिव्यक्तिमाथि प्रश्न उठेको 39 दिन पुग्यो। विपक्षी दलका सांसदहरूले सबैजसो बैठकमा जवाफका लागि प्रधानमन्त्रीलाई बोलाउन सभामुख समक्ष माग गरिरहेका छन् तर अझैसम्म पनि प्रधानमन्त्री शाह आफ्नो अभिव्यक्तिहरूमाथि उठेका प्रश्नको जवाफ दिन संसदमा जानुभएको छैन भने सभामुखले पनि रूलिङ गर्नुभएको छैन। संघीय संसदको पूर्वाधार विकास समितिले देशभरका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानीको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले सम्बन्धित निकाय र पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालयलाई आउँदो 15 दिनभित्र स्पष्ट कार्ययोजना सहितको विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको हो। बैठकलाई सम्बोधन गर्दै सभापति गजुरेलले 77 जिल्लाका झण्डै 3 करोड़ नागरिकका लागि पर्याप्त र शुद्ध खानेपानीको व्यवस्था कहिलेसम्म हुन्छ भन्ने विषयमा स्पष्ट जवाब माग गर्नुभयो। उहाँले काठमाडौँ उपत्यका लगायत देशभर खानेपानीको समस्या दिनानुदिन विकराल बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै स्वच्छ खानेपानीको व्यवस्थापन गर्नु राज्यको प्राथमिक कर्तव्य भएको उल्लेख गर्नुभयो। समितिले सम्बन्धित आयोजनाका प्रमुखहरूसँग समन्वय गरी चाँडै स्थलगत अनुगमनमा जाने तयारी समेत गरेको छ। यसका लागि समितिले सरकारवाला निकायहरूलाई आफ्नो प्राथमिकता र योजनाहरू उपलब्ध गराउन पत्राचार गर्ने भएको छ। बैठकमा सांसदहरूले सरकारी तथ्याङ्क र धरातलीय अर्थ यथार्थबीच ठूलो फरक रहेको भन्दै नागरिकलाई स्वच्छ पिउने पानी उपलब्ध गराउन प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्। यस वर्ष एल निनो प्रभावका कारण मनसूनमा वर्षा कम हुने अनुमान छ तर यही बीचमा अचानक अत्यधिक वर्षा भई आकस्मिक बाढ़ी पहिरोका घटना बढ़न सक्ने भन्दै विज्ञहरूले चेतावनी दिएका छन्। पाकिस्तान र भारतमा विनाशकारी बाढ़ी जारी रहेकै बेला विज्ञहरूले लामो सुक्खा भए पनि कुनै ठाउँमा अचानक अधिक वर्षाको सम्भावना रहने र तापक्रमसँगै हिम नदीजन्य जोखिम पनि बढ़ने बताएका छन्। नेपालमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसीमोडका विज्ञ सस्वता सन्यालका अनुसार सुक्खा अवधि बीच केही ठाउँमा हुन सक्ने अत्यधिक वर्षाले विनाशकारी आकस्मिक बाढ़ी र पहिरो निम्त्याउन सक्छ। अत्यधिक वर्षा हिमनदी पग्लिनु र अस्थिर भिरालो जमीन मिलेर श्रृंखलाबद्ध विपद सृजना गर्न सक्ने उहाँको भनाइ छ। इसीमोडकी निरा श्रेष्ठ प्रधानले भिरालो भूभाग र नदी किनारमा रहेका बस्ती यस मनसूनमा बढ़ी जोखिममा पर्न सक्ने बताउनुभयो। कम वर्षा हुने दिनलाई कम विपदको संकेत ठान्नु नै सबैभन्दा ठूलो जोखिम रहेको भन्दै विज्ञहरूले सुक्खाका बीच पनि हुन सक्ने आकस्मिक घटनाबाट बस्न नेपाल लगायत हिमाली क्षेत्रमा सीमापार पूर्व सूचना प्रणाली सुदृढ़ बनाउन सुझाव दिएका छनृ। अब बिरामीका लागि रगत आवश्यक पर्दा कहाँ उपलब्ध छ भन्दै भौतारिनुपर्ने बाध्यता हटेको छ। कुन रक्त संचार केन्द्रमा कति रगत छ भन्ने जानकारी नागरिक एपमा उपलब्ध हुन थालेसँगै रगत खोज्न भौतारिनुपर्ने बाध्यता हटेको हो। हिजो सार्वजनिक भएको नागरिक एपको नयाँ भर्सनमा रक्त सूचना पोर्टल थप भएको छ, जसमार्फत प्रयोगकर्ताले कुन रक्त संचार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी सजिलै प्राप्त गर्न सक्नेछन्। त्यस्तै रगत आवश्यक पर्दा कुन क्षेत्र केन्द्रमा कसलाई सम्पर्क गर्ने भन्ने विवरण समेत एपमा उपलब्ध भएको कारण सजिलै सम्पर्क गरेर आवश्यक रगत लिन सकिन्छ। अहिले सीमित जिल्लामा शुरू भएको यो सेवा थप हुँदै जानेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। 25 जना मानिसको ज्यान लिइसकेको ध्रुवे हात्तीको दारा काटिने भएको छ। हात्ती भेटिनासाथ बेहोश बनाएर दारा काट्ने र नयाँ रेडियो कलर लडान गर्ने तयारी गरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। ध्रुवेले गएको शनिबार राति भरतपुरमा आमा र छोराको ज्यान लिएको थियो। 2066 सालदेखि मान्छेलाई आक्रमण गर्न थालेको यो हात्तीको यसअघि पनि पटक पटक दारा काटेर रेडियो कलर लगाइएको छ। 15 जना मानिसको ज्यान लिएपछि 2069 सालमा यो हात्ती मार्ने निर्णय भएको थियो, तर सेनाको गोली लागेपछि भागेर ज्यान जोगाएको ध्रुवे त्यसपछि 5 वर्ष सम्पर्कविहीन भयो। 2074 सालमा फेरि बस्तीमा आएको हात्तीले त्यस यता थप 10 जनाको ज्यान लिइसकेको छ। अब विदेशको खबर। आज बेलुका पृथ्वीका झण्डै 99% मानिसले एकैसाथ सूर्यको प्रकाश अनुभव गर्न पाउने भएका छन्। पृथ्वीको अक्षीय झुकाव र उत्तरी गोलार्धमा जारी गर्मीयामका कारण आज पृथ्वीका झण्डै 8,20,00,000,000 मानिसले एकैसाथ सूर्यको प्रकाश वा साँझ बिहानको मधुर उज्यालो अनुभव गर्ने भएका छन्। नेपाली समयअनुसार आज बेलुका 4:55 सृजना हुने यस्तो अवस्था झण्डै 1 मिनटसम्म कायम रहनेछ। यस क्रममा उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप, अफ्रिका र धेरैजसो एसिया दिनको उज्यालोमा रहनेछन् भने अस्ट्रेलिया, न्यूजील्याण्ड र अन्टार्कटिका जस्ता थोरै जनसंख्या भएका क्षेत्र मात्र अन्धकारमा रहनेछन्। विज्ञहरूका अनुसार सामान्य दिनहरूमा पृथ्वीको आधा भाग मात्र सूर्यतर्फ फर्किएको हुन्छ, तर जनसंख्या असमान रूपमा वितरित भएकाले घना बस्ती भएका एसिया, युरोप र अफ्रिका महादेश उज्यालोमा पर्दा जनसंख्याको हिसाबले दिनको उज्यालो अनुभव गर्नेको प्रतिशत औसतमा 65-75% पुग्ने अनुमान छ। गर्मीयाममा भने उत्तरी गोलार्ध सूर्यतिर बढ़ी झुक्दा यही प्रतिशत 79% उक्लिने गरेको छ। टाइम एण्ड डेट का अनुसार यस्तो अवस्था कुनै एउटै विशेष दिन नभई मे 18 देखि जुलाई 17 सम्म हरेक वर्ष दोहोरिने गर्छ। अब खेल खबर। फिफा विश्वकपको प्री क्वार्टर फाइनलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएपछि खेलको वैधतामाथि प्रश्न उठेको छ। अमेरिकाको एटलान्टामा भएको खेलमा 2 पछि परेको अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै जीत हासिल गर्यो। तर इजिप्टको दोस्रो गोल रद्द गर्ने भीएआरको ढिलो निर्णय र त्यसपछि अर्जेन्टिनाका पक्षमा भएका निर्णयहरूले विवाद निम्त्याएको छ। सांगाको एम लियोन बिजनेस स्कूलका प्राध्यापक साइमन चारविगले यी निर्णयहरूलाई असामान्य बताउनु भएको छ। इजिप्टका खेलाड़ी मारवान आतियाले अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजको जर्सी तानेर फाउल गर्दा रेफ्रीले तत्काल कार्यवाही नगरेको तर पछि भीएआर हेरिएकोमा प्रश्न उठेको छ। फुटबल विश्लेषक अली एल गर्निका अनुसार अर्जेन्टिनाको तेस्रो गोल अघि मोहम्मद सलाहमाथि पनि त्यस्तै फाउल भएको थियो तर त्यस बेला भीएआर प्रयोग गरिएन। इजिप्टका प्रशिक्षक होसाम हसनले मेसीलाई प्रतियोगितामा टिकाइराख्न म्याच अधिकारीहरूमाथि दबाव दिएको आशंका व्यक्त गर्नुभएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख इन्फान्टिनोसँग जोडिएको विवाद साम्य हुन नपाउँदै विश्वकपमा यो नयाँ विवाद देखिएको हो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। एमाले सांसद राजेन्द्र राईले सभामुखको अवहेलना गरेको भन्दै प्रतिनिधि सभा बैठक 15 रोकियो। सभामुखले पूरा कुरा नसुन्नु भएको सांसद राईको स्पष्टीकरण। देशभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना 15 दिनभित्र पेश गर्न सरकारलाई संसदीय समितिको निर्देशन। स्वच्छ खानेपानीको व्यवस्थापन गर्नु राज्यको प्राथमिक कर्तव्य भएको भनाई। अनियमित मनसून र बढ़दो तापक्रमले हिन्दुकुश क्षेत्रमा आकस्मिक बाढ़ीको जोखिम बढ़दो। हिमाली क्षेत्रमा सीमापार पूर्व सूचना प्रणाली सुदृढ़ बनाउन विज्ञको सुझाव। अहिले केही बेरमा पृथ्वीका 99% मानिसले एकसाथ सूर्यको प्रकाश अनुभव गर्दै अस्ट्रेलिया अन्टार्कटिका जस्ता थोरै जनसंख्या भएका क्षेत्र मात्र अन्धकारमा हुने। र भीएआर निर्णय तथा इजिप्टमाथि अर्जेन्टिनाको जितले विश्वकपको वैधतामाथि प्रश्न।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणि चूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.np।
9: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
10: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
11: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नागपोखरी
12: काठमाडौँ।
13: हार्दिक निमन्त्रणा।
12: राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार संगीत प्रेमी तथा
13: सम्पर्क
11: नेपाल जापान सेवा सेन्टर नागपोखरी काठमाडौँ
14: हजुरको रेडियो

0: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
1: सीता थापा,
0: प्रकाश कटुवाल,
1: राजेन्द्र कुमार कार्की,
0: कुमार कार्की,
1: अमृत सुनवार,
0: उत्तम पौडेल,
1: सन्ध्या सानु,
0: राम कुमार पौडेल,
1: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
0: कार्यक्रम हुने मिति, समय र स्थान।
1: मिति 2083 साल असार 26 गते।
0: समय दिउँसो 1 बजे।
1: स्थान मन्थली पार्क इन रामेछाप।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295551।
1: आयोजक राष्ट्रिय संगीत कर्मी संघ, जिल्ला कार्य समिति रामेछाप।
0: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
0: आवश्यक कागजात,
2: सदस्यता परिचय पत्र,
0: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क।
0: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
0: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ,
0: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
0: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
2: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
0: अपाङ्गता,
2: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 9845-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
1: हावाहुरी चलेको बेला के गर्ने,
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय,
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203384 वा 9844440, इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
4: तपाईँ असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ? आउनुहोस्, रामेछापको बन्सरी नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालू आर्थिक वर्ष 2082-83 असारसम्म सञ्चालित समग्र विकास, निर्माण र सेवा प्रभावको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा

0: निवार पदाधिकारीहरूसँग हक्कहक्की प्रश्न र बहस गरौं। तपाईँको प्रश्न, गुनासा, जिज्ञासा वा सुझाव भएमा हक्कहक्की राखेर जिम्मेवार जवाफदेही वक्ताबाट जवाफ पाइने भएकाले सवाल जवाफ कार्यक्रममा सहभागिता सुनिश्चित गरौं। सार्वजनिक सुनवाई कार्यक्रम भनी मिति, समय र स्थान। मिति 2083 असार 26 गते शुक्रबार, समय बिहान 11 बजेबाट। स्थान तीनलाल पार्क, मन्थली 1, रामेछाप। कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मीडिया प्रहारी, मन्थली 1, रामेछाप। जवाफदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय, मन्थली, रामेछाप। छुटला है, सहभागी बनौ, जिज्ञासा र गुनासो राखौ, जवाफदेही वक्ताबाट जवाफ सुनौ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण दिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
2: मिति 2083 साल असार 28 गते आइतबार,
1: समय बिहान 10 बजेदेखि।
2: स्थान नगरपालिका सभाहल, रामेछाप नगरपालिका, रामेछाप।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
3: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-24-29। सुनकोशी सामुदायिक अस्पताल खुर्कोट, सिन्धुली। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ, पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 9851-40-41-98 र 9841-25-59-57। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
4: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
4: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्सले, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9954015775 9841690669 9864147188।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि
6: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तिनकुने काठमाडौँ।
0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: dabar mano nukulag yra atsimint, duota pata atsainai, kaba toliau niula, per jų mantelį matys turam radulkų pasilti kaulą, bet jis...
1: Kaka, timla etini thachaina? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845-40682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845-40892 र 048-540-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
4: हुर्केकै गिरिराज चल्ला 150
5: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
6: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
5: विराज किसानको साथी
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
5: प्रोप्राइटर जय मानन्दर फोन 048-540-239 048-540-533 र 98-540-40239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त?
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 048-45-143, 98-63-023-422।
5: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
7: श्रीमान परदेश गएका बेला तपाईँलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
8: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
7: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
8: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
0: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048-45-398, 048-45-398।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
0: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

नमस्कार, अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगै रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रुतराज महत। तपाईँले यो खबर हजुरको रेडियो 1.3 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिटो रहनु भएको छ। जिल्ला प्रशासन कार्यालय रामेछापले यो असार 24-26 गतिसम्म राहदानी सेवा बन्द हुन जनाएको छ। प्रशासनले एक सूचना जारी गर्दै राहदानी विभागको पत्र अनुसार असार 29 गतेदेखि नयाँ राहदानी प्रणाली कार्यान्वयनको तयारी भएकाले केही दिन सेवा बन्द हुन जनाएको हो। प्रशासनले यही असार 27 गतेदेखि नयाँ राहदानी प्रणाली मार्फत आवेदनकारी पुनः नियमित हुन जनाएको छ। शैक्षिक गुणस्तर सुधार गर्दै विद्यालय र शिक्षकबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सृजना गर्ने उद्देश्यले रामेछापको माकुण्ड गाउँपालिकाले उत्कृष्ट विद्यालय तथा शिक्षकलाई नगद पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम शुरू गरेको छ। तोकिएको मापदण्डका आधारमा विद्यालय र शिक्षकहरूको मूल्याङ्कन गरी उत्कृष्ट शैक्षिक संस्था तथा शिक्षक छनौट गरिएको गाउँपालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत गाउँमा शेर्पाका अनुसार गाउँपालिका स्तरीय छनौट समितिको असार 19 गते बसेको बैठक तथा गाउँ कार्यपालिकाको असार 20 गतेको निर्णय अनुसार उत्कृष्ट विद्यालय र शिक्षकको नाम सार्वजनिक गरिएको हो। उत्कृष्ट विद्यालयतर्फ उमाकुण्ड गाउँपालिका छ गुप्तेश्वर स्थित श्री कैलेश्वर माध्यमिक विद्यालय प्रथम भएको छ। उक्त विद्यालयले 2,00,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्नेछ। त्यसै गरी उमाकुण्ड 4 प्रति स्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालय द्वितीय हुँदै 1,00,000 रूपियाँ तथा उमाकुण्ड 3 कुबुकास्थल स्थित श्री जनता माध्यमिक विद्यालय तृतीय हुँदै 50,000 रूपियाँ नगद पुरस्कारका लागि छनौट भएका छन्। यस्तै गाउँपालिकाले उत्कृष्ट कार्य सम्पादन गरेका 5 जना शिक्षक तथा प्रधान अध्यापकलाई जनै 10,000 रूपियाँ नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ। पुरस्कृत हुने शिक्षक तथा प्रधान अध्यापकमा श्री जनजागृति आधारभूत विद्यालयका कुमार थापा, श्री सिद्धेश्वर माध्यमिक विद्यालय बामतीका जगदीश बस्नेत, श्री विद्यालयका इराक अङ्गेम्बे, श्री जनता माध्यमिक विद्यालय कुबकास्थलीकी प्रवीणा श्रीमार तथा श्री चण्डेश्वरी माध्यमिक विद्यालय प्रतिकी इन्दिरा आचार्य रहेका छन्। शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने विद्यालय र शिक्षकलाई प्रोत्साहन गर्दै गुणस्तरीय शिक्षाको विकास, शैक्षिक उपलब्धि अभिवृद्धि तथा विद्यालयहरूबीच सकारात्मक प्रतिस्पर्धा बनाउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्पाले बताउनु भएको छ। रामेछापको सेनापति गाउँपालिका वडा नम्बर 1 गुन्सी 16 खुट्टे स्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखा परीक्षण नगरेको विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधान अध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी रूपमा पूरा नगरेको आरोप लागेको छ। विद्यालय व्यवस्थापन समितिले 2083 साल जेठ 22 गते बसेको बैठकबाट अस्थायी शिक्षक प्रधान अध्यापक रहेको अवस्थामा स्थायी शिक्षकलाई प्रधान अध्यापक बनाउने निर्णय गरेको थियो। उक्त निर्णयको प्रतिलिपि तथा जानकारी 2083 साल जेठ 26 गते सेनापति गाउँपालिकामा बुझाइएको भए पनि गाउँपालिकाले हालसम्म निर्णय कार्यान्वयन गराउन चासो नदिएको विद्यालय व्यवस्थापन समिति सम्बद्ध स्रोतले जनाएको छ। विद्यालयका अभिभावक तथा स्थानीय सरकारवालाले लामो समयदेखि विद्यालयको आर्थिक पारदर्शिता र भवन निर्माणमा भएको खर्च सार्जन गर्न माग गर्दै आएका छन्। रामेछापको लिखुतामको सिकापालिका र स्वेतगंगा हाइड्रोपावर लिमिटेडका बीच झण्डै 2 सातादेखि चल्दै आएको लिखुतीन जलविद्युत आयोजना विवाद तत्कालका लागि अन्त्य भएको छ। गाउँपालिकाले धोबीदेखि श्रीसु जाने सड़कमा पूर्वाधार निर्माण गर्ने क्रममा जलविद्युत आयोजनाको पेन स्टक पाइपमा क्षति पुगेको भन्दै आयोजनाका कर्मचारीले 2 नम्बर वडा अध्यक्ष सन्तोष पौडेल लगायतमाथि दुर्व्यवहार गरेपछि उक्त विषयले विवादको रूप लिएको थियो। जलविद्युत आयोजनाका कर्मचारीले गाउँसभामा जान तयार भएका पौडेल लगायतलाई प्रहरी चौकी श्रीसु पुर्याएर दुर्व्यवहार गरे थिए। पौडेलले आयोजना प्रमुख सजन श्रेष्ठ र प्रशासन प्रमुख रुचि जोशी विरूद्ध कार्यवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दर्ता गराएका थिए। सोमबार लिखुतामको सिगाउँपालिकामा स्थानीय प्रशासन समेतका प्रतिनिधि समेत सहभागिता रहेको बैठकमा उक्त दिन भएको विवादमा जलविद्युत आयोजनाका तर्फबाट कमजोरी स्वीकार गर्ने निर्णय भएको छ। निर्णयमा जनप्रतिनिधि उक्त दिनको विषयलाई लिएर गरिएका उजुरीहरू सम्बन्धित निकायले कार्यान्वयन नगर्ने र उक्त दिनको विषयलाई लिएर एक आपसमा मनमुटाव नगर्ने र आपसमा सहमति र समन्वय गरेर कार्य गर्ने उल्लेख छ। रामेछापको खाण्डदेवी गाउँपालिका वडा नम्बर 3 ले वडाभित्रका सम्पूर्ण विद्यार्थी र शिक्षकहरूलाई ट्र्याक सुट, शैक्षिक सामग्री तथा खेलकुदका सामानहरू वितरण गरेको छ। आर्थिक वर्ष 2082-83 को स्वीकृत वडा स्तरीय कार्यक्रम र नपुग बजेट वडाको चालू खर्चबाट व्यवस्थापन गरी गत असार 22 गते सो सामग्री वितरण गरिएको हो।
वडाध्यक्ष पुष्कर कार्कीले एक विशेष कार्यक्रमका बीच वडाभित्रका विभिन्न विद्यालय तथा बाल विकास केन्द्रमा पुगेर उक्त सामग्रीहरू हस्तान्तरण गर्नुभएको थियो। सामग्री वितरण गरिएका विद्यालयहरूमा श्री प्रगतिशील माध्यमिक विद्यालय भिरपानी, त्रिदेवी आधारभूत विद्यालय भलाया खर्क, लाभका सुनकोशी आधारभूत विद्यालय डपखा, जगनी स्थान आधारभूत विद्यालय सुत्खा माझीगाउँ, कृष्णा आधारभूत विद्यालय आम्पसौर किर्चाड र जन्मभूमि आधारभूत विद्यालय आम्पसौर रहेका छन्। यसै गरी मनोकामना बाल विकास केन्द्र देउराली डाँडाका बाल बालिकाहरूलाई पनि सामग्री वितरण गरिएको छ। सिन्धुलीको मरिन गाउँपालिका तीनमा रहेको कुशेश्वर माध्यमिक विद्यालयको स्वामित्वमा रहेको करिब 12 बिघा क्षेत्रफलमा लिची खेतीको शुरूआत गरिएको छ। विद्यालयको खाली रहेको जग्गाको सदुपयोग गर्दै भविष्यमा विद्यालयलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ लिची खेतीको शुरूआत गरिएको। यस अभियानले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिसँग दीर्घकालीन आर्थिक स्रोत सृजना गर्ने विश्वास समेत गरिएको गाउँपालिकाले जनाएको छ। बिरूवा रोपिसके पश्चात गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले विद्यालयले परम्परागत शिक्षासँगै उत्पादनमुखी र आय आर्जनमुखी गतिविधिमा जोड़ दिनुपर्ने आवश्यकता हुँदै यस्ता कार्यक्रमलाई विद्यालयलाई दिगो विकासतर्फ उन्मुख गराउने बताउनुभयो। हवस् त अपराह 4 बजेको रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुनु नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्वपूर्ण खबरबाट बिदा हुन्छु। नमस्कार।

0: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भएका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरकारवालाहरूका धारणा एवं पृष्ठपोषण दिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
1: मिति 2083 साल असार 28 गते आइतबार।
0: समय बिहान 10 बजेदेखि।
1: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप। सम्पन्न भएका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरकारवालाहरूका धारणा एवं पृष्ठपोषण दिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
1: मिति 2083 साल असार 28 गते आइतबार।
0: समय बिहान 10 बजेदेखि।
1: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: तपाईँ असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ? आउनुहोस् रामेछापको बन्सरी नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालू आर्थिक वर्ष 2082-83 असारसम्म सञ्चालित समग्र विकास निर्माण र सेवा प्रभावको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्का हक्की प्रश्न र बहस गरौं। तपाईँको प्रश्न, गुनासा, जिज्ञासा वा सुझाव भएमा हक्का हक्की राखेर जिम्मेवार जवाफदेही वक्ताबाट जवाब पाइने भएकाले सवाल जवाफ कार्यक्रममा सहभागिता सुनिश्चित गरौं। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति, समय र स्थान। मिति 2083 असार 26 गते शुक्रबार। समय बिहान 11 बजेबाट। स्थान तीनलाल पार्क, मन्थली 1, रामेछाप। कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मीडिया प्रणाली, मन्थली 1, रामेछाप। जवाबदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय, मन्थली, रामेछाप। छुट्ला है, सहभागी बनौ, जिज्ञासा र गुनासो राखौ, जवाबदेही वक्ताबाट जवाब सुनौ।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
0: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
1: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्यादभित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
0: आवश्यक कागजात,
1: सदस्यता परिचय पत्र,
0: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
1: र तोकिएको नवीकरण शुल्क।
0: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
1: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
0: सदस्य मृत्यु,
1: नगद राहत रु 20,000 रुपियाँ।
0: दुर्घटना स्वास्थ्य उपचार,
1: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
0: व्यावसायिक क्षतिपूर्ति, आगलागी, प्राकृतिक प्रकोप।
1: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
0: अपाङ्गता
1: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000 देखि 10,000 सम्म।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0848 540 028 98 45 43 028 रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप। आर्थिक निमन्त्रणा
2: राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
2: सीता थापा,
0: प्रकाश कचवाल,
2: राजेन्द्र कुमार कार्की,
0: कुमार कार्की,
2: अमृत सुनवार,
0: उत्तम पौडेल,
2: सन्ध्या सानु। राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार संगीत

0: कार्यक्रम हुने मिति, समय र स्थान।
1: मिति 2083 साल असार 26 गते।
0: समय दिउँसो 1 बजे।
1: स्थान मन्थली पार्क इन रामेछाप।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295951।
1: आयोजक राष्ट्रिय संगीत कर्मी संघ, जिल्ला कार्य समिति रामेछाप। हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
0: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9849043230, 9767652429।
0: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू,
0: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
0: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
0: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
0: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
0: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँघरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू

0: फल्दैन। त्यहाँ हाम्रा रैथाने बारीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिंचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
4: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
3: हो र कहाँ अनि सम्पर्क नम्बर
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36 98-17-48-75-46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
5: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज 3 कुने काठमाडौँ
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
4: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाई खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरीशंकर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 98-41-82-96-10
8: आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम
9: ओ प्रकाश

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आस्था र नयाँ खुसी। पोषक पेलेट दाना
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
6: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
6: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
6: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
8: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
1: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
0: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
1: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
0: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
1: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
0: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
2: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
3: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: अहिले साँझको 5 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
2: सीता थापा,
3: प्रकाश कटवाल,
2: राजेन्द्र कुमार कार्की, अमृत सुनवार,
3: उत्तम पौडेल,
2: सन्ध्या सानु,
3: रामकुमार पौडेल,
2: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
3: कार्यक्रम खुले मिति, समय र स्थान।
2: मिति 2083 साल असार 26 गते।
3: समय दिउँसो 1 बजे।
2: स्थान मन्थली पार्क इन रामेछाप।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295951।
2: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
3: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
4: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
3: आवश्यक कागजात,
4: सदस्यता परिचय पत्र,
3: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
4: र तोकिएको नवीकरण शुल्क।
3: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
4: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
3: सदस्य मृत्यु,
4: नगद राहत रु 20,000 रुपियाँ,
3: दुर्घटना स्वास्थ्य उपचार,
4: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
3: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
4: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
3: अपाङ्गता,
4: एकमुष्ट आर्थिक सहयोग, पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 9845-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
2: हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावाहुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
5: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
5: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
5: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
5: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय,
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
6: तपाई असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ? आउनुहोस्। नाभिछापको बन्सरी नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालू आर्थिक वर्ष 2082-83 असारसम्म सञ्चालित समग्र विकास निर्माण र सेवा प्रभावको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्कहक्की प्रश्न र बहस गरौं। तपाईँको प्रश्न गुनासा जिज्ञासा वा सुझाव भएमा हक्कहक्की राखेर जिम्मेवार जवाफदेही वक्ताबाट जवाब पाइने भएकाले सवाल जवाफ कार्यक्रममा सहभागिता सुनिश्चित गरौं। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति समय र स्थान मिति 2083 असार 26 गते शुक्रबार समय बिहान 11 बजेबाट स्थान 3 लाल पार्क मन्थली 1 रामेछाप। कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मीडिया प्रहारी मन्थली 1 रामेछाप। जवाफदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय मन्थली रामेछाप। छुट्ला है सहभागी बनौ जिज्ञासा र गुनासो राखौ जवाफदेही वक्ताबाट जवाब सुनौ।
7: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ जीवनको लागि।
3: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
4: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
3: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति समय र
4: मिति 2083 साल असार 28 गते आइतबार।
3: समय बिहान 10 बजेदेखि।
4: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर। हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 97-67-65-24-29
3: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57।
3: विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं।
4: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
3: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
3: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
3: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
3: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
3: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
4: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
4: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
3: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
4: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
3: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
4: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
2: गाडी भाडा कता हो अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हद दाम बस्यो त्यति बस्ने त्यसको भाउ छ त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो यो बिचौलियाले अलिकति गरेछ
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ एउटा कालो गोदारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो
1: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
2: नियमित
6: बजेट अन्तर्गत 17 अरब आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ मन्त्री हुँदावस् नहुँदावस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु
1: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz सङ्खुवा सभा रेडियो लालीगुराँस 105.2 MHz धनकुटा रेडियो खबरपालिका 88.7 MHz धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसैगरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा रेडियो बैतेश्वर 94.5 MHz मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 MHz दोलखा रेडियो रामेछाप 95.8 MHz रामेछाप हजुरको रेडियो 102.1 MHz रामेछाप रेडियो मेलम 107.2 MHz सिन्धुपाल्चोक रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा निलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 MHz धादिङ रेडियो चिम्टेश्वर 90.9 MHz बिदुर नुवाकोट रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 MHz काउरे 2.1 MHz धुन्चे रसुवा निलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 MHz धादिङ रेडियो चिम्टेश्वर 90.9 MHz बिदुर नुवाकोट

नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुंगल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। आजको श्रृंखलामा पनि हामीसँग विभिन्न विषयहरू रहेका छन् र देशमा विशेष गरी चुनावको चर्चा हुँदैछ। फागुन 21 गतेको निर्वाचन प्रतिनिधि सभाको निर्वाचनले गर्दा देशैभरि माहौल छ। कृषिका कुराहरू पनि हामीले विभिन्न संचार माध्यममा राखि पनि राखेका छौँ र हामीले कार्यक्रम कृषि सवालमा चाहिँ अलिकति समृद्धका कथाहरू बढ़ी नै राखेका थियौँ। यद्यपि हामीले चुनावसँग सम्बन्धित विषयलाई पनि पक्कै पनि समेटेछौँ र चुनाव पछाडि पनि हामीले यो विषयलाई अलिकति कृषिका मुद्दाका कुराहरूलाई अलिक बढ़ी उठाउने प्रयास पक्कै पनि गर्नेछौ। आजको श्रृंखलामा हामीले मौरीका सारथी नवबुद्ध मौरी पालनका संचालक सुन्दर तामाङको चाहिँ सफलताको कथा मौरी पालनका सारथी रहँदै गर्दा चाहिँ उहाँले गर्दै गरेको कार्यलाई उच्च महत्व दिएर आजको श्रृंखलामा अलिकति बोल्ड गर्ने प्रयास गरेका छौँ। हामीले रैथा नेपालीको प्रबन्धनका कुराहरू त हामीले विभिन्न सञ्चार माध्यममा हामीले गरि नै राखेका छौँ र कृषि सवालमा पनि यो विषयलाई हामी पटक पटक साना साना रिपोर्ट रिल्सको रूपमा चाहिँ हामी सामाजिक सञ्जालमा एग्रो टाइम्स मन्थली यो फेसबुक पेजबाट राख्ने नै गरेका छौँ र हामीले यो अत्यन्तै धेरैले मन पराउनु भएको छ छोटा तर बहुमूल्य अथवा बहुजानकारीमूलक भनेर पनि यहाँहरूले रुचाउनु भएको छ। हामीले यस्ता रिपोर्टहरू पनि राखेका छौँ र आजको श्रृङ्खलामा पनि हामीले उहाँ विशेष गरी मुरुले जौको रूपमा पनि परिचित छ र उहाँ धेरैलाई थाहा छ हाम्रो रैथाने बारीको कुरा रह्यो र हामीले उहाँ त्यसै गरी पोखरेलीको सान जेठो बुढो चामलको चर्चा जेठो बुढो धानको चर्चा चाहिँ विश्व बजारमै छ र जसले भौगोलिक संकेत चिन्ह अर्थात जीआई ट्याग पनि प्राप्त गरेको छ। हामीले जेठो बुढोको महिमाको विषयमा एउटा रिपोर्ट पनि तयार पारेका छौँ। हामीले कार्यक्रमको शुरूआतमा चाहिँ क्रमशः यहाँहरूलाई म जानकारी गराउन चाहन्छु। शुरूआतमा जेठो बुढो चामल धानको महिमाको रिपोर्ट राख्छौँ। त्यसभन्दा पछाडि लगत्तै सुन्दर तामाङको सफलताको कथालाई हामीले रिपोर्ट अलिकति उहाँको ब्याकग्राउन्ड केही बोलेका छौँ र उहाँले बोलेका कुराहरूलाई हामी उहाँको फार्ममै उद्योगमै पुगेका थियौँ र हामीले त्यहाँबाट गरी कुराकानीलाई पनि राखेका छौँ र त्योभन्दा लगत्तै चाहिँ मैले अगाडि भने जस्तै उहाँको चाहिँ विषय राख्नेछु। त्योभन्दा पछाडि हामी अन्तिम खण्डमा फेरि पनि आउनेछौँ। हामीसँग रहनुहोला। जेठो बुढो धान नेपाली माटोको यस्तो अनुपम उपहार हो जसले पोखराको पहिचानलाई विश्वभर चिनाएको छ। विशेष गरी कास्कीको फेवाफात पुनहर पामे र अर्घौले जस्ता क्षेत्रको चिसो पानी र विशिष्ट माटोमा फल्ने यो धान आफ्नो अद्वितीय वासनाका लागि प्रख्यात छ। यसको नाम जेठो रहनुको पछाडि ढिलो पाक्ने र पाकेपछि पनि यसको स्वादमा निखार आउने हुनाले बुढो शब्द सम्मानका साथ जोडिएको पाइन्छ। यो केवल खाद्यान्न मात्र नभई नेपाली संस्कार र संस्कृतिको एउटा अभिन्न अंग समेत हो। पौष्टिकता र गुणस्तरीय विशेषता पोखरेली जेठो बुढो चामल अन्य हाइब्रिड चामलको तुलनामा बढी पौष्टिक मानिन्छ। कोमलता यो चामल पकाउँदा निकै नरम हुन्छ र सेलाएपछि पनि कडा हुँदैन जुन यसको मुख्य विशेषता हो। पाचन प्रणाली यसमा प्राकृतिक फाइबरको मात्रा सन्तुलित हुने हुनाले यो सजिलै पच्छ र स्वास्थ्यका लागि हितकर मानिन्छ। प्राकृतिक स्वाद यसमा कुनै पनि कृत्रिम सुगन्ध मिसाउनु पर्दैन। खेतबाटै यसको मगमगाउँदो बासना शुरू हुन्छ। बजार ब्रान्डिङ र भौगोलिक पहिचान अर्थात जीआई ट्याग जेठो बुढो धान नेपालको पहिलो यस्तो कृषि उपज हो जसले भौगोलिक संकेत चिन्ह प्राप्त गरेको छ। यसको अर्थ पोखरेली जेठो बुढो नाममा अन्य ठाउँको चामल बेच्न पाइँदैन। ब्रान्डिङ हाल यसलाई आकर्षक भ्याकुम प्याकेजिङ गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रिमियम चामलको रूपमा ब्रान्डिङ गरिँदैछ। बजार माग काठमाडौँ पोखरा जस्ता ठूला शहरका होटल रिसोर्ट र धनाढ्य परिवारमा यसको माग सधैँ उच्च छ। विशेष गरी तिहार माघे संक्रान्ति र चाड पर्वमा यसको व्यापारिक कारोबार भात्तै बढ्ने गर्छ। अवसर र आर्थिक सम्भावना जेठो बुढोको व्यवसायिकतामा ठूलो आर्थिक सम्भावना लुकेको छ। निर्यातको अवसर नेपाली रहेका देशहरू जस्तै अमेरिका अस्ट्रेलिया बेलायतमा यसको माग बढ्दो छ। अर्ग्यानिक प्रमाणीकरण गर्न सके यसले डलर आर्जनमा ठूलो सहयोग पुर्याउन सक्छ। मूल्य वृद्धि
किसानले सामान्य धानको तुलनामा जेठो बुढोबाट करिब दुई गुणा बढी मूल्य प्राप्त गर्न सक्छन्। कृषि पर्यटन

0: टाढामा पर्यटकहरूलाई जेठो बुढोको रोपाई र कटानीको अनुभव गराउँदै यसको परिकार खुवाउने प्याकेजहरू बनाउन सकेमा ठूलो अवसर छ। अव्यवस्थित शहरीकरण र प्लटिङका कारण जेठो बुढो फल्ने धानहरू खुम्चिँदै जानु चिन्ताको विषय हो। यदि सरकार र निजी क्षेत्रले यसको बिउको शुद्धता कायम राख्दै आधुनिक मिलिङ र प्याकेजिङमा लगानी गर्ने हो भने पोखरेली जेठो बुढो धान नेपालको सेतो सुन साबित हुन सक्छ।
1: जसले इच्छा राख्छन् इच्छालाई शक्तिमा बदल्नु पर्ने रहेछ। मैले पनि त्यही प्रयास गरेँ र म अहिलेसम्म कुनै पनि फिल्डमा लाग्दाखेरि चाहिँ म लागिसकेपछि एकदम सकेसम्म चाहिँ त्यसमा लागेको लागे गर्छु र कुनै पनि फिल्ड चाहिँ तपाईँको अलिकति गर्ने छोड्ने अलिकति गर्ने छोड्ने चाहिँ म गर्दिनँ र गरेको पनि छैन। यो मौरीमा पनि मैले चाहिँ विगत 76 सालदेखिबाट चाहिँ मैले मेरो परिवारको काम नै भनेको यही नै हो। छोटो छोटो तरिकाले भन्छौँ हजुरहरू पनि मौरी पाल्न चाहनुहुन्छ मौरीलाई बचाउन चाहनुहुन्छ मौरी बचायो भने पर्यावरण बच्छ यो धेरैजनाले बुझ्न बाँकी पनि छ भने मैले पनि धेरै पछि बुझेँ जब मौरीमा लागेँ मौरीको काम के रहेछ होइन मौरीको आवश्यकता के रहेछ भन्ने कुरा बिस्तारै बुझ्दैछु। पाल्न चाहनुहुन्छ भने हजुरले सबैभन्दा पहिलो नम्बरमा चाहिँ विषादी चाहिँ एकदम कम चल्ने अब न्यूनीकरण न जिरो भन्ने त अब हामीले पनि भन्न सकिन्न किनभने नेपालको परिस्थिति त्यस्तै छ।
0: नेपाली युवाहरू वैदेशिक रोजगारको मृगत दृष्टमा अल्झिरहेका बेला आफ्नै माटोमा सुन फलाउन सकिन्छ भन्ने ज्वलन्त उदाहरण बनेर उभिनु भएको छ सुन्दर तामाङ। काभ्रे पलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर 2 स्थायी घर भएका तामाङले हाल ललितपुरको महालक्ष्मी नगरपालिका 9 आरू बोटलाई आफ्नो कर्मथलो बनाउनु भएको छ। उहाँले सञ्चालन गर्नु भएको नवबुद्ध मौरी पालन केवल एउटा फार्म मात्र होइन यो नेपाली कृषि क्षेत्रलाई कर्पोरेट ढाँचामा रूपान्तरण गर्ने एउटा सफल अभियान पनि हो। सुन्दर तामाङ भिजिनरी उद्यमी र नेतृत्वको नयाँ मानक। सुन्दर तामाङको व्यक्तित्वमा एउटा कुशल व्यवस्थापक र दूरदर्शी उद्यमीको गुण पाइन्छ। उहाँ शुरूमा अर्कै कार्यक्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो तर विक्रम सम्बत 2076 सालबाट उहाँले कृषिको अथाह सम्भावनालाई पहिचान गर्दै मौरी पालनको क्षेत्रमा प्रवेश गर्नुभयो। उहाँको कार्यशैली अत्यन्तै प्रोफेसनल र शिष्ट छ। कृषि कर्मलाई केवल दुःखको काम मात्र मान्ने समाजमा तामाङले यसलाई एउटा मर्यादित र कर्पोरेट पेसाको रूपमा स्थापित गर्नुभएको छ। उहाँको स्पष्ट भिजन र कार्यप्रतिको निष्ठाले नै आज उहाँलाई धेरै युवाहरूको सारथी र आदर्श बनाएको छ। असफलताबाट पाठ उद्यमशीलताको वास्तविक परीक्षा। कुनै पनि सफल व्यवसायको पछाडि संघर्षको एउटा लामो श्रृंखला हुन्छ। सुन्दर तामाङको हकमा पनि यो लागू हुन्छ। कृषि क्षेत्रको पूर्व अनुभव र पर्याप्त तालिम बिना नै उहाँले शुरूमा 15 गोलाबाट आफ्नो यात्रा शुरूआत गर्नुभयो तर विलम्बमा 6 नपुग्दै उहाँका सबै लगानी जिरोमा झरे। तर एक सच्चा उद्यमी कहिल्यै हार मान्दैन भने जस्तै उहाँले यसलाई असफलता भन्दा पनि महँगो तर महत्वपूर्ण पाठको रूपमा स्वीकार्नुभयो। उहाँ भन्नुहुन्छ त्यो मेरो अज्ञता थियो व्यवसायको खोट होइन। उहाँले जाडो महिनाभरि धैर्यताका साथ अध्ययन गर्नुभयो मौरीको स्वभाव बुझ्नुभयो सिजन शुरू हुन साथ पुनः नयाँ जोसका साथ काम शुरू गर्नुभयो। यही दृढ संकल्पले नै उहाँलाई आज यो उचाइमा पुर्याएको छ। नमबुद्ध मौरी पालन गुणस्तर र प्रविधिको संगम। तामाङले आफ्नो व्यवसायलाई केवल मह उत्पादनमा मात्र सीमित राख्नु भएको छैन उहाँले मौरी पालनका लागि आवश्यक पूर्वाधार र सामग्रीहरूको उत्पादनमा पनि त्यत्तिकै ध्यान दिनुभयो। उहाँको उद्योगमा उत्पादित न्यूटन बी टाइपका आधुनिक हारहरू आज नेपालभर चर्चित रहेका छन्। उहाँले भूगोल अनुसारको प्रविधि विकासमा जोड़ दिनुभएको छ। उदाहरणका लागि तराई र पहाड़का लागि सामान्य घार र हुम्ला जस्तो अत्याधिक चिसो हुने ठाउँका लागि 2 बाक्लो काठ प्रयोग गरी विशेष डिजाइनका घारहरू निर्माण गर्नु उहाँको प्राविधिक विशिष्टता थियो। हालसम्म नेपालका 60 भन्दा बढी जिल्लामा उहाँका उत्पादनहरू पुगिसकेका छन्। काठमाडौँबाट यातायातको पहुँच भएको जुनसुकै ठाउँमा पनि सामग्री पुर्याउने उहाँको चुस्त लजिस्टिक प्रणाली कुनै ठूलो व्यापारिक घरानाको भन्दा कम छैन। मौरी र पर्यावरण एक दिगो सोच। सुन्दर तामाङको व्यवसायको मूल मन्त्र पर्यावरण र प्रकृतिसँग जोडिएको छ। उहाँ केवल आर्थिक लाभका लागि मात्र मौरी पाल्नु भएको छैन बरु पर्यावरण सन्तुलनमा मौरीको भूमिकालाई लिएर अत्यन्त सचेत हुनुहुन्छ। उहाँका अनुसार मौरी बच्यो भने मात्र हाम्रो पर्यावरण बच्छ र पर्यावरण बचे मात्र मानव अस्तित्व सम्भव छ। उहाँले किसानहरूलाई रासायनिक विषादीको प्रयोग कम गर्न र प्राङ्गारिक खेतीतर्फ लाग्न निरन्तर प्रेरित गरिरहनु भएको छ। मौरीलाई अफ सिजनमा आहारा कम हुने समयमा माया र संरक्षण दियो भने उसले सिजनमा मानिसलाई कैयौं गुणा प्रतिफल दिन्छ भन्ने उहाँको अनुभवले युवाहरूलाई प्रकृतिको सम्मान गर्न सिकाउँछ। उहाँको यो दृष्टिकोणले व्यवसायलाई सामाजिक उत्तरदायित्वसँग जोडेको छ। पारिवारिक टिमवर्क र सामूहिक सफलता। सुन्दर तामाङको सफलता

0: अर्को बलियो खम्बा भनेको उहाँको परिवार हो। उहाँले आफ्नो सम्पूर्ण परिवारलाई नै एउटा व्यावसायिक लक्ष्यमा समाहित गराउनु भएको छ। कोही घर बनाउने, कोही मौरीको हेरचाह गर्ने त कोही बजारीकरणमा संलग्न हुने। यो पारिवारिक व्यावसायिक मोडेल आजका युवाहरूका लागि ठूलो पाठ हो। परिवारका सबै सदस्य मिलेर काम गर्दा एकातिर श्रमको बचत भएको छ भने अर्कातिर व्यावसायिक गोपनीयता र विश्वास पनि कायम छ। युवा उद्यमीका लागि मार्गदर्शक र सारथी। आजको युवा पुस्ता छिट्टै नतिजा खोज्छ र थोरै अवरोध आउँदा पनि विचलित हुन्छ। यस्तो अवस्थामा सुन्दर तामाङ एक धैर्यवान मेन्टरको रूपमा देख्नुहुन्छ। उहाँ भन्नुहुन्छ, कुनै पनि काम गर्दा विचैमा छोड्ने बानीले कहिले सफल भइदैन। इच्छा शक्तिलाई कार्यशक्तिमा बदल्नु पर्छ र निरन्तर लागिरहनु पर्छ। उहाँले मौरी पालन गर्न चाहने नयाँ युवाहरूलाई घर गोला र आवश्यक सामग्री मात्र उपलब्ध गराउनु भएको छैन, बरु उनीहरूलाई प्राविधिक सल्लाह र हौसला समेत प्रदान गर्नु भएको छ। व्यवसायिक तालिम र उचित परामर्शका माध्यमबाट उहाँले धेरै युवाहरूलाई स्वरोजगार बन्न मदत गरिरहनु भएको छ। भविष्यको लक्ष्य आधुनिक र वैज्ञानिक मौरी पालन। सुन्दर तामाङको लक्ष्य नेपालका 77 जिल्लामा आधुनिक मौरी पालन प्रविधि पुर्याउनु हो। परम्परागत मुरी घारको सट्टा वैज्ञानिक आधुनिक घारको प्रयोग बढाएर मह उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने उहाँको सपना छ। भूगोल र हावापानी अनुसारको घार निर्माण गर्ने उहाँको अनुसन्धानमुखी कार्यले नेपालको कृषि इन्जिनियरिङमा समेत ठूलो टेवा पुर्याएको छ। सुन्दर तामाङको कथा केवल एउटा व्यक्तिको सफलताको कथा मात्र होइन, यो त नेपाली माटोमा सम्भावना देख्ने हरेक युवाको साहसको कथा हो। उहाँको शालीनता, व्यावसायिक इमान्दारिता र कामप्रतिको समर्पणले नै उहाँलाई भलाद्मी र कर्पोरेट उद्यमीको रूपमा स्थापित गरेको छ। पाँच खालको माटोबाट शुरू भएर हुम्लाको सिमीकोटसम्म फैलिएको उहाँको यो नवबुद्ध मौरी पालनको यात्रालाई के प्रमाणित गर्छ भने, यदि हामीसँग स्पष्ट दृष्टिकोण र अटुट मेहनत छ भने सफलता हाम्रै वरिपरि छ। सुन्दर तामाङ आजका युवाहरूका लागि साँच्चै नै एक भरोसा योग्य सारथी र प्रेरणाको स्रोत हुनुहुन्छ। उहाँको यो यात्रा अझै फलोस् फुलोस् र नेपालको कृषि क्षेत्रमा यस्ता धेरै सुन्दर कथाहरू लेखिँदै जाउन्। सुन्दर तामाङको यो कथाबाट प्रष्ट हुन्छ, काम सानो वा ठूलो हुँदैन, तर गर्ने तरिका पनि व्यावसायिक हुनुपर्छ।
1: नमोबुद्ध मौरी पालन भनेर चाहिँ हामीले काम सुरु गरिराखेका छौँ। विगत 76 सालबाट चाहिँ मैले चाहिँ यो मौरी पालनमा चाहिँ काम गर्ने प्रयास गरिरहेको छौँ। हेरौँ अब मौरीमा मैले के गर्न सकिन्छ, कसरी गर्न सकिन्छ। म पनि सिक्दैछु, कसैलाई सिकाउँदैछु, जान्नेबाट सिक्दैछु, यस्तै छ। प्रयास गर्दैछु मौरी पाल्ने र घर बनाउने काममा चाहिँ म बिस्तारै लागिरहेको छु। अहिलेसम्म चाहिँ म सुरुवाती अवस्थामा केही गडबड भए तापनि, मेरो अज्ञानताले गडबड भए तापनि, अहिलेसम्म चाहिँ म पनि सुरक्षित छु जस्तो लाग्छ र मौरी पालिराखेको काम पनि सुरक्षितै छ जस्तो लागेको छ। र अहिलेसम्म निरन्तर मैले चाहिँ मौरी बाहेक, यो मौरी र मौरीको घारको भन्दा बाहेक मैले अरू कुनै पनि काम गरेको छैन। सामान्य हामीले चाहिँ हजुरहरूलाई चाहिँ मौरी पाल्न चाहनुहुन्छ भने चाहिँ हामीले घार, गोला, मौरीजन्य अति आवश्यक सामग्रीहरू हामीले चाहिँ सबैलाई ठाउँ ठाउँमा हजुरले जहाँ चाहनुहुन्छ नि, नेपालमा जस काठमाडौँबाट गाडी पाइन्छ अथवा ट्रान्सपोर्ट छुट छ भनेदेखि हामीले त्यो ठाउँसम्म चाहिँ पुर्याउने व्यवस्था चाहिँ हामीले मिलाइराखेका छौँ। अहिलेसम्म हजुरले जहाँबाट अर्डर गर्नुभयो भने हामी त्यहीँ पुर्याउँछौँ। सामान्य मैले अब मौरी चाहिँ कसरी पालियो भन्ने कुरा हजुरहरूले बुझ्न चाहनुहुन्छ भने अहिले चाहिँ म छोटोमा भन्दैछु कि म चाहिँ फरक फिल्डमा काम गर्दै हिँडेको मान्छे, अचानक कृषिमा के गर्ने भनेर चाहिँ मेरो सोच आयो। त्यसमा चाहिँ मैले चाहिँ अनि कृषिमा के गर्ने के गर्ने अब सोचेर मात्र भएन, ज्ञान केहीमा पनि छैन। अब होइन मौरी पाल्ने भनेर चाहिँ मैले सानो सोच बनाएर मौरी पाल्छु भनेर लाग्दाखेरि चाहिँ अनि मैले सुरुमा चाहिँ 15 गोला मौरी किनेर पालेँ। मसँग खासै त्यस्तो तालिम पनि थिएन, मौरीको ज्ञान पनि थिएन, म कृषि फिल्डमा काम गरेको मान्छे पनि होइन। पहिला मैले काम गर्न सक्ने उमेरदेखि चाहिँ म अलिकति फरक फिल्डहरूमा काम गर्दै थिएँ। अनि अब मौरी पाल्छु भनेर त लाग्यो, मौरी पाल्छु भनेर लाग्दै जाँदाखेरि चाहिँ तपाईँको कतिपय परिस्थिति चाहिँ अब सबै कुरा भने जस्तो नहुन नि सक्छ नि त। अनि मनले चाहेको काम हो तै पनि गर्नुपर्छ भनेर लाग्दै जाँदाखेरि 15 गोला मौरी किनेर पाल्दाखेरि लगभग 6 महिनामा चाहिँ मेरो मौरी जिरो भयो। तर मैले काम रोकिनँ, किनभने त मेरो अज्ञानताले हो भनेर चाहिँ मैले अनि होइन यसले 6 महिनाभित्र चाहिँ मलाई अब त्यसले धेरै सिकाइसकेको थियो। र त्यही सिलसिलामा चाहिँ मैले निरन्तर घर बनाउने काम चाहिँ रोकिन सुरु गरेदेखि नै बनाएको बनाइ गरेँ भने मौरीलाई चाहिँ मैले 2 महिना जति ब्रेक गरेँ, 2-3 महिना अर्थात् त्यो जाडो मौसमभरि ब्रेक गरेर अनि मैले अब फेरि सिजन सुरु भएपछि मौरीमा सुरु गरेँ। अहिलेसम्म चाहिँ अनि मौरीमा चाहिँ त्यसरी अप्ठ्यारो पर्ने नै परिस्थिति चाहिँ आउँदैन रहेछ। तर हुन त कुनै पनि काममा तपाईँको इच्छा चाहिँ हामीले राख्नै पर्छ। जसले इच्छा राख्छन् इच्छालाई शक्तिमा बदल्नु पर्ने रहेछ। मैले पनि त्यही प्रयास गरेँ र म अहिलेसम्म कुनै पनि फिल्डमा लाग्दाखेरि चाहिँ म लागिसकेपछि एकदम सकेसम्म चाहिँ त्यसमा लागेको लागेको गर्छु र कुनै पनि फिल्ड चाहिँ तपाईँको अलिकति गर्ने छोड्ने अलिकति गर्ने छोड्ने चाहिँ म गर्दिनँ र गरेको पनि छैन। यो मौरीमा पनि मैले चाहिँ विगत 76 सालदेखिबाट चाहिँ मैले मेरो परिवारको काम नै भनेको यो नै हो। कोही काहीँ जाँदैन, कसैको केही अरू बाहेक काम पनि छैन होइन। हाम्रो परिवार चाहिँ सबैजना मिलेर चाहिँ सामान्य चाहिँ अब घर बनाउने, मौरी पाल्ने, घरगोलाहरू खरिद गर्नुपर्नेहरूलाई हामीले बिक्री वितरण गर्ने यसै गरी चलिरहेको छ अहिलेसम्म चाहिँ। सामान्य मौरी पाल्नको लागि चाहिँ हजुरहरूले अब यो भिडियोमा चाहिँ हामीले छोटो छोटो भन्नुपर्ने भएको कारणले अहिले चाहिँ हामी विस्तृत रूपमा हजुरहरूले भेटेर कुरा गर्न सक्नुहुन्छ भने हामीले भिडियोमा चाहिँ छोटो छोटो तरिकाले भन्छौँ। हजुरहरू पनि मौरी पाल्न चाहनुहुन्छ, मौरीलाई बचाउन चाहनुहुन्छ, मौरी बचायो भने पर्यावरण बच्छ, यो धेरैजनाले बुझ्न बाँकी पनि छ भने मैले पनि धेरै पछि बुझेँ। जब मौरीमा लागेँ मौरीको काम के रहेछ होइन, मौरीको आवश्यकता के रहेछ भन्ने कुरा बिस्तारै बुझ्दैछु। पाल्न चाहनुहुन्छ भने हजुरले सबैभन्दा पहिलो नम्बरमा चाहिँ विषादी चाहिँ एकदम कम चल्ने, अब न्यूनीकरण जिरो भन्ने त अब हामीले पनि भन्न सकिन्न किनभने नेपालको परिस्थिति त्यस्तै छ। सकेसम्म कम चल्ने ठाउँमा चाहिँ हजुरले ठाउँ छनौट गरेर अलिक पारिलो ठाउँ, बिहान छिट्टै घाम लाग्ने जाडो महिनामा यस्तो ठाउँहरू छनौट गरेर चाहिँ मौरी पाल्नको लागि चाहिँ खर्च छनौट गरेर मौरी पालन व्यवसायमा चाहिँ अगाडि बढ्न सक्नुहुन्छ। अहिलेसम्म मौरीमा चाहिँ लागेर चाहिँ मैले 76 लागेँ, म पछि हट्नुपर्ने र म किन लागेँ भन्ने चाहिँ मलाई लागेको छैन। यसमा एक चाहिँ पर्यावरणको लागि हामीले केही गरिराखेका छौँ भने एक चाहिँ मौरी हामीले संरक्षण गर्दैछौँ। मौरीलाई संरक्षण गरेपछि उसले पनि हामीलाई संरक्षण गर्छ, ताकि ऊ मान्छे जस्तो स्वार्थी छैन कि कुनै पनि बेलामा चाहिँ आफूलाई चाहिँदा चाहिँ ऊबाट केही सेवा लिन चाहने र आफूले दिनुपर्दाखेरि चाहिँ दिन नचाहने, चाहे ज्ञान होस् चाहे कुनै पनि कुरा, मौरीलाई चाहिँ हामीले अक्सिजनमा चाहिँ बचाइदिउँ जोगाइदिउँ भने उसले सिजनमा आफ्नो कर्तव्यबाट चुक्दैन। त्यही भएर चाहिँ अनि हामी चाहिँ अहिलेसम्म मौरीमा लागिराखेका छौँ, घरहरू बनाउँछौँ। घरहरू चाहिँ आवश्यकता अनुसार हामी नेपालभरि कुनै पनि कुनामा अहिलेसम्म चाहिँ लगभग हामीले 60 भन्दा बढी जिल्लामा चाहिँ धेरथोर पुर्याइसकेका छौँ। लक्ष्य चाहिँ छ अब नेपालको सबै जिल्लामा पुर्याउने, मौरी पाल्न योग्य ठाउँसम्म पुर्याउने लक्ष्य चाहिँ छ। हेरौँ समय परिस्थिति भौगोलिक परिस्थितिहरूले कति साथ दिन्छ, त्यसमा चाहिँ अब हामीले सकेसम्म चाहिँ प्रयास गरेर नेपालको कुनै पनि कुनामा मौरी पाल्न योग्य ठाउँहरूमा पठाउने प्रयास गर्दैछौँ भने हामी चाहिँ भूगोल अनुसारको पनि यसै न्युटन बी टाइपकै आधुनिक घरकै फ्रेम लाग्ने गरी हामीले चाहिँ भूगोल अनुसार यो काठको चाहिँ मोटाइहरू बढाएर ठाउँ ठाउँमा चाहिँ कतै तपाईँको 16 18 14 राखेर पनि हामीले काठको मोटाइ चाहिँ 5 अर्थात् 2 मोटो राखेर पनि हामीले घरहरू अहिले विभिन्न ठाउँको लागि चाहिँ हामी आफैले फ्रेम चाहिँ यही लाग्ने न्युटन बी टाइपकै, तर त्यो घरलाई चाहिँ ठाउँ भूगोल अनुसार हामीले आवश्यकता अनुसार पनि बनाउन थालिसकेका छौँ। किनभने मौरी सबैले सबै ठाउँमा सम्भावना रहँदासम्म बचाउनुपर्छ भन्ने सोच आएर हो हामीले चाहिँ मौरीलाई जोगाउनको लागि चाहिँ कुनै पनि परिस्थितिमा हामीले चाहिँ पछाडि हट्नुहुन्न भन्ने चाहिँ विचार छ अहिलेसम्म चाहिँ। हजुरहरूले पनि मौरी पाल्न चाहनुहुन्छ भने तराई पहाड हिमाल अहिले हामीले हुम्लासम्म पनि पठाइराखेका छौँ घरहरू, हुम्लाको सिमीकोटसम्म पनि पठाइसक्यौँ। त्यहाँको लागि हामीले छुट्टै नै डिजाइन गरेर यो फ्रेम लाग्ने गरे तर छुट्टै नै डिजाइन गरेर पठाएका छौँ। त्यहाँको साथीहरूको रिजल्ट पनि अब हामी लिँदै गर्छौँ भने हामीले पनि त्यही घरमा हाम्रो यो स्थानमा र हाम्रो काभ्रेको कुनै रोजीमा पनि हामीले राखेका छौँ त्यही घरमा, किनभने ताकि यसलाई यहाँ पनि गर्न सकिन्छ कि सकिँदैन, लागत बढ्छ होइन, लागत बढे पनि उत्पादन राम्रो र संरक्षण गर्नलाई सजिलो हुन्छ भनेदेखि लागत बढे पनि गर्नुपर्छ भनेर चाहिँ हामीले त्यो घरलाई यता पनि परीक्षण गरिराखेका छौँ। हामीसँग चाहिँ अहिले विभिन्न खालको घरहरू बनिरहेको छ, तैपनि हामीले काम चाहिँ व्यावसायिक रूपमा मौरी पाल्न चाहने साथीहरूलाई चाहिँ आधुनिक घरमा नै गर्नुपर्छ है, मौरी पालन व्यवसाय बन्नको लागि चाहिँ भनेर भन्छौँ हजुरहरूलाई। मौरी पालन सम्बन्धी जस्तै घरहरू अब हामीले चाहिँ न्युटन बी टाइपको घरहरू चाहिँ यसरी बनाइराखेका हुन्छौँ। यो चाहिँ महकक्ष भयो, महकक्षको फ्रेमहरू, यो चाहिँ न्युटन बी टाइपको छाउरा कक्षको फ्रेमहरू भयो। घर मात्रै भनेर पनि हुँदैन, घर त अब अहिलेसम्म हामीले पनि धेरै खालको घर भेटेका छौँ। पार्टिसन बोर्ड, प्रत्येक घरमा चाहिँ एउटा पार्टिसन बोर्ड हुन्छ, मौरी पाल्नलाई घर पनि तपाईँको आधुनिक पर्यो व्यावसायिक रूपमा जानको लागि. अब एक दुई घर मौरी राखेर मह खानको लागि त अब हजुरले चाहेको र सम्भावना भए अनुसारको घरमा पनि पाल्न सक्नुहुन्छ. घर खोपा होइन मुढे घर कुनै पनि घरमा पाल्न सक्नुहुन्छ भने व्यावसायिक रूपमा अलिकति विस्तृत रूपमा पाल्ने मौरीले मात्रै पाल्ने होइन मौरीलाई पनि पाल्नु पर्यो अक्सिजनमा हामीले. धेरैजना साथीहरू के भन्नुहुन्छ मौरी पाल्ने हो मौरी पालेपछि त केही न केही सजिलो होला भन्नुहुन्छ. कुनै पनि काममा चुनौती पनि छ अवसर पनि छ लागिरहनु पर्यो. मौरीको सानो सानो भाषाहरू बुझ्ने प्रयास गर्नु पर्यो. हुन त हामीले नि बुझिसकेका छैनौँ तैपनि कोसिस त गर्दैछौँ नि त. जान्न त मौरीको बारेमा सामान्य जान्नलाई त त्यति सजिलो छैन किनभने बान्न मिल्दैन थुन्न मिल्दैन छेक्न मिल्दैन होइन. उसले दिएको सानो सानो निर्देशनहरू बुझेर त्यसलाई पछ्याउँदै हामीले त्यसलाई कसरी चाहिँ समाधान गर्ने कसरी चाहिँ यसलाई अड्याउने जस्तै ऊ अब घरबाट चाहिँ तपाईँ गृहत्याग गर्ने भयो भने उसले केही लक्षणहरू दिन्छ र हुल निर्यास हुने भयो भने त्यो अनुसारको लक्षण दिन्छ. काम राम्रो चलेको छ भने त्यो अनुसारको लक्षणहरू दिन्छ. ती सामान्य कुराहरू चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ र व्यवसायमा लाग्नु पूर्व चाहिँ सम्भावना रहँदासम्म सबैजनाले अलि राम्रोसँग तालिम प्राप्त भएर गर्नुभयो भने चाहिँ अझ राम्रो हुन्छ. होइन भने चाहिँ मैले जस्तै अब कि त्यहीसँगै सिक्नु पर्यो सिक्नको लागि आफूले व्यक्तिगत लगानी गरेर होइन भन्ने भन्नाको मतलब मैले त 15 गोला किनेर सिद्ध्याएर सुरु गरेको हो भनेपछि त्यो अवस्थामा सबैजना पुग्नु नपरोस्. त्यही भएर सबैजनालाई चाहिँ म के भन्न चाहन्छु भने सकिन्छ तालिम लिएर गर्नुहोस् होइन केही घर पालेर सिकेर गर्दै जान्छु भन्नुहुन्छ भने म या म जस्तै कुनै पनि मौरी पालन स्रोत केन्द्रमा सम्पर्क गर्नुहोला त्यहाँ जानुहोला बुझ्नुहोला उहाँसँग समन्वय गरेर मौरीले संरक्षण गर्ने प्रयास गर्नुहोला. मौरीले चाहिँ आफ्नो काम उसको समयमा हामीले अक्सिजनमा हामीले उसलाई व्यवस्थापन गरिदियो भने समय र सिजनमा उसले आफ्नो काम गर्नबाट चाहिँ चुक्दैन. मौरीको चाहिँ तिन किसिमको मौरी हुन्छ एउटै घरमा तर भाले चाहिँ सिजनमा मात्रै हुने भएको कारणले सामान्य अवस्थामा चाहिँ रानी र कर्मी मात्रै हुन्छ. अनि यो चाहिँ माथि चाहिँ मह अर्थात् पुष्पराज अर्थात् मह भयो त्यसपछि फुट पोलन अनि यो बिचतिरको चाहिँ कर्मी मौरी प्युपा अवस्थामा गएको हो भनेदेखि यो चाहिँ भाले कोष यसमा चाहिँ अन्डा प्युपा लार्भाको अवस्था छ भने त्यो प्युपा अवस्थामा गइसकेको भाले कोष भालेको चाहिँ यसरी ठुल्ठुलो हुन्छ हेर्दाखेरि सामान्य सबैले चिनिन्छ. रानी कोष नै यसरी सुरु गर्न थाले. अब भाले सक्रिय हुँदै भाले जन्मिने यिनीहरूले निश्चित भइसकेपछि अब यहाँ रानी कोषहरू बिस्तारै सुरुवाती अवस्थामा छ. त्यो चाहिँ बिस्तारै अब उनीहरूलाई आवश्यक भयो अब हामीले चाहिँ त्यसको गोला विभाजन गरेन भने पनि ऊ आफै पनि विभाजन भएर चाहिँ हुल निर्यास हुन सक्छ. हामीले चाहिँ यसलाई समय समयमा सिजनमा चाहिँ हेरेर चाहिँ अब गोला फुल निर्यास भएर आफै जान दिनु भएन भन्ने विचारले चाहिँ व्यवस्थापन गर्नुपर्ने हुन्छ. यो चाहिँ छाउरा कचेको छेउको फ्रेममा चाहिँ उनीहरूले पुष्परस बाहिर पर्याप्त पायो भने यसरी मह राखेर चाहिँ उनीहरूले सिल गरेर राखेको हुन्छ सुरक्षित भोलिपछि खानको लागि भनेर. त्यो छेउको फ्रेममा चाहिँ अन्डाको चाहिँ कुनै पनि अवशेष छैन. यसमा चाहिँ थोरै कुट कतैछ भने सबै चाहिँ मह पाकिसकेको मह मात्रै छ छेउको फ्रेममा चाहिँ भनेको यसलाई अहिले बाहिर चाहिँ चरण पर्याप्त छ.
0: उहाँ अर्थात् बाबी कसरी यसलाई यसको विशेषताको कारण मुडुले जो पनि भनेका छन् के तपाईँले कहिले सोच्नु भएको छ हाम्रा पुर्खाहरूले त्यो कठोर हिमाली विकट भूगोलमा कसरी जीवनको ज्योति बालेर राखे. यसको एउटै उत्तर हो उहाँ. सामान्य जोको तुलनामा यसको दाना सजिलै छोडिने भएकाले यसलाई मुडुले जो भनिएको हो. तर यो केवल एउटा अन्न मात्र होइन यो त मानव सभ्यताको बिहानीदेखि नै हाम्रो भोक र शक्तिको पर्याय बनेर उभिएको एउटा जीवित इतिहास हो. हाम्रो वैदिक परम्परामा एवको रूपमा अत्यन्तै पूजनीय मानिने यो अन्न अर्थात् उहा आज पनि हाम्रा संस्कार र संस्कृतिहरूको अभिन्न अङ्ग बनेर ढुकढुकी जसरी धर्किरहेको छ. विशेष गरी कर्णाली र उच्च हिमालका ती अन्नकन्टा ठाउँहरूमा जहाँ प्रकृति आफैमा चुनौतीपूर्ण छ त्यहाँ उहा अर्थात् मुरुले जोली शताब्दीदेखि जीवनको सञ्जीवनी छर्दै आएको छ. विज्ञानको आँखाबाट हेर्ने हो भने उहा प्रकृतिको एउटा अदृश्य प्रयोगशाला जस्तै हो. यसमा विद्यमान बेटा ग्लुकन नामक विशिष्ट फाइबरले हाम्रो बोटुको रक्षा मात्र गर्दैन बरु आधुनिक जीवनशैलीले निम्ति आएको कोलेस्ट्रोल र मधुमेह जस्ता जटिल समस्याहरू विरूद्ध एउटा अजम्य साहस बोकेर उभिदिन्छ. म्याग्नेसियम सेलेनियम भिटामिन बी कम्प्लेक्सको यो भण्डारले हाम्रो शरीरलाई भित्रैबाट ऊर्जावान र रोग प्रतिरोधात्मक क्षमता बढाउन वृद्धि गर्छ। यसको सामर्थ्य खानपानमा मात्र सीमित छैन, यो एउटा योद्धा बाली हो जसले जलवायु परिवर्तनको कठोर थप्पडलाई पनि हाँसेर सहिदिन्छ। सुक्खा खडेरी होस् वा हड्डी काँप्ने जाडो, उहाँ कहिल्यै थाकेर हार्दैन। आज जब विश्व सुपर फूडको खोजीमा भौतरिरहेको छ, हाम्रो आफ्नै आगमन फल्ने यो हिमाली सुनलाई हामीले बिर्सनै हुँदैन। आउनुहोस् आयातित र रसायन युक्त खानेकुराको चक्रव्यूहबाट बाहिर निस्कौं। हाम्रो हिमालको माटोमा पसिनाले सिंचित यो रैथाले शक्तिलाई चिनौं। उहाँ खानु भनेको केवल पेट भर्नु मात्र होइन, यो हाम्रो स्वास्थ्य, संस्कृति र गौरवशाली विरासतलाई पुनर्जीवित गर्नु पनि हो। उहाँ हाम्रो माटोको सुगन्ध, हाम्रो स्वास्थ्यको भविष्य। यिनै जानकारीहरू सँगसँगै आजको श्रृंखलाको समय सकिसकेको छ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू, अनिलहरू छन् भने हामी सिधा हटलाइन नम्बरबाट टिपोट गर्ने गरेका छौं, जसको लागि 98 5 97 192 98 5 97 192 मा टेलिफोन, एसएमएस अथवा वाट्सएप गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ। भन्दै आजको श्रृंखलाबाट असीम सापरेहरूको माघबाट बिदा हुने अनुमति माग्छु। स्वदेशमा रहौं, कृषि कर्म गरौं, नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटीन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
3: दाँत दुखेर मर्न लागेमा हेर्दै त मेरो दाँतमा के भएछ?
4: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
3: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
1: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
5: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-305, 048-543-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
9: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
10: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 047-521-158, 98-54-041-575, 98-41-96-0669, 98-64-14-17-88।
10: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि। रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
3: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
2: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
3: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सानी
5: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
6: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
5: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
6: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
5: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
6: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
5: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: बुढा डस्न बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्न पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्रेक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालचार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
2: 9840-3778-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालचार सिन्धुली।

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्ट्ज को साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 मेगाहर्ट्ज तामाकोशी एफएम 95 मेगाहर्ट्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। गोविन्द बहादुर कार्की मुख्य सचिव नियुक्त, सिविल अस्पतालका 8 जना कर्मचारी विरूद्ध झण्डै 3 करोड़ भ्रष्टाचार मुद्दा दायर। जिल्ला प्रशासन कार्यालय रामिछापमा आजदेखि 26 गतेसम्म राहदानी सेवा बन्द। रामिछाप कुमाकुण्डमा शिक्षा सुधारको अभियान, उत्कृष्ट विद्यालयलाई 2 लाखसम्म पुरस्कार। र इरानसँगको युद्ध विराम अन्त्य भएको, अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँघरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्, फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान, हाम्रा कतिपय बारी बाँझा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो।
0: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ट्ज द्वारा जारी सन्देश।
6: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
0: अब पूरा समाचार। सरकारले गोविन्द बहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गरेको छ। सिंहदरबारमा आज बसेको बैठकले मुख्य सचिव नियुक्त गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव कार्की मुख्य सचिव बन्नुभएको छ। मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज साक्यलाई नियुक्त गरेको छ। यस्तै कैलालीको गेट अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न सरकारले स्वीकृति पनि प्रदान गरेको छ। यसैगरी बैठकले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083, शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्ष सञ्चालन र व्यवस्थापन नियमावली 2083, कारागार नियमावली 2083, मानव अधिकार सम्बन्धी 6 कार्ययोजना र भ्रष्टाचार विरूद्धको 2 रणनीतिक योजना स्वीकृत गर्ने निर्णय गरेको छ। काठमाडौँको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पतालको फार्मेसी युनिट इन्चार्ज एवं फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित 8 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरू विरूद्ध अख्तियार दुर्वेग अनुसन्धान आयोगले आज मुद्दा दायर गरेको छ। आयोगका अनुसार ढुङ्गानासहित फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी सहायक लवेन्द्र कुवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्थ, फार्मेसी सहायक दीपक सापकोटा, फार्मेसी युनिट स्टोर किपरहरू विनोद पोखरेल, शर्मिला श्रेष्ठ, केशव राज नेउपाने र सन्दीप तिवारी विरूद्ध मुद्दा दायर गरेको छ। आयोगले उनीहरू विरूद्ध जनहित 2,91,34,547 रूपियाँ बिगो माग दावी गरेको छ। औषधि आपूर्तिकर्तासँग साँठगाँठ गरी अस्पतालमा औषधिको आपूर्ति नभए पनि बिल भिजक सफ्टवेयर मार्फत इन्ट्री गरी ठूलो रकम भ्रष्टाचार गरेको अस्पतालको स्टोर शाखा र भर्याङमा करोड़ौंको औषधि म्याद गुज्रेर फालिएको अवस्थामा रहेको र कम्प्युटरमा स्टक देखाएको औषधि यथार्थमा मौजदात नरहेको भन्ने उजुरीको आधारमा उनीहरूमाथि आयोगले अनुसन्धान गरेको थियो। अनुसन्धानको क्रममा उनीहरूले आफ्नो पद तथा अहोदाको दुरूपयोग गरी गराई सार्वजनिक सम्पत्तिको हिनामिना हानि नोक्सानी पुर्याउने काम गरेको पाइएको आयोगको आरोपपत्रमा उल्लेख गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यस क्षेत्रको बदनाम हुने गरी नियम विपरीतको गतिविधि नगर्न सचेत गराएको छ। महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी सूचनामा काठमाडौँ उपत्यकासहित देशभरि सार्वजनिक यातायातको सवारी साधनहरू सञ्चालन गर्दा नियमको कडाईका साथ पालना गर्न सूचित गरिएको छ। यात्रुलाई गन्तव्यसम्म नपुर्याउने, बढ़ी भाड़ा लिने, सीट क्षमताभन्दा बढ़ी यात्रु राख्ने, यात्रु मैत्री व्यवहार नगर्ने, बस पकेट भन्दा बाहिर जथाभावी यात्रु चढ़ाउने र ओराल्ने, यात्रु तानातान गर्ने, सीट सरसफाई नगर्ने जस्ता जनगुनासो आइरहेको महासंघले जनाएको छ। यसैगरी डस्टबिनको व्यवस्था नगर्ने, तीव्र गतिमा सवारी चलाउने, ट्राफिक नियम पालना नगर्ने, सवारी साधनहरूसँग सम्बन्धित कागजात दुरूस्त नराख्ने जस्ता गुनासोहरूबारे समेत व्यवसायीहरूलाई सचेत गराइएको छ। यस्ता व्यवहारले सार्वजनिक यातायात क्षेत्रलाई आम सरकारवालाहरूले अवहेलित र अमर्यादित पेसाको रूपमा लिने गरेको समेत महासंघको विश्लेषण छ। खर्ब लगानी रहेको र राज्यलाई अर्बमा राजस्व बुझाइरहेको पेसा मर्यादित लगानी मैत्री र यात्रु मैत्री हुनुपर्नेमा अनौपचारिक रूपबाट यातायात क्षेत्रलाई बदनाम गराउने प्रयास भइरहेको पनि महासंघले उल्लेख गरेको छ। नेकपा एमालेको उपाध्यक्ष विष्णु पौडेल विरूद्ध पुनः 5 दिन म्याद थप भएको छ। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बुधबार आज फेरि म्याद थपको आदेश दिएको छ। पौडेल विरूद्ध आज चौथो पटक अदालतले म्याद थप भएको जनाएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले एमाले उपाध्यक्ष पौडेललाई असार 8 गते सुर्खेतबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो। उनी विरूद्ध सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान जारी छ। यसअघि पौडेल पत्नी दोमाया पौडेलले आफ्ना श्रीमानलाई गैर कानूनी रूपमा थुनामा राखेको दावी गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सो रिट 18 गते खारेज भइसकेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुरिम एरी बासबीच भेटवार्ता भएको छ। आज मन्त्रालयमा भएको द्विपक्षीय भेटवार्तामा पछिल्लो समय इजरायल जाने नेपाली श्रमिकलाई देखा परेको समस्या समाधान गर्न छलफल भएको मन्त्री यादवको सचिवालयले जनाएको छ। भेटमा इजरायल जाने इच्छुक श्रमिकलाई केन्द्रित गरेर स्वास्थ्य जाँच र भाषा परीक्षाको विषयमा छलफल भएको छ। छलफलमा दुवैजनाले द्विपक्षीय भेटवार्ता गर्दै श्रमिकको समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्। सुन चाँदीको भाउ आज पनि घटेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलाको 2,90,700 र चाँदीको भाउ तोलामा 4,615 रूपियाँ थियो, तर आइतबार यता भाउ लगातार घटेको छ। हप्ताको पहिलो कारोबारको दिन आइतबार 400 रूपियाँले, सोमबार 900 रूपियाँले र हिजो 1,400 रूपियाँले घटेको सुन आज 900 रूपियाँले घटेको छ। हिजो 2,88,000 कारोबार भएकोमा आज घटेर सुन तोलाको 2,87,100 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदी आइतबार 10 रूपियाँ, सोमबार 20 रूपियाँ, हिजो 30 रूपियाँले घटेकोमा आज 55 रूपियाँले घटेर तोलाको 4,500 रूपियाँमै कारोबार भइरहेको छ। जिल्ला प्रशासन कार्यालय रामेछापले यी असार 24 गतेदेखि 26 गतेसम्म राहदानी सेवा बन्द हुने जनाएको छ। प्रशासनले एक सूचना जारी गर्दै राहदानी विभागको पत्र अनुसार असार 29 गतेदेखि नयाँ राहदानी प्रणाली कार्यान्वयनको तयारी भइरहेकोले केही दिन सेवा बन्द हुने जनाएको छ। प्रशासनले यही असार 27 गतेदेखि नयाँ राहदानी प्रणाली मार्फत आवेदन कार्य पुनः नियमित हुने पनि जानकारी गराएको छ। शैक्षिक गुणस्तर सुधार गर्दै विद्यालय र शिक्षक बीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्यले रामेछापको मकुण्डा गाउँपालिकाले उत्कृष्ट विद्यालय तथा शिक्षकलाई नगद पुरस्कार सहित सम्मान गर्ने कार्यक्रम शुरू गरेको छ। तोकिएको मापदण्डको आधारमा विद्यालय र शिक्षकहरूको मूल्याङ्कन गरी उत्कृष्ट शैक्षिक संस्था तथा शिक्षक छनौट गरिएको गाउँपालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत नाम शेर्पाका अनुसार गाउँपालिका स्तरीय छनौट समितिले असार 19 गते बसेको बैठक तथा गाउँ कार्यपालिकाको असार 20 गतेको निर्णय अनुसार उत्कृष्ट विद्यालय र शिक्षकको नाम सार्वजनिक गरिएको जनाएको छ। उत्कृष्ट विद्यालयतर्फ उमाकुण्ड गाउँपालिका छ गुप्तेश्वर स्थित श्री कैलेश्वर माध्यमिक विद्यालय प्रथम भएको छ। उक्त विद्यालयले 2,00,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्नेछ। यसै गरी उमाकुण्ड गाउँपालिका 4 प्रतिष्ठित श्री चण्डेश्वरी माध्यमिक विद्यालय द्वितीय हुँदै 1,00,000 रूपियाँ तथा उमाकुण्ड गाउँपालिका 3 उपगाँस्थल स्थित श्री जनता माध्यमिक विद्यालय तृतीय हुँदै 50,000 रूपियाँ नगद पुरस्कारको लागि छनौट भएको छ। यस्तै गाउँपालिकाले उत्कृष्ट कार्य सम्पादन गरेका 5 शिक्षक तथा प्रधानाध्यापकहरूलाई जनै 10,000 रूपियाँ नगद पुरस्कार सहित सम्मान गर्ने निर्णय गरेको छ। पुरस्कृत हुने शिक्षक तथा प्रधानाध्यापकमा श्री जनजागृति आधारभूत विद्यालयका कुमार थापा, श्री सिद्धेश्वर माविका बान्तिका जगदीश बस्नेत, सोही विद्यालयका इराक आङदेम्बे, श्री जनता माध्यमिक विद्यालय उपगाँस्थलीकी प्रवीणा सुनुवार तथा श्री चण्डेश्वरी माविकी प्रीतिकी इन्दिरा आचार्य रहेका छन्। शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने विद्यालय र शिक्षकहरूलाई प्रोत्साहन गर्दै गुणस्तरीय शिक्षाको विकास, शैक्षिक उपलब्धि अभिवृद्धि तथा विद्यालयहरूबीच सकारात्मक प्रतिस्पर्धा बढ़ाउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत शेर्पाले बताउनुभएको छ। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला। रामेछाप नगरपालिकाको अनुरोध,
7: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
8: भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
10: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 9896625998।
6: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार रामेछापको सुनापति गाउँपालिका वडा नम्बर 1 गुण श्री सोराखुटे स्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता लेखा परीक्षण नगरेको विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी रूपमा पूरा नगरेको आरोप लागेको छ। विद्यालय व्यवस्थापन समितिले 2083 साल जेठ 22 गते बसेको बैठकबाट अस्थायी शिक्षक प्रधानाध्यापक रहेको अवस्थामा स्थायी शिक्षकलाई प्रधानाध्यापक बनाउने निर्णय गरेको थियो। उक्त निर्णयको प्रतिलिपि तथा जानकारी 2083 साल जेठ 26 गते सेनापति गाउँपालिकामा बुझाइएको भए पनि गाउँपालिकाले हालसम्म निर्णय कार्यान्वयन गराउन चाँसो नदिएको विद्यालय व्यवस्थापन समिति सम्बद्ध स्रोतले बताएको छ। विद्यालयका अभिभावक तथा स्थानीय सरकारवालाहरूले लामो समयदेखि विद्यालयको आर्थिक पारदर्शिता र भवन निर्माणमा भएको खर्च सार्वजनिक गर्न माग गर्दै आएका छन्। रामेछापको खानादेवी गाउँपालिका वडा नम्बर 3 वडाभित्रका सम्पूर्ण विद्यार्थी र शिक्षकहरूलाई ट्र्याक सुट, शैक्षिक सामग्री तथा खेलकुदका सामग्रीहरू वितरण गरेको छ। आर्थिक वर्ष 2082-83 को स्वीकृत वडा स्तरीय कार्यक्रम र नपुग बजेट वडाको चालू खर्चबाट व्यवस्थापन गर्ने गरी गत असार 22 गते सो सामग्रीहरू वितरण गरिएको त्यहाँका वडाध्यक्ष पुष्कर कार्कीले जानकारी दिनुभएको छ। रौतहटको स्नात नगर्ने गर्न माग गर्दै आएका छन्। रामेछापको खानादेवी गाउँपालिका वडा नम्बर 3 वडाभित्रका सम्पूर्ण विद्यार्थी र शिक्षकहरूलाई ट्र्याक सुट, शैक्षिक सामग्री तथा खेलकुदका सामग्रीहरू वितरण गरेको छ। आर्थिक वर्ष 2082

भएको छ। हिजो बेलुका विवादको क्रममा धारिलो हतियार प्रहार हुँदा बुटन शाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले उत्तरले जनाएको छ। घाइते भएका बुटनको उपचारको क्रममा प्रादेशिक अस्पताल गौरमा ज्यान गएको बताइएको छ। जनमत पार्टी सप्तरीका कोषाध्यक्ष नरेश अधिकारीलाई जबरजस्ती गरिने तथा ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। अधिकारी विरूद्ध परेको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेर अनुसन्धान अघि बढ़ाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी हेमराज घिमिरेका अनुसार अधिकारी विरूद्ध जबरजस्ती गरिने र ठगी सम्बन्धी उजुरी दर्ता भएपछि उनलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान शुरू गरिएको बताइएको छ। अन्त्यमा अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरान युद्ध विराम अन्त्य भएको घोषणा गर्नुभएको छ। टर्कीको एंगरामा भइरहेको उत्तर एटलान्टिक सन्धि संगठनको सम्मेलनमा बोल्दै ट्रम्पले अब आफूले उनीहरूसँग डील नगर्ने बताउनु भएको बीबीसीले जनाएको छ। इरानसँग अब वार्ता गर्नु समय बर्बादी मात्रै रहेको भन्दै ट्रम्पले अमेरिका अब आफ्नो प्राथमिक काममा केन्द्रित हुन चाहेको बताउनु भएको छ। क्यान्सरलाई शुरूमै काटेर हटाउनुपर्ने आफ्नो धारणा रहेको उहाँको टिप्पणी रहेको छ। यसअघि हर्मुज जलमार्गमा तेल बोकेका तीनवटा ट्याङ्करमा आक्रमण भएको विवरणपछि अमेरिकाले आफूले 80 भन्दा धेरै इरानी निशानाहरूमा आक्रमण गरेको अमेरिकाले बताएको थियो। त्यसपछि ट्रम्पको यस्तो भनाई आएको हो। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदाजाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पटक। गोविन्द बहादुर कार्के मुख्य सचिव नियुक्त। सिभिल अस्पतालका 8 जना कर्मचारी विरूद्ध झण्डै 3 करोड़ भ्रष्टाचार मुद्दा दायर। जिल्ला प्रशासन कार्यालय रामेछापमा आजदेखि 26 गतेसम्म राहदानी सेवा बन्द। रामेछापको माकुण्डामा शिक्षा सुधारको अभियान। उत्कृष्ट विद्यालयलाई 2,00,000 पुरस्कार। र इरानसँगको युद्ध विराम अन्त्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा। अवस्था हजुरको रेडियो 102.1 MHz तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन हुने बारे सूचना।
1: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन तथा सांस्कृतिक कार्यक्रम 2083 निम्नमिति समय स्थानमा हुन गइरहेको छ। कार्यक्रममा सहभागिताका लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। साथै लोक तथा दोहोरी गीत संगीतका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति रहने यस कार्यक्रममा सम्पूर्ण कला संगीत प्रेमी तथा आम दर्शक महानुभावहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रममा सांगीतिक प्रस्तुति दिने कलाकारहरू
0: प्रजापति पराजुली,
2: दुर्गा रायमाझी,
0: बत्री पङ्गेनी,
2: रीता थापा मगर,
0: पशुपति शर्मा,
2: सुभाष केसी,
0: दीपक खड्का,
2: राधिका हमाल,
0: सीता थापा,
2: कृष्ण रेउले,
0: शिव हमाल,
2: जुना श्री,
0: देवी घरती,
2: दिनेश काफ्रे,
0: रामकुमार नेपाली,
2: उषा सुवेदी,
0: भरत बराकोटी
2: र कुमार हुन्।
0: कार्यक्रम हुने मिति 2083 असार 27 गते।
1: स्थान तीनलाल पार्क मन्थली रामेछाप। थप जानकारीका लागि संयोजक कल्पना सुनवार सम्पर्क नम्बर 9860-77-5833, सह संयोजक अनिता थापा मगर सम्पर्क नम्बर 9044-26-41-10। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समिति।

0: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
1: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
1: आवश्यक कागजात,
2: सदस्यता परिचय पत्र,
1: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क।
1: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
1: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ।
1: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
1: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
2: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
1: अपाङ्गता,
2: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-543-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
3: किन आँखा मिचेकुमिचे गरेको?
4: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
3: धेरै समय मोबाइल चलाएपछि क्या हो
4: भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
4: बुझे।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
8: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
7: हुर्केकै गिरिराज चल्ला 150 मा?
8: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
9: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
8: विराज, किसानको साथी।
9: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
8: प्रोप्राइटर जय मानन्दर। फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
10: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
11: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
10: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
11: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
10: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
11: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डडेलोबाट वन जोगाऊ।
10: वन डडेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
2: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
12: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
10: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
13: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
10: हाम्रा विशेषताहरू
13: 40% मात्रै डाउन पेमेन्ट,
10: सजिलो मासिक किस्ता सुविधा,
13: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
10: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
13: आवश्यक कागजातहरू,
10: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
13: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
10: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
14: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
14: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
14: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845401043, 9863024222।

0: प्रसिद्ध उद्यमी सुखी सुनापति कृषि पर्यटन र शिक्षा हाम्रो सम्पत्ति। नमस्कार, रेडियो कार्यक्रम हाम्रो सुनापतिमा तपाईलाई हार्दिक स्वागत छ। म तुलसी श्रेष्ठ
1: अनि म प्रशान्त हायो।
0: रेडियो कार्यक्रम हाम्रो सुनापति सुनापति गाउँपालिका संघको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। रेडियो तीफदी 99.1 MHz साप्ताहिक रूपमा उत्पादन गर्ने यो कार्यक्रम प्रत्येक हप्ताको बुधबार साँझ 6:30 बजेदेखि 7 बजेसम्म अर्थात यसै समयमा तपाईँले सुन्न सक्नुहुन्छ। साथै रामेछाप जिल्लाबाट सञ्चालित रेडियोहरू हजुरको रेडियो 101.1 MHz, रेडियो रामेछाप 95.8 MHz, रेडियो झंकार 97.5 MHz र रेडियो इनर्जी 106.2 MHz पनि यसै समयमा एकैसाथ सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो तीफदीबाट पुनः प्रसारण बिहिबार दिउँसो 2:30 बजेदेखि अपराह्न 3 बजेसम्म सुन्न सक्नुहुनेछ।
1: यो कार्यक्रममा हामी सुनापति गाउँपालिकाले सञ्चालन गरिरहेको विभिन्न विकास निर्माणको कामहरूको बारेमा चर्चा परिचर्चा गर्नेछौ। गाउँपालिकामा स्वास्थ्य, शिक्षा, यातायात, कृषि, खानेपानी लगायत नागरिकहरूको जनजीविकासँग प्रत्यक्ष जोडिएका सवालहरूमा जिम्मेवारी बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य हो। गाउँपालिकाबाट विनियोजित बजेटको सही प्रयोगमा जोड़ दिनु र तपाईँ नागरिकलाई पनि चनाखो बन्न खबरदारी गर्नु यस कार्यक्रमको अर्को उद्देश्य हो। पालिकाभित्रको सुशासन र पारदर्शितामा यस कार्यक्रमले जोड़ दिन्छ। साथै गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई पनि यस कार्यक्रममा समेट्नेछौ। रामेछापको सुनापति गाउँपालिकाको 20 औं गाउँ अधिवेशनमा चालू आर्थिक वर्षको प्रगति समीक्षा गर्दै आगामी आर्थिक वर्ष 2083-84 लागि 54,70,03,000 रूपियाँ बराबरको बजेट प्रस्तुत गरिएको छ। गाउँ सभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष 2082-83 गाउँपालिकाको कुल बजेट 61,79,32,000 रूपियाँ रहेकोमा हालसम्म चालू तर्फ पुँजीगत तर्फ गरी 48,60,49,000 रूपियाँ वास्तविक आमदानी भएको छ। सो अवधिमा 33,15,000 रूपियाँ अर्थात 67.89% बजेट खर्च भएको छ। गाउँपालिकाले चालू आर्थिक वर्षमा सुशासन तथा संस्थागत विकासको लागि 81,35,000 रूपियाँ विनियोजन गरेको थियो, तर तुलनात्मक रूपमा न्यून बजेट विनियोजन हुँदा संस्थागत सक्षमता अभिवृद्धिमा अपेक्षित रूपमा उपलब्धि हासिल गर्न चुनौती रहेको बताइएको छ। वातावरणीय अनुकूलता, शान्ति सुरक्षा, कानून तथा न्याय, तथ्याङ्क प्रणालीको विकास योजना तर्जमा अनुगमन तथा मूल्यांकन लगायतका क्षेत्रमा थप लगानी आवश्यक रहेको गाउँसभामा उल्लेख गरिएको छ। पूर्वाधार विकासतर्फ चालू आर्थिक वर्षमा 20,64,03,000 रूपियाँ विनियोजन गरिएको थियो, जुन कुल बजेटको करिब 32% हो। यद्यपि उत्पादनशील क्षेत्रमा लगानी वृद्धि हुन नसकेको तथा दिगो विकासका आधारमा पूर्वाधार निर्माणमा पर्याप्त ध्यान पुग्न नसकेको बताइएको छ। वर्षायाममा सड़क मर्मत तथा पुनर्निर्माणमा अत्याधिक खर्च हुने अवस्थालाई मध्यनजर गर्दै दीर्घकालीन र दिगो पूर्वाधार निर्माणमा जोड़ दिनुपर्ने आवश्यकता औलाइएको छ। गाउँपालिकाको भौगोलिक संवेदनशीलता तथा वर्षाउने हुने बाढ़ी पहिरोको कारण विपदको जोखिम बढ़दै गएको पनि पालिकाको भनाइ छ। विशेष गरी उडा नम्बर 3 स्थित साउने केौरेनी बस्तीका 77 घरधुरी उच्च पहिरो जोखिममा रहेको र बस्ती नै सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको गाउँसभामा जानकारी दिएको थियो। प्रभावित परिवारलाई राहत तथा अस्थायी आवास निर्माणको लागि 65 घर परिवारलाई प्रति परिवार 15,000 रूपियाँका दरले सहयोग प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। चालू आर्थिक वर्षमा सड़क तथा स्वास्थ्य पूर्वाधारलाई प्राथमिकतामा राखी संघ र प्रदेश सरकारबाट प्राप्त बजेट तथा साझेदारी कार्यक्रम मार्फत अधिकांश योजना कार्यान्वयन भएको बताइएको छ। यसले स्थानीय पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याएको गाउँपालिकाको जिक्र रहेको छ। गाउँपालिकाले आगामी आर्थिक वर्ष 2000 2083-84 का लागि 54,70,03,000 रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ। प्रस्तावित बजेट मध्ये चालू तर्फ 38,66,41,000 रुपियाँ अर्थात 70.68% र पुँजीगत तर्फ 15,85,60,000 रुपियाँ अर्थात 28.97% खर्च हुने अनुमान गरिएको छ। बजेटका लागि संघीय सरकारबाट वित्तीय समानीकरण, सशस्त्र विशेष तथा समपूरक अनुदान, राजस्व बाँडफाँड तथा विभिन्न कोष मार्फत स्रोत सुनिश्चित भएको गाउँपालिकाले जनाएको छ। यस्तै प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, सशस्त्र विशेष र समपूरक अनुदान तथा राजस्व बाँडफाँड पनि बजेटको महत्वपूर्ण स्रोतका रूपमा रहनेछन्। गाउँपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोतबाट 60,00,000 रूपियाँ संकलन हुने तथा बैंक मौजदबाट 3,50,00,000 रूपियाँ उपलब्ध हुने अनुमान गरेको छ। यससँगै गाउँपालिकाको कुल आन्तरिक स्रोत 4,10,00,000 रूपियाँ पुग्ने प्रारम्भिक आकलन गरिएको छ। गाउँसभाले आगामी वर्षका नीति कार्यक्रम तथा बजेट मार्फत सुशासन, पूर्वाधार विकास, विपद व्यवस्थापन, स्वास्थ्य सेवा तथा स्थानीय आवश्यकतामा आधारित विकास गतिविधिलाई प्राथमिकतामा राख्दै कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। यिनै सन्दर्भमा रहेर आजको हाम्रो सुनापति रेडियो कार्यक्रममा आर्थिक वर्ष 2083-84 आय व्ययको अनुमानित विवरण तथा बजेट गाउँपालिकाका उपाध्यक्ष गीता बेष्टले प्रस्तुत गर्नु भएको अंश सुनाऊ।
2: नेपालको संविधानको धारा 230 को प्रावधान बमोजिम सुनापति गाउँपालिकाको उपाध्यक्षको हैसियतले सुनापति गाउँपालिका गाउँसभाको 20 अधिवेशनको यस सम्मानित बैठकमा आर्थिक वर्ष 2083-84 को आय व्ययको अनुमानित विवरण तथा बजेट प्रस्तुत गर्न पाउँदा धेरै गर्वको अनुभूति गरेको छु। यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्नका लागि विभिन्न कालखण्डमा भएका विभिन्न जनआन्दोलन, जनयुद्ध लगायत आन्दोलनहरूमा आफ्नो प्राणको आहुति गर्ने महान शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। प्रजातन्त्र हुँदै लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि ती आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेताहरू र आफ्नो स्थानमा रहेर योगदान गर्नुहुने सबै दाजुभाइ तथा दिदीबहिनीहरू र आमा बुवाहरूप्रति उच्च सम्मान प्रकट गर्दछु। नेपालको संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्न राष्ट्रिय रूपमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा निर्धारण भएसँगै सुनापति गाउँपालिकाको विकास र समृद्धिको लागि सुनापति समृद्ध उद्यमी, सुखी सुनापति, कृषि, पर्यटन र शिक्षा हाम्रो सम्पत्ति भन्ने दीर्घकालीन लक्ष्यको निर्धारण गरी सामाजिक न्याय र लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद स्थापनाको दिशामा गाउँपालिका निर्देशित भएको छ। गाउँपालिकाको सुशासन, विकास र समृद्धिको सोच सहित तयार गरिएको सुनापति गाउँपालिकाको दोस्रो आवधिक पञ्चवर्षीय योजना र नेपालको 16 आवधिक योजनाको आधारमा सामाजिक न्याय स्थापनाको साथै सुनापति गाउँवासीले प्रत्यक्ष अनुभूत हुने गरी तयार पारिएको योजनाको उद्देश्य प्राप्त गर्न सघाउ पुग्ने गरी आर्थिक वर्ष 83-84 आय व्ययको विवरण तथा बजेट तर्जुमा गरेको बेहोरा यो सम्मानित गाउँसभाको बैठकमा जानकारी गराउँदछु। सुनापति गाउँपालिकाले लिएको नीति अनुरूप उच्च राजनैतिक नेतृत्व, बुद्धिजीवी, समाजसेवी र अन्य सरकारवालाहरूबाट प्राप्त अमूल्य राय तथा सुझावहरूलाई पनि समेटी यो बजेट तर्जुमा गरेको छु। यो बजेटलाई उत्पादन, रोजगारी सृजना, आय वृद्धि र सुनापतिको दीर्घ विकासमा टेवा पुग्ने गरी सुनापति गाउँवासी सबै नागरिकमा विकास र समृद्धिको आशा पूरा गर्ने आत्मविश्वास जगाउने दस्तावेजको रूपमा लिएको छु। सभा अध्यक्ष महोदय, गाउँ सभा सदस्य ज्यूहरू, अब म चालू आर्थिक वर्ष 82-83 आर्थिक गतिविधि र बजेट तथा कार्यक्रम कार्यान्वयनको वर्तमान अवस्थाको समीक्षा गर्दछु। आर्थिक वर्ष 82-83 सुनापति गाउँपालिकाको कुल बजेट 61,79,32,000 भएकोमा हालसम्म चालू र पुँजीगत गरी जम्मा 48,60,49,000 वास्तविक आमदानी भएकोमा रूप 33,15,000 हजार अर्थात 67.89 प्रतिशत खर्च भएको छ। चालू आवको लागि गाउँपालिकाको सुशासन तथा संस्थागत विकासमा कुल बजेटको रु 81,35,000 विनियोजन गरिएको थियो। यस क्षेत्रमा तुलनात्मक रूपमा न्यून बजेटको विनियोजन गर्दा पालिकाको संस्थागत सक्षमता सोचे जति प्रगति हुन नसके कुरा तथ्यपरक रहेको छ। यस क्षेत्रमा पर्ने वातावरणीय अनुकूलता, शान्ति र सुव्यवस्था, कानून र न्याय, तथ्याङ्क प्रणालीको विकास र अध्यावधिकरण, वस्तुनिष्ठ योजना तर्जुमा र कार्यान्वयन साथै अनुगमन तथा मूल्याङ्कन सँगै अनुसन्धान जस्ता उपक्षेत्रहरूका कार्यक्रम तयार गरी बजेटको विनियोजन हुन सक्दा मात्र आम नागरिकले सुशासनको महसुस गर्नेछन् भन्ने कुरामा विश्वस्त छु। न्यून बजेट विनियोजन भए पनि यस क्षेत्रमा शून्य बजेटका सुशासन र संस्थागत विकास सम्बन्धी कार्यक्रम निरन्तर कार्यान्वयन गरिएका छन्। आर्थिक वर्ष 82-83 कुल बजेटको 20,64,03,000 विनियोजन भएको थियो, जस अनुसार कुल बजेटको करिब 32% पूर्वाधार क्षेत्रमा बजेट विनियोजन भए पनि उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्न सकिएको छैन र दिगो विकासमा आधारित भई विकास पूर्वाधारको निर्माणमा यथेष्ट ध्यान नगएको देखिन्छ। फलस्वरूप पालिकामा वर्षयाम पछि सड़क सरसफाई र सड़कको पुनर्निर्माण अत्याधिक खर्च हुनुको साथै जन सहभागिता अभिवृद्धि गराई विकासको अपनत्व लिन सक्ने गरी दीर्घ विकासको लक्ष्यहरूलाई आन्तरिकीकरण गरी पूर्वाधार विकासमा बजेट विनियोजन हुन आवश्यक छ। सुनापती गाउँपालिकाको भौगोलिक बनावट कमजोर हुनुका साथै वर्षेनी वर्षाका कारण बाढी पहिरोबाट भएको विपद तथा प्रकोपले जमिनलाई अझ कमजोर बनाइरहेको छ, जसको कारण वडा नम्बर 3 स्थित साउने केवरेनीमा 77 घर धुरी पहिरोको उच्च जोखिम रहनुको साथै सो बस्ती नै सुरक्षित स्थानमा स्थानान्तरण गर्नु पर्ने भएको छ। गाउँपालिकाले राहत तथा अस्थायी आवास निर्माणमा निर्माण सहयोग स्वरूप 65 घर परिवारलाई रु 15,000 दरले रकम प्रदान गरेको छ। सुनापतिको विकास पूर्वाधारको रूपमा सड़क पूर्वाधार साथै स्वास्थ्य सेवा र पूर्वाधारलाई मुख्य आधार बनाई आर्थिक वर्ष 62-63 संघ तथा प्रदेशबाट समेत ती उपक्षेत्रमा बजेट विनियोजन भएको छ। बजेट विनियोजन सँगै उपयुक्त क्षेत्रगत विनियोजन भएको बजेटबाट साझेदारीमा 100% योजना कार्यान्वयन भई पूर्वाधार विकासमा टेवा पुगेको छ। गाउँसभा श्रद्धेय अध्यक्षज्यू, गाउँसभा सदस्यज्यूहरू, अब म आगामी आर्थिक वर्ष 83-84 बजेट तथा कार्यक्रमको सोच सहित विनियोजन र अपेक्षित उपलब्धि प्रस्तुत गर्दछु। आगामी आर्थिक वर्ष 82-83 बजेट तथा कार्यक्रम। आगामी आर्थिक वर्ष 83-84 बजेट तथा कार्यक्रमको मुख्य सोच समृद्ध उद्यमी र सुखी सुनापति, कृषि पर्यटन र शिक्षा हाम्रो सम्पत्ति भन्ने मूल नारा पूरा गर्नु रहेको छ। लक्ष्य सुनापती गाउँपालिकाको आगामी आर्थिक वर्ष 2083-84 बजेट तथा कार्यक्रमको मुख्य लक्ष्यहरू तपसिल बमोजिम उल्लेख गरेको छु। सुनापतिको विकास र समृद्धिको लागि कृषिको आधुनिकीकरण र विविधीकरण गर्दै आर्थिक एवं सामाजिक स्तरमा वृद्धि गर्ने, पर्यटन क्षेत्रको पहिचान प्रवर्धन तथा प्रचार प्रसार गर्दै आन्तरिक आय तथा रोजगारीमा वृद्धि गर्ने, गुणस्तरीय शिक्षाको विकास गर्दै स्वावलम्बी र आत्मनिर्भर नागरिक तयार गरी सभ्य र सुशासनयुक्त समाजको निर्माण गर्ने यस बजेट तथा कार्यक्रमका उद्देश्य तपसिल अनुसार तय गरेको छु। उद्देश्यहरू: कृषिको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्नु, पहिचान भएका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्दै नयाँ क्षेत्रको पहिचान र विकास गर्नु, व्यावहारिक प्रविधि मैत्री, प्रतिस्पर्धी र गुणस्तरीय शिक्षामा जोड़ दिनु, दिगो र वातावरण मैत्री पूर्वाधार विकास गर्नु, गाउँपालिकाको विद्यमान स्रोत साधनको प्रयोग गरी आन्तरिक आय दिगो स्रोतको सुनिश्चितता गर्नु, विद्यमान गरिबी र बेरोजगार न्यूनीकरण गरी दिगो विकासको लक्ष्य हासिलमा योगदान गर्नु, सुनापती गाउँपालिकाका नागरिकलाई गुणस्तरीय र पहुँच योग्य सेवा विस्तार गर्नु, बाल मैत्री पूर्वाधार निर्माण गर्नु। गाउँसभा सदस्य अध्यक्षज्यू, गाउँसभा सदस्यज्यूहरू, आगामी आर्थिक वर्ष 2083-84 बजेट तथा कार्यक्रममा प्राथमिकताहरू तपसिल अनुसार निर्धारण गरेको छु। बजेटका प्राथमिकताहरू: उद्यमशील, रोजगारी, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, दिगो र गुणस्तरीय पूर्वाधार विकासमा लगानी विस्तार, गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा, सामाजिक न्याय सहितको सन्तुलित विकास, नागरिक केन्द्रित सार्वजनिक सेवा प्रवाह। सुनापति गाउँपालिकाको आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा देखाएका नीति कानून तथा ऐन नियमहरूलाई आधार मानि बजेट तथा कार्यक्रम तर्जुमा गरेको छु। बजेट तर्जुमाका आधारहरू: नेपालको संविधान, नेपालको 16 आवधिक योजना, दिगो विकास लक्ष्य 2016-2031, स्थानीय सरकार सञ्चालन ऐन 2074, सुनापति गाउँपालिकाको दोस्रो आवधिक योजना, सुनापति गाउँपालिकाको मध्यमकालीन खर्च संरचना 83-84-85-86, नेपाल सरकारको आर्थिक वर्ष 2083 को वार्षिक बजेट तथा कार्यक्रम, बागमती प्रदेश सरकारको सरकारको आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट तथा कार्यक्रम, बागमती प्रदेश सरकारको दोस्रो आवधिक योजना, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग, संघ प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्ध ऐन 2077 लगायत अन्य सम्बद्ध नीतिगत तथा कानूनी व्यवस्थाहरू। गाउँसभा सदस्य अध्यक्षज्यू, गाउँसभा सदस्यज्यूहरू, अब म बजेट तथा कार्यक्रमको क्षेत्रगत विनियोजन र बजेटको क्रियाकलापहरू प्रस्तुत गर्दछु। आर्थिक विकास: सुनापति भ्रमण वर्ष घोषणा र पर्यटन महोत्सव मार्फत सुनापतिलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न बजेट विनियोजन गरेको छु। कृषि तथा पशु सेवालाई प्रभावकारी बनाउनको लागि आवश्यक बजेट विनियोजन गरेको छौ। माटोको उर्वरा शक्तिमा सुधार गरी उत्पादन वृद्धि गर्न पालिकामा नै माटो परीक्षण गरिनेछ। स्थानीय तथा रैथाने बिउ बालीको खेती प्रवर्तन कार्यक्रमको लागि आवश्यक बजेटको विनियोजन गरेका छौ। युवा रोजगार न्यूनीकरण गरी स्वरोजगार प्रवर्धन गर्न युवा लक्षित कार्यक्रमहरूको लागि आवश्यक बजेट विनियोजन गरेका छौ। दूध मासु अन्डामा आत्मनिर्भर बनाउन किसानहरूलाई उत्पादनमा आधारित अनुदान कार्यक्रमको लागि बजेट विनियोजन गरेका छौ। गाई भैँसी प्रवर्धन कार्यक्रम मार्फत व्यावसायिक गाई भैँसी पालनमा जोड दिई दूध उत्पादनमा वृद्धि गर्न आवश्यक बजेट विनियोजन गरेका छौ। व्यावसायिक सिप प्रदान गर्न खानका गलैँचा ब्युटी पार्लर तथा ड्राइभिङ सिप विकासको लागि आवश्यक बजेट विनियोजन गरेका छौ। गाउँपालिकाभित्र सञ्चालनमा रहेका सहकारीलाई सबलीकरण गर्नका लागि आवश्यक बजेट विनियोजन गरेका छौ। समृद्ध र सुखी सुनापति निर्माण गर्न कृषि पशुपालन उद्योग पर्यटन रोजगार र सहकारी क्षेत्रलाई आर्थिक विकासको सम्भागको रूपमा लिई आर्थिक क्षेत्रको विकासका लागि 1,79,00,000 बजेट विनियोजन गरेका छौ। श्रद्धेय अध्यक्षज्यू, गाउँसभा सदस्यज्यूहरू, अब म पूर्वाधार विकास तर्फको बजेट तथा कार्यक्रमको विनियोजन र क्रियाकलापहरू प्रस्तुत गर्दछु। पूर्वाधार विकास तर्फ: आन्तरिक तथा बाह्य पर्यटनको आकर्षणका लागि पर्यटन पूर्वाधारको विकासका लागि जोड दिएको छ। सुनापति गाउँपालिकाको दिगो समावेशी र गुणस्तरीय पूर्वाधार विकासलाई प्राथमिकता दिने नीति अनुरूप सड़क, खानेपानी तथा सिंचाई, शैक्षिक पूर्वाधार, स्वास्थ्य पूर्वाधार लगायतका क्षेत्रहरूमा पूर्वाधार निर्माण तथा स्तर उन्नतिका लागि बजेट विनियोजन गरेका छौं। यस क्षेत्र अन्तर्गत 8,30,00,000 बजेट विनियोजन गरेका छौं। सदै अध्यक्षज्यू, गाउँसभा सदस्यज्यूहरू, अब म संस्थागत विकास र सुशासन तर्फको विनियोजन र क्रियाकलाप प्रस्तुत गर्दछु। संस्थागत विकास र सुशासन तर्फ: गाउँपालिकाको कार्यालयबाट प्रदान हुँदै आएको सेवालाई जनताको घर दैलोमा पुर्याउने उद्देश्यले वर्षमा 2 पटक एकीकृत घुम्ती शिविर सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरेका छौ। बजारबाट गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्न र उपभोक्ताहरूको संवैधानिक अधिकार प्रत्याभूति गर्न बजार अनुगमनको लागि बजेट विनियोजन गरेका छौ। राजस्व सुधार गर्नका लागि राजस्व सुधार कार्ययोजना निर्माण मार्फत करको दरलाई सेवाग्राहीको हित अनुकूल बनाउन करको दर तथा दायरा अध्ययन गरी राजस्व वृद्धि गर्न आवश्यक बजेटको व्यवस्था गरेका छौ। गाउँपालिकाको विकास निर्माण सेवा प्रवाहको प्रभावकारिता तथा जवाबदेहीता वृद्धि गर्न चौमासिक रूपमा सार्वजनिक सुनवाई कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेका छौ। गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरूमा विद्युतीय हाजिरी व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्था गरेका छौँ। कानूनको अज्ञानता क्षम हुँदैन भन्ने कानूनी सिद्धान्तलाई मध्यनजर गर्दै सर्वसाधारणमा कानून सम्बन्धी जानकारी गराउनको लागि कानूनी सचेतना कार्यक्रमका लागि आवश्यक बजेट व्यवस्था गरेका छौँ। शहीद बेपत्ता परिवार तथा घाइतेहरूलाई सूचीकृत गरी विशेष अवसरमा सम्मानका लागि आवश्यक बजेट विनियोजन गरेका छौँ। यस क्षेत्र अन्तर्गत 41,50,000 बजेट विनियोजन गरिएको छ। श्रद्धेय अध्यक्षज्यू, गाउँसभा सदस्यज्यूहरू, अब म वन वातावरण तथा विपद व्यवस्थापन तर्फको क्रियाकलाप र विनियोजन प्रस्तुत गर्दछु। वन वातावरण तथा विपद व्यवस्थापन, विपद सूचक, स्वयंसेवक परिचालन, वन व्यवस्थापन, वन डढेलो नियन्त्रण, विभिन्न प्रकारका विपद प्रभावितहरूलाई प्रदान गरिने आर्थिक सहायता, राहत प्याकेज र स्थानीय प्रकोप व्यवस्थापन कोष समेतलाई प्राथमिकतामा राखी बजेट व्यवस्थापन गरी वातावरण तथा विपद व्यवस्थापन तर्फहरू 68,00,000 विनियोजन गरेका छौँ। यसबाट गाउँपालिकाको विपद व्यवस्थापन अन्तर्गतको विपद पूर्व तयारी र विपदबाट पीड़ित नागरिकहरूलाई तुरन्त राहत दिन सकिने व्यवस्था गरेका छौँ। वातावरण संरक्षण तथा विपद जोखिमबाट सुरक्षित हुनको निम्ति गाउँपालिकाले पहल गरी निकायगत समन्वय गर्न आवश्यक व्यवस्था गरेका छौँ। विपद जहिले पनि आउन सक्ने भएकाले त्यसको लागि सुनापतिको स्थानीय प्रकोप व्यवस्थापन कोषको व्यवस्था गरी आवश्यक बजेटको व्यवस्था गरेका छौँ। यस गाउँपालिका अन्तर्गत वडा नम्बर 3 को साउने केरुनीको जोखिमयुक्त बस्ती व्यवस्था स्थानान्तरणका लागि आवश्यक सहयोग समन्वय र पहल गर्ने व्यवस्था मिलाएका छौँ। सदय अध्यक्षज्यू, गाउँसभा सदस्यज्यू, अब म सामाजिक विकासतर्फको क्षेत्रगत क्रियाकलाप र विनियोजन प्रस्तुत गर्दछु। सामाजिक विकासतर्फ सुनापती गाउँपालिकालाई बाल मैत्री स्थानीय शासन घोषणा कार्यक्रम कार्यान्वयनको लागि बजेट व्यवस्थापन गरेका छौँ। सुनापती गाउँपालिकालाई उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा विकास गर्न नतिजाका आधारमा उत्कृष्ट शिक्षक, विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता प्रदान गरेका छौँ। यसै पश्चात सिटीभित्र अन्तर्गत प्राविधिक विषय अध्ययन गर्ने प्रति ओडा एकजना विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्थालाई निरन्तरता दिनुका साथै एमबीबीएस अध्ययन गर्ने एकजना विद्यार्थीलाई सहुलियत छात्रवृत्तिको व्यवस्था गरेका छौँ। महिला हिंसा नियन्त्रण गरी लैंगिक विभेद न्यूनीकरणका लागि स्थानीय लैंगिक हिंसा निवारण कोषको व्यवस्था गरेका छौँ। किशोरी तथा महिलालाई महिनावारी स्वास्थ्य सम्बन्धमा सचेतना कार्यक्रम सञ्चालन गर्दै निशुल्क सेनिटरी प्याड वितरणको लागि आवश्यक बजेट विनियोजन गरेका छौँ। पालिका स्तरीय सुनापती आधारभूत अस्पतालबाट गुणस्तरीय एवं सर्वसुलभ उपचार सेवा सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्थापन गरेका छौँ। मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न योग, ध्यान, साधना जस्ता प्राकृतिक चिकित्सा प्रणाली अपनाउने कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेका छौँ। यस क्षेत्र अन्तर्गत 3,44,15,000 बजेट विनियोजन गरेका छौँ। गाउँपालिकाको खानेपानी, सरसफाई र बजार व्यवस्थापनको लागि दिगो स्रोतको व्यवस्थापन गर्ने व्यवस्था मिलाएका छौँ। गाउँ छोडी शहर केन्द्रित हुने नागरिकलाई गाउँ समाजमा नै बसे आफ्नो बाँझो जमिन उपयोग गरी उत्पादनमा लगानी गर्ने व्यवस्था मिलाएका छौँ। सदय अध्यक्षज्यू, गाउँसभा सदस्यज्यूहरू, अब म माथिका क्षेत्रगत क्रियाकलाप र कार्यक्रमहरू सञ्चालनको लागि बजेट विनियोजन तथा स्रोत व्यवस्थापन विवरण प्रस्तुत गर्दछु। आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 54,70,03,000 विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालू तर्फ 38,66,41,000 अर्थात 70.68% र पुँजीगत तर्फ 15,58,10,000 अर्थात 28.97% हुने अनुमान गरिएको छ। आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च ब्याउने स्रोत मध्ये संघीय सरकारबाट वित्तीय समानीकरण रु 10,56,00,000, संघीय सशस्त्र तर्फ रु 22,14,00,000, विशेष अनुदान रु 90,00,000, समपूरक कोष रु 60,00,000 र राजस्व बाँडफाँड तर्फ 7,38,10,000 सीमा प्राप्त भएको छ। प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान रु 98,52,000, प्रदेश सशक्त अनुदानबाट रु 1,53,04,000, विशेष अनुदानबाट रु 70,00,000, समपूरक अनुदानबाट रु 2,75,10,000 र राजस्व बाँडफाँडतर्फ रु 3,05,27,000 सीमा प्राप्त भएको छ। आगामी आवमा गाउँपालिकाको आन्तरिक राजस्व तर्फ रु 60,00,000 अनुमान गरेको छ भने बैंक मौजा तर्फ रु 3,50,00,000 हुने प्रारम्भिक अनुमान गरिएको छ। यसरी गाउँपालिकाको आन्तरिक आय कुल रु 4,10,00,000 सीमा हुने अनुमान गरिएको छ। सदै अध्यक्षज्यू, गाउँसभा सदस्यज्यूहरू, गाउँपालिकाको सक्षमताको लागि राजस्व प्रणालीमा सुधार गर्दै दायरा फराकिलो बनाउँदै लैजानु पर्नेछ। बढ्दो सार्वजनिक खर्चको स्रोत व्यवस्थापनमा गाउँपालिकाले समयमै दीर्घकालीन र प्रभावकारी योजना बनाई कर प्रणालीमा सुधार गरी राजस्व संकलनको दायरा वृद्धि गर्नु पर्नेछ। यसका लागि राजस्व प्रशासनको दक्षता अभिवृद्धिको साथै दिगो जनशक्तिको समेत व्यवस्था गर्नुपर्दछ। यस बजेटको कार्यान्वयनमा गाउँपालिकाको आर्थिक गतिविधिमा अभिवृद्धि हुनुको साथै गाउँपालिकाले लिएको सोच तथा लक्ष्य हासिल गर्ने अपेक्षा लिएको छु। यस बजेटको कार्यान्वयनबाट उद्यमशीलताको विकास गरी रोजगारको सृजनाको साथै आर्थिक अनुशासन कायम गर्ने अपेक्षा गरेको छु। बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन सकेमा सुनापतिको विकासमा तीव्रता आउनुको साथै सामाजिक न्याय स्थापनामा समेत योगदान गर्ने कुरामा विश्वस्त छु। बजेट तथा कार्यक्रम तर्जुमाको क्रममा मार्गदर्शक गर्नुहुने श्रद्धेय अध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकारीज्यू, आर्थिक प्रशासन शाखा लगायत सबै विषयगत शाखा प्रमुखहरू, विषयगत समितिका संयोजक तथा वडा अध्यक्षज्यूहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। बजेटका सम्बन्धमा अमूल्य सल्लाह सुझाव प्रदान गर्नुहुने आम सुनापति नागरिक समुदाय, राजनीतिक दलका स्थानीय र उच्च नेतागण, कार्यपालिका सदस्यज्यूहरू, गाउँसभा सदस्यज्यूहरू, विकास साझेदार संघ संस्था, विभिन्न क्षेत्रका विज्ञ, संचार जगत, सबै राष्ट्र सेवा कर्मचारी र नागरिक समाज लगायत सुझाव दिनुहुने सबै प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। प्रस्तुत बजेटको कार्यान्वयनका लागि सम्बन्धित सबैको रचनात्मक सहयोग हुने गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु। धन्यवाद।
0: आदरणीय श्रोता मित्र, तपाईँ यति बेला रेडियो कार्यक्रम हाम्रो सुनापति सुनिरहनु भएको छ। यो कार्यक्रम सुनापति गाउँपालिकाको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। तपाईँले यो कार्यक्रम रामेछाप जिल्लामा रहेका 5 रेडियोबाट एकैसाथ सुनिरहनु भएको छ। यिनै सामग्रीसँगै अब चाहिँ कार्यक्रमबाट छुट्टिने बेला भयो। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यो कार्यक्रमलाई राम्रो अनि प्रभावकारी बनाउन के गर्नु पर्ला? आफ्ना विचार अनि सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसको लागि हाम्रो स्टुडियोको फोन नम्बर 0485401332 पनि सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँले इमेलबाट पनि आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो radio.tifadi@gmail.com वा तपाईँले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामी सधैँभरि तपाईँको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षामा रहनेछौ।
1: हस्त, आजका लागि कार्यक्रमको समय सकियो। धन्यवाद तपाईँलाई यति बेलासम्म रेडियो कार्यक्रम सुन्न भएकोमा, अनि धन्यवाद यो कार्यक्रम बनाउन सहयोग गर्नुहुने सम्पूर्ण युनिटलाई। रेडियो कार्यक्रम हाम्रो सुनापतिको अर्को अङ्कमा हाम्रो फेरि भेट हुनेछ। आजको लागि कार्यक्रमबाट सहकर्मी साथी तुलसी श्रेष्ठसँगै म प्रशान्त पनि बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: हजुरको रेडियो 102.1 MHz।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रवाहको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
2: मिति 2083 साल असार 28 गते आइतबार।
1: समय बिहान 10 बजेदेखि।
2: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
0: अहिले साँझको 7 बजे।

0: कृषि पर्यटन सड़क र खाने बानी हाम्रो पूर्वाधार नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz तयार पारेको हो। यो कार्यक्रम तपाईँले हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार, रेडियो एनर्जी र तामाकोशी FM हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानव अधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
0: आदरणीय श्रोता, आजको कार्यक्रममा हामी रामेछाप नगरपालिकाका उपप्रमुख बालकुमारी कार्कीले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गर्नुभएको बजेट र न्यायिक समितिको प्रगति प्रतिवेदनलाई स्थान दिँदैछौ। कार्यक्रमको समयावधिभर हामीसँग रहनुहोला।
2: आर्थिक वर्ष 2083-84 लागि म आर्थिक वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु। रामेछाप नगरपालिका प्रमुख एवं सभाका सभाध्यक्ष महोदय, सदस्य सचिव एवं सम्पूर्ण नगरसभा सदस्यज्यूहरू, रामेछाप नगरपालिकाका सम्पूर्ण राष्ट्र सेवक कर्मचारीज्यूहरू, रामेछाप नगरपालिकाको नगरसभाको 19 औं अधिवेशनमा रामेछाप नगरपालिकाको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत गर्न पाउँदा मलाई अत्यन्तै खुसी भएको छु। यस अवसरमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै सर्वप्रथम म संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, दिगो शान्ति, प्रगति र समन्वयका लागि भएका विभिन्न संघर्ष, क्रान्ति र जनआन्दोलनमा जीवन अर्पण गर्नुहुने महान शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यस महान अभियानमा नेतृत्व प्रदान गर्नुहुने हाम्रा वीर पुर्खा र अग्रजहरूप्रति उच्च सम्मानका साथ उहाँहरूलाई पुर्याउनु भएको अमूल्य योगदानको स्मरण गर्न चाहन्छु। संघीय लोकतान्त्रिक गणतन्त्र र विधिको शासनलाई संस्थागत गर्दै नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन 2074, मुलुकको दिगो विकास लक्ष्य, संघ तथा बागमती प्रदेश सरकारले आगामी वर्षका लागि जारी गरेको नीति, कानून, मापदण्ड, बजेट सीमा र मार्गदर्शन, स्थानीय स्रोत, साधन तथा आवश्यकता र प्राथमिकताका आधारमा भर्खरै श्रद्धेय नगर प्रमुखज्यूले पेश गर्नुभएको रामेछाप नगरपालिकाको आगामी आर्थिक वर्ष 83-84 वार्षिक नीति तथा कार्यक्रमका लागि स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिबाट प्राप्त बजेट सिलिङ र मार्गदर्शनका आधारमा विषयगत शाखा र ओडा कार्यालयहरूले आगामी वर्ष कार्यान्वयन गर्ने गरी सिफारिस गरेका आयोजना तथा कार्यक्रमहरूलाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी भएको स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन 2078 अनुसार तर्जुमा गर्दा ध्यान दिनुपर्ने कुराहरू, कार्यक्रम तथा बजेटका प्राथमिकताहरू एवं योजना छनौट विधि तथा रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष 2082-83-85 लागि तयार गरेको मध्यकालीन खर्च संरचनालाई आधार लिई उक्त खर्च संरचनाले निर्दिष्ट गरेको मार्गदर्शन र विषयगत क्षेत्रसँग सीमामा रहेर बजेट विनियोजन गरी यो कार्यक्रम तथा बजेट तयार गरिएको छ। यस क्रममा विषयगत शाखा र टोल बस्तीबाट माग भएका स्थानीय स्तरमा सबै आयोजना र कार्यक्रमहरू उपलब्ध स्रोत साधनको अभावका कारण सम्बोधन गर्न नसकिए तापनि प्राप्त बजेट सीमाभित्र रही वडा कार्यालयहरूले प्राथमिकता तोकी पठाएका आयोजना र कार्यक्रमहरूलाई हुबहु कार्यान्वयन गर्ने व्यवस्था मिलाइएको छ। बजेट तर्जुमाका क्रममा विषयगत शाखा र वडा कार्यालय संस्थाहरूबाट प्राप्त आयोजना र कार्यक्रमहरूलाई रामेछाप नगरपालिकाको सामाजिक आर्थिक पूर्वाधार वन वातावरण विपद व्यवस्थापन एवं सुशासन तथा संस्थागत विकास समितिमा छलफल गराई विकास क्षेत्रगत रूपमा आयोजना र कार्यक्रम सुझाई नगरको बजेट तथा कार्यक्रम तर्जुमा समितिबाट आयोजना र कार्यक्रम बीच आपसी प्राथम्यता र परिपूरक कायम गर्दै दोहोरोपना नहुने गरी नगर गौरवका ठूला पूर्वाधार आयोजनाहरू समेत समेटी प्राथमिकीकरण सहित सधैँ नगर प्रमुखज्यू मार्फत नगर कार्यपालिका बैठकमा व्यापक बहस र छलफल गरी यो कार्यक्रम तथा बजेट भएको बेहोरा सम्मानित सभा समक्ष जानकारी गराउँदछु। सभाध्यक्ष महोदय एवं सभाका सम्पूर्ण सदस्यजीहरू, रामेछाप नगरपालिकाको आगामी आर्थिक वर्ष 2083-84 कार्यक्रम निर्माणको क्रममा प्रमुख रूपमा लिएका आधारहरू प्रस्तुत गर्न अनुमति चाहन्छु। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम नेपालको संविधानमा व्यवस्था भएका मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरू तथा संविधानको अनुसूची 8, 9 र 10 रहेका स्थानीय तहका एक अधिकार, एकल अधिकार तथा साझा अधिकारका सूचीहरू भएका व्यवस्था, नेपाल सरकारको 16 आवधिक योजना, दिगो विकासका लक्ष्यहरू, स्थानीय सरकार सञ्चालनमा 2074 भएका स्थानीय तहका काम कर्तव्य र अधिकार, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय तथा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सामान्य समय समयमा जारी भएका मार्गदर्शन तथा परिपत्रहरू, नगरले तर्जुमा गरेको ऐन नियम तथा कार्यविधिहरू, स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन, राजस्व परामर्श समितिबाट प्राप्त सुझावहरू, नगर कार्यपालिकाबाट गठित विभिन्न विषयगत समितिहरूबाट प्राप्त प्रतिवेदन र सुझावहरू, रामेछाप नगरपालिकाको आर्थिक वर्ष 2082-83 मध्यकालीन खर्च संरचनाको मार्गदर्शन र विषय क्षेत्रगत सीमा प्रस्तुत आधारमा असम्भव भएसम्म नगरवासीको चाहना र नगरपालिकाको प्राथमिकतालाई समेट्ने अभिप्राय लिए प्रस्तुत बजेट तथा कार्यक्रम तय गरिएको छ। सभाध्यक्ष महोदय, अब म रामेछाप नगरपालिकालाई आगामी आर्थिक वर्ष 2083-84 संघ तथा बागमती प्रदेश सरकार र अन्य निकायबाट प्राप्त हुने अनुदान रकम तथा आफ्नो आन्तरिक स्रोत समेतको कुल आय र सोको चालु र पुँजीगत शीर्षकहरूमा हुने व्यवस्था खर्च अनुमान प्रस्तुत गर्न अनुमति चाहन्छु। आगामी आर्थिक वर्षमा संघीय सरकारबाट हस्तान्तरित समानीकरण अनुदान रु 14,77,00,000, सशर्त अनुदान चालु रु 29,82,00,000, सशर्त अनुदान पुँजीगत रु 35,00,000, विशेष अनुदान पुँजीगत रु 2,00,000, समपूरक अनुदान पुँजीगत रु 85,00,000 र बाँडफाँड भई प्राप्त हुने मुहकर र अन्तशुल्क रु 10,83,29,000 समेत गरी जम्मा रु 58,22,29,000 आय अनुमान गरिएको छ। त्यसै गरी बागमती प्रदेश सरकारबाट हस्तान्तरित समानीकरण अनुदान रु 1,37,30,000, सशर्त अनुदान चालु रु 1,17,70,000, सशर्त पुँजीगत रु 45,00,000, विशेष अनुदान पुँजीगत रु 70,00,000, समपूरक अनुदान पुँजीगत रु 1,80,00,000 र बाँडफाँडबाट प्राप्त हुने सवारी साधन रु 5,28,72,000 105 रुपियाँ समेत जम्मा रु 10,78,72,105 रुपियाँ आय अनुमान गरिएको छ। रामेछाप नगरपालिकाको आफ्ना आन्तरिक स्रोत रु 1,23,63,435 र नगद अल्या रु 10,61,75,906 रुपियाँ समेत गरी जम्मा रु 11,85,49,341 रुपियाँ आन्तरिक आय अनुमान गरिएको छ। यस अनुसार आगामी आर्थिक वर्ष 2083-84 रामेछाप नगरपालिकाको कुल आय रु 80,86,50,446 रुपियाँ अनुमान गरिएको छ। उपाध्यक्ष महोदय, उपरोक्त व्यवसाय विनियोजन विधेयकको अनुसूची एक बमोजिम संघ तथा बागमती प्रदेश सरकारबाट प्राप्त सशर्त विशेष र समपूरक अनुदान र नीति एवं स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा नगर गौरवका आयोजनाहरू लगायतका ठूला पूर्वाधार आयोजनाहरू तथा टोल बस्ती स्तरबाट वडा समिति मार्फत सिफारिस भए आएका आयोजना र कार्यक्रम साथै विषयगत शाखाका कार्यक्रमहरू सञ्चालनका लागि पुँजीगत खर्च तर्फहरू 29,28,30,446 रुपियाँ विनियोजन गरेको छु। त्यसै गरी चालू खर्चतर्फ कार्यालय सञ्चालन खर्च, शिक्षक तथा कर्मचारीहरूको तलब भत्ता, पदाधिकारीहरूको सुविधा तथा विभिन्न कार्यक्रम खर्चका लागि ₹51,04,20,000 विनियोजन गरेको छु। चालू खर्च एवं पुँजीगत खर्चतर्फ ठूला पूर्वाधार आयोजना, विषयगत शाखाका कार्यक्रमहरू एवं वडा स्तरीय आयोजना तथा कार्यक्रमहरूको विस्तृत विवरण म प्रस्तुत गर्न चाहन्छु। चालू खर्चतर्फ संघीय सशर्त चालूबाट बजेट प्राप्त 29,82,00,000 मात्र, प्रदेश सशर्त चालू 1,17,70,000, नगरपालिका तर्फ 17,60,00,000, वडा तर्फ चालू 36,00,000, विषयगत शाखा तर्फ 2,08,50,000, त्यसै गरी जम्मा हाम्रो 51,04,20,000। हाम्रो पुँजीगत तर्फ नगर स्तरीय विषयगत शाखा समपूरक विशेष तर्फको योजनाहरू म यहाँ प्रस्तुत गर्न चाहन्छु। यसमा हाम्रो संघीय प्रदेश समपूरक अनुदानको लागि हामीले 1,77,00,000 भुक्तानी दिन बाँकी, 10,61,75,900, प्रकोप व्यवस्थापन कोषको लागि हामीले 40,00,000, अन्य सार्वजनिक निर्माणको लागि 30,00,000, मेसिनरी औजार खरिदको लागि हामीले 15,00,000 विनियोजन गरेको छौँ। त्यसै गरी फर्निचर तथा फिक्सरको लागि हामीले 20,00,000, वडा कार्यालय कल्पेश्वरी स्कुल हुँदै चण्डेश्वरी स्कुलसम्म सडक स्तरोन्नति भनेर हामीले 20,00,000 विनियोजन गरेको छ। त्यसै गरी हाम्रो देउराली खेल मैदानदेखि फलाटे खोला सडक स्तरोन्नतिको लागि वडा नम्बर 2 को लागि हामीले 20,00,000 विनियोजन गरेको छौँ। बाँकी मेरी खानेपानी ट्याङ्की निर्माणको लागि वडा नम्बर 3 मा हामीले 10,00,000 र सावटार बजार व्यवस्थापनको लागि बाँकी ढलान भनेर हामीले 10,00,000 विनियोजन गरेको छौँ। गोठाले डाँडा धारापानी कुशबस्तरी सडक हुँदै सडकको लागि हामीले 1,00,00,000 विनियोजन गरेको छौँ। रामपुर रमिते बसन्तपुर सडक स्तरोन्नति वडा नम्बर 5 को लागि 20,00,000 र चौतारा च्यास्कु डान्सिङटार सडक स्तरोन्नतिको लागि 20,00,000 विनियोजन भएको छ। हिलेपानी खेल मैदान निर्माणको लागि वडा नम्बर 7 मा 20,00,000 विनियोजन भएको छ। कृष्ण मन्दिर सडक स्तरोन्नतिको लागि भङ्गेरी वडा नम्बर 8 मा 10,00,000 विनियोजन भएको छ। मठ तथा ट्रस्ट निर्माण च्यान्डाडा सल्ले वडा नम्बर 8 को लागि 10,00,000 विनियोजन भएको छ। भीमेश्वर आवि हुँदै भीमसेन थान मन्दिर जाने सडक स्तरोन्नतिको लागि 20,00,000 विनियोजन भएको छ। त्यसै गरी नगर स्तरीय फुटकर योजनाहरूको लागि 30,00,000 भनेर हामीले विनियोजन गरेका छौँ। नगर स्तरीय ठुला योजनाहरूको लागि समग्रमा हाम्रो 1,72,00,000 विनियोजन भएको छ। त्यसै गरी हामीले उद्योग वाणिज्य सङ्घको भवन निर्माणको लागि भनेर हामीले 20,00,000 विनियोजन गरेको छौँ। विभिन्न सङ्घ संस्थाहरूसँग साझेदारी कार्यक्रमको लागि भनेर हामीले 30,00,000 विनियोजन गरेको छ। र वडा स्तरीय आयोजना तथा कार्यक्रमहरूको लागि हामीले 1,06,00,000 विनियोजन गरेको छु। सङ्घ प्रदेश समपूरक विशेष र विषयगत शाखा तर्फका कार्यक्रमहरूको लागि 5,26,00,000 54,540 रुपियाँ विनियोजन गरेको छु। र पुँजीगत तर्फको जम्मा खर्च विनियोजित रकम 29,82,30,446 रुपियाँ चाहिँ विनियोजित गरेको छु। यसमा वडा तर्फको कार्यक्रमहरू हामी अर्को नगरसभामा हामीले यसलाई चाहिँ सबै खालको हामीले त्यसमा चाहिँ प्रस्तुत गर्नेछौँ। उल्लेखित बजेट तथा मैले अन्त्यमा उल्लेखित बजेट तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा मार्गदर्शन गर्नुहुने श्रद्धेय नगर प्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकारीज्यू, कार्यपालिका सदस्यज्यूहरू र राष्ट्र सेवा कर्मचारीज्यूहरूप्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछु। उल्लेखित कार्यक्रम तथा बजेट कार्यान्वयनका लागि सम्बद्ध सबै पक्षबाट सकारात्मक सहयोग र रचनात्मक सुझाव र पृष्ठपोषणको अपेक्षा गर्दै म विदा हुन चाहन्छु। हस्त धन्यवाद, नमस्कार। सभाध्यक्ष महोदय, म रामसाप नगरपालिकाको न्यायिक समितिको 2082/37 प्रगति प्रतिवेदन यो नगरसभा समक्ष पेश गर्न चाहन्छु। नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन 2074 बमोजिम गठित न्यायिक समितिले स्थानीय स्तरमा उत्पन्न हुने विवादहरूको निर्माण तथा मेलमिलाप मार्फत समाधान गर्न कार्य गर्दै आएको छ। यस प्रतिवेदनमा आर्थिक वर्ष 2082/83 न्यायिक समितिबाट सम्पादन भएका कार्यहरूको विवरण प्रस्तुत गर्न चाहन्छु। न्यायिक समितिमा 3 सदस्य सहित संयोजक सहित एउटा न्यायिक समिति नगरपालिका स्तरीय बनेको हुन्छ। त्यसमा संयोजक म आफै र सदस्यमा दिलबहादुर सुनारज्यू र सदस्यमा रञ्जिता कार्कीज्यू रहनु भएको छ, यहाँलाई अवगतै छ। उजुरी तथा विवादको अवस्थाहरू हाम्रो रामेछाप नगरपालिकाको 9 वडाबाट प्राप्त भएको विवाद तथा उजुरीहरू म यो नगरसभा समक्ष पेश गर्न चाहन्छु। यसमा चाहिँ हाम्रो गत वर्ष हामीले गत 8 संयोजक सहित एउटा न्यायिक समिति नगरपालिका स्तरीय बनेको हुन्छ। त्यसमा संयोजक म आफै र सदस्यमा दिलबहादुर सुनारज्यू र सदस्यमा रञ्जिता कार्की

त्यसमा यो वर्ष हामीलाई विवादहरू दर्ता भएको 30 वटा हो र जम्मा गरेर हाम्रो 32 वटा विवादहरू चाहिँ रामसर नगरपालिकाको न्यायिक समितिमा दर्ता भएको थियो र त्यसमा हामीले मिलापत्रबाट मेलमिलाप गराएको संख्या चाहिँ 30 वटा हामीले मेलमिलाप गरायौँ र 2 वटा चाहिँ हामीले निर्णय गर्यौँ र हाम्रो अहिले प्रक्रियामा कुनै पनि छैन। हामीले सबै जुन आगा र बाँकी रहेको अघिल्लो आर्थिक वर्षको 2 र यो वर्षमा आएको निवेदनहरूको उप हामीले सबै चाहिँ प्रक्रिया पूरा गरिसकेका छौँ। यसमा चाहिँ विवादहरू कस्तो प्रकृतिको आउँछ भन्दा म यहाँ थोरै यहाँहरू समक्ष म प्रस्तुत गर्न चाहन्छु। हाम्रो विवादको प्रकृति अनुसार चाहिँ हाम्रो पशुले बाली नाली नोक्सानी गरेको नोक्सानी पुर्याएको सम्बन्धमा 2 वटा विवादहरू आएको थियो। पतिले खाना लाउन नदिएको भन्नेमा 1 वटा आएको थियो। ज्याला मजदुरी नपाएको भन्नेमा 1 वटा थियो। ज्येष्ठ नागरिकहरूको हेरचाह नगरेको सम्बन्धमा 1 वटा थियो र यसमा र 5 वटा यसमा चाहिँ र जुन अर्कोमा चाहिँ हाम्रो गाली बेइज्जती सम्बन्धी 16 वटा विवादहरू आएको थियो। चक्का खिचलो सम्बन्धी 4 वटा आएको थियो। कुटपिट सम्बन्धी 4 वटा आएको थियो। घर पालुवा कुकुरलाई कुटपिट गरेको भनेर पनि 1 वटा विवाद आएको थियो। यसमा चाहिँ हाम्रो 25 वटा आएको थियो। यस्तै गरेर हाम्रो मेलमिलाप सम्बन्धीको विवरणहरू हाम्रो अघि नै मैले भनिसकेको छु। 30 वटा र पहिलेको 2 गरेर हाम्रो 32 वटा नै हाम्रो चाहिँ यो चाहिँ मेलमिलाप भइसकेको छ र निर्णय पनि भइसकेको छ। अब यसमा चाहिँ हाम्रो रामसार नगरपालिकाभरिमा हाम्रो न्यायिक समिति चाहिँ नगरपालिका स्तरीय एउटा नयाँ न्यायिक समिति हुन्छ भने प्रत्येक वडामा हाम्रो मेलमिलाप केन्द्र हामीले व्यवस्थापन गरेका छौँ। त्यो मेलमिलाप केन्द्रमा विभिन्न वडामा हाम्रो मेलमिलापकर्ताहरू हुनुहुन्छ। जुन मेलमिलापकर्ताज्यूहरू चाहिँ प्रत्येक वर्ष सूचीकृत हुनुपर्छ र सूचीकृत भए पश्चात मात्रै उहाँहरूले चाहिँ मेलमिलाप गराउने अनुमति पाउनुहुन्छ र यो वर्ष पनि हाम्रोमा मेलमिलापकर्ताज्यूहरू प्रत्येक वडामा सूचीकृत भइसक्नु भएको छ। त्यसमा म वडागत रूपमा यहाँहरूलाई जानकारी गराउन चाहन्छु। जुन वडामा बस्दै गर्दा यहाँले नि यो को को हाम्रो मेलमिलापकर्ताज्यूहरू हुनुहुन्छ भनेर यहाँहरूले जानकारी पाउनु पर्ने हुन्छ र त्यसमा हाम्रो वडा नम्बर 1 को को हाम्रो सूचीकृत हुनुभएको छ मेलमिलापकर्ताज्यू भनेर म यहाँहरू समक्ष म प्रस्तुत गर्न चाहन्छु। जस्तो वडा नम्बर 1 तो बहादुर थापाज्यू हुनुहुन्छ। त्यसै गरी भरत सापकोटा, पूर्ण बहादुर थापा, खड्ग बहादुर खड्का र तिलमाया श्रेष्ठ गरी वडा नम्बर 1 5 हाम्रो मेलमिलापकर्ताज्यूहरू हुनुहुन्छ र त्यसै गरी वडा नम्बर 2 सीता खड्का, सानी मैया खड्का खत्री, विमला कार्की खड्का, रामबहादुर रोगा, लीला बानिया, यशोदा खड्का गरी वडा नम्बर 2 हाम्रो 6 मेलमिलापकर्ताज्यूहरू हुनुहुन्छ। त्यसै गरी वडा नम्बर 3 सन्तोष काफले, उर्मिला थापा, पूर्ण बहादुर महत, नीलकण्ठ ढकाल गरी 4 वडा नम्बर 3 मेलमिलापकर्ताज्यूहरू हुनुहुन्छ र त्यसै गरी वडा नम्बर 4 सुजाता सुनवार, भोज बहादुर श्रेष्ठ, दुर्गा राम दरलामी मगर र प्रभुराम घिमिरेज्यू गरी 4 वडा नम्बर 4 पनि 4 मेलमिलापकर्ताज्यूहरूले सूचीकृत हुनुभएको छ। त्यसै गरी वडा नम्बर 5 अमर बहादुर मगर, हिरालाल मगर, जनकलाल श्रेष्ठ, सविन कुमार श्रेष्ठ गरी वडा नम्बर 5 पनि 4 मेलमिलापकर्ताज्यूहरू सूचीकृत हुनुभएको छ र त्यसै गरी वडा नम्बर 6 शर्मिला घिसिङ, मान कुमार तामाङ, तिल बहादुर मगर, जय बहादुर बस्नेत गरी वडा नम्बर 6 पनि 4 मेलमिलापकर्ताज्यूहरू सूचीकृत हुनुभएको छ र त्यसै गरी वडा नम्बर 7 लाल बहादुर थापा, बज्र बहादुर मगर, निरु थापा, तुलसा खड्का कार्की, रूपा कार्की बस्नेत, बिन्दा मगर, राजन महतरा, सीता कार्की, रित बहादुर कार्की गरी वडा नम्बर 7 चाहिँ 9 मेलमिलापकर्ताज्यूहरूले सूचीकृत गराउनु भएको छ। त्यसै गरी वडा नम्बर 8 ओमकार घिमिरे, हरिश्चन्द्र श्रेष्ठ, तिलक कुमारी साई, रमा तामाङ, सावित्रा देवी कार्की खत्री यति नै वडा नम्बर 8 5 सूचीकृत रहनु भएको छ र त्यसै गरी वडा नम्बर 9 समर बहादुर कामी, लीला श्रेष्ठ र नवराज श्रेष्ठ 3 सूचीकृत रहनु भएको छ वडा नम्बर 9 र

0: हामीले यो वर्षको कार्यक्रमहरू जे जति हामीले विनियोजन गरेका थियौँ सबै चाहिँ हाम्रो सम्पन्न गरिसकेका छौँ। त्यसै गरी हाम्रो न्याय समितिको कार्य सम्पादन सम्बन्धीको मैले गतिविधि थोरै यहाँ प्रस्तुत गर्न चाहन्छु। हामीले आर्थिक वर्ष 2082-83 न्याय समितिले नियमित रूपमा बैठक बसी उजुरी दर्ता मेलमिलापकर्ताहरूको मेलमिलाप प्रक्रिया गुनासो सुनाए र निर्णय तथा कार्यान्वयन सम्बन्धी कार्यहरू सम्पादन गरेका छौँ। समितिले विवाद समाधानमा निष्पक्षता पारदर्शिता तथा कानूनी प्रक्रियालाई प्राथमिकता दिँदै मेलमिलापको माध्यमबाट विवाद निरूपण गर्ने र दुवैको जित जित हुने गरी काम गर्दै समाजमा सामाजिक सद्भाव कायम गरिएको छ। क्षमता विकास तथा जनचेतनामूलक कार्यक्रम हामीले गरेका छौँ। यो भन्दै यहाँ विभिन्न फोटोहरू पनि हामीले र कार्यक्रमको को कति उपस्थित हुनुभएको थियो कहिले गरेका थियौँ भनेर हामीले यहाँ यो प्रतिवेदनमा तयारी गरेका छौँ। यहाँहरूको हात हातमा छ यो प्रतिवेदन चाहिँ यहाँहरूले अध्ययन गर्नुहुनेछ। यो भन्दै मैले अन्तिममा मैले हाम्रो प्रमुख उपलब्धिहरू के गर्यो न्याय समितिले भनेर म यहाँ थोरै राख्न चाहन्छु। स्थानीय स्तरमा विवाद समाधान गरी न्यायमा पहुँच अभिवृद्धि भएको छ। मिलाप पत्र मार्फत सामाजिक सद्भाव कायम राख्न सहयोग पुगेको छ। विवाद समाधानमा समय र खर्चको बचत भएको छ। अभिलेख व्यवस्थापनलाई हामीले व्यवस्थित बनाउने प्रयास गरेका छौँ। अब यो न्याय समितिमा काम गर्दै गर्दा चुनौतीहरू पनि विभिन्न खालको आइपरिरहेको हुन्छ। त्यो चुनौतीहरू पनि मैले यहाँहरू समक्ष प्रस्तुत गर्न चाहन्छु। कानूनी सचेतनाको कमी, जो हामी मेलमिलाप गराउँदै गर्दाखेरि त्यहाँनिर चाहिँ कानूनी कुराहरूको अलिक खाँचो भएको हामीले महसुस गरेका छौँ। अब बजेटको सीमिततामा बजेटको सीमितता पनि हाम्रो चुनौती छ। मेलमिलाप पत्रहरूको क्षमता अभिवृद्धि हामीले अझै पनि गराउन सकिरहेका छैनौँ। यो हाम्रो चाहिँ चुनौतीका विषयहरू हुन्। अन्त्यमा आर्थिक वर्ष 2082-83 न्यायिक समितिले स्थानीय स्तरमा उत्पन्न विवादहरूको निष्पक्ष छिटो छरिटो तथा प्रभावकारी रूपमा मेलमिलापको माध्यमबाट विवाद समाधान गरी न्यायमा पहुँच सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। आगामी वर्षमा समेत सेवा प्रवाहलाई थप प्रभावकारी पारदर्शी तथा प्रविधि मैत्री बनाउने हामी प्रतिबद्ध छौँ। हस्त धन्यवाद, नमस्कार।
1: आदरणीय श्रोता, तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछापका 6 रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
2: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईँको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 0848 40 00 26, इमेल ठेगाना hajurkoradio@gmail.com, वा तपाईँले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
1: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि विदा हुन्छौ।
2: नमस्कार।
3: हजुरको रेडियो 102.1 मेगा।
4: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
5: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
10: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
9: हाम्रा विशेषताहरू
10: 40% मात्रै डाउन पेमेन्ट,
9: सजिलो मासिक किस्ता सुविधा,
10: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
9: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
10: आवश्यक कागजातहरू,
9: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
10: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
11: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
12: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
11: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
12: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
11: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
12: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
11: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
12: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
11: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
12: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447514 13।
3: हजुरको रेडियो 102.1
13: मेगाहर्ज। गुठी जग्गा जोगाउन 9 सदस्यीय समिति गठन। मानवाधिकार आयोगका आधा भन्दा बढ़ी सिफारिश कार्यान्वयन विहीन, 13% मात्रै पूरा। 15 दिनभित्र स्वच्छ खानेपानीको कार्य योजना ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन।
14: स्वच्छ कार्ययोजना सहित विवरण 15 दिनभित्र उपलब्ध गराउन आज उपस्थित सम्पूर्ण निकाय र पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने।
13: अनियमित वर्षाले बढ़ायो आकस्मिक बाढ़ीको जोखिम। हिमाली क्षेत्रमा उच्च सतर्कताको आग्रह। आज रातिदेखि तराई मधेसमा पानी पर्ने सम्भावना। तराईमा नै हावाहुरीको चेतावनी।
15: भारी वर्षाको सम्भावना पनि देखिएको छ भने कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, सुस्किम, तराई भएको स्थितिमा भारी वर्षाको सम्भावना देखिएको छ।
13: र चीनमा बाढ़ीको कहर, 4 जनाको मृत्यु, हजारौं नागरिक विस्थापित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
13: पछिल्लो समय सरकारले बजार अनुगमनलाई तीव्र बनाउँदै अखाद्य वस्तु बेच्ने व्यवसायीमाथि कार्यवाही गरिरहेको छ। उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि सरकारको यो कदम सकारात्मक हो, तर अनुगमन चाडपर्व वा विशेष अभियानमा मात्रै सीमित नभई नियमित, निष्पक्ष र प्रभावकारी हुनुपर्छ। कार्यवाहीसँगै व्यवसायीमा सचेतना र गुणस्तरीय उत्पादनको संस्कृति विकास गर्न पनि उत्तिकै आवश्यक छ।
16: सरकारले गोविन्द बहादुर कार्कीलाई नेपालको नयाँ मुख्य सचिव नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। हालका मुख्य सचिव सुमन राज अर्याल उमेर हदका कारण असार 25 गतेदेखि अवकाशमा जाने भएपछि सरकारले नयाँ नियुक्त गरेको हो। आज बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
17: काठमाडौँको उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा श्री सुरज साक्य काठमाडौँलाई नियुक्ति गर्ने, अर्को शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने, अर्को पनि शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत गर्ने, अर्को पनि शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली 2083 स्वीकृत गर्ने, कारागार नियमावली 2083 स्वीकृत गर्ने, मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने, भ्रष्टाचार विरूद्धको 2 रणनीति योजना स्वीकृत गर्ने र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने।
16: कार्की 2053 सालदेखि निजामती सेवामा छन् भने 2081 भदौमा सचिवमा बढ़ुवा हुनुभएको थियो। प्रधानमन्त्रीको 100 दिने शासकीय सुधार कार्ययोजना तयार पार्न कार्कीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। सरकारले वरिष्ठ सचिवहरूलाई पछि पार्दै कार्कीलाई मुख्य सचिवको जिम्मेवारी दिएको छ। यस्तै बैठकले सरकारले गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ। सरकारले शैक्षिक परामर्श कन्सल्टेन्सी सञ्चालन गर्न 25 लाख रूपैयाँ धरौटी अनिवार्य गर्ने नयाँ नियम लागू गरेको छ। मन्त्री परिषदबाट स्वीकृत नियमावली अनुसार अनुमति लिएर मात्रै कन्सल्टेन्सी सञ्चालन गर्न पाइनेछ भने प्रत्येक शाखाका लागि पनि 25 लाख रूपैयाँ धरौटी राख्नुपर्नेछ। नयाँ व्यवस्था अनुसार कन्सल्टेन्सीको गलत परामर्शका कारण विदेशमा विद्यार्थी अलपत्र परे, अवैध कलेजमा भर्ना भए वा अध्ययनमा समस्या आएमा सम्बन्धित संस्थाले नै क्षतिपूर्ति दिनुपर्नेछ। विद्यार्थीहरूको सम्पूर्ण विवरण राख्नुका साथै अध्ययन अवधिभर अनलाइन परामर्श सेवा दिनुपर्ने व्यवस्था पनि गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी व्यवसायीहरूले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। आज प्रधानमन्त्री कार्यालयमा निजी क्षेत्रका प्रतिनिधिसँग भएको छलफलमा उहाँले उद्योग लगानी र रोजगारी बढ़ाउन आवश्यक कानूनी नीतिगत र प्रशासनिक सुधारलाई प्राथमिकता दिइने बताउनुभयो। प्रधानमन्त्रीले निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख साझेदार भन्दै लगानी मैत्री वातावरण बनाउन सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्ध जनाउनुभयो। उद्योग सञ्चालनमा रहेका झन्झट हटाएर उत्पादन र रोजगारी बढ़ाउने सरकारको लक्ष्य रहेको उहाँको भनाइ थियो। छलफलमा उद्योगी व्यवसायीले नीतिगत स्थिरता, लगानी मैत्री वातावरण, सहज सेवा प्रवाह र सरकारसँग नियमित संवादको आवश्यकता औल्याएका थिए। प्रधानमन्त्रीले ती सुझावलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने आश्वासन दिनुभएको छलफलमा सहभागी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताउनुभयो।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
19: अदालतबाट यदि अग्रिम जमानतको व्यवस्था गरिदियो भने उद्यमी व्यवसायीले मर्यादित वातावरणमा काम गर्न पाओस् भन्ने हामीले पनि राख्यौं। यी सबै व्यवस्थाहरू गरिदिने, हामी उद्यमी व्यवसायीलाई पहिला यसरी पक्रेर कुनै अमर्यादित व्यवहार गर्ने हाम्रो उद्देश्य पनि होइन, नीति पनि होइन, नियत पनि होइन। तर के छ, अब यसको लागि कानूनी प्रावधानहरूमा आवश्यक, जसको लागि हामी सकारात्मक छौं भनेर पहिला सुन्नु पनि भयो। बीचबीचमा उहाँले हाम्रा कुराहरूमा प्रश्न पनि गर्नुभयो।
16: आज रातिदेखि तराई क्षेत्रमा केही स्थानमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राति तराईका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कडाली र सुदूरपश्चिमका पहाड़ी क्षेत्रमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको छ। भोलिको मौसम पनि उस्तै रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कडाली र सुदूरपश्चिमका पहाड़ी क्षेत्रमा भारी वर्षाको सम्भावना छ। राति भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी तथा तराईका 1-2 स्थानमा भारी वर्षा हुन सक्ने सीआईएनसँग कुरा गर्दै मौसमविद डेभिड ढकालले बताउनुभयो।
15: यति नै बेला सबभन्दा बढी चाहिँ सिन्धुपाल्चोक आसपासमा चाहिँ अलिकति बढी वर्षा भएको जस्तो देखिन्छ भनेको यति बेला पछिल्लो 1 घण्टामा 15-17 मिटर वर्षा भएको देखिन्छ। आज रातिको कुरो गर्नु पर्दा चाहिँ पहाड़ी भूभागहरूको धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षा सम्भावना देखिन्छ भने हिमाली भूभागको पनि केही स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षा हिमा सम्भावना देखिएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना पनि देखिएको छ भने कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ। लुम्बिनी पश्चिम प्रदेशको तराई भूभागको केही स्थानमा हावावृत पनि सम्भावना देखिएको छ।
16: यस वर्षको मनसूनमा लामो सुखाको समय र त्यसपछि एक्कासी अत्याधिक पानी पर्न सक्ने भएकाले हिन्दुकुश हिमालय क्षेत्रमा अचानक बाढ़ी पहिरो र हिमपात फुट्ने जोखिम बढ़ेको मौसमविदले चेतावनी दिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष समग्र वर्षा सामान्य भन्दा कम हुन सक्ने भए पनि एल निनोको प्रभावका कारण छोटो समयमा अत्याधिक वर्षा हुन सक्ने सम्भावना रहेको छ। सीएनएनसँग कुरा गर्दै बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले बढ़दो तापक्रमका कारण हिमनदी र हिउँ तीव्र रूपमा पग्लिदा नदीमा पानीको बहाव बढ़ने र यसले आकस्मिक बाढ़ी तथा पहिरोको खतरा थप बढ़ाउने बताउनुभयो।
20: ए लामो समयसम्म सुक्खा रहने र एक्कासी फेरि मनसुन सक्रिय हुँदाखेरि चाहिँ ठूलो पानी एकैसाथ केही घण्टा अथवा केही दिनको अन्तरालमा पर्दाखेरि बाढी र विपदको पनि उत्तिकै सम्भावना चाहिँ देखिएको छ। त्यस कारणले हामी दुवै किसिमका विपदतर्फ चाहिँ एकातर्फ तापक्रम वृद्धिको कारणले हुने हिमाली क्षेत्रमा आउन सक्ने विपद र अर्कोतर्फ तराईको क्षेत्रमा नदी तटीय क्षेत्रमा र शहरी क्षेत्रमा जुन बाढी र डुबानको समस्या छ त्यसलाई पनि दृष्टिगत गर्दाखेरि चाहिँ दुवैतर्फ जोखिम देखिएको छ र त्यस अनुसारले हामी तयारीमा लागिराखेको अवस्था छ।
16: विज्ञले यस्ता मौसमी विपदबाट हुने हानि नोक्सानी घटाउन पूर्व सूचना प्रणाली स्थानीय तयारी र सीमापार सूचना आदान प्रदानलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छन्। सरकारले जनकपुरका अतिक्रमित गुठी जग्गा पोखरी र धार्मिक सम्पदाको संरक्षण तथा अतिक्रमण हटाउन 9 सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले गुठी संस्थानका गुठी प्रशासन ध्रुव घिमिरेको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा जिल्ला प्रशासन भूमि प्रशासन नापी कार्यालय जिल्ला समन्वय समिति र गुठी संस्थानका प्रतिनिधिहरू सदस्य छन्। समितिलाई राम जानकी मन्दिर प्रमुख मठ मन्दिर पोखरी पोखरीका डील तथा गुठी जग्गामा भएको अतिक्रमण हटाई संरक्षण र व्यवस्थापन गर्ने जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ। संघीय संसदका पूर्वाधार विकास समितिले देशभरका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराउने स्पष्ट कार्ययोजना 15 दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले 77 जिल्लामा खानेपानीको पहुँच कहिलेसम्म सुनिश्चित हुन्छ भन्ने विषयमा समय सीमा सहितको योजना माग गर्नुभएको हो। काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा खानेपानीको समस्या गम्भीर बन्दै गएको भन्दै यसको समाधानलाई राज्यको प्राथमिकता बनाउनु पर्ने उहाँले बताउनुभयो।
14: काठमाडौँ उपत्यका लगायत मुलुकभर खानेपानीको समस्या दिन प्रतिदिन विकराल बन्दै गएको छ। मानवीय जीवनको लागि अपरिहार्य रहेको शुद्ध खानेपानी जनस्तरसम्म सहज रूपमा व्यवस्थापन गर्नु राज्यको कर्तव्य हो। मुलुकभरको सबै नागरिकलाई सक्षम स्वच्छ एवं गुणस्तर खानेपानी आपूर्ति गर्ने योजनाको विषयमा स्पष्ट कार्ययोजना सहित विवरण 15 दिनभित्र उपलब्ध गराउन आज उपस्थित सम्पूर्ण निकाय र पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने।
16: सांसदहरूले मानव अधिकार आयोगलाई पछिल्लो समय भएका घटनाको सत्य तथ्य जाँचका लागि ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूले भूमिहीन सुकुम्बासी नागरिकको अवस्था जातीय विभेद तथा छुवाछुतका घटना जेएनजी आन्दोलनमा भएका मानव अधिकार उल्लंघनका घटनाहरूप्रति विशेष चासो दिनुपर्ने जोड़ लिएको छ। नेपाली कांग्रेस सांसद मनोमाया विश्वकर्माले गत वर्ष साउन यता विभिन्न प्रकारका हिंसामा परि दलित समुदाय 11 जनाको मृत्यु भएको उल्लेख गर्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराउनुभयो।
21: जातीय भेदभाव तथा कसुर सजाय ऐन चाहिँ 2068 सालमा दर्ता यो अन्तर्गत दर्ता भएका उजुरीहरू मुद्दाहरू कतिवटा चाहिँ अभियोजनमा पुगे अनि कति दोषी ठहर भए र कति पीड़ितले न्याय पाए आयोगसँग यसको विश्लेषण केही छ कि?
16: सांसदहरूको प्रश्नको जवाबमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष त बहादुर मगरले मानव अधिकारका विषयमा सरकार समक्ष गरेका सिफारिस कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको बताउनु भएको छ। उहाँले आयोगले सरकार समक्ष गरेका सिफारिसमध्ये 13% सिफारिस मात्रै पूर्ण रूपमा कार्यान्वयन भएको बताउनुभयो। 34% आंशिक रूपमा कार्यान्वयन हुने गरे पनि 52% भन्दा बढ़ी सिफारिस अझै कार्यान्वयन हुन नसकेको उहाँको भनाइरहेको छ। सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ पर्नुभएका एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप 5 दिन हिरासतमा राख्न अनुमति दिएको छ। अदालतले आज चौथो पटक म्याद थप गर्दै अनुसन्धान जारी राख्न आदेश दिएको हो। पौडेललाई असार 8 गते पक्राउ गरिएको थियो। उहाँमाथि दीपक भट्टसँगको व्यावसायिक सम्बन्ध र श्रीराम टोबाको उद्योगको 20% शेयर निकै कम मूल्यमा किनबेच भएको प्रकरणमा अनुसन्धान भइरहेको छ। साझा खबरमा अब विदेशको खबर। चीनको दक्षिणी गुआङसी प्रान्तमा आएको भीषण वर्षा र बाढ़ीका कारण हजारौं नागरिक विस्थापित भएका छन्। अविरल वर्षापछि आएको बाढ़ीले 4 जनाको मृत्यु भएको छ। तीव्र गतिमा बढ़ेको पानीले घरहरू डुबानमा परेका छन्। गुआङसी क्षेत्रमा नदीहरूमा पानीको बहाव अत्याधिक बढ़ेको बाँधका पर्खालहरू भत्किएको तथा डुबान परेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। बाढ़ीले नानिङ शहर आसपासका गाउँहरू प्रभावित भएका छन्। धेरै स्थानीय बासिन्दाहरूले घरको छतमा बसेर उद्धारको अपील गरिरहेका छन्। चीनका उद्धार तथा विपद व्यवस्थापन निकायले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्।
0: रासोपामा सभापतिको आदेश नमान्दा संसदीय दलको नेता पद मुक्त हुने व्यवस्था आलोचित बन्दै
1: पहिले भएको कुरालाई अहिले अपराध रूपमा फैलाइएको छ र यहाँ भने जस्तो सभापतिले निर्देशन नमानेकै कारणले हटाइजाने भन्ने खालको कुरा त यो विधिसम्मत पनि होइन र विधानले त्यसो भनेको पनि होइन।
0: विधान महाधिवेशनपछि संशोधित नभएको रासोपाको दावी दलभित्रको अनुशासन कि आन्तरिक लोकतन्त्रमा अंकुश विशेष संवादसँगै मूलधारको संचारमा समावेशिता अझै चुनौतीपूर्ण बन्दै लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै
22: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
23: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्क द्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा सभापतिको निर्देशन नमाने संसदीय दलको नेता पद मुक्त हुन सक्ने व्यवस्था चर्चाको विषय बनेको छ। महाधिवेशनबाट पारित विधानपछि संशोधन मार्फत यो प्रावधान थपिएको दावी गर्दै यसको आलोचना भइरहेको छ। राजनीतिक दलमा अनुशासन आवश्यक पर्ने भए पनि यस्ता व्यवस्थाले आन्तरिक लोकतन्त्र, बहस र फरक मतको सम्मान कमजोर पार्ने जोखिम हुने राजनीतिक विश्लेषकहरू बताउँछन्। कि रासोपाले संसदीय दलको नेता हटाउने उद्देश्यले विधान संशोधन गरेको हो। हामीले यस विषयमा रासोपाका नेता गणेश परार जुलीसँग कुराकानी गरेका छौं।
1: विधान निर्माण गर्दै गर्दा विधिसम्मत रूपमा नेपालको राजनीतिक दल सम्बन्धी ऐनलाई मानेर राजनीतिक दलहरूले विधान बनाउँछन्। सोही प्रक्रिया अन्तर्गत रासोपाले पनि आफ्नो विधान बनाएको हो। विधानमा सिर्फ संसदीय दलको नेताको बर्खास्ती अथवा पद कसरी सकिन्छ भन्ने विषय मात्र होइन, कसरी इलिजिबल हुन्छ, संसद दलको नेता कसरी बन्ने भन्ने प्रक्रिया सबै कुरा त्यसमा लेखिएको छ। त्यसै गरी सिर्फ संसद दलको नेताको मात्र कुरा गरिएको छैन, त्यसमा सभापति बन्नको लागि प्यारामिटर के हुन्, त्यसपछि सभापतिको पद कसरी सकिन्छ, उपसभापति, अन्य पदाधिकारी, संसद दलको उपनेताले यी विषय सबै विषयमा त्यहाँ विधानमा लेखिएको कुरा हो पहिलो कुरा। र यो चाहिँ विशेष गरी एउटा व्यक्तिसँग जोडेर अथवा एउटा प्रक्रियासँग जोडेर अनि त्यसै सभापतिले भन्ने बित्तिकै कसलाई हटाउने भन्ने कुरा जसरी अहिले व्याख्या गरिएको छ, जसरी हल्ला खेलिरहेको छ, त्यस्तो कुरा हुँदै होइन यो पहिलो कुरा। अनि दोस्रो कुरा चाहिँ त्यहाँ महाधिवेशनमा पारित गरिसकेपछि संशोधन गरियो भन्ने थप गरियो भन्ने जसरी अफवाह फैलाइएको छ, यो नै सबैभन्दा पहिला त झुटो अफवाह भयो। महाधिवेशनको बन्द सत्रबाट पारित गरिसकेपछि संशोधन गरिएको भनेको एउटै मात्र कुरा के हो भने सभापतिले आफ्नो राजनीतिक प्रतिवेदनमा प्रस्तुत गर्नुभएको संवैधानिक समाजवादको लाई प्रतिस्थापन गरेर सामाजिक लोकतन्त्र भन्ने विषय जसरी जुन कुरा उहाँले राख्नुभयो त्यो कुरालाई चाहिँ विधानमा जहाँ जहाँ आवश्यक छ त्यहाँ त्यहाँ संशोधन गरिएको, त्यो बाहेक अरू कुनै पनि कुरा त्यसै संशोधन गरिएको होइन। त्यसकारण यो पहिले भएको कुरालाई अहिले अपराध रूपमा फैलाइएको छ र यहाँ भने जस्तो सभापतिले निर्देशन नमानेकै कारणले हटाइजाने भन्ने खालको कुरा त यो विधिसम्मत पनि होइन र विधानले त्यसो भनेको पनि होइन।
2: भनेपछि तपाईँले अहिले भन्दै गरेको विषय र अहिले बाहिर आइरहेको विषय चाहिँ यो पहिले नै विधानमा थियो?
1: एकदमै विधान बन्दै गर्दाखेरि भएका तयारी गरेका कुराहरू हुन् यी सबै।
2: जस्तो अब अहिले राष्ट्रपालले जसरी विधानमै यो विषय उल्लेख गर्दै गर्दाखेरि अन्य राजनैतिक दलहरूको पनि हेर्यो भने यो सभापतिको निर्देशन या सभापतिले भनेका कुरा मान्ने विषय त सभापतिको आफ्नो भनाइ त सर्वोपरि नै होला होइन, सबैले मान्नै पर्छ होला भने विधानमै राख्नुपर्ने अवस्था यहाँले कसरी देख्नुभयो खासमा चाहिँ?
1: होइन यो यसो मैले यो कन्टेन्ट यो नै सही छ कि छैन भन्ने कुरा चाहिँ अर्को बाटो भयो। मैले केलाई चाहिँ इन्डिकेट गरेँ भने विधान निर्माण प्रक्रियामा सबै पद सभापतिको पदको अन्त्य कसरी हुन्छ, उपसभापति कसरी हुन्छ, संसद दलको नेताको कसरी हुन्छ, महामन्त्री कसरी हुन्छ भन्ने कुरा सबै कुरा लेखिरहेको छ, सबै कुरा सबैमा लेखिराखेकै छ, विधानमा सबै लेखिएको छ। त्यसकारण यो नौलो कुरा एकदमै सिर्फ संसद दलको नेताको विषयमा मात्र गरिएको निर्णय होइन, विधान निर्माण गर्दै गर्दा त्यो विधि सम्बन्धमा निर्माण गरिएको भन्ने कुरा मैले एउटा कुरा भने। अर्को कुरा चाहिँ यो महाधिवेशनबाट पारित भइसकेपछि अनि संशोधन गरिएको भन्ने कुरा जुन अफवाह फैलाएको छ त्यो चाहिँ मैले त्यो पनि अफवाह हो र त्यो होइन भन्ने कुरा पनि मैले भने। यी दुईटा कुरा चाहिँ तपाईँले सोधेका प्रश्नका जवाफमा मैले भने। बाँकी कन्टेन्ट बनाउँदै गर्दाखेरि कन्टेन्ट के हो भन्ने कुराको पाटोमा चाहिँ त्यसलाई मैले अहिले ठ्याक्कै के सही हो के गलत हो भन्नुभन्दा पनि यदि त्यस्तो कहीँ कतै बाँधिने कुरा रहेछ भने त्यो कुरा चाहिँ संशोधन गर्न मिल्ने कुरा हो, किन विधान हो, विधान त संशोधन गर्न मिल्ने कुरा हो। तर यहाँले भनेकै कुरालाई मैले अहिले हेर्दै गर्दाखेरि चाहिँ सभापतिको निर्देशन नमानेकै कारणले हटाउने भन्ने कुरा चाहिँ विधानले भन्न सक्दैन, विधानले त्यसो भनेको पनि होइन।
2: यो पछिल्लो समय हेर्दाखेरि यो विषय बाहिर आउँदै गर्दाखेरि पार्टीमा के आन्तरिक विमति शुरू भएको हो यो महाधिवेशन पछाडि कि के छ?
1: एकदमै निराधार यो हल्ला फैलाउनको लागि अथवा अझै यसरी भनौँ राष्ट्रपाको पार्टीभित्र सभापति र प्रधानमन्त्री बीचको यो सौहार्दता र त्यसपछि पार्टी सञ्चालन प्रक्रिया र सरकार सञ्चालन प्रक्रियामा सहमति र संवाद मार्फत गरेका गतिविधिका कारण अन्य राजनीतिक दलले आफ्नो राजनीतिक भविष्य संकट अझ धेरै संकट पैदा भएको त्यो अनुभूति त्यो डरका कारण राष्ट्रपालाई कमजोर बनाउनको लागि गरिएको प्रयास हो र यी प्रोपोगान्डाका पछाडि कसैलाई पनि नलाग्न म अनुरोध गर्न चाहन्छु।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। आदिवासी जनजाति महिला र अपाङ्गता भएका महिलाका सवाल मूलधारका मीडियामा कम
4: कुरा गर्दा अब जहिले पनि हामीले अब जति नै कुरा गरे पनि त्यहाँ प्राथमिकतामा पर्ने भनेको राजनीतिक एजेण्डा नै हो होइन। जहिले पनि राजनीतिक विषयका समाचारहरू नै मुख्य हेडलाइन बनेर आउँछन् र त्यहाँ चाहिँ अब त्यो हुनुको मुख्य कारण भनेको चाहिँ
0: मूलधारको संचारमा समावेशिताको खोजी क्रियाशील महिला पत्रकार संघको विशेष संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
6: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ आदिवासी जनजाति तथा अपाङ्गता भएका महिलाका मुद्दा अझै पनि मूलधारका संचार माध्यममा प्राथमिकतामा पर्न सकेका छैनन् अधिकांश समाचारमा उनीहरूलाई अधिकारका विषय भन्दा दया र सहानुभूतिको दृष्टिले प्रस्तुत गर्ने प्रवृत्ति बढ़ेको अधिकार कर्मीहरू बताउँछन् समावेशी संचारका लागि उनीहरूलाई समाचारको विषय मात्र होइन स्रोत विश्लेषक र निर्णय प्रक्रियाको हिस्सा बनाउन पत्रकारले कसरी रिपोर्टिङ गर्ने हामीले क्रियाशील पत्रकार महिला समूहका अध्यक्ष राम कला खड्कासँग कुराकानी गरेका छौं
4: आदिवासी जनजाति महिला त्यसमा पनि अपाङ्गता भएका महिलाहरूको विषयमा चाहिँ विभिन्न मिडियाहरूले चाहिँ मुद्दाहरू बेला बेला उठाइरहेका छ तर ती मुद्दाहरू चाहिँ त्यति पर्याप्त चाहिँ छैनन् भन्ने चाहिँ मलाई लाग्छ र समय अनुसार चाहिँ ती मुद्दाहरूका रूप पनि परिवर्तन हुँदै गएका छन् र जहिले पनि मिडियामा चाहिँ त्यो अपाङ्गता भएका र त्यसमा पनि विशेष गरी महिलाका मुद्दालाई उठाउँदाखेरि चाहिँ अलिकति बिचरा भनेर अलिकति दयाभाव उठाउने गरिएको त्यो परम्परादेखि नै चल्दै आएको ट्रेन्ड अझै पनि कायम रहेको देखिन्छ र अब त्यो विषयलाई चाहिँ छोडेर अलिकति त्यो मुद्दाहरूलाई चाहिँ अलिकति समय सापेक्ष रूपमा चाहिँ परिवर्तन गरेर अगाडि बढ्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ जस्तै समय सापेक्ष भन्नाले चाहिँ जस्तै अहिले चाहिँ अब सफलताका कथाहरू चाहिँ होइन हामीले चाहिँ विशेष गरी चाहिँ विकासका मुद्दासँग अर्थका मुद्दासँग र अन्य विभिन्न विषयसँग चाहिँ जोडेर ती महिलाका मुद्दालाई चाहिँ ल्याउन सक्छौँ होइन र त्यसमा पनि विशेष गरी मलाई के लाग्छ भनेदेखि हामीले सधैँ त्यो दुःख र शास्ति भोगेका कथाहरू मात्र नभइकन उहाँहरूले के काम गरेर अहिले कुन कुन कहाँ कहाँ पुग्नु भयो सकारात्मक पोजिटिभ स्टोरीहरू त्यसले चाहिँ समाजका अन्य वर्गलाई पनि त्यसले चाहिँ अलिकति पोजिटिभ इम्प्याक्ट पार्छ भन्ने चाहिँ मलाई लाग्छ
8: जस्तो यहाँले
4: देख्नु भएको सकारात्मक कथाहरू पोजिटिभ स्टोरीहरू के के छन् जस्तै होइन उहाँहरूले जस्तै कुनै पनि क्षेत्रमा लागेर होइन संघर्ष गरेर त्यसमा सफलता कमाएका कुराहरू हुन सक्छन् होइन अहिले चाहिँ अब जस्तै अब सानो अब उद्यम गरेर त्यसलाई चाहिँ माथि उचाइमा पुर्याएको हुनसक्छ जस्तै अहिले हामी भर्खरै एउटा कार्यक्रमबाट आयौँ निडवानसँग सहकारी गरेर निडवानको जस्तै अध्यक्ष हेर्नुहोस् न उहाँ चाहिँ हाम्रो प्रतिमा गुरुङ म्याम होइन उहाँले चाहिँ कसरी चाहिँ एउटा संस्थालाई चाहिँ यो अवस्थासम्म ल्याउनु भएको छ त्यस्तै गरी अब उहाँ चाहिँ शैक्षिक क्षेत्रमा पनि त्यतिकै सक्रिय हुनुहुन्छ सशक्त हुनुहुन्छ होइन नेपाल मात्र नभए इन्टरनेसनल एरिनामा समेत उहाँ चाहिँ चर्चा कमाउनु भएको छ त्यस्ता खालका व्यक्तिहरू मात्र नभई अरू हामी ग्रामीण तहमा वा ग्रासरुटमा जाँदा पनि त्यस्ता कैयौं महिला देख्न पाउँछौ जसले चाहिँ धेरै संघर्ष गरेर कुनै क्षेत्रमा चाहिँ स्थापित हुनु भएको छ त्यस्ता कथाहरू चाहिँ ल्याइदेऊ भने अन्य त्यो समुदायका अन्य व्यक्तिलाई पनि त्यसले धेरै नै प्रेरणा दिन्छ भन्ने मलाई लाग्छ
8: आदिवासी जनजाति त्यसमा पनि अपाङ्गता भएका महिलाहरूको जुन विषय छ आवाज छ त्यसलाई चाहिँ मूल प्रवाहीकरण गर्नको लागि एउटा मिडिया हाउसको पनि भूमिका महत्वपूर्ण हुन्छ तपाईँले देख्नुभएको मिडिया हाउस चाहिँ कस्तो
4: जस्तै अब मिडिया हाउसको कुरा गर्दा अब जहिले पनि हामीले अब जति नै कुरा गरे पनि त्यहाँ प्राथमिकतामा पर्ने भनेको राजनीतिक एजेन्डा नै हो होइन जहिले पनि राजनीतिक विषयका समाचारहरू नै मुख्य हेडलाइन बनेर आउँछन् र त्यहाँ चाहिँ अब त्यो हुनुको मुख्य कारण भनेको चाहिँ त्यहाँ भएको नेतृत्व नै हो भन्ने चाहिँ मलाई लाग्छ कुनै पनि मिडिया हाउसमा हेर्नुहोस् अझै विशेष गरी मूल प्रभावका वा मिनिस्ट्री मिडिया भनाउँदाहरूमा चाहिँ निर्णायक तहमा महिला हुनुहुन्न महिला मात्र होइन आदिवासी जनजाति वा अपाङ्गता भएका महिला त्यो त झन् कल्पनै गर्न सकिन्न महिला नै पुग्नु भएको छैन अहिलेसम्म होइन त्यसैले जहिले पनि निर्णय प्रक्रियामा पुरुषकै निर्णय चाहिँ त्यहाँ लादिन्छ उहाँहरूले जे भन्यो त्यही नै चाहिँ त्यहाँ कार्यान्वयन हुन्छ त्यसैले त्यो चाहिँ निर्णायक तहमा महिलाको सहभागिता जबसम्म पुर्याउन सकिन्न यस्ता विषयमा चाहिँ त्यो न्युज रुम पनि सेन्सिटाइज हुँदैन त्यसैले यो विषयहरू चाहिँ त्यति आउँदैन र कहिले पनि मूल प्रभावमा चाहिँ परेको छैन भन्ने चाहिँ मलाई लाग्छ र त्यसैले निर्णायक तहमा महिला सहभागिता नगराए गरायो भने मात्र बल्ल महिलाका विषयवस्तु चाहिँ मुख्य हेडलाइन भनेर चाहिँ आउन सक्छ आगामी दिनमा।
8: सरकारले महिला नेतृत्वमा मिडिया हाउस चलाउने भन्ने कुरा
4: जस्तो मिडिया हाउसमा चाहिँ हामीले म चाहिँ हाम्रो संस्था डब्लुडब्ल्यू मार्फत चाहिँ हामीले अब यो लैङ्गिक नीति चाहिँ लागू गराउनु पर्छ भनेर विभिन्न हिसाबमा चाहिँ पहल गर्दै आएका छौँ होइन। त्यस्तै गरी अब यो समावेशिताको नीति पनि हरेक मिडिया हाउसले चाहिँ एउटा समावेशिताको नीति नै बनाएर चाहिँ त्यहाँभित्र कुनै पनि कुरामा यो जनशक्ति हायरिङ गर्नेदेखि लिएर त्यो न्युजलाई चाहिँ समावेशी बनाउनेसम्मका कुरामा चाहिँ यदि त्यो नीति लागू गर्ने हो भने चाहिँ पक्कै पनि आगामी दिनमा चाहिँ अब त्यहाँका भित्रको न्युज रुम मात्र नभइकन समाचारका कन्टेन्ट पनि समावेशी बन्छन् भन्ने चाहिँ मलाई लाग्छ। त्यसैले यस विषयमा चाहिँ विभिन्न संघ संस्था हामी जस्ता संघ संस्थाले चाहिँ पहल गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। जस्तो बिटको कुरा गर्नु भने बिट पनि हाम्रो चाहिँ अब प्राय मिडिया हाउसमा चाहिँ महिला तथा बालबालिका भन्ने बिट चाहिँ हुन्छ होइन। तर यो बिट पनि के छ भन्दाखेरि यो कोभिड पछिको अवस्थामा सबै मिडिया हाउसमा अलिकति आर्थिक रूपमा चाहिँ अलिकति गाह्रो परेका हुनाले अब पत्रकारहरूको संख्या पनि कटौती भएको छ। त्यसैले एउटै व्यक्तिले त्यो एउटा बिट मात्र नभइकन अन्य बिट पनि हेर्नुपर्ने बाध्यता छ। त्यही कारणले गर्दा वर्क प्रेसरले गर्दा त्यसमा अलिकति स्टोरी खोज्न नभ्याएको ध्यान दिन नभ्याएको चाहिँ अवस्था छ। तर पनि महिला र बालबालिका भन्दा पनि उहाँहरूले महिलाको समग्र इस्युमा चाहिँ खोज्नुहुन्छ धेरै। त्यसमा अझै डिपली गएर यो इन्टरसेक्सनल पर्सपेक्टिभबाट चाहिँ नहेरेको चाहिँ हामीले पाउँछौँ होइन। महिला भनेर महिलाका समस्या र आदिवासी जनजाति त्यसमा पनि अपाङ्गता भएका महिला भनेर चाहिँ त्यसमा नछुट्याएका हुनाले उहाँहरूले अब त्यो समग्र रूपमा महिलाको ल्याउनुहुन्छ। तर यसरी डिपली चाहिँ गएर खोजेर स्टोरीहरू नल्याएको चाहिँ अवस्था देखिन्छ। हजुर त्यही त निश्चय नै अब पत्रकार महिला भएपछि हामी महिलाका विषयमा चाहिँ हामी संवेदनशील छौँ सचेत छौँ होइन। र बेला बेलामा हामीले धेरै यस्ता मुद्दा अब यो आदिवासी जनजाति अपाङ्गता भएका महिला मात्र नभइकन समाजमा भएका अन्य विविध समूहका महिलाहरूका मुद्दा चाहिँ बेला बेलामा ल्याउने गरेका छौँ र अब यसमा चाहिँ संवेदनशील बनाएको छ र आगामी दिनमा यसमा पक्कै पनि अन्य साथीले र म लगायत सबै साथीहरूले चाहिँ यसमा कलम चलाउनेछौँ भन्ने चाहिँ यहाँहरूलाई चाहिँ प्रतिबद्धता जाहेर गर्न चाहन्छौँ।
9: कन्सल्टेन्सी खोल्न 25 लाख धरोटी अनिवार्य, विद्यार्थी अलपत्र परे संस्थाले नै क्षतिपूर्ति तिर्नुपर्ने, उद्योगीका समस्या समाधान गर्न सरकार तयार रहेको प्रधानमन्त्रीको भनाइ छ। सरकारको मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त हुनु भएको छ। जनकपुरमा अतिक्रमित गुठी जग्गा जोगाउन 9 सदस्यीय समिति गठन गरिएको छ। 15 दिनभित्र स्वच्छ खानेपानीको कार्य योजना बनाउन सरकारलाई संसदीय समितिको निर्देशन छ। अनियमित वर्षाले आकस्मिक बाढ़ीको जोखिम बढ़ाएको हिमाली क्षेत्रमा उच्च सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् र चीनमा बाढ़ीको कहर 4 जनाको मृत्यु, हजारौं नागरिक विस्थापित भएका छन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: कल भी रात को 8 बजे हजुर को रेडियो 102.1 MHz।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
4: तपाईँ असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ? आउनुहोस्। नाभिछापको बन्सरी नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालू आर्थिक वर्ष 2082-83 असारसम्म सञ्चालित समग्र विकास निर्माण र सेवा प्रभावको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्काहक्की प्रश्न र बहस गरौं। तपाईँको प्रश्न, गुनासा, जिज्ञासा वा सुझाव भएमा हक्काहक्की राखेर जिम्मेवार जवाफदेही वक्ताबाट जवाब पाइने भएकाले सवाल जवाफ कार्यक्रममा सहभागिता सुनिश्चित गरौं। सार्वजनिक सुनवाई कार्यक्रम भनी मिति, समय र स्थान, मिति 2083 असार 26 गते शुक्रबार, समय बिहान 11 बजेबाट, स्थान तीनलाल पार्क, मन्थली 1, रामेछाप। कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मीडिया प्रहारी, मन्थली 1, रामेछाप। जवाबदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय, मन्थली, रामेछाप। छुट्ला है, सहभागी बनौं, जिज्ञासा र गुनासो राखौं, जवाबदेही वक्ताबाट जवाब सुनौ।
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ, पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 9851-40-41-98 र 9841-25-59।

0: रेडियो पाव घटना विषय को सशक्त संवाद
1: भर्खरालज्यू म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: नमस्कार, धन्यवाद।
1: अब खास गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीहरू सहित 16 जनालाई दोषी ठहरियाइएको छ र अब यस विषयको सजायको बारेको आउने इजलास 29 गते यसको टुङ्गिँदैछ। तर त्यहाँ जसरी जो जो कसुरमा दोषी देखाइएको छ ती कसुरहरूले 16 जनाको बारेमा कम्तीमा कस्तो किसिमको कानूनी कारवाहीको भागीदारी देखाउँदैछ त्यो बारेको व्याख्या यहाँबाट सुनाउन।
2: हजुर, यो थुप्रै कसुरको आरोप लगाएको छ होइन?
1: हजुर,
2: तीन चारवटा छन्। जस्तो एउटा ठगी छ, संगठित अपराध छ, राज्य विरुद्धको अपराध छ, अनि अर्को कीर्ति पनि छ कसैका विरुद्धमा होइन?
1: हजुर।
2: अनि त्यसका साथसाथै अर्को एउटा के छ तपाईँको भन्दाखेरि त्यो एकीकृत कसुर भन्छ कि अर्को एउटा।
1: हजुर,
2: संगठित र एकीकृत कसुर चाहिँ अब हाम्रो व्यवस्थामा अलि नयाँ प्रकारका हुन्। एकीकृत भनेको एउटै घटनामा एकभन्दा बढी कसुर गर्यो भने त्यसलाई एकीकृत
1: सबैलाई जोडेर
2: खप्टिएका लगाएका छन्। त्यस कारणले संगठित अपराध पनि खप्टिएको, संगठित भनेको पनि एक तीनजना भन्दा बढी समूह मिलेर कुनै अपराध गर्यो भने त्यसलाई संगठित अपराध भनिन्छ।
1: हजुर,
2: एउटा त्यसलाई संगठित अपराध हो। अनि एकीकृत भनेको चाहिँ एउटै घटनामा एकभन्दा बढी कसुर गर्यो, जस्तै
1: जस्तो कि एकछिनको लागि पूर्व उप प्रधानमन्त्री रहिसकेका टोबहादुर रायमाझी र पूर्व सचिव टेकनारायण पाण्डेको कुरा गरौँ। उहाँहरू दुवैलाई लागेको चाहिँ कसुर के छ भन्दा राज्य विरुद्धको कसुर दुवैजनालाई छ, ठगी पनि छ र संगठित अपराध छ। यो तिनटैको फेरि एकीकृत पनि लागू उहाँहरूलाई अब
2: लागू गरेको छ। यो एकीकृत गर्यो भने चाहिँ यो नयाँ व्यवस्था के हो भने यसले थप सजाय हुन्छ
1: क्या।
2: कस्तो हुन्छ भने पटक पटक सजाय गर्यो, पटक पटक पहिला पनि काम अपराध गरेको छ फेरि पनि गरेको छ भने त्यसमा सोझै डबल हुन्छ।
1: हजुर।
2: अनि अर्को चाहिँ के हुन्छ भने एकीकृत के भन्यो भने दुईटा तिनटामा छ भने एउटाको पुरै हुन्छ, अर्को त्यसको थप 50% आउँछ, थप सजाय हुन्छ होइन? त्यसरी चाहिँ यसलाई गर्छ। अब यो संगठित अपराधमा चाहिँ कस्तो हुन्छ भने तपाईँको एउटा कसुरमा सजाय पायो भने त्यसको 50% फेरि थप सजाय गर्छ। त्यस्तो प्रकारले यो ठुलो सजायको लागि यसरी प्रस्तावित गरेको छ। त्यस कारणले 9 मान्छेलाई चाहिँ संगठित अपराधमा, अर्को 9 चाहिँ राज्य विरोधको अपराध लगाएको छ, सजाय भएको छ भनौँ न। त्यसरी चाहिँ मैले गर्दाखेरि 16 होइन, 16 उहाँहरूलाई चाहिँ त्यसरी चाहिँ दोषी ठहर गरेको छ। अब हाम्रो अहिलेको व्यवस्था पहिला चाहिँ मुलुक ऐनको व्यवस्था हुँदाखेरि चाहिँ त्यसै दिन फैसला गर्थ्यो, कति वर्ष जरिवाना के अरे कैद हुने, कति रुपियाँ जरिवाना हुने भन्ने हुन्थ्यो। हामीले यो नयाँ संहिता लागू गरेको 2000 तपाईँको के भन्दाखेरि यो 55 साल भाद्रे गतिदेखि लागू गरेपछि अहिले चाहिँ के भन्दाखेरि दुई फेज हुन्छ। पहिलो फेजमा चाहिँ के हुन्छ भन्दाखेरि मान्छे दोषी हो कि होइन, कुन कुन कसुरमा दोषी देखिन्छ कि देखिँदैन भनेर निर्धारण हुन्छ। अनि दोषी निर्धारण भइसकेपछि चाहिँ अनि त्यसपछि अर्को पेशी हुन्छ, त्यसमा फेरि सफल हुन्छ।
1: त्यो पनि तीन वर्षभन्दा माथिको सजाय हुने अपराध मुद्दाहरूमा मात्रै अर्को पेशी तोकेर सजाय निर्धारण गरिँदो रहेछ। यसको अर्थ यो अहिले जो 16 दोषी ठहरछन् उनीहरूलाई कम्तीमा 3 सजाय हुने कुराको पक्का पक्की छ।
2: यो चाहिँ कम्तीमा 3 हुने भएको हुनाले
1: कम्तीमा 3 उहाँहरूको निश्चित छ। अब उहाँहरूलाई लाग्ने जस्तो यो 16 म अलिकति छुट्याउँछु, त्यहाँ खप्टिएका मुद्दा जे जे छन् त्यसको एउटालाई पछाडि पुछर जोडिदिएको छ म तिहार भनेर होइन, अरूलाई चाहिँ त्यो सबै जोडिदिएर त्यसैको दोषी भनिदिएको छ। एउटा बेचन झाको ठगी भए अरू अरू अरूमा चाहिँ कसैलाई मतियार जोडिदिएको छ, कसैलाई ती एकीकृत हुने गरिका तीनटै मुद्दा जोडिदिएको छ, तीनटा चारवटा। अब यसमा तपाईँले अलग अलग गरेर अलिकति व्याख्या गरिदिनु, जस्तो टोबहादुर रायमाझी र बालकृष्ण खाँडको यहाँ अलग अलग छ। टोबहादुर रायमाझीलाई राज्य विरुद्धको कसुर, ठगी र संगठित अपराधमा दोषी ठहर भनौँ, ठ्याक्कै त्यही भनौँ पछिल्लो अन्तिममा लगेर मतियार भनौँ बालकृष्ण खाँडकोमा चाहिँ हो। यो दुईटाको फरक के हो? उहाँहरूलाई हुने सजाय कम्तीमा के हुन्छ यो तीन चारवटा जोड्दा?
2: ठगी र संगठित अब जस्तो टोपबहादुर रायमाझीलाई एउटा राज्य विरुद्धको अपराध, संगठित अपराध र एकीकृत कसुर भनेर भनेको छैन।
1: टोपबहादुरलाई राज्य विरुद्धको कसुर, ठगी र संगठित अपराध, यो तीनटै जोड्यो भने एकीकृत भयो। अब
2: अब हाम्रो अहिलेको कानुनी व्यवस्थामा चाहिँ कस्तो छ भने यो राज्य विरुद्धको अपराधलाई 5 कैद र 50,000 जरिवाना, ठगीमा 7 कैद र 70,000 जरिवाना होइन।
1: हजुर।
2: अब एकीकृत गर्यो भने यसको फेरि संगठित अपराध गर्यो भने फेरि यसमा 50% थप जरिवाना, सरी सजाय हुने, जरिवाना पनि 50%, ऊ पनि सजाय पनि 50% भने 7, 5, 12 को फेरि 50%ले गर्दाखेरि तपाईँको 18 कम्तीमा भनौँ न
1: 18
2: चाहिँ टो बाबु रायमाझीको हकमा हुन सक्ने अवस्था यसरी यसले
1: भनेपछि यो सबै जोडिँदै जान्छ
2: बढीमा
1: यो त 20 वरिपरि भनेपछि त यो त बढीमा त्यो जोडेर भनेपछि 20 ज्यान मुद्दा जस्तो पो भयो त
2: यसरी चाहिँ यो किनभने अहिले पछिल्लो कालखण्डमा चाहिँ हामी राज्यले बढी सजाय दिने राज्य बनाएको छौँ कि नयाँ संहितामा
1: हजुर
2: त्यस्तो भएको हुनाले अब तर फेरि अर्को के हुन्छ भन्दा अब
1: जस्तो अब तिनै कसुरको जम्मा जम्मी मतियार मात्रै भनियो बालकृष्ण खाँडलाई उहाँलाई के हुन्छ
2: अब बालकृष्णलाई चाहिँ मतियार भनेको दुई प्रकारको हुन्छ हाम्रो उसमा अरू अरू मतियारको हकमा चाहिँ तपाईँको के भन्दाखेरि जुन सजाय हुन्छ त्यसको 50% सजाय हुने हुन्छ होइन
1: हजुर
2: तर बालकृष्णजीको हकमा चाहिँ जुन ऐनको दफामा उहाँलाई माग गरिएर मुद्दा दायर गरिएको थियो नि
1: हजुर
2: त्यो ऐनको दफाकोले चाहिँ फेरि के अरे अपराध संहिताको दफा 51 उपदफा 6-3 भनिएको छ उहाँको हकमा चाहिँ त्यसले चाहिँ मतियार भए तापनि मुख्य कर्ता सरहकै बराबरै तपाईँको ठगीको 7 वर्षसम्मकै दोषी हुने के अरे सजाय हुन सक्ने भन्ने कानुन व्यवस्था छ अरूलाई अरू मान्छेलाई मतियार जो खालि एक्जुलरी भन्छौ सहयोग मात्रै गरेको भूमिका देखेकोलाई चाहिँ आधा हुन्छ तर उहाँको हकमा चाहिँ मतियार भने तापनि मुख्य सरह काम गरेको मुख्य सरह काम गरेको हुनाले मुख्य सरहै सजाय भने पुरै सजाय हुन सक्ने भन्ने कानुन व्यवस्था
1: छ भनेपछि उहाँ त फेरि जेल बाहिर हुनुहुन्छ बालकृष्ण खाँड निश्चित समय
2: बसिसक्नुभएको उहाँलाई उच्च अदालतले अथोरिटीमा छोडेको जस्तो लाग्छ मलाई होइन
1: हजुर
2: अब उहाँले चाहिँ त्यो पुनरावेदन गर्ने सुविधा पाउनुहुन्छ
1: ए सुविधा त सबैले पुनरावेदन गर्ने सुविधा त सबैले पाउला नि होइन र यो अपिलको बाटो त उहाँहरूलाई
2: भित्र बसेकाले भित्रै भित्र मैले सुविधा पाउँछ भनेको मतलब उहाँले त्यो के अरे बाहिर बसेर पुनरावेदन गर्ने सुविधा पाउनुहुन्छ
1: अब यो पर्सि 29 गते चाहिँ उहाँलाई फेरि जेल चलान गरियो भने त उहाँ जेलभित्रै बसेर गर्ने कि बाहिर बसेर गर्ने त यो के हुन्छ
2: बाहिर बसेर किनभने अब यो 3 वर्षभन्दा माथि हो होइन
1: हजुर
2: अब यो 18 वर्षै हुन्छ यति नै हुन्छ भन्ने छैन नि अधिकतम जो त हामीले अधिकतम र न्यूनतमको सीमाको हेरेको नि यो कानुनको व्यवस्था लाग्दाखेरि न्यूनतम 3 वर्षदेखि अधिक्रम 18 वर्षसम्म हुन सक्छ भनेको छ होइन
1: त्यस
2: कारणले अब तर फैसला गर्दाखेरि कि मान्छेको उमेर अवस्था विभिन्न प्रकारको त्यसमा भएको तपाईँको मानवता अमानवीयता कति कति प्रकारले कसुर भएको थियो भनेर अदालतले विवेचना गर्छ त्यस कारणले सकेसम्म उच्च तहमा अदालत जाँदैन अनि अर्को एउटा कुरो के भन्छ फेरि कार्यान्वयन गर्ने क्रममा चाहिँ 3-4 मुद्दामा एकैचोटि गरे तापनि जो सबभन्दा बढी सजाय हुन्छ त्यसको मात्रै कार्यान्वयन गरिन्छ त्यो पनि कानुनी व्यवस्था छ त्यसो भएको कारणले गर्दाखेरि अनि अर्को कानुनी व्यवस्था के छ भने अदालतमा पहिला हामी थुन्चेकको बहस गर्ने भन्छौँ कि पहिला अदालतमा पेश गर्दाखेरि तारिखमा बसेर मुद्दा चलाउने कि धरडीमा बसेर मुद्दाको कारवाही गर्ने कि थुनेर मुद्दाको कारवाही गर्ने भन्ने हुँदाखेरि जोले तपाईँको के भन्दाखेरि धरडी पाएर मुद्दाको कारवाही गर्ने सहुलियत पाएको छ त्यसले माथिल्लो अदालतमा उच्च अदालतमा तपाईँको पुनरावेदन गर्दाखेरि पनि धरडी राखेर पुनरावेदन गर्न पाउने सहुलियत पाउँछ
1: अब एउटा क्लियर अझै तपाईँले के पारिदिनु भने जस्तो एकछिनको लागि मानौ बालकृष्ण खाँड 5-6 महिना कति बसेर बाहिर निस्किनु भएको होइन उहाँलाई त्यो उच्च अदालतबाट भएको निर्णय हो फेरि झरोटामा अब उहाँ चाहिँ जिल्लाबाट उहाँलाई मानौ 4-5 वर्षको जेल सजाय भयो एकछिनको लागि मानौ 5-6 महिना त बस्नु भएको छ त्यो पनि कटौती होला नै होइन
2: त्यो त अन्तिममा
1: फैसला कार्यान्वयन हुँदा जस्तो अब जिल्लाले उहाँलाई अब 5 वर्ष एकछिनको लागि जेल पठायो भने उहाँ जेल जानुपर्छ कि उच्चले उहाँलाई धरोटीमा छाडेकोले उहाँ बाहिरै बस्नुहुन्छ त यो चाहिँ के हो त ठुलो अदालतको निर्णय प्रिभेल गर्छ कि त्योभन्दा तल्लो तहको अदालतको निर्णय प्रिभेल गर्छ
2: माथिल्लो तहको अदालतको निर्णय प्रिभेल गर्छ
1: भनेपछि बालकृष्ण खाँडको हकमा जिल्ला अदालतले गर्ने फैसलाको अर्थ छैन
2: होइन अर्थ छ त्यो त पछि फैसला त जिल्लाले फैसला तोक्यो नि यो फैसला त फाइनल फैसला हो नि त यो फैसला त उच्च र सर्वोच्चसम्म पुग्दाखेरि यसैलाई कायम गर्यो भने यही फैसला फाइनल हुन्छ यसमा तलमाथि भयो भने तलमाथि जे हुन्छ त्यो फाइनल हुन्छ होइन
1: त्यस
2: कारणले अब यो त अहिले जिल्ला अदालतले एउटा फैसला गर्यो यसमाथि त चेकिङ हुन्छ नि त उच्च अदालतमा पुनरावेदन गर्ने त मान्छेको राइट हुन्छ नि त
1: अब
2: योमा चित्त सरकारले मान्नु न अब कदम कदाचित 5 वर्ष मात्रै जेल हुने भनेर जिल्ला अदालतले फैसला गर्यो भने नेपाल सरकारले पनि उहाँलाई 18 वर्षसम्म उच्चतम सजाय हुनु पर्थ्यो 5 वर्ष भएको कम भयो मेरो चित्त बुझेन भनेर उच्च अदालतमा पुनरावेदन गर्न सक्छ
1: हजुर
2: व्यक्तिले पनि के भन्दाखेरि मैले सफाई पाउनु पर्थ्यो मलाई सजाय भएको मिलेन भनेर पुनरावेदन गर्ने अधिकार राख्छ के
1: अनि
2: त्यो पुनरावेदन गरेर त्यहाँ पनि मुद्दा चल्छ त्यो मुद्दा चलाउनुको प्रक्रियाको लागि चाहिँ तारिखमा बसेको मान्छेले चाहिँ अहिले त्यसको धरोटीको 15% थप धरोटी राखेर पुनरावेदन गरेर बाहिर बसेको मान्छेले चाहिँ बाहिर बसेर पुनरावेदन गर्न पाउँछ
1: ए भनेपछि उहाँलाई 5 वर्षै कैद सुनाइदियो भने पनि उहाँ जेल गइराख्नु परेन उहाँ बाहिरको बाहिरै रहेर पुनरावेदन जान सक्नुहुन्छ
2: पुनरावेदन गर्न पाउँछ
1: तर जिल्लाकै त्यो फैसलालाई उसले सदर गरिदियो भने चाहिँ उहाँ त्यसपछि जेल जानै पर्यो
2: जानुपर्छ
1: बाहिर भएको लागि बाहिर बसेर पुनरावेदनको सुविधा भयो भित्र हुनेको लागि भित्रै बसेर यसको हुने भयो होइन तर अब यो प्रक्रिया त अन्तिम त होइन यो सर्वोच्चसम्म पुग्न सक्छ
2: पुग्न सक्छ
1: होइन उहाँहरू अब उच्चको अपिलमा जानु होला त्यसपछि सर्वोच्चको भनेपछि यसले फाइनल भर्डिक सर्वोच्चबाट समेत आउने गरेको त यो त यसले अरू 2-4 वर्ष समय लिन सक्छ
2: 2-4 वर्ष लाग्छ किनभने फेरि के छ भने ठुलो मुद्दा छ धेरै प्रतिवादी छन् होइन
1: हजुर
2: सबैलाई जिल्ला अदालतले फैसलाको म्याद पठाउनु पर्छ अनि म्याद बुझेपछि अलग अलग मान्छेहरूले अलग अलग नीतिमा पुनरावेदन दर्ता गर्छन् त्यो पुनरावेदन फेरि त्यसमाथि सुनवाई हुन्छ त्यस कारणले करिब करिब एक वर्षको हाराहारी उच्च अदालतमा लाग्छ यसलाई समाप्त हुन, त्यसपछि सर्वोच्च अदालत जानुपर्छ त्यहाँ पनि एक दुई वर्ष लाग्छ, त्यस कारण तिन चार वर्ष त अरू तीन वर्षको आसपास लाग्न सक्छ अन्तिम हुँदासम्म।
1: अनि तपाईँको अब जस्तो यो अहिले कसुर ठहर भएको छ, यसमा चाहिँ खास गरी आरजु राणादेखि मन्जु खाँडसम्मको विषय, त्यसपछि शेरबहादुर देउवादेखि केपी ओलीसम्मको विषय, उहाँहरूलाई पनि त्यहाँ तान्नु पर्थ्यो तानिएन भन्नेमा पनि बाहिर चाहिँ सार्वजनिक वृत्तमा यसको विरोध भयो, त्यसको जवाफ एक हिसाबले दिएको छ उसले, यसका प्रति तपाईँको के टिप्पणी छ?
2: अब कानूनको विद्यार्थी प्र्याक्टिसर लयर भएको कारणले चाहिँ मैले ड्यू प्रोसेस मान्नुपर्छ होइन,
1: हजुर
2: ड्यू प्रोसेस मान्दाखेरि चाहिँ अदालतले कुनै मान्छेले हाम्रो के हामी कानुनमा के पढ्छौँ भने न्यायाधीशले उसको अगाडि कुनै मान्छे मार्यो भने पनि सोझै ठहर गर्न सक्दैन, राज्यले निकायले त्यसमाथि मुद्दा ल्याउनुपर्छ, मुद्दामा प्रमाण दिनुपर्छ, प्रमाणको आधारमा न्यायाधीशले बोल्नुपर्छ, यो पद्धति हो, यो पद्धति अङ्गीकार गर्ने मान्छे भएको कारणले सरकारले जसलाई प्रतिवादी बनाएर ल्याएको छ त्यसका हकमा अदालतले बोल्ने हो।
1: सार्वजनिक वृत्तमा उठेका प्रश्नको जवाब दिनुपर्छ कि पर्दैन, त्यो जवाबदेही त राज्यको हो कि होइन,
2: त्यो राज्यको निकायको हो, त्यो अपराधको अनुसन्धान गर्ने निकायको हो होइन, पुलिसको हो, सरकारी वकिलको अनुसन्धान गर्ने क्रममा जिल्ला अदालतको न्यायाधीशले चाहिँ उसको अगाडि जुन मिसिल आउँछ त्यो मिसिलमा सीमित रहेर उसले फैसला गर्नुपर्छ, यदि त्यसो गर्ने नगर्ने हो भने फेरि पद्धति बिथोलिन्छ, त्यसपछि न्यायाधीश फेरि मन्त्री सिडियो तपाईँको फेरि पहिलाको तपाईँको के भन्दाखेरि बडा हाकिम जस्तो हुँदै जाने हुन्छ र सारा स्थिति बिग्रिन्छ, त्यस कारणले स्थितिमा बस्नको लागि रुल अफ ल जो हामी भन्छौँ ड्यू प्रोसेस थिए कि जे सरकारले मुद्दा ल्याएको छ जिल्ला अदालतको न्यायाधीशले त्यो मुद्दाभित्र रहेर निर्णय गर्ने हो,
1: अतिरिक्त इच्छामा कुजे जस्तो हुन्छ फेरि होइन,
2: जताभावी जानु हुँदैन किन पद्धति बिग्रिन्छ।
1: भनेपछि अब यसले चाहिँ जो नेपालको साथ गिरेको छ भनिन्थ्यो र खास गरी ठूलालाई चाहिँ सानालाई होइन भनिन्थ्यो, त्यो भाष्य अब चिर्ने भयो होइन, पूर्व उप प्रधानमन्त्री गृहमन्त्री नै अब जेलको बाटोतर्फ जानु भन्नुको अर्थ त
2: हो त हो,
1: अब उहाँहरू अझ कैद बस्नु भएको छ धेरैजना त तीन वर्षदेखि होइन, उहाँहरूको हिसाब के हुन्छ, जस्तो तीन वर्ष कसैको सक्यो तीन वर्षै तोक्यो भने त्यो राफसाफ हिसाब हुन्छ कि हुँदैन,
2: सर्वोच्चबाट पनि अन्तिम फैसला भइसकेपछि अनि त्यो घट्दै काटिँदै जान्छ।
1: अब सातजनालाई सफाई पाए, तिनीहरू त फेरि पूर्वपक्षमा जेल चलान थिए, तिनीहरूले क्षतिपूर्ति पाउँछन् कि सार्वजनिक जीवनको प्रतिष्ठामा आएको उनीहरूको आजको पाटो के हुन्छ? अब यो चाहिँ
2: अब जस्तो तपाईँको धेरै पहिला एउटा जापानमा एकजना नेपालीले पछि सर्वोच्च अदालतबाट सफाई पाएपछि ठूलो रकम क्षतिपूर्ति पाए भनेर हामीले एउटा समाचार पढेका थियौँ नि होइन,
1: हजुर।
2: अब तर हाम्रो देशमा त्यस्तो ठ्याक्कै व्यवस्था किन छैन भने अहिले अलिकति कानुन व्यवस्था त राखेको छ, तर हामी त्यतातिर किन जान सक्दैनौँ भने नेपाल यस्तो राज्य हो जहाँ 50% भन्दा बढी निर्दोष मान्छेहरू जेलमा पर्छन् र थुप्रै जसलाई जेलमा जानुपर्ने मान्छे हो त्यो जेल जाँदैन, जेल नजानुपर्ने निर्दोष मान्छेहरू सरकारको अनुसन्धान पद्धतिको मुद्दा लाउने पद्धतिको तपाईँको कमजोरीका कारणले त्यस्ता मान्छेहरू जेलमा जान्छन् र अदालतले त्यस्ता मान्छेहरूलाई सफाई दिन्छ, ठूलो संख्यामा मान्छेले सफाई पाउँछन् अनि त्यसरी नेपाल जस्तो गरिब देशले दिन थाल्यो भने नेपालको सारा ढुकुटी खेतीपुतीमा सकिन्छ।
1: एउटा पाटो भयो राज्यले थ्याक्न नसक्ने एउटा पाटो भयो, तर मानौ एकछिनको लागि मलाई कुनै अपराधको आरोपमा पूर्वपक्ष भनेर जेल राखिदिए होइन एकछिनको लागि मलाई नै, पछि म त्यसमा निर्दोष साबित भए भने मानौ म 4-5 वर्ष बसेँ, मेरो सामाजिक जीवन, मेरो आर्थिक जीवन, पारिवारिक चक्र, यो त मेरो ध्वस्त धुलिसात हुन्छ नि, धुलिसातै हुन्छ,
2: धेरैको छ हाम्रो देश,
1: त्यो धुलिसात भएर सिद्धिन्छ नि मान्छेको जीवन होइन, राज्यले त सिद्धाइदिएको हो नि एउटा नागरिकको जीवन, त्यस बाबत उसले के पाउने त, यो न्याय हो, यो न्याय हुन सक्छ?
2: छैन छैन, तपाईँको सामाजिक न्याय पनि छैन, राज्यको तर्फबाट न्याय पनि छैन, त्यस कारणले हामी के भन्छौँ नेपालमा निर्णय हुन्छ न्याय कम हुन्छ भन्ने कारण त्यही भएर हो।
1: अनि यो चाहिँ कायमै राख्ने त हामीले, अब यो किन यो बदलिनु पर्छ कि पर्दैन, नयाँ र क्रम भङ्गताको कुरा आउँछ, सरकार त्यस्तै छ, युग त्यस्तै छ,
2: अर्को त्यति मात्रै होइन,
1: सामाजिक जीवन, मेरो आर्थिक जीवन, पारिवारिक चक्र, यो त मेरो ध्वस्त धुलिसात हुन्छ नि, धुलिसातै हुन्छ,
2: धेरैको छ हाम्रो देश,
1: त्यो धुलिसात भएर सिद्धिन्छ नि मान्छेको जीवन होइन, राज्यले त सिद्धाइदिएको हो नि एउटा नागरिकको जीवन, त्यसमा

0: पक्राउ गर्छ त्यो निर्दोष हो कि दोषी हो भन्ने कुरो देखिएको हुँदैन तर उसलाई सारा मिडियामा लगेर सरपष्ट गरेर उसको सामाजिक जीवन समाप्त गरिन्छ पछि त्यो मान्छे निर्दोष सरिन्छ होइन
1: हजुर
0: जेल बस्छ निर्दोष सरिन्छ त्यस कारणले नेपालको राज्यलाई चाहिँ तपाईँको के भन्दाखेरि जिम्मेवार बनाउनु पर्छ हाम्रो राज्य अत्यन्त गैर जिम्मेवार नेपालका नागरिकहरू चाहिँ नेपाल देशको नागरिक हुनु कष्टमा धेरै पीड़ा धेरै कष्ट भोगेर बसेका छन् तर राज्यलाई तपाईँको के भन्दाखेरि नागरिक प्रतिको दायित्व छैन हिजो पनि थिएन आज पनि देखेको छैन
1: यो चाहिँ कायमै रहन्छ के हुन्छ तपाईँलाई के लाग्छ अधिवक्ता पनि
0: अहिलेसम्म कायम छ त्यस कारणले मैले म के देख्छु भने नेपालमा सत्ता परिवर्तन हुन्छ नयाँ मान्छे सत्ताधीश हुन्छ त्यो सत्ताधीश शासक हुन्छ र शासक शोषक हुन्छ तर जनताको सेवा गर्दैन
1: अब त्यो साजनाको हकमा के हो त उनीहरूको त सामाजिक जीवन सबै कत्लेआम भएको छ धुलिसात भएको छ अपराधी बनिएको छ
0: राज्यको हो त
1: निर्दोष भए
0: त्यत्रा मान
1: कि भन्न सक्नु पर्यो सेटिङ मिलाएर निर्दोष गरेको भनेर होइन भने त उनीहरूलाई अन्यायमा पार्नु भएन नि उनीहरूको त्यो जीवन त्यही अवस्था फर्किन्छ त अब फर्क्यो
0: फर्किँदै फर्किँदैन त्यो त ड्यामेज भइसक्छ इरिभरेबल लस हुन्छ त्यो
1: ओहो अब के त यसको उपाय के हो
0: यसको उपाय चाहिँ सबभन्दा पहिला चाहिँ राज्यलाई सक्षम बनाउनु पर्छ राज्यलाई सक्षम बनाएर राज्यले एप्रोप्रिएट अनुसन्धान गर्ने जो मान्छे अपराधमा संलग्न छ त्यसलाई मात्रै मुद्दा चलाउने त्यस्तो गर्नुपर्ने हो हाम्रो राज्य असक्षम छ हुलबुलमा रिसमा आवेगमा भनसुनमा नेताहरूका कारणले गर्दाखेरि उच्च पदस्थ मान्छेहरूका रिसिभीका कारणले गर्दा झुटा मुद्दा लाउने गर्छ नेपालमा सबभन्दा पहिला त्यस कारणले मान्छेहरूलाई यस्तो हुन्छ एउटा अर्को चाहिँ के भने राज्यको अनुसन्धान पद्धति अत्यन्त फितलो र कमजोर छ त्यस कारणले यस्तो हुन्छ
1: अब अन्तिममा चाहिँ रासो पाको जो विधानमा प्रस्ताव गरिएको छ संसदीय दलको नेतालाई सभापतिको निर्देशन नीति नियम नमानेको खण्डमा फिर्ता बोलाउन सकिने प्रावधान राख्यो यो कति संवैधानिक छ कति कानूनी छ
0: अब यसको संवैधानिक र संवैधानिक कानूनी भन्दा पनि यसको तपाईँको भन्दाखेरि लेजिटिमेसी वैधानिकता हेर्नुपर्छ जस्तो मलाई लाग्छ त्यो किनभने यदि सभापतिले बोलाउने हो भने त सभापति तपाईँको अर्को एक प्रकारको निरङ्कुश हुन जान्छ र त्यो कानूनको शासनको पद्धति नहुन सक्छ
1: होइन त्यो तपाईँले भनेको लेजिटिमेसी र अधिनायक बाततिर जाने एउटा पाटो भयो तर म चाहिँ कानूनी र संवैधानिक यसकारण सोध्दैछु कि पार्टीको विधान आन्तरिक हो इन्टरनल हो त्यो चाहिँ संसदीय दल भनेको र प्रधानमन्त्री चाहिँ सार्वजनिक जीवनसँग जोडियो इन्टरनल चिज पब्लिक इन्टिटीसँग प्रिभेल गर्न सक्छ मेरो प्रश्न थियो
0: त्यही कुरो म भन्दैछु किनभने राजनीतिक दललाई नेपालको संविधानले चिन्दछ
1: हजुर
0: राजनीतिक दल दर्ता गर्दाखेरि पनि राजनीतिक दलको विधान त्यसको अधिवेशन निर्वाचन आयोगमा सब्मिट गर्नुपर्छ भनेर संवैधानिक व्यवस्था छ राजनीतिक दलको विधान र त्यसको निर्णय प्रक्रियालाई नेपालको संविधानले चिन्दछ निर्वाचन आयोगको संवैधानिक निकायले पनि चिन्दछ त्यस कारणले राजनीतिक दलले गरेको निर्णय चाहिँ संविधान र कानून सम्मत हुनुपर्छ त्यो हुनुपर्छ भनेको के भने त्यहाँ पनि विधि सम्मत हुनुपर्छ र लोकतान्त्रिक हुनुपर्छ
1: यदि यो त प्रधानमन्त्री बालनमा चाहिँ थ्रेट भयो हेर्नुहोस् घाँटीमा तरवार देखाइयो
0: जुनसुकै मान्छे भयो भने एउटा पदाधिकारीलाई त संसदीय दलले चुन्छ नि त संसदीय नेतालाई संसदीय दलले चुन्छ त्यसलाई पनि संसदीय दलले व्यक्तिले प्रत्याहार गर्ने व्यक्तिले त्यसलाई के अरे हटाउन सक्ने व्यवस्था गर्यो भने त्यो निरङ्कुश
1: मानव संसदीय दलको सदस्य समेत नभएको कोही सभापति छ त्यतिकै बाहिर छ भने उसले त कुनै पनि बेला त्यहाँ चलाइदिन सक्ने अवस्था कायम गरियो
0: त्यस्तो व्यवस्था चाहिँ नेपालको संविधान र कानूनले चाहिँ त्यसलाई अलोकतान्त्रिक मान्छ प्रमुख त्यसलाई ठिक मान्दैन अनि जनरल तपाईँको कमन सेन्सले पनि त्यो पद्धतिभित्र पर्दैन त्यस कारणले त्यो चाहिँ ठिक होइन नै भन्नुपर्छ हामीले
1: हस् यहाँको यो महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद
0: थ्याङ्क यू भेरी मच
2: रेडियो पाओ घटना विषयको सशक्त संवाद हजुरको रेडियो 102.1 मेगाहर्ट्ज
3: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
3: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
3: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्तति

0: कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
0: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
0: मिति 2083 साल असार 28 गते आइतबार।
1: समय बिहान 10 बजेदेखि।
0: स्थान नगरपालिका सभाहल, रामेछाप नगरपालिका, रामेछाप।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
2: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
0: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र, ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
0: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
0: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
0: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
0: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।
3: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
4: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त?
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
6: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
10: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क BP, सुगर, युरिन, प्रोटिन, BMF जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क नम्बर 9844-0121-369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
11: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
12: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
11: हुर्केकै गिरिराज चल्ला 150मा?
12: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
13: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
12: विराज किसानको साथी,
13: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
12: प्रोप्राइटर जय मानन्दर, फोन 0485-40-239, 0485-40-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
14: सूचना
15: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
14: जिल्ला अस्पताल रामेछाप।
16: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
17: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
18: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
17: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767564249
18: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
14: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू,
18: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
14: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
18: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
14: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
18: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
14: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
18: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
14: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
19: हजुरको रेडियो 102.1 मेगा।
20: युद्ध विराम सकिएको घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनकै शब्दमा इरानमाथि आज राति अझ कड़ा हमला गर्ने चेतावनी दिएका छन्। टर्कीको अंकारामा उत्तर एटलान्टिक सन्धि संगठन नेटोको शिखर बैठकमा बोल्दै ट्रम्पले इरानी अधिकारीहरूलाई उनकै शब्दमा खराब मानिसहरूको संज्ञा दिए। उनले भने, जहाँसम्म मेरो कुरा छ, मेरो लागि युद्ध विराम सकियो, मलाई त मतलब भएन। मेरा वार्ताकारहरूले कुरा गर्न सक्छन्, तर मेरो विचारमा त्यो समयको बर्बादी मात्र हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, अमेरिकाले मंगलबार राति इरानमा हमलाहरू गरेपछि जवाफमा तेहरानले पनि मध्य पूर्वमा रहेका अमेरिकी सम्पत्तिहरूमाथि आक्रमण गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सहयोगीहरूको निरन्तर आलोचना गरेपछि नेटो शिखर बैठकमा संयुक्त मोर्चा प्रस्तुत गर्ने प्रयासमा अवरोध उत्पन्न भएको छ। ट्रम्पले ग्रीनल्याण्ड कब्जामा लिने आफ्नो चाहना बिउताएपछि डेनमार्ककी प्रधानमन्त्रीले आफ्नो देश आर्कटिक क्षेत्रको रक्षा गर्न तयार रहेको बताएकी छन्। इरान विरूद्धको युद्धलाई समर्थन नगरेकोमा ट्रम्पले नेटोको आलोचना गरेका छन् र स्पेनलाई निशाना बनाउँदै सबै व्यापार रोक्ने चेतावनी दिएका छन्। जवाफमा युरोपेली आयोगले वाशिङटनले आफ्ना व्यापार दायित्वहरूको सम्मान गर्ने अपेक्षा गरेको जनाएको छ। युक्रेनले 100 किलोमिटर टाढाका रूसी तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउने क्रम जारी राखेको छ, जसका कारण त्यहाँ पेट्रोल संकट निम्तिएको छ। किएवले पछिल्लो पटक रूसका ताटास्ट्रान र सारातोभ स्थित दुईवटा प्रशोधन केन्द्रलाई निशाना बनाएको छ। त्यस्तै युक्रेनले आफ्नो सीमादेखि 1500 किलोमिटर टाढा पर्ने बास्कोर्तान स्थित एउटा रूसी इन्धन स्टेशनमा हमला गरेको छ। किएवले सी अफ एजोभमा 9 तेल ट्याङ्करमाथि पनि हमला गरेको जनाएको छ। उक्त मार्ग भएर रूसले क्राइमिया र दक्षिणी युक्रेनका कब्जा गरिएका भूभागमा रहेका आफ्ना सेनाका लागि इन्धन पुर्याउने गरेको छ। बर्लिन स्थित एउटा अदालतले एक जर्मन पेलिएटिभ डाक्टरलाई 15 जना बिरामीको हत्या गरेको अभियोगमा जन्म कैदको सजाय सुनाएको छ। जोहानेस एम भनेर चिनाइएका 41 वर्षीय डाक्टरलाई हत्याका भोकाका रूपमा चित्रण गरिएको छ। सन् 2021 र 2024 बीचमा ती डाक्टरले आफ्नो 12 जना महिला बिरामी र 3 जना पुरूष बिरामीलाई जानकारी नदी घातक औषधि चलाएको बताइएको छ। त्यस्तो औषधि दिएर पीड़ितका घरमा उनले आगो लगाइदिने गरेका थिए र कम्तीमा 17 जनाको ज्यान जाने गरी आएको बाढ़ी तथा आँधीपछि चिनिया उद्धार कर्मीहरूले जीवित मानिसहरूको खोजी गरिरहेका छन्। बाढ़ी तथा आँधीका कारण 10,000 मानिस विस्थापित भएका छन्। यो सप्ताहन्तमा सुपर टाइफुन पूर्वी प्रान्तहरूमा बज्रिने देखिएका बेला मौसमविदहरूले अझ भीषण वर्षा हुने चेतावनी दिएका छन्। अधिकारीहरूका अनुसार दक्षिणी क्वाङसी प्रान्तमा बाढ़ीका कारण 6 जनाको ज्यान गएको छ भने 1,00,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। हुबेई प्रान्तमा 11 जनाको मृत्यु भएको छ भने करिब 5,000 भवन क्षतिग्रस्त भएका छन्। यो बीबीसी नेपाली सेवा हो।
2: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ। प्रधानमन्त्री वालेन्द्र शाह बालेनले अर्थतन्त्रमा सुधार गर्न विद्यमान समस्याको समाधान खोजेर अगाडि बढ्नुपर्ने धारणा राखेको बैठकमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसँग आज भएको भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रको साथमा आर्थिक सुधारको प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि सरकारले सहजीकरण गरिदिने बताएको सहभागी उद्योगी व्यवसायीहरूले बताएका हुन्। निजी क्षेत्रका समस्या, अर्थतन्त्रको वर्तमान अवस्था, समाधानको उपाय लगायत विषयमा खुलेर छलफल भएको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले बताएकी छन्। सुनौ एउटा रिपोर्ट। प्रधानमन्त्री शाहसँगको भेटमा निजी क्षेत्रका समस्या, लगानीका क्षेत्र, बैंकिङ, उद्योग संचालन र शेयर बजारका विषयमा छलफल भएको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। आफूहरूले समस्याहरूबारे बताइसकेपछि प्रधानमन्त्री ती समस्याबारे सकारात्मक रूपमा प्रस्तुत भएको बताउँदै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भने,
21: हाम्रो उद्देश्य निजी क्षेत्रलाई नै अर्थतन्त्रको ड्राइभिङ सिटमा राखेर अगाडि बढाउने हो र अहिलेसम्म जे जस्तो भयो अब यसलाई अन्तर्क्रियालाई निरन्तरता पनि दिने र निजी क्षेत्रले चाहेका आफ्ना सुझावहरूले टु दि पोइन्ट रूपमा ल्याइदिनु भयो भने त्यसलाई सकारात्मक तवरले हेर्न पनि सकिन्छ भने उहाँले निजी क्षेत्रको मनोबल बढाउनको लागि हामीलाई धेरै उत्साहित बनाउनु भएको छ।
2: पछिल्लो समय केही उद्योगी व्यवसायीलाई पक्राउ गरिएको र सरकारले पहिला थुन्ने अनि सुन्ने गरेको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाउँदै आएको थियो। आजको भेटमा आफूहरूले केही उद्योगी व्यवसायीमाथि धरपकड भएको र त्यसले मनोबल कमजोर पारेको विषय समेत उठाएको अग्रवालले बताए।
21: हामीले माग गरेका छौं कि यदि कुनै पनि अर्थतन्त्रमा क्राइमहरू त्यस्तो देखिन्छ भने हामीले जबसम्म त्यसको प्रमाणित हुँदैन नि तबसम्म एन्टिसिपेटरी बेलको व्यवस्था गरिदिनु पर्यो। अग्रिम जमानत अदालतबाट यदि अग्रिम जमानतको व्यवस्था गरिदियो भने उद्यमी व्यवसायीले मर्यादित वातावरणमा काम गर्न पाओस् भन्ने हामीले पनि राख्यौं।
2: निजी क्षेत्रको कुरा सुनिसकेपछि प्रधानमन्त्री शाहले सरकार निजी क्षेत्रकै पक्षमा रहेको र त्यसमा कुनै दुविधा नराख्न आग्रह गरेको रासोपा सांसद विदुषी राणाले बताइन्। बीबीसीसँग बोल्दै उनले भनिन्,
22: सामान्य प्रधानमन्त्रीजीले चाहिँ मलाई प्रब्लम मात्रै ल्याउनु त्यसको सोल्युसन पनि हेराउनु पर्यो नि त, किनभने प्रब्लम त सबैलाई थाहा छ, यो देशमा कति प्रब्लम छ भन्ने कुरा सबैलाई थाहा छ, रोजगारी छैन भन्ने कुरा सबैलाई थाहा छैन होइन, तर त्यो कसरी त्यसलाई चाहिँ उन्मूलन गर्ने त भन्ने कुराहरूको गहन डिस्कसन पनि भयो र त्योभन्दा पनि अर्को राम्रो के पनि भयो भने अब प्राइभेट सेक्टरलाई त हरेकचोटि त सामान्य प्रधानमन्त्रीजीलाई भेट्ने त अवसर पाइन्न होइन, त्यसको लागि चाहिँ एउटा हामीले एउटा समन्वय गरेर प्रधानमन्त्रीज्यूको सचिवालय अनि त्यसपछि छात्र संगठनहरू पनि बसेर हरेक महिना चाहिँ मिटिङ गर्ने कसरी अगाडि बढ्न सकिन्छ। प्रधानमन्त्रीज्यूले त्यो पनि भन्नुभयो कि सबै विकसित देशहरूलाई हेर्नुभयो भने त त्यो त निजी क्षेत्रले नै विकास गरेको हो नि त, सरकारले त त्यसलाई सहजीकरण गराउने मात्रै हो नि, त्यो कुराहरू भयो।
2: शाह प्रधानमन्त्री भएपछि निजी क्षेत्रका प्रतिनिधिहरूसँग भएको यो पहिलो भेट हो। अब अर्को विषय, सरकारी जग्गा दर्ता, उपयोग तथा लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2079 खारेज गरिएसँगै विगतमा राजनैतिक पहुँचका आधारमा विभिन्न संस्था वा निकायले भोगचलन गरिरहेका ठूलो परिमाणका जग्गा जमीन सरकारी संरक्षणमा ल्याउन बाटो खुल्न सक्ने विज्ञहरूले बताएका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागले विभिन्न व्यक्ति संस्था वा निकायलाई भोगाधिकारमा दिइएका सरकारी जग्गाहरूलाई बक्यौता रकम बाँकी भए त्यो बुझाएर लीजमा परिणत गर्न छ महिनाको समय उपलब्ध गराएको छ। यसै सन्दर्भमा हामीले भूमि व्यवस्था मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनालीलाई सम्पर्क गरी शुरूमा सरकारले भने जस्तो छ महिनामा कार्यान्वयन गर्न कति सहज छ भनी सोधेका छौं।
0: यसको चाहिँ कार्यान्वयन चाहिँ मलाई के लाग्छ त भन्दा यसरी लिएका जग्गाहरू चाहिँ केही सामाजिक संस्थाहरू र केही राजनैतिक संस्थाहरूले जग्गाहरू लिएको छ। यस्ता चाहिँ तपाईँको चाहिँ कर्मचारी युनियनहरूदेखि लिएर धेरै यस्ता संस्थाहरू डाइरेक्ट बाई इनडाइरेक्ट चाहिँ तपाईँको चाहिँ राजनैतिक प्रभावमा सँग गाँसिएका नीति प्रभाव पार्न सक्ने व्यक्ति र उनीहरूको नाउँका प्रतिष्ठानहरू संस्थाहरूलाई दिएको कुराहरूमा चाहिँ अलिकति अस्छिलो छ यो गर्नको लागि किनभनेदेखि चाहिँ अहिले त तपाईँको चाहिँ छुट्टै प्रकारको सरकार भएको हुनाले चाहिँ अहिलेको म्यान्डेटले गर्न सक्छन् तत्काल गर्यो भनेदेखि होइन भनेदेखि चाहिँ हिजोको अवस्थामा चाहिँ त्यो सम्भव थिएन। अहिले चाहिँ अलिकति सक्छन् तर उनीहरूको पनि त्यही एप्लिकेसन भनौँ न त्यही दलका व्यक्तिहरूले प्रभाव पार्न सक्ने वा त्यही दलका व्यक्तिहरू नै उहाँहरूका छोराछोरी अथवा उहाँहरूका ज्वाइँ हरू नै सम्पूर्ण चाहिँ अहिले पनि मान्यहरू निकै रूपमा त सरकार चलेको छ नि त अहिले पनि त त्यस कारण चाहिँ त्यो प्रभावले गर्दाखेरि अलिकति अचिलो लाग्छ मलाई।
1: अनि यो चाहिँ के ती संस्थाहरूले जस्तो असीमित समयको लागि उपयोग गर्न पाउने गरी भोगाधिकार पाएका छन् कि सरकारले के होइन
0: यसलाई यसो भन्छु जस्तो भन्नु न एउटा चाहिँ बाल अस्पताल बन्दैछ भवन गरेको नेतृत्वमा त्यसलाई 50 वर्षको लागि दिएको छ होइन अथवा विद्यालयहरूले गरेका छन् अथवा चाहिँ तपाईँको चाहिँ कलेजहरूले गरेका छन् यस्ताको लागि चाहिँ सजिलो छ। अरूको लागि जुन राजनैतिक दलहरूसँग चाहिँ सम्बन्ध भएका संस्थाहरू र केही व्यापारिक संस्थाहरूले पनि लिएका छन् प्रतिष्ठान कुरा नन प्रफिट मेकिङ अर्गनाइजेसन भनेर प्रफिट मेकिङ अर्गनाइजेसन पनि लिएका छन् यस्तोको लागि चाहिँ
1: अनि यो लिजको कन्सेप्ट त्यतिखेर आयो त्यति बेला अलिअलि भाडा तिर्नेहरूले पनि के भाडा तिरेका थिए कि यो चाहिँ तिर्दै तिर्दैनन् यो निशुल्कै जस्तो
0: होइन यो भाडा छिर्ने भन्ने कुरा त उनले सरकारलाई लिइसकेपछि त हाम्रो पो भन्ने किसिमको मनोविज्ञानबाट उनीहरू चलेका छन्। धेरै जसो संस्थाहरू त लिजमा आएकै छैनन् त्यस कारणले गर्दा उनीहरू भगाधिकार भन्दा मक्का परेर बसेका छन्। जो जसले तिरे त्यो पनि असाध्य नोमिनल रूपमा सरकारले त्यो लिजबाट प्रशस्त आर्जन गर्ने सोचेर राखे चाहिँ होइन सरकारले त दुरुपयोग नहोस् सरकारको स्वामित्व होस् र सम्बन्धित संस्थाले पनि जुन प्रयोजनमा लगेको हो लिएको हो त्यही प्रयोजनको लागि मात्रै काम गरोस् भन्नु खोजेको हो। उस्तै पनि सरकारले उनीहरूको नाउँमा नै तपाईँको चाहिँ स्वामित्व पनि दिन सक्छ दत्ता प्रक्रिया पनि छ त्यसको लागि त्यो भावनाले चाहिँ यो तीन प्रकारको कुरा दत्ताको प्रक्रिया लिजको प्रक्रिया र तपाईँको चाहिँ भगाधिकार त्यसमध्ये भगाधिकार चाहिँ सरकारले चाहिँ त्यो कायम नगर्ने भनेको हो।
1: अन्तिममा के गर्यो भने चाहिँ यो कुरा एड्रेस हुन्छ अहिलेको यो समस्या
0: यसको लागि चाहिँ स्थानीय सरकारले कहाँ जग्गा छ जस्तो राहुल आएको प्रतिवेदन भनौँ न लगभग 1500-1800 रोपनी जग्गा त हराइसक्यो हाम्रो यहाँ त्यो चाहिँ सम्बन्धित पालिकालाई सबै मेयरलाई चाहिँ तपाईँले समीक्षण गर्नुहोस् भने साबिकमा चाहिँ मेयर साहबहरूलाई हामीले निर्देशन पनि दिएका थियौँ र मेयर साहबहरूलाई चाहिँ अनुरोध पनि गरेका थियौँ भनिसकेपछि उहाँहरूको प्रायोरिटीमा यो परेन। अहिले तपाईँको त्यो तराईको गाउँ जिल्लामा पालिकामा जानुहोस् अथवा हिमालको पालिकामा जानुहोस् सार्वजनिक जग्गाहरू कुनै न कुनै रूपमा चाहिँ व्यक्तिमा गइसकेको छ अतिक्रमण भइसकेको छ त्यस कारण चाहिँ यसलाई अलिकति क्षमता विकास स्थानीय तहमा गर्नु पर्यो दाताहरू स्थानीय तहमा हुनु पर्यो र त्यो डाटा अनुसार तिमीले चाहिँ राम्रोसँग संरक्षण गर भनेर चाहिँ अतिक्रमण गर्ने मान्छे पनि ती छन् भूगोल पनि ती छ त्यस कारण चाहिँ सङ्घीय सरकारले अलिक कठोर रूपमा चाहिँ नीति नियामक भूमिका निर्वाह गर्ने र चाहिँ स्थानीय सरकारले चाहिँ त्यसलाई चाहिँ सहयोग गर्ने त्यसको चाहिँ तपाईँको कार्यान्वयनमा सहयोग गर्ने यदि दुईवटा कुरा यसको लागि अब तपाईँको चाहिँ अज्ञानको रूपमा चाहिँ अतिक्रमित जग्गाहरूको जस्ता डाटा बनाउनको लागि नापी विभागलाई परिचालन गर्नुपर्छ व्यवस्थापनको जिम्मेवारी चाहिँ तपाईँको चाहिँ पालिकालाई दिनुपर्छ र नीति नियामकको भूमिका सङ्घीय सरकारले लिनुपर्छ। यदि तिनवटा कुरा भयो भनेदेखि चाहिँ अहिले सरकारले अलिक राम्रो गर्न खोजेको छ यो अतिक्रमणको विषयमा अहिलेको सरकारले गर्न सक्छ र गर्छु भनिरहेको छ तत्काल सुरुवात गरेन भनेदेखि चाहिँ यो एजेन्डा चलाउँछ र बिस्तारै फेरि प्रभाव पार्न सुरु गरिहाल्छ नि त यो फेरि उसमा आउँदैन 6 महिनाको समय पनि अलि लामो समय हो भन्छु मैले त यो पनि।
2: उनी थिए भूमि व्यवस्था मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनाली साथी फडिन्द्र दाहालसँग कुरा गर्दै। अब एउटा विषय संक्षेपमा ट्राफिक नियम उल्लंघनमा 1,00,000 जरिवाना प्रस्ताव गरिएको विधेयकको मस्यौदाबारे बहस चलिरहँदा सोमबार मात्रै ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट 22,00,000 रूपियाँ भन्दा बढ़ी जरिवाना असूल गरेको जनाएको छ। मंगलबार ट्राफिक प्रहरीले सिंहदरबार भित्रै अव्यवस्थित पार्किङ गरिएका सवारी साधनहरूमा व्हील लक गरेर चालकलाई कार्यवाही गरेको तस्वीर सार्वजनिक गरेको थियो। साथी अशोक दाहालले तयार पारेको यस सम्बन्धी विस्तृत रिपोर्ट तपाई www.bbcnepali.com मा गएर पढ्न सक्नुहुनेछ। अब अन्तिममा नेपाल बाहिरको एउटा विषय। अमेरिका इरान युद्ध विराम अन्त्य भएको घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आज राति अझ कठोर हमला गर्ने चेतावनी दिएका छन्। दुई देशबीच आक्रमण र प्रत्याक्रमण भइरहँदा ट्रम्पको ताजा चेतावनी आएको हो। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ गनी अन्सारीबाट।
20: उत्तर एटलान्टिक सन्धि संगठन नेटोको शिखर बैठकका लागि हाल टर्कीको अंकारामा रहेका ट्रम्पले भने, गएराती हामीले उनीहरूमाथि निकै कठोर हमला गर्यौं, मैले उनीहरूलाई अलि चेतावनी दिँदैछु, आज राति हामीले अझ कठोर हमला गर्नेछौ। त्यसअघि पत्रकारहरूले के युद्ध विराम अन्त्य भएको हो भने जिज्ञासा राख्दा उनले भने, एकदमै चाखलाग्दो प्रश्न गर्नुभयो, म उनीहरूसँग अब सम्झौता गर्न चाहन्न, उनीहरू खराब छन्। उनीहरू बिरामी मान्छे हुन्, उनीहरूलाई बिरामीले नेतृत्व गरिरहेका छन्। उनीहरू हानिकारक र हिंस्रक मानिस हुन्, उनीहरूसँग पारमाणविक हतियार भएका भए प्रयोग गर्थे। जहाँसम्म मेरो सवाल छ, अब यो सकियो। ट्रम्पले आफ्ना वार्ताकारहरूसँग कुरा गर्ने भन्दै उनीहरूले चाहेमा वार्ता गर्न सक्ने उल्लेख गरे, तर जहाँसम्म मलाई लाग्छ, वार्ता गर्नु भनेको समय खेर फाल्ने काम हुनेछ, ट्रम्पले दावी गरे। होर्मुज जलमार्गमा ट्याङ्करहरूमाथि आक्रमण भएको विवरणपछि अमेरिकाले आफूले 80 भन्दा बढी इरानी निशानाहरूमा हमला गरेको बताएको थियो।
2: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: फेरि रातको 9 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
3: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
2: आवश्यक कागजात
3: सदस्यता परिचय पत्र,
2: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
3: र तोकिएको नवीकरण शुल्क,
2: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
3: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू,
2: सदस्य मृत्यु,
3: नगद राहत रु 20,000 रुपियाँ,
2: दुर्घटना स्वास्थ्य उपचार,
3: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
2: व्यावसायिक क्षतिपूर्ति आग लागि प्राकृतिक प्रकोप
3: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
2: अपाङ्गता
3: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
4: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने?
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
5: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
5: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
5: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
5: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
5: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
6: तपाई असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ? आउनुहोस् रामेछापको बन्सरी नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालू आर्थिक वर्ष 2082-83 असारसम्म सञ्चालित समग्र विकास, निर्माण र सेवा प्रवाहको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्का हक्की प्रश्न र बहस गरौं। तपाईँको प्रश्न, गुनासा, जिज्ञासा वा सुझाव भएमा हक्का हक्की राख्ने र जिम्मेवार जवाबदेही वक्ताबाट जवाब पाइने भएकाले सवाल जवाब कार्यक्रममा सहभागिता सुनिश्चित गरौं। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति, समय र स्थान, मिति 2083 असार 26 गते शुक्रबार, समय बिहान 11 बजेबाट। स्थान तीनलाल पार्क मन्थली एक रामेछाप कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मीडिया प्रहारी मन्थली एक रामेछाप जवाबदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय मन्थली रामेछाप छुटला है सहभागी बनौ जिज्ञासा र गुनासो राखौ जवाबदेही वक्ताबाट जवाब सुनौ
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस् नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस् सूर्य ज्योति लाइफ जीवनको लागि
2: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना
3: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ
2: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति समय र
3: मिति 2083 साल असार 28 गते आइतबार
2: समय बिहान 10 बजेदेखि
3: स्थान नगरपालिका सभाहाल रामेछाप नगरपालिका रामेछाप
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप

0: हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767-65-24-29
0: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 9851-40-41-98 र 9841-25-59-57।
0: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाग्रा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
0: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
0: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
0: लट्टे मार्सले, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
0: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
4: राष्ट्रिय लोक कथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन हुने बारे सूचना।
5: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन तथा सांस्कृतिक कार्यक्रम 2083 निम्न मिति समेत स्थानमा हुन गइरहेको छ। कार्यक्रममा सहभागिताका लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। साथै लोक तथा दोहोरी गीत संगीतका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति रहने यस कार्यक्रममा सम्पूर्ण कला संगीत प्रेमी तथा आम दर्शक महानुभावहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रममा सांगीतिक प्रस्तुति दिने कलाकारहरू
6: प्रजापति पराजुली,
7: दुर्गा रायमाझी,
6: बत्री पङ्गेनी,
7: रीता थापा मगर,
6: पशुपति शर्मा,
7: सुभाष केसी,
6: दीपक खड्का,
7: राधिका हमाल,
6: सीता थापा,
7: कृष्ण रेउले,
6: शिव हमाल,
7: जुना श्री,
6: देवी घरती,
7: दिनेश काफ्रे,
6: रामकुमार नेपाली,
7: उषा सुवेदी,
6: भरत बराकोटी
7: र कुमार हुन्।
6: कार्यक्रम हुने मिति 2083 असार 27 गते।
5: स्थान तीनलाल पार्क मन्थली रामेछाप। थप जानकारीका लागि संयोजक कल्पना सुनवार सम्पर्क नम्बर 9860-77-5833, सह संयोजक अनिता थापा मगर सम्पर्क नम्बर 9044-26-41-10। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समिति।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु

0: हजुरको रेडियो 102.1 मेगा
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
1: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
3: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
1: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
3: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
1: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
4: ए बुहारी, सारे मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
5: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
5: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
6: रामेछाप नगरपालिकाको अनुरोध,
5: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
7: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
8: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
6: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-2082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
9: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
10: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
11: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
12: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
10: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
12: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
13: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
12: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
14: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
15: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
10: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
14: सम्पर्क नम्बर 0 47 5 90 4 66 98 6 92 65 99 8।

0: हजुरको रेडियो 102.1 मेगा
1: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
2: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एण्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
2: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
1: हो र कहाँ अनि सम्पर्क नम्बर
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
3: के तपाईँ कब्जियत पाइल्स फिस्टर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
4: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
4: सम्पर्क नम्बर 0 48 45 143 98 63 023 422
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
7: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस् नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस् सूर्यज्योति लाइफ जीवनको लागि

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री भएको 100 दिन पुगेपछि पहिलो पटक निजी क्षेत्रसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री भएपछि पहिलो पटक निजी क्षेत्रसँग 2 घण्टा लामो छलफल गर्नुभएको सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री शाहले करिब 2 घण्टा निजी क्षेत्रका प्रतिनिधिहरूको कुरा सुन्नुभयो। प्रधानमन्त्री शाहले मुलुकको सुस्थ अर्थतन्त्रलाई गति दिन र निजी क्षेत्रको गिरेको मनोबल उकास्न सरकार प्रतिबद्ध रहेको पनि बताउनु भएको छ। निजी क्षेत्रका 3 ठूला छाता संगठनका प्रतिनिधिहरूसँगको औपचारिक भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई अर्थतन्त्रको ड्राइभिङ सीटमा राखेर सरकार अघि बढ्ने स्पष्ट पनि पार्नुभयो। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्रालयले आफ्नो वेबसाइटमा एकीकृत ड्यासबोर्ड बुधबार सार्वजनिक गरेको छ। उक्त ड्यासबोर्डमा मन्त्रालयको सेवा प्रवाह र कार्य प्रगतिको विवरण नागरिकले एकै स्थानबाट हेर्न सक्नेछन्। ड्यासबोर्ड मार्फत समस्याग्रस्त सहकारीहरूको बचत फिर्ता तथा ऋण असुलिसको मासुलाल फुर्जा वितरण स्थानीय तहबाट नापी मालपोत सेवा सहकारी अनुगमन निजामती अस्पताल सेवा प्रदेशमा विस्तार गरिएको सम्पूर्ण विवरण हेर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभा कानून न्याय तथा मानवाधिकार समितिले आफ्नो कार्यक्षेत्र अन्तर्गत रहेका मानवाधिकारको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित निकायसँग आपसी समन्वय र सहकार्यलाई तीव्रता दिने भएको छ। समितिको बुधबारको बैठकले समितिले आफ्नो कार्यक्षेत्र अन्तर्गत रहेका मानवाधिकार अन्तर्राष्ट्रिय सन्धि सम्झौता शान्ति प्रक्रिया मौलिक हक तथा कानून कार्यान्वयनको अवस्था सम्बन्धी विषयमा राष्ट्रिय मानवाधिकार आयोगसँग सूचना तथा तथ्याङ्कको आदान प्रदान अध्ययन अनुसन्धान अन्तर्क्रिया तथा परामर्श नीति र कानूनको कार्यान्वयनको अवस्थाका विषयमा आपसी समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ। सरकारले गोविन्द बहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गरेको छ। सिंहदरबारमा आज बसेको बैठकले मुख्य सचिव नियुक्त गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव कार्की मुख्य सचिव बन्नुभएको हो। मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज साक्य नियुक्त गरेको छ। त्यस्तै कैलालीको गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न सरकारले स्वीकृति प्रदान गरेको छ। यसैगरी बैठकले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमावली 2083 शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली 2083 कारागार नियमावली 2083 मानव अधिकार सम्बन्धी छैटौं कार्ययोजना र भ्रष्टाचार विरुद्धको दोस्रो रणनीतिक योजना स्वीकृत गर्ने निर्णय गरेको छ। काठमाडौँको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पतालको फार्मेसी युनिट इन्चार्ज एवं फार्मेसी अधिकृत दिपा ढुङ्गाना सहित 8 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरू विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज मुद्दा दायर गरेको। आयोगका अनुसार ढुङ्गाना सहित फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी सहायक लवेन्द्र कुवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दीपक सापकोटा, फार्मेसी युनिट स्टोर किपरहरू विनोद पोखरेल, शर्मिला श्रेष्ठ, केशवराज नेपानी र सन्दीप तिवारी विरूद्ध मुद्दा दायर गरेको। आयोगले उनीहरू विरूद्ध जनै 2,91,34,547 रूपियाँको माग दावी गरिएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले यस क्षेत्रको बदनाम हुने गरी नियम विपरीतका गतिविधि नगर्न सचेत गराएको छ। महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी सूचनामा काठमाडौँ उपत्यका सहित देशभरि सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्दा नियमको कडाईका साथ पालन गर्न सुसूचित गरिएको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल विरूद्ध पुनः 5 दिनमा थप भएको छ। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बुधबार फेरि म्याद थपको आदेश दिएको हो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत इस्मोलिम
रि बास बीच भेटवार्ता भएको छ। बुधबार मन्त्रालयमा भएको द्विपक्षीय भेटवार्तामा पछिल्लो समय इजरायल जाने नेपाली श्रमिकलाई देखा परेका समस्या समाधान गर्न छलफल भएको मन्त्री यादवको सचिवालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय रामेछापले यो असार 24 देखि 26 गतेसम्म राहदानी सेवा बन्द हुने जनाएको छ। प्रशासनले एक सूचना जारी गर्दै राहदानी विभागको पत्र अनुसार असार 29 गतेदेखि नयाँ राहदानी प्रणाली कार्यान्वयनको तयारी भएकाले केही दिन सेवा बन्द हुने जनाएको हो। शैक्षिक गुणस्तर सुधार गर्दै विद्यालय र शिक्षक बीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्यले रामेछापको माकुण्ड गाउँपालिकाले उत्कृष्ट विद्यालय तथा शिक्षकलाई नगद पुरस्कार सहित सम्मान गर्ने कार्यक्रम शुरू गरेको छ। तोकिएको मापदण्डका आधारमा विद्यालय र शिक्षकहरूको मूल्याङ्कन गरी उत्कृष्ट शैक्षिक संस्था तथा शिक्षक छनौट गरिएको गाउँपालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत गावा शेर्पाका अनुसार गाउँपालिका स्तरीय छनौट समितिको असार 19 गतेको असार 19 गति बसेको बैठक तथा गाउँ कार्यपालिकाको असार 20 गतिको निर्णय अनुसार उत्कृष्ट विद्यालय र शिक्षकको नाम सार्वजनिक गरिएको हो। रामेछापको सेनापति गाउँपालिका वडा नम्बर 1 19 16 खुट स्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता लेखा परीक्षण नगरेको विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी रूपमा पूरा नगरेको आरोप लागेको छ। विद्यालय व्यवस्थापन समितिले 2083 साल जेठ 22 गते बसेको बैठकबाट अस्थायी शिक्षक प्रधानाध्यापक रहेको अवस्थामा स्थायी शिक्षकलाई प्रधानाध्यापक बनाउने निर्णय गरेको थियो। उक्त निर्णयको प्रतिलिपि तथा जानकारी 2083 साल जेठ 26 गते सेनापति गाउँपालिकामा बुझाइएको भए पनि गाउँपालिकाले हालसम्म निर्णय कार्यान्वयन गराउन चासो नदिएको विद्यालय व्यवस्थापन समिति सम्बद्ध स्रोतले जनाएको छ। रामेछापको खानदेवी गाउँपालिका वडा नम्बर 3 लेउडाभित्रका सम्पूर्ण विद्यार्थी र शिक्षकहरूलाई ट्र्याकसुट शैक्षिक सामग्री तथा खेलकुदका सामानहरू वितरण गरेको छ। आर्थिक वर्ष 2082-83 को स्वीकृत वडा स्तरीय कार्यक्रम र नफुक बजेट वडाको चालू खर्चबाट व्यवस्थापन गरी गत असार 22 गते सोका सामग्री वितरण गरिएको हो। वडाध्यक्ष पुष्कर कार्कीले एक विशेष कार्यक्रमका बीच वडाभित्रका विभिन्न विद्यालय तथा बाल विकास केन्द्रमा पुगेर उक्त सामग्रीहरू हस्तान्तरण गर्नुभएको थियो। रौतहटको इस्नाथ नगरपालिकामा रौतहटको इस्नाथ नगरपालिका औरैयामा जग्गाको विषयमा विवाद हुँदा एकजनाको ज्यान गएको छ। हिजो बेलुका विवादको क्रममा धारिलो हतियार प्रहार हुँदा भुटन शाहको ज्यान गएको जिल्ला पर्यटक कार्यालय रौतहटले जनाएको छ। घाइते भएका भुटनको उपचारको क्रममा प्रादेशिक अस्पताल गौरमा ज्यान गएको हो। हवस् त राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो भेटभोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी छात्रलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

حضر کو آواز، حضر کو ساتھی ہو، حضر کو ریڈیو ایک سے دو تھپلو ایک میگا ہرٹز، نمسکار، حضر کو ریڈیو ایک سے دو تھپلو ایک میگا ہرٹز کو راتری کالین پرستتی کارکرم ایس ایم ایس دوہری کو پرکھم رہن بھائکا بسن بھائکا تپائی تمام تمام آدرنیہ شروتا منر میں راتری کالین لوک سنگیت کا ویبھادن سہت ہاردک سواگت کرنا چاہنچو میں کارکرم پرستتا تپائی کے مٹھو کو ڈک ڈکی بخر چودہ بٹ پندرہ میں لگے ہینسم ٹھٹو شروتا महत आज पनि उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि योपालाई अझ विशेष विशेष विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको सातै दिन आउँछौँ राति दस बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौँ। लगभग एघार बजेसम्म तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्छौँ, तपाईँसँगै कुराकानी गर्छौँ, होइन त्यस्तै गरेर लेख रचनाहरू पनि वाचन हुनेछन्। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा चाहिँ रोजाइका भाकाहरू पनि तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौँ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। रातको समय छ, दस बजेर सोह्र मिनट गइसकेको छ। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो एक सय दुई थुप्रो एक मेगा हर्ज, तामाको सिएफएम पञ्चानब्बे मेगा हर्ज अनि अनलाइनका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा छ। सुनेर साथ दिनुहोस् पनि भन्न चाहन्छु, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोस् पनि भन्न चाहन्छु, अनि मेसेजहरू पठाएर साथ दिनलाई पनि भन्न चाहे। यति बेला एकदमै चर्चित गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गर्न चाहन्छु, चरी रुखमा साँचै साथ दिन्छौ र सुख दुःखमा। यो गीत तपाईँको माझमा एक समय चलेको गीत हो, होइन अहिले पनि यसका शब्दहरू सुन्दा मन कस्तो कस्तो हुन्छ, होइन र रामचन्द्र चन्द विनोद सेन देवी घरतीको सुमधुर आवाज, त्यस्तै गरेर लय सूर्य नेउपाने, संगीत कमल खनालको रहेको छ। चरी रुखमा साँचै साथ दिन्छौ र सुख दुःखमा, तपाईँको माझमा यति बेलाको समयमा कार्यक्रमको शुरूआतमा।

चरीहरू खामा साँच्चै साथ दिन्छ र सुख दुःखमा रामचन्द्र होइन चन्द त्यस्तो विनोद सेन अनि देवी घरतीको सुमधुर आवाजमा तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। आवाजमा म श्रुराजमा छु, साथमा तपाईँ हुनुहुन्छ त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेर्दै अनि सुन्दै हुनुहुन्छ भन्ने आशा छ। आउन सक्नुहुन्छ नम्बर 0848 40 00 26 रहेको छ भनेर हामी दिउँसोको समयमा भन्छौँ। यो रातको समयमा चाहिँ तपाईँले मेसेज पठाउन सक्नुहुन्छ वर्ड फम्बलको लागि माग्न चाहन्छु। हजुरको रेडियो सर्च गर्नुपर्ने हुन्छ सामाजिक सञ्जाल फेसबुकमा, तपाईँले त्यहाँ मेसेजहरू पठाउन सक्नुहुन्छ। प्राप्त मेसेजहरूलाई स्थान दिनेछु। यति बेला मिनु लम्तरी मगर हुनुहुन्छ, रात्रिकालीन लोक संगीतका अभिवादन नमस्कार श्रीराज सर, खाना खानुभयो सदा झै आज पनि उपस्थित भए है ल हेर्दै र सुन्दैछु। पाल्पा पालुङ घर भइहाल भने साउदी अरेबियाबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। आज मिल्छ भने युवराज आचार्य र विष्णु माझीको स्वरमा रहेको उतै बस उतै माया ल भन्ने गीत राख्न होइन सुन्न चाहन्छु भन्नुहुन्छ, राखिदिनुहोस् न ल भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर होइन उहाँले उतै बस उतै माया ल ओके ठिक छ कसलाई भन्नुभएको राख्ने कोसिस गर्छु म। जय गीत जय संगीत भन्नुहुन्छ, शुभरात्री भन्नुहुन्छ, त्यस्तै गरेर हिरा बहादुर लगाई हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार होइन तपाईँहरूले सुन्दै हुनुहुन्छ, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार भन्नुहुन्छ होइन। अहिले त लोकदोरी कार्यक्रम आइसक्यो, एसएमएस दोरी कार्यक्रम है, सो आउन सक्नुहुन्छ, मेसेजहरू पठाउन सक्नुहुन्छ जे भन्न चाहे अघि नै हो त्यो त होइन र त्यस्तै गरेर अनिसा केसै हुनुहुन्छ, सम्झना सबैमा शुभरात्री छ है भन्नुहुन्छ। सोना कन्दुङ्गा हुनुहुन्छ, सेवारो नमस्कार शुभरात्री सार श्रीराज महासर हजुर, सोझो मान्छे हजुरलाई मुटुको कुनादेखि मिठो याद माया अटुट सम्झना छ, यो बेला तपाईँको मिठो आवाजमा रमाउने मान्छे म, रातको बेला तपाईँको होइन आवाज सुन्दैछु, आवाज बाहेक तपाईँ देखेकी छैन मैले तर पनि सुन्दैछु श्री सर भन्नुहुन्छ, देख्नै पर्छ भन्ने पनि हुन्न सोनाजी, आवाजमा पनि रमाउन सक्नुपर्छ होइन। शुभरात्री सत्यारीहरू अप्सरा खड्का सबिना कन्दुङ्गा अन्जिता ठकुरी अप्सरा बस्नेत सुनिता भण्डारी त्यस्तै गरेर श्रीराज महत एम इजरायल त्यस्तै गरेर देवमान देवान टिकराम घिमिरे त्यस्तै गरेर प्रेम खड्का टिकराम सुनवार घायल अभिरमान त्यस्तै गरेर हिम्मत खड्की सृजना सापकोटा त्यस्तै गरेर कोमल पौडेल कल्पना साम्पाङ विश्वजित सिमी होइन जानथुलुङ तारा श्रेष्ठ केशव सेन्चुरी विनिता गिरी गिराबहादुर लगाई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। त्यस्तै मिलन घायल मुटु हुनुहुन्छ, दोहा कतारबाट कार्यक्रम मजाले सुन्दैछ है, सम्झना सबैमा भन्नुहुन्छ भने पवन आले हुनुहुन्छ सुन्दैछ है अनलाइन

हत सम्झना सन्देश राख्नु पर्दाखेरि चाहिँ श्रीमती अनिसा आले त्यस्तै गरेर छोरी प्रनिसा आस्था लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। हिरा बुझेल हुनुहुन्छ सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ हिरा बहादुर लगाए हुनुहुन्छ, आज मेसेज पठाउनु भयो है, हिजो मैले देखेको थिएन जस्तो लाग्यो। नमस्ते श्री राजर सुन्दै छ है बुटलबाट, मौसम दिनमा हलुका वर्षा, अहिले पनि वर्षा भइरहेको छ भन्नुहुन्छ। साथीहरू सोना कन्दुङ्गा अप्सरा खड्का दिपा बस्नेत विनिता छेत्री रमिता श्रेष्ठ सुनिता लामा धनुगजमेर रूपसना योगी विनिता थामी मिनु मगर मिनमाया घिसिङ लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्नुहोस् है। त्यस्तै गरेर बाबुराम मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, ओखलडुङ्गा पोखली घर भई हाल भने रियादबाट सम्झना सबैमा भन्नुहुन्छ, उहाँले पनि घर परिवार साथीभाइ सबैमा सम्झना माया छ भन्नुहुन्छ। भागी भुवन श्रेष्ठ हुनुहुन्छ, लो दाजु नमस्ते सुन्दैछु ल कार्यक्रम भन्नुहुन्छ उहाँले पनि, मन्थली रामिछापको साथी मन्थलीबाट भागी भुवन श्रेष्ठ हो भन्नुहुन्छ, नयाँ साथीको लागि नम्बर छोड्नु भएको छ उहाँले होइन। 97-63-49-80-03 नम्बर रहेको छ, 9763-49-8003 मा कल गर्न सक्नुहुन्छ, एसएमएस गर्न सक्नुहुन्छ भन्नुहुन्छ अभागी भुवन श्रेष्ठसँग साथी बन्नको लागि उहाँले नम्बर छोड्नु भएको हो। रेखराज मगर हुनुहुन्छ, मैले सायद उच्चारण सही त भने होला नि, रेखराज मगर होइन, सञ्जना सबैमा भन्नुहुन्छ, प्रकाश के सुन्नुहुन्छ, नमस्ते सञ्चय हुनुहुन्छ, अनि खाना खानुभयो, हजुरले कति बेला कार्यक्रम आउँछ भनेर मैले रूममा बसेर सुनिराखेको छु है, कार्यक्रम लाउँथे माया घातै घात भयो भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। विनोद बरुवाल हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ, सालु घर भई हाल चाहिँ काठमाडौँबाट सम्झना सबैमा भन्नुहुन्छ, गाइज दिनभरि कता जानुभयो भन्नुहुन्छ, गाइज गाइजहरू खै कता जानुभयो कि, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सौरभ केसी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, उहाँले बागसोर नगरपालिका आठको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि सम्झना सबैमा आए भन्नुहुन्छ, घरमा हुनुहुन्छ श्रीमती छोरालाई पनि सम्झना चाहन्छ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सुनिता कार्की हुनुहुन्छ, सम्झना सबैमा आए भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मेसेजहरू पठाउनुहोस्, कार्यक्रममा सेयर गर्नुहोस्, यति बेला मलाई हेर्दै पनि हुनुहुन्छ टिकटक लाइभ मार्फत मेसेजहरू वाचन गर्नुपर्छ ल। यति बेला मलाई मेसेज पठाउनु भएको छ कसले भन्दाखेरिमा हुनुहुन्छ सरिता आयुजी हेर्दै हुनुहुन्छ, सुनिता तामाङजी हेर्दै हुनुहुन्छ, अप्सरा खड्काजी हेर्दै हुनुहुन्छ, मेरो सेवाजी पनि हेर्दै हुनुहुन्छ, अनि मलाई यति बेला भन्दै हुनुहुन्छ कसले के भन्दाखेरिमा मेसेज मार्फत विनिता छेत्री बिनु हुनुहुन्छ, दोलखाबाट सुन्दैछु सम्झना सबैमा आए भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद। त्यस्तै गरेर शिला अधिकारी हुनुहुन्छ, माई नेम इज शिला, शिला कि जवानी भन्दै हेर्दै हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, खाना खान बोधाई भन्नुहुन्छ, सुनिता तामाङले खाना भयो तपाईँको भयो कि नै। त्यस्तै रूपसना योगी हुनुहुन्छ, कार्यक्रम हेर्दैछु है सिन्धुली ढुङ्गेवासबाट सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सुजना सुनवार हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। सरिता हुनुहुन्छ, खाना खानुभयो भन्नुहुन्छ, खाना भयो तपाईँको भयो कि नै। त्यस्तै गरेर यति बेला ठिक छ प्राप्त मेसेजहरू यही हो जस्तो लाग्छ, नमस्कार भन्नुहुन्छ निरजीले। यति बेला म गीततर्फ लाग्न चाहन्छु, धेरै कुराहरू गर्नुभन्दा पनि गीत राख्न चाहन्छु, त्यसपछि मनका भावनाहरू छन्, मैले केही कुराहरू ल्याएको छु कि, चरी रुखमा साँचै साथ दिन्छौ र सुख दुःखमा, यो कुरालाई जोडेर केही कुराहरू मैले ल्याएको छु भन्ने छु। यति बेला चाहिँ तपाईँको माझमा बसन्तमा आवाज सरर गीत राख्न चाहन्छु, त्यसपछि आउँछु रेडियो सुन्दै गर्नलाई।

आयोगी तपाईको माझमा राखे बसन्तमा हावासर र आवाज दिनुभएको थियो। यसमा गोपाल ज्याम अनि तुलसी ज्यामको आवाज रहेको थियो। लय कल्पनाकार कि संगीत युवराज थापाको रहेको थियो। कार्यक्रम समाज दोहोरी अनि अर्भै राखेको छ आवाज। नमस्ते राज महाछु साथमा तपाईँ हुनुहुन्छ। त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेर्दै हुन्छ सुन्नुहुन्छ भन्ने आशा छ। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102 थप्लो 1 मेगा हर्ज तामाकोसी एफएम 95 मेगा हर्ज अनि अनलाइनका थुप्रै माध्यमबाट यति बेला सुन्नुहुन्छ है। रातको समय छ, हामी हप्ताको सातै दिन आउँछौँ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौँ लगभग 11 बजेसम्म। जस्तै मैले के भन्न खोज्दै थिएँ भने अघि चरी रुखमा साँचै साथ दिन्छौ र सुख दुःखमा भन्ने गीत राखेन। कहिले काहीँ रुख र चरीको सम्बन्ध पनि निकै अनौठो र स्वार्थी जस्तो लाग्छ कि अनौठो स्वार्थी जस्तो किन, तर गहिरिएर हेर्दा यो हाम्रो समाज र मानव सम्बन्धको ऐना पनि हो है। जब रुख हरियो हुन्छ, फलफुले लटरम्म हुन्छ होइन, तब चारैतिरबाट अनेकौं रंगी चंगी चराहरू आएर त्यहाँ गुड लगाउँछन्, चिरबिर चिरबिर गर्दै उत्सव मनाउँछन्। रुखलाई लाग्छ, वाह मेरो संसार कति सुन्दर छ, यिनीहरू त मेरो आफ्नै हुन्, मेरो सुखका साथी हुन् भन्ने हुन्छ। तर समय सधैँ एकनाश रहँदैन। जब ऋतु आउँछ, रुखका पातहरू पहिलिएर झर्छन्, आँगाहरू नाङ्गा हुन्छन् र फलहरू बिलाउँछन्, तर तब तिनै चरीहरू एक गर्दै बसाइ सर्छन् कुनै अर्को हरियो र सुरक्षित रुखको खोजीमा। उनीहरूले त्यो पुरानो उजाड रुखलाई एक्लै छोडिदिन्छन्। त्यति बेला रुखले मौन भएर सोध्छ, ए चरी, तिमी त मेरो सुखमा मात्र आयौ, मेरो यो उजाड दुःखमा खै तिम्रो साथ, यो तिम्रो प्रेम मेरो हरियालीसँग मात्र थियो, मसँग थिएन र होइन। हाम्रो जीवनमा पनि त ठ्याक्कै भनौँ न यही हुन्छ क्या। जब हामीसँग धन सम्पत्ति वैसा र सफलता हुन्छ, तब हाम्रो वरिपरि चरी जस्तै प्रशंसा गर्ने र साथ दिने मानिसहरूको भिड लाग्छ। लाग्छ यी सबै हाम्रा सुख दुःखका सच्चा साथी हुन्। तर जब जीवनमा संकटको शिशिर आउँछ, जब हामी असफलता वा कमजोर हुन्छौं, तब ती भीड़हरू बिस्तारै पातलिँदै जान्छन्। हुन त चरीको के दोष र, उसको स्वभाव नै उड्नु र आफ्नो अनुकूलता खोज्नु हो होइन र। गल्ती त रुखको हो जसले यात्रीलाई स्थायी सम्झेर आस गर्यो। तर यो उजाड पर्ने रुखलाई एउटा ठूलो पाठ सिकाउँछ के भन्दाखेरिमा, दुःखमा एक्लै उभिन सक्नु नै वास्तविक शक्ति हो। पातहरू झरे पनि जरा बलियो भएसम्म अर्को वसन्त फेरि आउँछ र रुख फेरि बौरिन्छ कि। त्यस्तैले सुखमा आउने चरीहरूसँग गुनासो गर्नु बेकार छ होइन। जीवनको यात्रामा जो सुखमा आउँछन् उनीहरूलाई पाउन सम्झिनुपर्छ, र जो दुःखको पत झडमा पनि हाँगा समातेर साथी बस्छन् हो, तिनीहरू मात्रै हाम्रा वास्तविक र सच्चा साथी हुन् भनेर मैले भने होइन। तपाईँले के बुझ्नुभयो? साथी भनेका सुख दुःख सबैमा हुन्छन् होइन, सुख दुःख सबैमा साथ दिन साथी काम लाग्छ। तर सुखमा एकैछिनमा साथ दिने, त्यसपछि दुःख आइपर्दा भाग्ने साथीको के काम होइन। मायामा पनि त्यस्तै हुन्छ, एकअर्कामा साथ दिने साथीको काम लाग्छ हर दुःख हर सुखमा। तर जब दुःख आइपुग्छ होइन, जब दुःख आइपर्छ त्यसपछि टाप बस्ने मायाको के काम र। यो कुरा याद गर्नुहोस् पनि भन्न चाहे। यति बेला म म्यासेज तर्फै लाग्छु। अर्जुन आखा हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है। शङ्खा सभा धर्मदेवी दुई तामाको पाठ त अर्जुन आखा हो भन्नुहुन्छ। शुभरात्रि छ साथीहरू। मिडिया प्रेमी राई अनि सारोज छेत्री, हरपल रोशनी, अञ्जिता मल्ल ठकुरी छेत्री, त्यस्तै अर्जुन जिमे, ललित जिमे, राजबेगी गुरुङ, राज घलेमघर, अगुल्टे माइला, जगल्टे कान्छा, बटारे मामा लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छ है। आउन सक्नुहुन्छ पनि भन्न चाहे, म्यासेजहरू पठाउन सक्नुहुन्छ। रातको समय छ, लेख रचनाहरू लेख्नु भएको छ भने पनि पोस्ट गर्न सक्नुहुन्छ, वाचन गर्ने कोसिस गर्छु म होइन, एकदम बिन्दास पाराले
वर्णन गरी गरी लेख रचनाहरू वाचन गर्नेछु यहाँहरूलाई, होइन यहाँहरूले पठाउनु भयो भने है। फेरि श्रीधर हुनुहुन्छ, श्रीधर पौडेल इन्डियाबाट सुन्दै हुनुहुन्छ, नेपाल घर अर्को खाँची होस् तपाईँमा सम्झना माया छ भन्नुहुन्छ। आशिका तामाङ हुनुहुन्छ, दाई सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे होइन। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ, छेत्री कान्छ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि होइन। खोटाङदेखि हो सुरेश थापा भन्नुहुन्छ, शुभरात्री प्यारी मुटु बान्तु आसोफिया राईलाई भन्छु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। यो नि त माया होइन, माया सम्झना छ है शुभरात्री, मिठो निद्रा मिठो निधरीको कामना मक्का पार्नु भएको छ होला बान्तु आसोफिया राई पनि। छेत्री आयुष हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है रामेछा फुलासीबाट, छेत्री आयुष कार्यक्रम राम्रो लाग्छ भन्नुहुन्छ, सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। भोलि बिहिबारे हाट आउनु सक्नुहुन्छ है, भेटघाट गरौँला रामेछापतिर बजारतिर आउनुहोस् पनि भन्न चाहे, रमाइलो हुन्छ। त्यस्तै देवमान देवान हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, बिर्तामोल्ट झापाको मान्छे आज रोमानियाबाट कार्यक्रममा जाने सुन्दैछु भन्नुहुन्छ। सेना कन्दुङ्गा सञ्जय शेर्पा सन्सु सबिनालिम कन्दुङ्गा भान्तुवाजी प्रतीक्षा चामिङ राई मिडिया प्रेमी अस्मिता मगर रेडियो कर्मी छ्या लिम्बू त्यस्तै माया आयुष काली कमला हुने होइन रेडियो कर्मी छ्या लिम्बू मिडिया प्रेमी अस्मिता मगर प्रतीक्षा चामलिङ अनि सुनिसा सबिना आँखा त्यस्तै गरेर लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। रचना चौहान विष्ट खुची प्रतीक्षा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै झापाली र राजकालीकोटै हुनुहुन्छ, बिर्तामोर झापा घर भई अहिले चाहिँ युएईबाट सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। म हेर्दै पनि छु है तपाईँहरूलाई यति बेला होइन। कुमार श्रेष्ठजी हुनुहुन्छ, आशिष पठाइराख्नु भएको छ, हेर्दै हुनुहुन्छ। दुर्गा साई हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, उहाँले पनि हाल चाहिँ सात समुद्र पारीको बस्ती दुबईबाट दुर्गा साई हो, नेपाल घर रामी छाप आठ भाविया खर्को भन्नुहुन्छ। घर परिवार साथीभाइ सबैमा बज्ने समर्पण गर्न चाहन्छु भन्नुहुन्छ, सम्झिराखेको छ है भन्नुहुन्छ दुर्गाजीले होइन। कार्यक्रम राम्रो लाग्छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। लेख रचनाहरू पठाउनुहोस् है भन्नुहोस् है, वाचन गर्ने कोसिस गर्छु नि म। एकदम मिठो लेख रचना हुनुपर्छ, रमाइलो लेख रचना हुनुपर्छ, माया प्रेमले उत्प्रेरित होइन भनिन्छ नि, लेख रचना पठाउनुहोस् भन्नुहोस् है। त्यस्तै गरेर यति बेला हेर्दै हुनुहुन्छ रूपसनायकजीले पनि हेर्दै हुनुहुन्छ हामीलाई, त्यस्तै सङ्गीत गैरेजी हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ, त्यस्तै गरेर मनसुन दास मान्छे विन्दास कुमार श्रेष्ठ उहाँहरूले पनि हेर्दै हुनुहुन्छ, त्यस्तै गरेर विनोद बरुवाल हुनुहुन्छ कार्यक्रम सालुबाट होइन, सालु घर भइहाल्छ काठमाडौँबाट हेर्दैछु सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहे। ल म त सुतेको भन्नुहुन्छ त रूपसना यति चाँडै के भन्नु, कस्तो गर्मीमा निन्द्र लाग्छ, निन्द्र नलाग्नु पर्ने हो त, म त छटपटी राख्छु त। जिनु बान्धु हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, होइन कसलाई गर्नुपर्छ र सम्झिनको लागि भन्नुहुन्छ जिनु। मेरो नराम्रो बानी छ, जबसम्म म तपाईँसँग बोल्न पाउँदिन, तपाईँको आवाज सुन्न पाउँदिन, किन किन के पुगेन पुगेन जस्तो लाग्छ होइन, मलाई त्यो आवाज सुन्न मन लाग्छ। त्यही भएर मनोज सुन्दास हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, कविता महतारा हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है सम्झना सबैमा भन्नुहुन्छ मनोज सुन्दास। मान्छे विन्दासले पनि सिन्धुलीको झाँगा झोली रातमाटा बजारबाट सुन्दैछ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। त्यस्तै मिनु लम्तरी मगर हुनुहुन्छ, नमस्ते सुन्दैछु भन्नुहुन्छ, धन्य गजनेरजी हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। यति बेला अर्को एउटा गीत राख्न चाहन्छु ल, धेरै बोले कि जस्तो लाग्छ, यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु अर्को एउटा मिठो गीत तपाईँको माझमा राख्न चाहन्छु, तपाईँले नै रोजाइमा पार्नु भएको छ, यति बेलाको समयमा राख्ने कोसिस गरिरहेको छु, तर के भन्दाखेरि म धोका दिनेलाई के भनौ राखो तिमी सब मै बाँचौला र भनिराखेको छ मलाई यति बेला मेरो यो डेस्कटपले होइन। तर के गर्नु यस्तो यस्तो हेर्नुहोस्, धोका दिन्छु तँलाई, म धोका दिन्छु भन्छ, अब मैले नदिन पख्न
नदिएन भनेर दिँदैन हो, दिँदैन यस्तो भनेर मैले विश्वास गरिराखेको छु। तर धोका दिन्छ भन्नु छ। हामी हप्ताको सातै दिन आउँछौँ होला राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार धोका दिनलाई भन्ने गीत बजाउनु भने म गाइहाल्छु नि। त्यसले मलाई धोका दियो। अर्को त माझिदाई पोखरा आया, मेरो आज स्वर भएन, स्वरले साथ दिएन। जति सुन्दै हुनुहुन्छ अहिले रेडियो फोन फालेर होइन मोबाइल फालेर फेरि गाह्रो पर्न सक्छ। उतै बस्छ उतै माया ल। यो गीत तपाईँको माझमा यति बेलाको समयमा राख्न चाहन्छु। हल्का यसले धोका दिइरहेको जस्तो छ, त्यही भएर पनि मलाई अलिक कुरा लम्ब्याए कि मैले गीत राख्छु भन्दा भन्दै यति बेला चाहिँ ओके तपाईँको माझमा राख्न चाहन्छु।

उतै माला हो यो गीत तपाईँकोमा आजमा राखे कार्यक्रम एसएमएस दोहोरी अनि अर भइराखेको छ आवाजमा म श्रीराजमा छु यति बेला रामी छापमा सिमसिम पानी परिराखेको छ सिमसिम पानीमा जल्ले बेमान गर्छ के जिन्दगानीमा भन्ने गीत याद आइराखेको छ पानी मिठो सुन्दरी जलको भन्ने गीत पनि गीत याद आइराखेको छ यति बेला झमझम दर्किय पानी भन्ने गीत पनि याद आइराखेको छ मलाई यति बेला अर्को कुरा भनेको झमझम पानी परेको रात त्यसै रात भए बर्बाद भन्ने गीत पनि याद आइराखेको छ मलाई यति बेला है म म्यासेजतर्फ लाग्छु म्यासेजहरू ननिस्टप रूपमा आइराखेका रहेछन् सायद अब अप एन्ड डाउन हुनसक्छ है बिचको सो त्यो भएर नरिसानुहोला म अन्तिममा वाचन गर्नेछु धनगजमर हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद नमस्ते हजुर सुन्दैछु काठमाडौँबाट कविता कथानी हो भन्नुहुन्छ कार्यक्रम सुन्दैछु सम्झनु पर्दा गीता लिम्बू धनगजमेर अमिना सुनुवार रामलाल सुमन राज घले मगर राम कुमार लिम्बू दिलीप राणा मगर जनक रजाली मगर शुक्रराज रसाइलो निर्दोष टिक्राम सुनवार घायल बिरमान सुनवार विनोद विश्वकर्मा मिलन नेपाली विनोद बरुवाल त्यस्तै राजकुमार गतानी लक्ष्मी गतानी लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला अमिना हुनुहुन्छ अमिना सुनवार दोलखाबाट कार्यक्रममा जहाले सुन्दैछ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु शुभरात्री सन्देश राख्नु पर्दाखेरि प्यारी सुशीला विश्वकर्मा त्यस्तै गरेर दादा राज घले मगर त्यस्तै गरेर विवास कुलुङ पृथक त्यस्तै तिलक विष्ट रत्नबहादुर थापा टेकु छेत्री मायालिसा लिम्बू निटुता योन्जन होइन त्यस्तै गरेर कविता कथानी सुमिता लामा हरपल रोशनी सरस्वती पोखरेल कालो बिरमान सुनवार कुमार प्रजा किराती अञ्जना लगायत समयमा सम्झना छ है भन्नुहुन्छ त्यस्तै गरेर प्रकाश केसी हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि हे कृष्ण माझ परायो भन्ने गीत हे कृष्ण माझ परायो भन्ने गीत बजाइदिनु होला है हजुर दाई विष्णु माझीको छ्याइकुती करायो भन्नुहुन्छ रामलाल सुमन हुनुहुन्छ कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ उहाँले पनि मलेसियाको पेनाङबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ शुभरात्रि सन्देश राख्नु पर्दाखेरि अप्सरा दाहाल भट्टराई चमेन्द्र बाबुको इमान्दार छोरो त्यस्तै गरेर पवित्र राई सिम्पल सरिना राई अनिता मिडिया प्रेमी निर्मला अनिम कविता कथानी कुर्बान हवारी सर घाल बिरमान सुनवार मनिषा छेत्री मनिषा कार्की बुद्ध बज्रसारे फुच्चे संस्कृति लामा सरस्वती खत्री सम्झना सुनवार त्यस्तै कुमार पूर्वेली कान्छा टिक्राम सुनवार सरगम राई त्यस्तै गरेर पवित्र तामाङ राज खले मगर पवन श्रेष्ठ युक्त प्रसाद श्रेष्ठ लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ लेख रचनाहरू पठाउनुहोस् ल लेख रचनाहरू पठाउनु भयो भने म फर्काउने कोसिस गर्छु है आज नफर्काए पनि भोलि फर्काएर म लेखेर ल्याउँला नि फेरि होइन तपाईँलाई मैले तपाईँले उत्तर दिनुभयो भने म फर्काउँला फर्काउने कोसिस गरौँला आज नफर्काए भने भोलि फर्काउने कोसिस गर्छु म सो लेख रचनाहरू चाहिँ पठाउनुहोस् मलाई मनपर्छ हो लेख रचनाहरू वाचन गर्न मन लाग्छ मेरै जस्तो गरेर म भन्नेछु होइन यी कुराहरू चाहिँ याद गर्नुहोस् न फेरि पनि होइन सर भजन हो त्यो होइन होला हो गाँठी आकाश राई हुनुहुन्छ कार्यक्रम सुन्दैछ है पूर्वली आकाश राई भन्नुहुन्छ धरान घर धरानबाट भन्नुहुन्छ सम्झना सन्देश राख्नुपर्दा भूमिका राई कमला मुखिया आशिष नन बस्नेत र मनमुक्तान तामाङ निमा शर्प अमित किरात राई पूजा युङहाङ बिहानी नुस्का अभागी सुनिता कुलुङ अनुशासन अर्जुना लिम्बू त्यस्तै गरेर सुनिम शर्पा योगेनी मिहाङ लिम्बू त्यस्तै गरेर एक्सन विराज राई दिया लिम्बू आङभाङ घाल बिरमान सुनार कमला अनियम लिम्बू त्यस्तै मिडिया प्रेम निर्मला अनियम वसन्त श्रेष्ठ होइन त्यस्तै गरेर माधव ढुङ्गेल अनि हरपाल रोशनी राजगले मगर लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मन चाहे त्यस्तै गरेर मिडिया प्रेमी राय अनिसा हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि मिडिया प्रेमी राय अनिसा भन्नुहुन्छ चामलिङ नकुल अर्जुन याखा त्यस्तै गरेर रामकुमार लिम्बू पूर्ण तामाङ रिमा थामी तीर्थ राई हरपल रोशनी गगन तेह्र थुमे सानुमाया शेर्पा सुरज राई तुम्सा रमिला राई पूर्वली खुसी ममता पया डम्बरू ढुङ्गाना दुर्गा कटवाल सुभाष कटवाल सत्यकला इसारा सुशीला विश्वकर्मा राई सफल आयुष किराती अञ्जना अन्जी बान्तवा राई त्यस्तै गरेर शर्मिला माया बान्तवा राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ राधा लिङ्गेली हुनुहुन्छ दाई नमस्ते आज जन्मदिन मनाउँदै हुनुहुन्छ होइन सागर लुङ्गेली मगरलाई चाहिँ जन्मदिनको शुभकामना भन्छ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना छ भन्नुहुन्छ त्यस्तै दाई हजुरलाई स्यालेरी कति कति मिल्छ भन्नुहुन्छ हो स्यालेरीको कुराकानी गर्ने हो त प्रकाशजी
भनिन्छ वैसा पैसा ए मेरो थेगो रहेको छ के भन्दाखेरि वैसा र पैसाको कुराकानी गर्नुहुन्न भनिन्छ होइन अब अर्को कुरा भन्नु पर्दाखेरिमा पहिलादेखिको अहिलेको चलन मै मेरो कोट भनेको यो हो वैसा र पैसाको कुरा नगरौँ भन्ने पहिलादेखि बाउ बाजे पालाको होइन बाबामाको बाजेको पालादेखि चलिआएको भनेको केटाको पैसा नसोध्नु रे केटीको जवानी उमेर नसोध्नु रे भन्छन् होइन यी कुरा रहेका छन् अब मैले चाहिँ दुइटैलाई मिलाएर वैसा र पैसा वैसा र पैसा होइन यी सोध्नुहुन्न भन्ने कसले भन्यो भन्दाखेरि मैले हो श्रीराज महतले भन्छु म यो कोट मेरै हो याद गरेर राख्नुहोस् हर कोहीलाई वैसा र पैसाको कुरा सोध्नुहुन्न वैसा होइन वैसा भनेको अब त्यस्तै उमेर सुमेर हुनसक्छ पैसा भनेको पैसै हुन होइन त्यस्तै गरेर अर्को कुरा भनेको हाँस्नुपर्छ नाच्नुपर्छ रमाउनुपर्छ होइन यसले स्वास्थ्यलाई फाइदा गर्छ एक दुई थपा आँसु कहिलेकाहीँ झार्नुपर्छ आँखालाई फाइदा गर्छ भनेर यो कसैले पनि भनेको होइन श्रीराज महतले भनेको यो कुराहरू पनि तपाईँले होइन ध्यान दिनुपर्छ ख्याल गर्नुपर्छ अनि कोट भन्दाखेरि चाहिँ कसले भनेको भन्ने हुन्छ नि लास्टमा यो चाहिँ श्रीराज महत एसआर महत ओहो सर्ट फर्म पनि भन्दै तपाईँले एसआर यसले भनेको भन्ने कुरा याद गर्नुहोस् वैसा र पैसा सोध्नुहुन्न हाँस्नुपर्छ नाच्नुपर्छ गाउनुपर्छ स्वास्थ्यलाई राम्रो गर्छ हल्का दुई थपा जति आँसु झार्नुपर्छ कहिलेकाहीँ सुक्खा आँखालाई आँसुले बिजाउने काम गर्छ सुक्खापनलाई हटाउने काम गर्छ भनेर मैले भनेको है यो श्रीराज महत भर्खर 14/15 लागेको एउटा केटो थियो त्यो हजुरको रेडियोमा आउँथ्यो बेला बेलामा गफ दिन्थ्यो चाहिने नचाहिने कहिलेकाहीँ चाहिने गफ दिन्थ्यो भनेर याद चाहिँ गर्नुहोस् के थाहा भविष्यको कुरा रमिला राय हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ उफ उफ उफ गफ भन्नुहुन्छ रूपसेना योगी मेरो कुरा पत्यायो त भाइ के र हत्तरिका के भन्नु र मैले भाइ यो गाठ्यो यो रातको समयमा हुन त है यही विश्वास नभएर हुनसक्छ है मानिसले होइन मरिहरूले मेरा कुरा नपत्याएको माया गर्छु नि तिमीलाई हेर न होइन तिम्रो लागि होइन तिमी मात्र मेरी हो मेरी मात्र हो के भनेर भन्दा पनि होइन यसले गफ दिए भन्ने जस्तो हुन्छ भाइ अनि मेरो त के कुरै छैन पत्याउने कुरै छैन है के भनेको कसले भनेको पत्याउने भन्दाखेरि त्यो साक्षात् गर्दा हुन्छ नि होइन यसो त्यो तानेर यस्तो लाग्यो औषधमा गरेर त्यो तान्दै अनि त्यस्तो चाहिँ भन्त ओ भन्त भन्ने पारा गयो भने त्यस्तोले भन्यो अनि पत्या विश्वास लाग्छ अँ पक्का पनि ह्यान्डसम पनि छ बबाल छ यार मलाई मनपर्छ यार भन्ने पारा होइन त्यस्तो लाग्छ हो मैले अन्यथा माफ पाऊँ होइन तर यस्तो लागेको कुरा यो चाहिँ मेरो व्यक्तिगत धारणा भनिहाल्छु म अनि मैले त्यही कुरा दोहोऱ्याएर भन्छु म माया गर्छु यार तिमीलाई यति धेरै माया गर्छु तिमी मात्र हो मेरो जिन्दगी होइन भन न भन्यो भन न भन्यो कुन दिन लभ परेछ कि छैन भन्नु त भन्ला लभ त परेको छैन हेर्नुहोस् लभ परेको भए त म मरीलाई गफ दिइहाल्थेँ नि काली भन त खाना खायो के छ मेरो याद आयो रातको समयमा आएको छ कि छैन भनेर गफ दिँदै गर्थ्यो होला नि के गर्नु रेडियोबाटै भन्थ्यो होला मेरो कालीको याद आइराखेको छ है मलाई सम्झिदिनुहोस् एकछिन भनेर भन्थ्यो होला त्यो दिन आउने भएन हेर्नुहोस् शिलाजी त्यही भएर पनि अब यो पहिला सुरु त मेरो कुरै पत्याउनु भएन माया गर्छु होइन तिमी मेरी हौ जिन्दगी तिमीसँगै बिताउँछु कटाउँछु भन्दाखेरि अब होइन होइन होइन जस्तो कुरा गर्नुहुन्छ यसले गफ दियो यो यो यो गफ दिने मात्र हो भन्नुहुन्छ त्यो भइसकेपछि होइन होइन त्यस्तो हुँदैन म म्यासेजतर्फ लाग्छु यति बेला म्यासेज वाचन गर्न चाहन्छु मलाई म्यासेज पठाउनु भएको छ यति बेला हुनुहुन्छ यस्तो गर्मी भएको है भाइलाई पानी परिराख्यो जस्तो बाहिर भित्र गर्मी छ ठिक छ यस्तै आर्यन आले हुनुहुन्छ सुन्दैछु है सुन्दर फिकलबाट सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु निर्दोष क्षम हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ आज पनि आइपुग्यो है कार्यक्रम सुन्न कतारबाट भन्नुहुन्छ घर चाहिँ पाँच थरको मितलाग्जुङ्दी हो भन्नुहुन्छ घर परिवार लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद समीक्षा जोशी त्यस्तै गरेर दिल्लीखिरी आफै संस्कृति लामा लिम्बुनी पबिना मेरो प्यारो मान्छे तिमी जुनिता चामिङ राई माया राई अङ्किता सुनवार
अनि रुबिना थामी कमला हुने माया आयुष कनुषा सुना राय अनिता कल्पना छेत्री सरिता याक्थमा लगायत लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ मैले यहाँ लेख देखिसकेको छु त्यही भएर म्यासेजहरूलाई मैले छुट्याएँ विपना राय हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि छ है भन्नुहुन्छ त्यस्तै सरिका छेत्री हुनुहुन्छ कार्यक्रम सुन्दै छ है भन्नुहुन्छ बैतडीको पुटचौडी घर भई हाल भने हिमाचल प्रदेशबाट कार्यक्रम सुन्दैछु सम्झना माया छ शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु यो कुरा चाहिँ श्री सरले मात्र साह्रै माया परे जस्तो छ के भन्नुहुन्छ जिनु के भनेको मैले बुझिनँ के बुझ्ने गरी भन्नुहोस् न मैले भनेको कुराहरू साँच्चै पत्ता पत्याउनु भएको छैन त्यस्तै गफ गफ गफ भन्दैनन्छ मलाई कराउँदै पनि हुनु रहेछ मैले म्यासेज भाषण गरेको रहेछु र मात्र ठिक छ मैले हेरिराखेको छु जनीजी मैले याद गरिराखेको छु मैले याद गरिराखेको छु त्यो पल त्यो क्षण तपाईँले पठाउनु भएका म्यासेजहरू मैले एक एक याद गरेको छु जानु याद छ होइन योभन्दा पनि यस्तो त मलाई तपाईँ हाँस्नुभयो होला तर मलाई भूतको चाहिँ मजा आउँछ भन्नलाई म रातको सुनसान यो रात थियो एक्लै कतै जानुपर्ने काम थियो सायद म बाहिर गएको थिएँ राति फर्किन अबेर भयो त्यसपछि मसँग लाइट थिएन मोबाइलमा यसो हेरेको होइन चार्ज पनि खाँच्दै रहेनछ झिमिक्क औँसीको रात थियो जङ्गलको बाटो थियो आमा हजुरबुवा हजुरआमाहरूले भन्नुहुन्थ्यो त्यो जङ्गलमा त्यहाँ तर्साउँछ भनेर मलाई हो त्यही बाटो हिँड्नु थियो यो रातको समयमा आज म डराइनँ कति पनि किनकि म हिम्मतिलो थिएँ टक्क टक्क टक्क बिस्तारै हिँड्दै थिएँ के कराएको जस्तो आवाज आउँदै थियो कस्रा कस्रा कस्रा केही आवाज बज्यो मैले सही पछाडि फर्केर केही थिएन फेरि बिस्तारो बिस्तारो अगाडि सरे फेरि केही आवाज आए जस्तो गर्छ यस्तो पछाडि हेरेको फेरि कोही थिएन होइन यसरी भन्नु मजा आउँछ मलाई अनि त्यसपछि म हिँड्दै थिएँ टक्क अगाडि पछाडि यसो फर्केर हेरेको अगाडि यसो हेर्दा त ठुलो केही उभिए जस्तो लाग्यो टक टक टुक टुक टुक डुक मेरो मुटु काम्न थाल्यो मुटुलाई मेरो ठाउँ छोड्न थाल्यो म यसरी काम यसरी काम एक्कासी मेरो जिउबाट पसिना आउन थाल्यो यी कुराहरू तपाईँलाई पनि डर लाग्न सक्छ मेरै मुटु काम्न लागिसक्यो यति भन्दा मिनु लम्तरीमा गएर हुनुहुन्छ श्रीराज सर हजुरको यो गुन्जायमान स्वर आज आवाज जति सुने पनि होइन अझै धेरै सुनिरहँ जस्तो लाग्छ मनमोहक लाग्छ भन्नुहुन्छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु 11:01 गइसकेको छ कस्तो गफ हानेर बस्यो मैले समयलाई साथ दिनु पर्थ्यो ठिक छ गीता लिम्बु हुनुहुन्छ कार्यक्रम सुन्दै छ है प्याकुली गीता फ्रम इलामबाट भन्नुहुन्छ चन्द्र लिम्बु लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ भानुराज जुनले पनि सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला एसएमएस कता हरायो भन्नुहुन्छ कुमारजीले हो भाइ हेर्दैछु ल भागी असफल जीवन पिआम आइडी रहेको छ अर्को खाँची माला रानीदेखि सुन्दै छ है सबैमा सम्झना माया शुभरात्रि शुभ सपन भन्नुहुन्छ भर्खर आयो वा मिठो छ हजुरलाई हजुरको बाइस अझै गाउनु न हो एउटा गीत भन्नुहुन्छ सरिका क्षेत्रले नफुर्काउनुहोस् न हो रातको समयमा 1:11:02 गइसक्यो होइन आँखा तिर्मिर पनि लागिसकेछ 1:02 जस्तो देखिरहेको छु अनि सरिका गाउनु त मलाई मन छ स्याङ्सा गए पाल्पा गए

استمر رعاباز کنیم مارسی بیگر قطعی میتوان رعاباز مای فیدا ویسی که اگه هر وزر دویم نرگویسی که گفانی که مایلی من تد درگه است دوبر رعاباز تفال ساتی من پرگو ده اسمس دازن گرده سلا آمده ایسا بستاره سنی تا سنارو نیسا باگی سرگن با آهید درگه لالالالا بطا پر جانو با تم رعاباز سنارا درگه بلدی کام دینام ما جنو بانتا آنونسا ए आमा मामा किन हो यस्तोमा वाचन हुँदैन नि हरिओम नारायण नारायण रातको समय भगवान्लाई सम्झनु पर्यो कि भोलि 5 बजे पढ्ने हो भन्नुहुन्छ गीत त खत्रै गाउनु भयो यार सरले भन्नुहुन्छ मलाई शिलाजीले गाउँछु नि शिलाजी तर के भन्नु सरले साथ दिँदैन भन्यो म्यासेज वाचन गर्न खोजेको म्यासेज पनि खै देखाएन ल त्यो भएर पनि हो मैले त कुरामा कुरा गरिराखेको खै के भनौँ राखेँ भनेर त्यत्तिकै त मैले भन्दिनँ नि त्यो भएर म यतातिरको म्यासेज वाचन गरिसकेको छुइनँ 11:03 गइसक्यो त्यसपछि ठिक छ रातको समय छ 11:04 गइसकेको छ होइन म्यासेज वाचन गर्न खोजिरहेको हल्का केही समस्या आइराखेको छ जब जब रातिको हुन्छ त्यसपछि यो प्राविधिक पाटोमा कहिले कहिले हुन्छ जस्तो समस्या आउँछ त्यो भएर पनि म्यासेजहरू वाचन म गरिहाल्छु तर त्योभन्दा अगाडि के भन्न चाहन्छु होइन औषध लिन बिर्सिनु भयो कि 11:04 गइसकेको छ ध्यान दिनलाई पनि भन्न चाहन्छु झालटुका बन्द गर्न बिर्सिनु भयो कि ध्यान दिनलाई भन्न पनि भन्न चाहन्छु त्यस्तै गरेर विद्युतीय उपकरणहरू चार्जिङमा राख्न छोड्नुलाई पनि भन्न चाहन्छु लेख रचनाहरू वाचन गर्न कस्तो दुःख छ मलाई यहाँ तर यहाँ कस्तै सामाजिक सञ्जाल फेसबुक भन्दा पनि डेस्कटपको प्रब्लम हुनसक्छ लोडिङ भएर बस्छ है रातको समयमा के गर्नु दिउँसै ओके यति बेला सरिका छेत्री हुनुहुन्छ धन्यवाद हजुर साँच्चै मिठो छ आवाज हुनुहुन्छ हरिओम नारायण रमिता श्रेष्ठ हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद सानो माया शेर्पा हुनुहुन्छ सम्झना शिवरात्रि सबैमा भन्नुहुन्छ त्यस्तै गरेर यति बेला आउनुहुन्छ मेसेज पठाउनु आहा कति राम्रो कार्यक्रम आज फर्स्ट टाइम कार्यक्रम सुन्न पाए निकै राम्रो छ भन्नुहुन्छ खुसी लागेको छ हजुर सर त्यो छ खबर आरामै हुनुहुन्छ म चाहिँ सल्यानदेखि हो है भन्नुहुन्छ तपाईँको कार्यक्रम आज फर्स्ट टाइम चल्दैछ सुन्दैछु भन्नुहुन्छ सल्यानी सीता कुमार हुनुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद एसएमएस दोहोरी कार्यक्रम हो हप्ताको 7 दिन आउँछ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि सुनेर साथ दिनुहोस् ल श्रुरा सरको मनमोहक कुराहरू सुनेर 1 घन्टा बितेको पत्तै भएन भन्नुहोस् 1 घन्टा बढी भइसक्यो होला हुन लाग्यो है गीतको टुक्का मेरो पाल्पा जिल्लाको नाम आउँदा धेरै खुसी लाग्यो भन्नुहुन्छ विशेष आभारी छु भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु कुमार श्रेष्ठजी हुनुहुन्छ नमस्कार श्री सर म पनि सुन्दैछु है दोलखा मार्बु घर भई हाल काठमाडौँबाट कुमार श्रेष्ठ बस्ने भएका घर परिवार साथीभाइ सबैमा समर्पण गर्न चाहन्छु अनि साथीहरू धनुगज मेरो सम्पल ईश्वर पालका सबैमा सम्झिन पनि चाहन्छु भन्नुहुन्छ लेख पठाउनु भएको छ इन्द्र नबनाउनु कसैलाई मान्छेलाई मान्छे हुन दिनु इन्द्र नबनाउनु कसैलाई मान्छेलाई मान्छे हुन दिनु मान्छे देव भयो मान्छे देव हुन सक्दैन दुःखमा ऊ रुन्छ भने रुन दिनु इन्द्र नबनाउनु कसैलाई मान्छेलाई मान्छे हुन दिनु मान्छे देव हुन सक्दैन दुःखमा ऊ रुन्छ भने रुन दिनु मान्छेभन्दा माथि गणना गर्छौ भने त्यो तिम्रो मर्जी मान्छेभन्दा माथि गणना गर्छौ भने त्यो तिम्रो मर्जी तर सबैको भलाइ गर्न केही ल्याउँछ भने ल्याउन दिनु तर सबैको भलाइ गर्न केही ल्याउँछ भने ल्याउन दिनु इन्द्र नबनाउनु कसैलाई मान्छेलाई मान्छे हुन दिनु मान्छे देव हुन सक्दैन दुःखमा ऊ रुन्छ भने रुन दिनु भनिदिनुहुन्छ या त कडै आयो मैले फर्काउनै सक्दिनँ होला कुमारजी विशेष रूपमा धन्यवाद दिन चाहन्छु कति आँस्नु सपनीमा भन्नुहुन्छ जिनु भान्तो मेरो कस्तो है पत्याउनै भएन है भान्तो जिनुले सम्झना शुभरात्र समय भन्दै हुन्छ त्यति हो क्यारे म्यासेज सबै मैले वाचन गरिसकेँ जस्तो लाग्छ हो मैले म्यासेज वाचन गरेँ तर सबै वाचन गरेँ नि हाँस्नुहोस् हाँस्नुहोस् जिनुजी के छ र यति बेला म ठिक छ हेर्दै पनि हुनुहुन्छ केही साथीहरूले तर म एउटा दुईवटा म्यासेजहरू छुट्यो भने म्यासेजहरू पनि वाचन गर्छु भन्ने मेरो सोच हो यति बेला हजुरको रेडियो 102.1 मेगाहर्जमा
होइन स्थान त दिनु पर्यो, फेरि रिसाउनुहुन्छ मेरा प्यारा मुटुका टुक्रा टुक्रीहरू भनेर मलाई टेन्सन लाग्छ। रमिता श्रेष्ठले सुन्दैछु भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मलाई मिडिया प्रेमी राई अनिसाले पनि सुन्दैछु भन्नुहुन्छ, आकाश राईले पनि सुन्दै हुनुहुन्छ, अमिना जी हुनुहुन्छ, कविता कथा अनि केशव सुनारले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, सुनिली घर भई आज कुवेतबाट सम्झना सबैमा भन्नुहुन्छ, मिलेसम्म सुन्ने गर्छु, घर परिवार साथीभाइ सबैमा सम्झना छ भन्नुहुन्छ, सबिना लिम्बु कन्दुङमा हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, छाते ढुङ्गा तेरोथुम छाते ढुङ्गाबाट कार्यक्रम सम्झिनु पर्दा मुटु साजन गुरुङ अनि बोजु सोना कन्दुङमा दुमान दुवान लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै अब चाहिँ छुट्नु पर्छ। यति जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु भन्दै अब चाहिँ अन्तिममा तपाईँको माझमा एउटा गीत राख्दै राख्दै म छुट्न चाहन्छु। मलाई प्रकाशजीले के भनिराख्नु भएको छ, धेरै गाह्रो मान्नुभयो है मैले रोजो गीत बजाउन, तपाईँ झुट बोल्नुहुन्छ, तपाईँ अल्छी मान्नुहुन्छ, तपाईँको काम छैन रेडियोतिर होइन, तपाईँ किन कार्यक्रम चलाउनु भएको जस्तो गरेर भन्नुभयो। त्यही भएर यति बेला म राजु परियार अनि विष्णु माझीको सुमधुर आवाजमा गीत तपाईँको माझमा राख्दै कार्यक्रम प्रस्तुत श्री राज महत आजको बसाइबाट छुट्न चाहन्छु। हाम्रो भेट भोलिको बसाइमा हुनु नै छ। त्यति जेलसम्मको लागि आजको बसाइबाट म कार्यक्रम प्रस्तुता तपाईँको मुटुको डुकडुकी भर्खर 14:15 लागेको हामीसँग छुट्टी हवस् त नमस्कार, शुभरात्री मिठो सपनीको कामना गरे है त।

सपनालाई साँचो बनाउने एउटै मात्र विश्वासिलो साथी बाबा एजुकेशन कन्सल्टेन्सी।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: सूर्य ज्योति दही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजौ।
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: सूचना सूचना सूचना।
4: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्ष्य समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।
0: रामेछाप नगरपालिकाको अनुरोध।
5: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ।

0: जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
3: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
3: सम्पर्क नम्बर 0845410043 98630423422।
4: असार 25 गते बिहीबार, असार कृष्ण नवमी, 9 जुलाई सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
5: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
6: संविधान संशोधनमा संशय, निजी क्षेत्रलाई ड्राइभिङ सीटमा राख्ने प्रधानमन्त्रीको प्रतिबद्धता, वरियता मिचेर 36 नम्बरका कार्कीलाई मुख्य सचिवको जिम्मेवारी, अमेरिका र इरान फेरि युद्धको बाटोमा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले मध्याह दैनिकमा छापिएको सिपले बदलिँदै काउको भविष्य शीर्षकको शुभ समाचार।
4: ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्दै युवा युवतीलाई आफ्नै गाउँमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ अर्घाखाँचीको सन्धिखर्क नगरपालिका 5 बलेवाङमा 1 महिने सेरामिक्स, माटाका भाँडा तथा हस्तकला सामग्री निर्माण सिपमूलक तालिम सम्पन्न भएको छ। घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको सहयोग तथा सन्धिखर्क नगरपालिका 5 समन्वयमा सञ्चालन गरिएको तालिमको समापन कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीव नारायण कोइरालाले सिपमूलक तालिमले बेरोजगारी न्यूनीकरण, आय आर्जन वृद्धि र स्थानीय अर्थतन्त्र सुदृढ़ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले तालिमबाट सिकेको सिपलाई व्यवहारमा उतारी स्वरोजगार सिर्जना गर्न सहभागीहरूलाई आग्रह गर्दै यस्ता उत्पादनमुखी कार्यक्रमलाई निरन्तरता दिन स्थानीय तह र सम्बन्धित निकायले प्राथमिकता दिनुपर्नेमा जोड़ दिए। घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीकी प्रमुख दुर्गा न्यौपानेले कार्यालयले उत्पादनमुखी तथा आय आर्जनसँग प्रत्यक्ष जोड़िएका विभिन्न सिपमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिँदै हजारौं युवा युवतीलाई तालिम प्रदान गरिएको र अधिकांश सहभागी रोजगारी तथा उद्यममा आबद्ध भएको बताइन्।
7: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
8: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: इजी एआई टीवी मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेंट एआई पिक्चर एंड साउंड संग अप टू 30% कैशबैक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेंज वैल्यू प्लस 4 इयर्स फुल वारंटी अब घरमै स्टेडियम एक्सपीरियंस एलजी लाइट्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर सरकारको नेतृत्व गरेको 100 दिन कटेपछि प्रधानमन्त्री वीरेन्द्र शाहले बल्ल निजी क्षेत्रसँग संवाद थालेका छन् सरकार गठनको 100 दिनसम्म मुलुकको निजी क्षेत्र राजनीतिक र कूटनीतिक क्षेत्रका सरकारवालासँग खासै संवाद नगरेका प्रधानमन्त्री शाहले नियमित संवाद र छलफल अघि बढ़ाउने तयारी गरेका छन् यसअघि दुईपटक विभिन्न देशका राजदूतसँग संवाद गरेका उनले मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो काण्डासँग भेटवार्ता गरेका थिए लगतै बुधबार नेपालका निजी क्षेत्रका व्यवसायीसँग वार्ता गरेका छन् त्यस्तै बिहिबारका लागि निर्माण व्यवसायीसँग छलफल तय गरिएको छ निजी क्षेत्र र प्रधानमन्त्री बीचको भेटघाटको चाँजो पाँचो सांसद विदुषी राणाले मिलाएकी थिइन् आर्थिक समृद्धिलाई प्राथमिकता दिने सरकारको प्राथमिकता र प्रधानमन्त्रीको चाहना अनुसार आफूले निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिसँग समन्वय गरेको राणाले बताएकी छन् प्रधानमन्त्रीका प्रमुख दुई एजेण्डा सुशासन र आर्थिक समृद्धि हो पहिलो 100 दिनमा सुशासनका लागि तिथि बसाल्ने काम भइसकेको छ यो अवधिमा भ्रष्टाचार र अनियमितता गर्ने व्यक्तिलाई अनुसन्धान पक्राउ कार्यवाही भएका छन् उनले भनेकी छन् अब सरकारको प्राथमिकता समृद्धि हो समृद्धिको इन्जिन निजी क्षेत्र हो यसकारण प्रधानमन्त्रीले निजी क्षेत्र भेट्न खोज्नु भएको हो मैले सहजीकरण मात्र गरिदिएकी हुन् राणाको भनाइ छ भेटघाटको पहिलो दिन निजी क्षेत्रका छाता संगठनसँग भेटे पनि यो क्रम नियमित हुने र अरू विभिन्न क्षेत्रका प्रतिनिधिसँग पनि प्रधानमन्त्रीको भेट्ने कार्यक्रम रहेको उनले जानकारी दिएकी छन् शुरूमा आधा घण्टाका लागि तय भएको बैठक करिब 2 घण्टा चलेको राणाले बताएकी छन् प्रधानमन्त्रीले निकै चासो दिएर सुन्नुभयो बीचबीचमा धेरै प्रश्न पनि सोध्नुभयो उनले भनिन् समस्या मात्र नल्याउन समाधान पनि लिएर आउन निजी क्षेत्रलाई भन्नुभएको छ प्रधानमन्त्रीले निजी क्षेत्रसँगको भेटलाई निरन्तरता दिने बताएका छन् नियमित भेटका लागि आफ्नो समय नमिल्ने भएपछि प्रधानमन्त्रीले आफ्नो सचिवालयका प्रतिनिधि र निजी क्षेत्रका प्रतिनिधिको एउटा अनौपचारिक समिति बनाउन निर्देशन दिएको समेत राणाले बताएकी छन् प्रधानमन्त्री शाहले अब कूटनीतिक सँगै नेपालका विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थासँग संवादको शुरूआत थालेको उनको सचिवालयले जानकारी दिएको छ यसै क्रममा बिहिबारका लागि निर्माण व्यवसायीसँग छलफल तय गरिएको छ प्रधानमन्त्रीले निजी क्षेत्रलाई अर्थतन्त्रको ड्राइभिङ सीटमा राखेर विद्यमान समस्या सुधार गर्न चाहेको बताउनु भएको छ यसका लागि निजी क्षेत्रका सबै समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको भनाइरहेको छ निजी क्षेत्रका व्यवसायीसँग बुधबार भेटेका प्रधानमन्त्री शाहले बिहिबार निर्माण व्यवसायीसँग समेत छलफल गर्दै 100 दिनपछि प्रधानमन्त्रीले थाले संवाद शुरूमै भेटे निजी क्षेत्र शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ
3: सरकारले गठन गरेको संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलले बहस पत्र लेखनलाई अन्तिम चरणमा पुर्याउने लाग्दा उक्त कार्यदलबाट 4 दल बाहिरिएका छन् प्रधानमन्त्री वीरेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा सरकारले गठन गरेको संविधान संशोधन बहस पत्र कार्यदलमाथि नै संशय पैदा भएपछि 4 दल बाहिरिएका हुन् उक्त कार्यदलमा नेपाली कंग्रेस बाहेक अरू प्राय राजनीतिक दलहरूबाट सदस्य पठाइएका थिए तीमध्ये नेपाली कम्युनिष्ट पार्टी जनता समाजवादी पार्टी लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू कार्यदलबाट बाहिरिएका हुन् उनीहरूले असार 22 गते संयोजक मनोज भट्ट संयोजक असीम शाहलाई सम्बोधन गरी कार्यदलबाट बाहिरिएको उल्लेख गरेका हुन् कार्यदलमा नेकपाबाट देव प्रसाद गुरूङ जसपाबाट सुरेन्द्र झा लोसपाबाट लक्ष्मण लाल कण र राष्ट्रिय जनमोर्चाबाट मनोज भट्ट सदस्य हुनुहुन्थ्यो उहाँहरूले संविधान संशोधनको विषयमा प्रवेश गर्ने नै हो भने पहिलो कुरा बहस पत्र प्रक्रिया नै खारेज गर्नुपर्ने बताउनु भएको छ विगत 83 दिनसम्म सहभागी यी 4 दलका प्रतिनिधिले बहस पत्रको अन्तिम चरणमा संविधानको मर्मलाई संशोधन गर्ने प्रयास गरिएकोमा असन्तुष्टि रहेको भन्दै बाहिरिएको बताएका हुन्। लोसपाका तर्फबाट कार्यदल सदस्य रहनुभएका लक्ष्मण लाल कणका अनुसार सत्तापक्षले के विषयमा संविधान संशोधन गर्न खोजेको हो भन्ने कुरा प्रष्ट पार्न नसकेपछि कार्यदलमा बस्नुको औचित्य नदेखेर बाहिरिनु परेको हो। उहाँले संविधान संशोधन जस्तो विषयमा दलहरूबीच पक्ष विपक्ष हुनुपर्ने अवस्था र संविधानको प्रस्तावना नै परिवर्तन गर्ने सरकारी पक्षको चाहनामा सहमत हुन नसकिने भएकाले बाहिरिनु परेको बताउनुभयो।
2: विस्थापित सुकुमवासीले आश्रय लिइरहेको भक्तपुरको खरीपाटी स्थित होल्डिङ सेन्टरमा सोमबार साँझ सरकारले खाना रोकिदियो। यसबाट प्रभावित हुने मध्ये एक थिइन् कालीमाया परियार। बुधबार होल्डिङ सेन्टरमा भेटिएकी उनले दुखेसो पोखिन्, खाना त के जार सबै भित्र राखेर हामीलाई पानी पनि दिएन, मान्छेले धर्म गर्न बाटो बाटोमा पानी राख्छन्, यहाँ त सरकारले सुकुमवासी भनेर धेरै हेप्यो उनले भनेकी छन्। होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई भोकै पारिएको विषयमा आलोचना बढेपछि सरकारले मंगलबार साँझदेखि खाना उपलब्ध गराइरहेको छ, तर फेरि कहिलेदेखि खाना रोकिने हो थाहा छैन कालीमायाले भनिन्। सो व्यवस्थापनका लागि सरकारले दिने भनेको 25,000 रूपियाँ पनि आफ्नो खातामा अझै नआएको उनले सुनाएकी छन्। सरकारले 8 असारमा सूचना जारी गरेर विस्थापित सुकुमवासीको खातामा 25,000 रूपियाँ हालिदिने जानकारी दिँदै 12 असारभित्र होल्डिङ सेन्टर खाली गरी सो व्यवस्थापन गर्न अल्टिमेटम दिएको थियो। पछि अर्को सूचना निकालेर 19 असारभित्र होल्डिङ सेन्टर खाली गर्न ताकेता गरियो। विभिन्न बाध्यतामा रहेका केही परिवार होल्डिङ सेन्टरमै छन्। सरकारले उनीहरूका लागि सोमबार साँझ र मंगलबार बिहानको खाना खाजा बन्द गरेको थियो। मनोहराको घर भत्काएपछि कालीमायाको 8 जनाको परिवार विचल्ली भएको हो। उनका दुई नातिलाई आफन्तको कोठामा राखिएको छ। खातामा पैसा नै आयो भने पनि 25,000 रूपियाँले परिवार व्यवस्थापन गर्न नसकिने उनको भनाइ छ। 8 जनाको परिवार छ, 25,000ले के गर्नु, त्यति त कोठा भाडा नै लाग्छ, सामान पनि शून्यदेखि जोड्नु पर्यो, खाट ओछ्यान केही पनि छैन, छोराको जागिर छैन, हात भाँचिएर बसेको छ उनले भनेकी छन्। तीन नाति नातिनाको पढ़ाई बिग्रिएको अर्को चिन्ताले कालीमायालाई पिरोलेको छ। उनका अनुसार पहिलेको स्कूलमा 48,000 रूपियाँ तिर्न बाँकी थियो, अहिले पहिलो नै त्रैमासिक परीक्षाको बेला आएको छ, तर नाति नातिनालाई स्कूल भर्ना गर्न पाएकी छैन उनले भनेकी छन्। वर्खाका बेला घर भत्काएर आफूहरूलाई बिल्लीबाट बनाएकोमा कालीमायालाई चित्त दुखेको छ। उनले सरकारसँग भत्काउनै थियो त, छानबिन गरेर भत्काएको भए हुन्थ्यो, यस्तो वर्खामा किरा फट्याङ्ग्राले पनि बास खोजेर बस्ने बेला हाम्रो बिजोग भयो भन्दै सुनाएकी छन्। खातामा पैसा नखानाको टुंगो शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
3: सरकार गठन भएको 100 दिन पूरा हुँदै गर्दा यसको कार्य सम्पादन, सुशासन, सेवा प्रवाह र नागरिक अधिकारको अवस्थाबारे संसदमा तीव्र बहस शुरू भएको छ। बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रतिपक्षी दलका सांसदहरूले सरकारको 100 दिने कार्यकालको उपलब्धि, सुशासन कायम गर्ने प्रतिबद्धताको कार्यान्वयन तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रताको अवस्थाबारे गम्भीर प्रश्न उठाएका छन्। यसैबीच कानून मन्त्री सोभिता गौतम राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा अध्यादेश सम्बन्धी प्रतिस्थापन विधेयकमाथिको छलफलमा व्यस्त हुनु परेपछि प्रतिनिधि सभाको बैठक आज बिहिबार बस्ने गरी स्थगित भएको थियो। सरकारले संसदमा दर्ता गराएका महत्वपूर्ण विधेयकहरू, अध्यादेशको प्रतिस्थापन प्रक्रिया र सरकारको कार्य सम्पादनमाथि उठिरहेका राजनीतिक प्रश्नहरूले संसदको वातावरण थप संवेदनशील बनेको छ। एकातिर सरकारले आफ्नो 100 दिने अवधिमा नीति तथा कानूनी सुधारलाई प्राथमिकतामा राखेको दावी गरिरहेको छ भने अर्कोतर्फ प्रतिपक्षले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह र नागरिक अधिकारका क्षेत्रमा अपेक्षित उपलब्धि नदेखिएको आरोप लगाएको छ। यही पृष्ठभूमिमा प्रतिनिधि सभाको बैठक स्थगित हुनु र सरकारका प्रमुख विधेयकहरू राष्ट्रिय सभाको समितिमै केन्द्रित हुनु राजनीतिक रूपमा समेत अर्थपूर्ण मानिएको छ। बुधबारको बैठक शुरू हुनासाथ 15 मिनटका लागि स्थगित गरिएको थियो, तर कानून मन्त्री गौतम आउन ढिला हुने भएपछि अन्तत बिहिबारसम्मका लागि बैठक रोक्नु परेको जानकारी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले दिनुभयो। सरकारको 100 दिन र सुशासनमाथि प्रतिपक्षका प्रश्नै प्रश्न शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: अध्यादेशको निरन्तरता कायम राख्न राष्ट्रपतिबाट प्रमाणीकरण गर्नुपर्ने अन्तिम दिन राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिले अध्यादेश प्रतिस्थापन गर्ने चारवटा विधेयकमाथि छलफल गर्दैछ। समयका दबावबीच विधायन व्यवस्थापन समितिले एकै दिन चारवटा विधेयकमाथि छलफल टुंग्याएर प्रतिवेदन तयार गरेर सभामा प्रस्तुत गर्नुपर्नेछ। सभाले प्रतिवेदन सहितको विधेयक निर्णयार्थ पेश गरी पारित गरेर प्रतिनिधि सभामा फिर्ता पठाउनुपर्ने तथा प्रतिनिधि सभाले समेत सो विषयलाई स्वीकार वा अस्वीकार गरेपछि सभामुखले प्रमाणित गरेर बिहिबार नै प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउनुपर्नेछ। राष्ट्रसभाका सचिव तुलबहादुर कणेलले राष्ट्रिय सभाको असार 25 गते बिहिबारको बैठकले चारवटै विधेयक पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाउने जानकारी दिनुभयो। सरकारले प्रतिनिधि सभामा वैशाख 25 गते र राष्ट्रिय सभामा वैशाख 28 गते आठवटा अध्यादेश पेश गर्यो। तीमध्ये प्रतिनिधि सभाले चारवटा अध्यादेश प्रतिस्थापन विधेयक असार 18 गते पारित गरेर राष्ट्रिय सभामा पठायो। राष्ट्रिय सभाका सचिव कणेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद विधेयक, सम्पत्ति शुद्धिकरण निवारण विधेयक, सहकारी विधेयक तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक राष्ट्रिय सभामा असार 19 गते टेबल गर्नुभयो। सभाको मंगलबारको बैठकले सैद्धान्तिक छलफलपछि सम्बन्धित मन्त्रीको प्रस्तावमा चारवटै विधेयक विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव स्वीकृत गर्यो। प्रतिनिधि सभाले समेत चारवटै विधेयकमा संशोधन गरेको छ। अध्यादेश जोगाउन समयको दबाव शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।
3: कर्मचारी प्रशासनमा तरंग 36 नम्बरका कार्की मुख्य सचिव शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सरकारले निजामती सेवाको सबैभन्दा माथिल्लो पद मुख्य सचिवमा सचिवहरूको वरिष्ठता क्रममा 36 नम्बरमा रहेका गोविन्द बहादुर कार्कीलाई नियुक्त गरेको छ। मन्त्री परिषदको बुधबारको बैठकले वरिष्ठता क्रममा निजामती सेवा प्रशासन सेवातर्फ 18 नम्बर तथा सबै सेवातर्फ गरी 36 नम्बरमा रहेका कार्कीलाई मुख्य सचिव नियुक्त गरेको हो। मन्त्री परिषद तथा प्रधानमन्त्रीको कार्यालयमा सचिव रहेका कार्की प्रमुख सचिवमा नियुक्त भएका हुन्। मन्त्री परिषदले परम्परा लत्याउँदै सचिवहरूको वरिष्ठता क्रममा 36 स्थानमा रहेका कार्कीलाई मुख्य सचिव बनाउने निर्णय गरेपछि निजामती सेवामा खैलाबैला मचिएको छ। कार्यरत प्रमुख सचिव सुमन राज अर्याल 58 वर्ष उमेर हदका कारण शुक्रबार अनिवार्य अवकाशमा जाँदैछन्। अर्याल गत मंगिर 8 गते मुख्य सचिव नियुक्त भएका हुन्। उनी वरिष्ठताका आधारमा मुख्य सचिव नियुक्त भएका हुन्। यसपटक भने सरकारले वरिष्ठता मिचेर मुख्य सचिव बनाएको छ। यसअघि सरकारले वरिष्ठताका आधारमा सर्वोच्च अदालतमा प्रधान न्यायाधीश नियुक्त गर्ने परम्परालाई पनि मिचेको थियो।
2: कर्मचारी सरूवामा भन्छन् र पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरूवा हुने परम्परा अब अन्त्य हुने भएको छ। लामो समयदेखि झाँकिँदै आएको सरूवाको व्यतिथि नियन्त्रण गर्न सरकारले सरूवा प्रक्रियालाई पूर्ण रूपमा प्रविधि मैत्री बनाएसँगै पहुँचका भरमा हुने कर्मचारी सरूवाको परम्परा अन्त्य भएको हो। निश्चित अवधि पुगेपछि अनलाइन प्रणालीले नै कर्मचारीको सरूवा गर्नेबारे अवगत गराउनेछ, जसले गर्दा दबाव र प्रभावका आधारमा अवधि नपुग्दै कर्मचारी सरूवा गर्ने अभ्यास अहिले पूर्णत बन्द भएको छ।
3: विदेशमा उच्च शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या प्रत्येक वर्ष बढ़दै जाँदा शैक्षिक परामर्श एजुकेशन कन्सल्टेन्सी व्यवसाय पनि विस्तार भएको छ, तर परामर्शका नाममा ठगी भएको भन्दै विद्यार्थीहरूको गुनासोपछि सरकारले नियमन गर्ने गरी नयाँ नियमावली बनाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको नयाँ नियमावलीले अध्ययनको नाममा वैदेशिक रोजगारीसँग जोड़िएका गैर कानूनी गतिविधि रोक्ने सरकारको विश्वास छ। यसैबीच शिक्षा तथा खेलकुद मन्त्रालयले नवीकरण बिनै सञ्चालनमा रहेका संस्थाहरूलाई दर्ता हुन अल्टिमेटम नै दिएको छ। सूचना निकालेर सम्बन्धित संस्थालाई साउन 4 भित्र नवीकरण गर्न भनिएको हो। छानबिनमा 545 शैक्षिक कन्सल्टेन्सी 14 भन्दा बढ़ी परामर्श केन्द्र निगरानीमा शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
2: आयातमा भारतले गरेको कड़ाईका कारण विस्फोटक पदार्थ आपूर्तिमा अवरोध हुँदा नेपालका थुप्रै निर्माणाधीन जलविद्युत आयोजना प्रभावित भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अनुसार करिब 3000 मेगावट क्षमताका थुप्रै आयोजनाको काम प्रभावित भएको छ। भारतीय राजदूतावासले विस्फोटक आयातका लागि नो अब्जेक्सन सर्टिफिकेट एनओसी दिन नयाँ र झन्झटिला शर्तहरू थपेपछि भारतबाट विस्फोटक पदार्थ आयातमा कमी आएको हो। फलस्वरूप जलविद्युत परियोजनाको काम पनि प्रभावित भएको छ।
3: गाउँका अदालत मेलमिलाप न्याय र सद्भाव शीर्षकमा नागरिक दैनिकमा खबर छ। बाँकेको राप्ती सोनारी गाउँपालिकाले न्यायिक पहुँचलाई जनस्तरसम्म पुर्याउने उद्देश्य सहित अघि सारेका कार्यक्रमहरूले स्थानीय शासनमा सकारात्मक प्रभाव देखाउन थालेका छन्। भौगोलिक विकटता, सेवा पहुँचको कठिनाई र न्यायिक प्रक्रियामा हुने ढिलाइलाई मध्यनजर गर्दै गाउँपालिकाको न्यायिक समितिले विवाद समाधानलाई वडा स्तरमै प्राथमिकतामा राखेर काम अघि बढ़ाएपछि वडामै न्याय अवधारणा व्यवहारमै प्रभावकारी रूपमा देखिन थालेको हो।

2026 को अवसरमा CGTVले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% EMIको सुविधा, नागरिकता भएपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप CGTV, खेल सँगै भरोसा सँगै।